0: टोल क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले दुई दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भारतीयले भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
1: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि सुकाइदिएको थियो, तर त्यो काम इन्डिया सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तापछि एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो भूमि नै रहन्न भने हामी बसेर के काम गर्नु। हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी यो 15 गते गर्थ्यौँ, 15 गते र 16 गते दुई दिन काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दैथेन, तिनीहरू सिभिलमा थिएनन्, 10-15 जना तिनीहरू लगभग थिएन। र हामी विरोध गरेपछि त्यहाँ थाहा पायौँ कि तिनीहरूको 120 जनाको टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 जना घाइते पनि भएको हो, अनि तिनीहरू लगेपछि गयौँ।
2: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
1: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यो आउनुहुन्थ्यो, हामीलाई फेरि पनि त्यसलाई कन्ट्रोल गरेको, हामीलाई सम्झाएको पनि हो, तर उहाँको ओभरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नोक्सान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 125 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यस्तो बाँधेपछि त्यो सुस्ता पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्, तर हाम्रो समस्या यही हो। हामीले हजुरले पनि भनिदिनु पर्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबै आधा मान्छेले अनागरी पनि बनाएर बसेछ, हामी सबै देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन तक भइसक्यो त्यस्तो केही सुनवाई गरेको छैन। कमसेकम तिनीहरूको एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूलाई छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेको छैन, त्यसको सरकारले केही एक्सन लिँदैन।
0: नेपाल राष्ट्र बैङ्कले प्रभु बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई 5 लाख रुपियाँ नगद जरिवाना गरेको छ। शेरचनलाई केन्द्रीय ब्याङ्कबाट जारी निर्देशनहरू उल्लङ्घन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैङ्कले जनाएको छ। अब खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाडी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तैयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायममा देउनिया खोलामा आउने बाढीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24 अर्ब 50 करोड बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5 अर्ब 85 करोड 37 लाख र डिजेलबाट 2 अर्ब 93 करोड 22 लाख राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 वटा सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 वटा महत्वपूर्ण आयोजनाको काम हुँदै। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी, 2079 असोज 16 नै सक्नुपर्ने भवनको भौतिक प्रगति हालसम्म 95%, 6 महिनाका लागि म्याद थप गर्न शहरी विकास तथा भवन निर्माण विभागको प्रस्ताव। धान बाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव, सहकारीको गेटमा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि रित्तै हात घर फर्किए किसान, तत्काल आपूर्ति सहज बनाउन माग। र गत वैशाखदेखि हालसम्म मुलुकका विभिन्न ठाउँमा विपदका घटनामा परि 196 जनाको मृत्यु, 4 जना अझै बेपत्ता, सबैभन्दा धेरै सर्पको टोकाइबाट 54 जनाको ज्यान गयो।
0: र तेल उत्पादक ओपेक संगठनका साउदी अरब, रुस र अरू 5 मुलुकले तेल उत्पादन बढाउने भएका छन्। हर्मुज जलघाटीमा तनाव भएको बेला दैनिक 188,000 ब्यारल उत्पादन बढाउन छलफल हुने भएको हो।

नमस्ते, फेरि पनि स्वागत गरेँ यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब लागौँ आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। मनभित्रको उत्साह फेरि जाग्नेछ। आफ्ना प्रिय व्यक्तिसँग बिताएका केही पलले दिनलाई अझ सुन्दर बनाउनेछ। नयाँ आशाले भोलिका योजनालाई अझ स्पष्ट बनाउनेछ। यो हो मेष राशि हुनेहरूको राशिफल। वृष राशि, मनमा राखेको योजना बिस्तारै सही दिशातर्फ अघि बढ्नेछ। सानो अवसरलाई पनि हल्का रूपमा नलिनुहोला। त्यसैले आएको काम मन लगाएर पुरा गर्नु राम्रो हुनेछ अनि आफ्नो शब्दले कसैको मन जित्न सक्नेछ। मिथुन राशि, घरमा खुसी बाँड्ने कुनै कुरा हुन सक्छ। लामो समयदेखि मनमा राखेको इच्छा पूरा गर्ने बाटो खुल्न सक्छ। आफ्नो समय सही ठाउँमा खर्च गर्दा दिन अझ फलदायी बन्नेछ मिथुन राशि हुनेहरूको। कर्कट राशि, नयाँ चिनजानले राम्रो प्रभाव छोड्न सक्छ। सिकेको कुरा व्यवहारमा उतार्दा त्यसको लाभ चाँडै देखिन थाल्नेछ अनि मनमा नयाँ जाँगर थपिनेछ। साथमा काममा पनि रमाइलो महसुस हुनेछ। सिंह राशि, आफन्तसँगको आत्मीय कुराकानीले मन हलुको बनाउनेछ। घरको सामान्य काम पनि सहज रूपमा पूरा हुनेछन्। आफूले दिएको वचन निभाउँदा सम्मान बढ्नेछ सिंह राशि हुनेहरूको। कन्या राशि, रोकिएको कामले फेरि गति समाउनेछ। कसैले गरेको विश्वासको कदर गर्नुभयो भने सम्बन्ध अझ प्रगाढ बन्नेछ। हाँस्दै अघि बढ्दा धेरै कुरा सजिलै मिल्दै जानेछन् कन्या राशि हुनेहरूको। तुला राशि, मन लागेको काममा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ। वरपरको वातावरण मिलाउँदा मनमा पनि ताजापन छाउनेछ। आफ्ना साना सफलताले नयाँ हौसला थप्नेछ। वृश्चिक राशि, मिठो बोलीले टाढिएको सम्बन्ध पनि नजिक ल्याउन सक्छ। नयाँ योजना बनाउने सोच बलियो हुनेछ। सानो खुसीले दिनभरि अनुहारमा मुस्कान छाउनेछ वृश्चिक राशि हुनेहरूको। धनुराशि, धैर्यका साथ अघि बढ्दा अल्झिएका कुरा आफै मिल्न थाल्नेछन्। मनमा रहेको अन्योल हटेपछि निर्णय लिन सजिलो हुनेछ अनि परिवारसँग बिताएको समयले मनमा शान्ति थप्नेछ। मकर राशि, फरक अनुभवले नयाँ सोच जन्माउनेछ। मनले चाहेको काममा समय दिँदा आत्मसन्तुष्टि मिल्नेछ अनि त्यसको खुसी दिनभरि साथमा रहनेछ तपाईँको। कुम्भ राशि, आफ्नो लगनले राम्रो परिणाम दिन थाल्नेछ। लामो समयदेखि थन्किएको काम सकिँदा मन ढुक्क हुनेछ अनि घरमा आत्मीय वातावरण बन्नेछ आज कुम्भ राशि हुनेहरूको। मीन राशि, सृजनशील सोचले नयाँ बाटो देखाउनेछ। साधारण भेटघाट पनि मनमा बस्ने सम्झना बन्न सक्छ अनि आफूले थालेको काम पूरा भएपछि नयाँ ऊर्जाको महसुस हुनेछ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब एउटा अनुरोध गीततर्फ म लाग्छु। हामीलाई रुद्र घोतानेज्यूले सम्पर्क गर्नुभएको छ लन्डनबाट र निर्मल पूर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। निर्मल पूर्जाको दाई कमल पूर्जा उहाँको आफ्नै प्लटुनमा हुनुहुँदो रहेछ धेरै अगाडिको कुरा र साह्रै दुःख लागिरहेछ भन्नुहुन्छ। हो, हामी सबै एकदमै मर्माहत भएका छौँ निम्स पूर्जाको यो दुःखद निधनले।
र उहाँले निर्मल पूर्जाप्रति समर्पित गर्दै 1974 AD ब्यान्डको सम्बोधन भन्ने गीत सुन्न अनि सबैलाई सुनाउन चाहनुहुन्छ। र रुद्र खतानेज्यूको यो अनुरोधको गीत हो। हाम्रो निर्मल पूर्जाप्रति समर्पित

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, मधुर फोटो स्नेहाको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 8:24 गएको छ ब्रुनाईमा। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब स्पोर्ट्स राउन्डअप सुरु गरौँ। कमनवेल्थ गेम्स 2026 ग्लास्गोमा गत जुलाई 23 तारिकदेखि सुरु भएको हो र गएको 2 अगस्तमा हिजो समाप्त भयो। अनि कमनवेल्थ गेम्समा यसपालि अस्ट्रेलियाको वर्चस्व रह्यो, किनभने 70 गोल्ड मेडल जित्न सफल भयो अस्ट्रेलिया। र निकटतम प्रतिद्वन्दी इङ्ल्यान्डको 29 गोल्ड हो, दोस्रो स्थानमा इङ्ल्यान्ड, अनि क्यानाडा तेस्रो 19 गोल्ड, चौथो इन्डिया 13, पाँचौँ स्कटल्यान्ड 13, अनि न्युजिल्यान्ड 6 स्थानमा 10 गोल्ड, अनि 7 स्थानमा नाइजेरिया 10, अनि 8 जमैका 10, 9 वेल्स 9, अनि 10 स्थानमा मलेसिया 8 गोल्ड मेडल। र अस्ट्रेलियाले 70 गोल्ड, 45 सिल्भर र 56 ब्रोन्ज मेडल जितेर आफ्नो वर्चस्व कायमै राख्यो। 171 मेडल जित्न सफल भयो अस्ट्रेलिया भने। इङ्ल्यान्ड दोस्रो स्थानमा 29 गोल्ड, 45 सिल्भर अनि 36 ब्रोन्ज, टोटल 110 मेडल इङ्ल्यान्डको। अनि क्यानाडाको 19 गोल्ड, 20 सिल्भर, 23 ब्रोन्ज, टोटल 62।

अब टेनिसको कुरा गरौँ. टेनिस अहिले वासिङटन ओपन टेनिस चलिरहेको छ. यतिखेर फिलिपिन्सकी अलेक्जान्ड्रा इयालाको चर्चा जताततै छ टेनिस वर्ल्डमा, र उनले राम्रो पनि खेलिरहेकी छिन् र वुमेन सिङ्गल्स फाइनलमा प्रवेश गरेकी छिन् अलेक्जान्ड्रा इयाला. र उनले सेमी फाइनलमा पहिले कुनै समयका नम्बर वान जापानकी, मैले कसको कुरा गर्दैछु तपाईँले बुझिहाल्नुभयो, उनलाई जितेर अहिले फाइनलमा पुगेकी छिन्. र फाइनल खेल अहिले भइरहेको भन्ने म बुझ्दछु, किनभने नेओमी ओसाकालाई हराएर जब अलेक्जान्ड्रा इयाला फाइनलमा पुगिन्, फाइनलमा उनको भेट युएसएकी जेसिका पगुलासँग भएको थियो. र अहिलेसम्मको स्ट्यान्डिङमा जेसिका पगुलाले फर्स्ट सेट 6-4 जितिसकेकी छिन् र दोस्रो सेटमा अलेक्जान्ड्रा इयालाको इयालालाई अहिले जस उनले लिड गरिरहेकी छिन् भनौँ, सेकेन्ड सेट उनलाई अग्रता प्राप्त छ, 2-1 उनले अहिले अग्रता लिइरहेकी छिन्. र जेसिका पगुलाले भने पहिलो सेट जितिसकेको अवस्था छ. र मेन्स फाइनल खेल हुनेछ टेलर फ्रिट्स, युएसएका टेलर फ्रिट्स वर्सेस स्पेनका राफायल जोडारको बिचमा. र राफायल जोडारले अलेहान्ड्रो तापियोलाई जितेका थिए सेमी फाइनलमा 6-7, 6-4, 6-4. र उनी फाइनलमा प्रवेश गरेका छन् टेलर फ्रिट्ससँग खेल्नका लागि. र टेलर फ्रिट्सले सेमी फाइनलमा ब्रान्डन नाकासिमा, जो युएसएका खेलाडी हुन्, ब्रान्डन नाकासिमालाई 6-3, 3-6, 6-3 हराएर फाइनलमा पुगेका हुन्. र फाइनल खेल टेलर फ्रिट्स वर्सेस राफायल जोडारको बिचमा हुनेछ. अब वासिङटन ओपन पछि बिस्तारै खेल अमेरिकातर्फ नै बढिरहेको छ र ग्रान्ड स्ल्याम इभेन्ट युएसएमा युएस ओपन हुन बाँकी छ. स्मरण रहोस्, टेनिसका 4 ग्रान्ड स्ल्याम इभेन्टहरू हुने गर्दछन्, पहिलो अस्ट्रेलियन ओपन, दोस्रो फ्रेन्च ओपन, तेस्रो विम्बल्डन अनि चौथो युएस ओपन. एकदमै ठुला ठुला खेलहरूमा गनिन्छन् र यसका पुरस्कार राशिहरू पनि बढी हुन्छन् र त्यसैले सबैको ध्यान यस्ता ग्रान्ड स्ल्याममा हुने गर्दछ. र अहिले बिस्तारै अहिले वासिङटन ओपन सकिएपछि युएस ओपनतर्फ अगाडि बढ्नेछ खेलहरू, अन्य खेलहरू पनि हुनेछन् र युएस ओपन यो वर्षको अन्तिम ग्रान्ड स्ल्याम इभेन्ट हुनेछ टेनिसको. अब गल्फमा वुमेन्स मेजर्स, यो रोयल लाइटम एन्ड सेन्ट एन्स गल्फ कोर्समा भएको हो वुमेन्स ओपन, जसमा जापानकी सिहो कुवाकी विजय भएकी छिन् र उनको निकटतम प्रतिद्वन्दी दोस्रो स्थानमा एस्था हान्सलाइट हुन्. एस्था हान्सलाइट र सिओ कुवाकीको दुवैजनाको 5 थियो, तर प्लेअफमा सिहो कुवाकीले जितेर वुमेन्स ओपन जित्न सफल भएकी छिन्. तेस्रो स्थानमा युएसए की येलिमी नौ, 4 उनको फाइनल स्कोर. अब युएस पिजिए टोर रकेट क्लासिक खेल हो, डिट्रोइट जीसीमा भएको यो खेलमा युएसएका माइकल थ्योर ब्योर्नसेन, माइकल थ्योर ब्योर्नसेन विजयी भएका छन्, 18 उनको फाइनल स्कोर.
र दोस्रो स्थानमा ज्यान्डर सोफेले 16 अन्डर पार, तेस्रो स्थान पनि अमेरिकी खेलाडी नै पुगेका थिए डेभिस राइली, उनको 15 अन्डर पार। र रकेट क्लासिक युएसपिजिए टोर जित्न सफल भएका छन् माइकल थोर बियोनसेन, 18 अन्डर पार उनको फाइनल स्कोर। यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्ड अप पनि यति नै। अब गीत सङ्गीततर्फ नै लागौँ। मुस्कान राणाभाटको गीत म अब टक्र्याउँछु, छाल।

मुस्कान राणाभाटको छाल मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 9 बज्नको लागि 25 मिनट बाँकी रहेको छ। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ प्रभातकालीन आवाज भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाई अहिले एकदमै शून्य शून्य प्राय छ। गत शुक्रबारसम्म कस्तो एकदमै फास्ट पेसमा यहाँ काम भइरहेको थियो, जताततै भागम भागको अवस्था थियो भने आजदेखि अहिले एकदमै शून्य शून्य लाग्न थालिसकेको छ, किनभने अब बिदा सुरु भइसकेको छ। तपाईँहरू बिदाको तर्खरमा हुनुहुन्छ होला। याद गर्नुपर्ने कुरा, बिदामा जानुभन्दा अगाडि आरएमपीको भ्याकेन्ट प्रोपर्टी सर्भे भरेर मात्रै जानुहोला। यदि तपाईँको घर सुरक्षित देख्न चाहनुहुन्छ फर्केर आउँदा भने यो अत्यन्तै जरुरी छ। हाइभ वेबसाइटमा एउटा क्युआर कोड फेला पार्नुहुनेछ, बिएफपी प्रोपर्टी भ्याकेन्सी स्किम भन्ने, र त्यसलाई स्क्यान गरेर आफ्नो त्यहाँ रेजिस्टर गर्नुपर्ने हुन्छ डिटेल। त्यति गरेर जानुभयो भने आरएमपीले समय समयमा तपाईँको घर वरपर पेट्रोल गर्नेछ, एक्स्ट्रा पेट्रोल, र तपाईँको घर सुरक्षित राख्नेछ। यदि बिदाबाट फर्केर आउँदा आफ्नो घर सुरक्षित नै देख्न चाहनुहुन्छ भने यो पक्कै पनि गर्नुहुनेछ ब्रिटिस फोर्सेस ब्रुनाईवासीले। अब सुनौ माउन्टेन सिस्टर्सको चुपचाप।

0: HFVS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: गोर्खा रेडियो।

आज किन केविन ग्लान तामाङको गीत सुन्दै हुनुहुन्थ्यो। केविन ग्लान तामाङ पनि नेपाल आइडलकै एक प्रत्याशी थिए केही वर्ष अगाडि। र यसभन्दा अगाडि हामीले अघि एउटा गीत सुनेका थियौँ माउन्टेन सिस्टर्सको चुपचाप भन्ने। त्यो चुपचापका गायिका बबिता थापा मगर हुन् र उनी नेपाल आइडल सिजन 6 रनर अप हुन्। एकदमै मिठो स्वरकी धनी र उनको जुगलबन्दी थियो सिमरन गुरुङसँग माउन्टेन सिस्टर्समा। र माउन्टेन सिस्टर्स ब्यान्ड दुईजना दिदीबहिनी भनौँ एक हिसाबले, बबिता थापा मगर र सिमरन गुरुङको हो माउन्टेन सिस्टर्स। र अन्य गीतहरू त त्यति धेरै सुन्न पाइएको त छैन, तर जुन सुनियो त्यो एकदमै उत्कृष्ट थियो। मलाई उत्कृष्ट लाग्यो, तपाईँहरूलाई कस्तो लाग्छ? हजुर, बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। वर्ल्ड रेकर्ड पनि कस्ता कस्ता, तपाईँ सास दबाएर कति लामो समयसम्म बस्न सक्नुहुन्छ सास नफेरिकन? वर्ल्ड रेकर्ड कतिको छ थाहा पाउनु भएको छ? पानी मुनि डाइभ गरेर पानी मुनि सास फेर्ने बित्तिकै त पानी खाइहालिन्छ, त्यसमा कुनै सन्देह नै छैन। पानी मुनि सास नफेरिकन कति लामो समयसम्म तपाईँ बस्न सक्नुहुन्छ? तपाईँले स्विमिङ पुलमा कहिले ट्राई गर्नुभएको छ? एक मिनट सकिएला? हद से हद, म त त्यति पनि सक्दिनँ। तपाईँ कतिको सक्नुहुन्छ? तर वर्ल्ड रेकर्ड कतिको छ थाहा छ? 24.03 मिनट्स, 24 मिनट 30 सेकेन्डसम्म पानी मुनि सास नफेरिकन कसरी बस्न सक्छन्? ह्युमन हो कि अब सुपर ह्युमन हो भन्न सकिन्न, तर मानिसले रेकर्ड राखिराखेका छन्। अब यसलाई ब्रेथ टेकिङ अटेम्प्ट नभनेर के भन्ने? हुन त ब्रेथ टेकिङ होइन, ब्रेथ नट टेकिङ यो रेकर्ड हो। 24 मिनट 3 सेकेन्डसम्मको अचम्म लाग्छ। अब हामी सोनाम तोप्देन र दिपा लामालाई सुन्छौँ मेरो मनमुटु।

तिमी र म शरण बलामीको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्त्यतिर पनि आइपुगिसक्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 3:30 बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु केहर सिंह लिम्बूको एउटा गीतबाट सपनीमा। इन्जोय।

0: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो सभा 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। यस्तै आज 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान 11 बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। आज देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै ठाउँ तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोल बजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसँगै कर्फ्यू हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको तथा जनजीवन सामान्य बन्दै गएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा हटाएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधे, बर्साइन र राजबिराज क्षेत्रमा लगाइएको कर्फ्यू हटाए त्यस क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र हवा इन्धनको मूल्य बढाइएको हो। पेट्रोलमा प्रति लिटर 3 रुपियाँ र डिजेल तथा मटितेलमा प्रति लिटर 5 रुपियाँ वृद्धि भएको छ। यो सँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ पोखरा र दिपायलमा 200 रुपियाँ, सुर्खेत र दाङमा 179 रुपियाँ कायम हुने भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, धनगढ़ी र बेनगंजमा मूल्य 197.50 रुपियाँ पुगेको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रुपियाँ वृद्धि गरी नयाँ मूल्य 249 रुपियाँ कायम गरेको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर 131 अमेरिकी डलर बढाइएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 ठाउँ दुर्घटनाका हिसाबले जोखिमयुक्त छन्।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले चितवन, घादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील छन्।
0: अहिलेसम्मका खबर यति नै।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ। भर्खरै सुन्नुभएको कि दि एज ब्यान्डको हाम्रो माया। हाम्रो माया यो गीतबाट कार्यक्रमको तेस्रो घण्टामा हामी अगाडि बढिसकेका छौँ र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्। त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा, कुनै दिन त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ। त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

चञ्चल हुन्छ भन् सुमी चामलिङ राईले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ यतिखेर र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर युकेतर्फ फर्काँदै हुनुहुन्छ। तपाईँले यहाँ रहँदा बस्दा प्रयोग गर्नुभएको बिएफएस टिभी बक्स बुझाउनुभयो? यदि बुझाउनु भएको छैन भने नबिर्सिकन जानुभन्दा अगाडि बुझाउनुहोला, अन्यथा $500 जरिवाना लाग्न सक्छ। तपाईँको यहाँ बसाइको दौरानमा तपाईँलाई दिइएको त्यो सुविधा हो र तपाईँ जानुपर्ने भएपछि त्यो बुझाएर जानुपर्ने हुन्छ, किनभने अरू इन्कमिङ क्यान्डिडेट भन्नु खोजेको होइन, इन्कमिङ इन्डिभिजुअल्सलाई त्यो चाहिने हुनाले तपाईँले बुझाएर जानुपर्ने हुन्छ। तर झुक्किएर कतै रिमुभल सर्भिसमा पठाइहाल्नुभयो भने त्यस्तो अवस्थामा हामी कहाँ आएर राय सल्लाह लिन सक्नुहुन्छ? तपाईँलाई हामी वैकल्पिक उपाय सुझाउन सक्छौँ। तर नबुझाइकन जानुभयो भने $500 जरिवाना लाग्न सक्छ। अब पालो अशिरा शाहको जाली शब्द।

गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com। BFBS Gorkha Radio.

तेरे हवाले अरिजित सिंह र शिल्पा रावलाई सुन्दै हुनुहुन्थ्यो। हिन्दी चलचित्र लाल सिंह चड्ढाको गीत हो श्रोता, यो मिठो गीत। ब्रिटिस फोर्सेस बुनाईमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम 2026 सार्वजनिक गरेको केही समय भइसकेको छ र आज त्यसै अन्तर्गत अन्डर फाइभ्स प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम राखिएको छ बिहान 10 देखि 12 बजेसम्म। र यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ र यसका लागि प्रति व्यक्ति $2 लाग्नेछ। नानीहरूलाई लिएर जानुहुनेछ प्यारेन्ट्सले। हुन त कति त विधामा लागिसक्नुभयो होला, जो जो अझै यतै हुनुहुन्छ वरपर उहाँहरूको लागि यो जरुरी छ। आज 10 बजे सुरु हुन्छ प्यारेन्ट्स, माफ गर्नुहोला, अन्डर फाइभ्स प्यारेन्ट्स एन्ड टोडलर्स। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट अफिस अहिले बन्द भएको छ र जुलाई अगस्तमा र आजको यो कार्यक्रम 3, 4, 5 सकिएपछि त्यसपछि बन्द हो। एकैचोटि 17 अगस्तसम्म, यानि कि 17 तारिकदेखि खुल्ने गरिकन बन्द हुँदैछ। सबै स्टाफहरू बिदामा हुनेछन्। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट अफिस 17 अगस्तसम्म बन्द रहनेछ। हल्कामा हल्का अब हामी गीत सुन्छौँ गरिमा राईको।

हल्कामा हल्का गरिमा राईको मिठो गीत बिदाको समय छ अहिले यहाँ ब्रिटिस फोर्सेस बुनाइमा. हुन त ब्रिटिस फोर्सेस बुनाइमा मात्र नभएर युकेतिर, काठमाडौँ, नेपालतिर जताततै जहाँ गोर्खा फुटप्रिन्ट छन् त्यहाँ अहिले बिदाको समय हो. र यो बिदाको समयमा फोर्सेस पोस्ट अफिसले पोस्ट अफिस खुल्ने समय तालिका नयाँ निर्धारण गरेको छ. गत 20 तारिकदेखि लागु भएको हो, 20 जुलाईदेखि आउँदो 31 अगस्तसम्म पोस्ट अफिस खुल्ने समय, नर्मल ओपनिङ आवर्स, सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म मात्रै हो. अनि बिहिबारको हकमा बिहान 10:30 बजेदेखि 2 बजेसम्म. स्मरण रहोस्, नयाँ फोर्सेस पोस्ट अफिस ओपनिङ आवर्स सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8:30-12 बजेसम्म अनि बिहिबार 10:30-2 बजेसम्म. झरी परेको दिन, हुन त झरी पर्दाखेरि सुन्ने खालको गीत, अहिले भने झरी होइन, घाम मजाले लागिरहेको अवस्था छ. तर पनि हाम्रो प्लेलिस्टमा भएको यो गीत म टक्र्याउँछु झलकपुनको स्वरमा, झरी परेको त्यो दिन. इन्जोय.

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
3: यो BFBS गोरखा रेडियो हो।

उहाँहरूको प्रार्थना बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 10 बज्नको लागि ब्रुनाईमा 12 मिनट बाँकी रहेको छ। तपाईँ प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ लाल शाहीको साथमा। हामीलाई यतिखेर बिमला थेबे पान्थक लिम्बुजीले काठमाडौँबाट सम्पर्क गर्नुभएको छ र एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ फेसबुक मार्फत। र उहाँ भन्नुहुन्छ काठमाडौँमा अहिले पानी धेरै परिरहेछ भनेर भन्नुहुन्छ। हो, काठमाडौँमा मात्रै नभएर नेपालमै अहिले बाढी पहिरोको जोखिम बढिरहेको छ पानीले गर्दाखेरि। हुन त हाम्रो देशको मौसमी अवस्था नै त्यस्तो हुन्छ, वर्षभरि 9 महिना पानी पर्दैन, 3 महिनामा पानी परेर पुरै बगाएर बाढी पहिरो आदि इत्यादि त्यस्तो छ अवस्था। के गर्ने अब, हामीले त्यो झेल्दै आएको पनि वर्षौँ भइसक्यो, अझै त्यही नै छ अवस्था। त्यही माथि अहिले बेमौसममा पानी पर्ने भएको छ, ओजोन लेयर खिएर विश्वभरि समस्या बढिरहेको छ, हरित ग्यासको उत्सर्जन बढिरहेको छ र देशहरूले विशेष गरी पश्चिमा देशहरूले कार्बन एमिसन घटाउनका लागि आफ्नो प्रतिबद्धता जाहेर त गरिरहेका छन् तर पुरा गरेका छैनन्। त्यसैले पृथ्वीमा प्रदूषण बढिरहेको छ, यो कहाली लाग्दो अवस्था छ। नेपालमा पनि बाढी पहिरोले वर्षेनी धेरै धनजनको क्षति पुर्याइरहेको छ। यस्तो अवस्थाबाट अलिकति भए पनि राहत पाइन्थ्यो कि भन्ने लागेको छ, तर अब हेरौँ सरकारको नयाँ योजनामा यी कुराहरू पर्छन् कि पर्दैनन्। बिमला थेबेजीले एउटा गीत सुन्ने इच्छा जाहेर गर्नुभएको छ फेसबुक मार्फत, तर उहाँले भन्नुभएको गीत, उहाँले अनुरोध गर्नुभएको गीत कभर सङ हो, अकोस्टिक कभर भनेर भन्नुभएको छ। हामी कभर सङ बजाउँदैनौँ रेडियोमा, यो कुरो ज्ञात होस्। अनि त्यसका अलावा हामीले एआई जेनेरेटेड सङ्ग्स पनि बजाउँदैनौँ, त्यसबारेमा पनि तपाईँहरूले ध्यान पुर्याउनु होला। उहाँले सुन्न चाहनुभएको गीत दुवै परेछ, यो कभर सङ पनि हो त्यसमाथि एआई जेनेरेटेड पनि हो, त्यही भएर क्षमा चाहेँ। तपाईँले सुन्न चाहनुभएको गीत मैले टक्र्याउन सकिनँ, तर तपाईँलाई मनपर्ने मध्येको एउटा गीत म टक्र्याउँछु, शिव परियारको नभेटी नभेटी। Enjoy.

नभेटी नभेटी शिव परियारको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो तिन्जेल, र यो गीतको साथमा हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै सुगम पोखरेलले गाउनु भएको गीत जीवन यात्रा हो यहाँहरूलाई सुम्पन्छु अनि आजको कार्यक्रमबाट बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रा सहकर्मी बिना गुरुङ आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रमको साथमा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोल बजार क्षेत्रमा लागिआएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसँगै कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको तथा जनजीवन सामान्य बन्दै गएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा हटाएपछि नागरिकलाई शान्ति सुरक्षा सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधेव बर्साइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यू हटाई त्यस क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज भोकराहा नरसिंह कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकोले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनमको अभाव भएको छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण पोखरेलले गढवाको सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात कम रहेकाले समस्या हुन सक्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 जनाको ज्यान गएको थियो।
0: बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लामा जिल्लाका 91 ठाउँ दुर्घटनाका हिसाबले जोखिमयुक्त छ।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील छन्। प्रदेशका 91 वटा जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 वटा छन्। काभ्रे पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4-4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 वटा ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुर्घटनामा परि 5 जनाभन्दा बढीको मृत्यु भएको ठाउँलाई जोखिमयुक्त मानिएको हो। यहाँ विगत 3 आर्थिक वर्षमा 5,872 वटा सवारी दुर्घटनामा परि 959 जनाले ज्यान गुमाएका छन्। 11,699 जना घाइते भएका छन्। गएको आर्थिक वर्षमा भएका 1,924 दुर्घटनामध्ये 1,114 राजमार्गमा, 539 ग्रामीण र 271 वटा सहरी क्षेत्रमा भएका छन्। मध्याह बाह्रदेखि बेलुका 6 बजेको समय दुर्घटनाका दृष्टिले बढी जोखिमयुक्त देखिएको उहाँको भनाइ छ।
0: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो सभा 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। यस्तै आजै 4 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। रिफर्म युकेले आप्रवासी क्रसिङ अन्त्य गर्न दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सैन्य अपरेसन शुरू गर्ने बाचा गरेको छ। अपरेसन फोर्टिस नाम दिएको यो योजनामा शाही नौसेनालाई बेलायतको सीमानाको रक्षा गर्ने र कुनै पनि साना डुङ्गाहरूलाई फ्रान्स फिर्ता तान्ने काममा लगाउनेछ। थप बीबीसीका हेनरी जी फ्रान्स
2: from Nigel Farage, who will announce that under a reform government, the Royal Navy would be deployed in the Channel to

हजुर नमस्कार, गुड मर्निङ, शुभप्रभात अनि स्वागत छ कार्यक्रम मजेरीमा। तपाईँकै प्रस्तुता बिना गुरुङ आज पनि उपस्थित भइसकेकी छु। ब्रुनाईको समय बिहानको 10 बजेदेखि 1 बजे यो 3 घन्टे बसाइमा तपाईँहरूलाई भरपूर मनोरञ्जन गर्नका लागि आज भने स्वागत छ बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरूलाई। हजुर, कार्यक्रम मजेरीको सुरुवातमा सुनिहाल्नुभयो जन चामलिङ राईको एकदमै पपुलर अनि सबैलाई मनपर्ने गीत बादल सरी भन्ने। आशा छ तपाईँहरूले यो बिहानी सुनेर गीत पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, फेरि पनि पुनः स्वागत छ कार्यक्रम मजेरीमा र हामी कार्यक्रम भने ब्रुनाईको स्टुडियोबाट सञ्चालन गर्दैछौँ र आज भने सोमबार 3 अगस्त 2026 साल तदनुसार साउन महिनाको 17 गते 2083 विक्रम सम्बत। हजुर श्रोता, आज भने हप्ताको पहिलो दिन अनि फाइनली ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ एकदम हलिडे सिजन चाहिँ सुरु भइसकेको छ। तपाईँहरूको हलिडे सुरु भइसकेको छ होला अनि पक्कै पनि कतै घुम्दै हुनुहुन्छ अथवा प्लानिङ गर्दै हुनुहुन्छ होला र बिएफबिएस गोर्खा रेडियो पनि सुनेर बसिदिनु भएकोमा चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हजुर श्रोता, अब भने लागौँ मौसमी विवरणतर्फ। ब्रुनाईमा अहिले बिहानको 10 बजेर 11 मिनट गएको छ र अहिलेको तापक्रम भने 29 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम रहनेछ 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ, अर्थात् हल्का वर्षा हुनेवाला छ र मन्द गतिमा हावा बहनेछ। हजुर, अब पनि लागौँ काठमाडौँ नेपालतर्फ। काठमाडौँमा अहिले बिहानीको 8 बज्नको लागि केवल 4 मिनट बाँकी रहेको छ श्रोता र त्यहाँको तापक्रम अहिले भने रहेको छ 24 डिग्री सेल्सियस। अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, साउन महिना छ, अवश्य नै मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ अहिलेको समयमा अनि मन्द गतिमा हावा बहँदैछ। हजुर, अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। त्यहाँ भने मध्यरात कटिसकेको छ र बिहानीको 3 बजेर 12 मिनट भएको छ र लन्डनमा भने अहिले रात्रिकालीन समय छ। अहिलेको तापक्रम 18 डिग्री सेल्सियस, क्लियर स्काई एन्ड लाइट विन्ड्स भनिएको छ, आकाश खुला अनि मन्द गतिमा हावा बहँदैछ। हजुर श्रोता, यो थियो आजको मौसमी विवरण अनि समयको जानकारी। आशा छ तपाईँहरूको बिहानी एकदमै शुभ भइरहेको छ र चिया कफीको चुस्कीको साथमा हामीलाई सुन्दै हुनुहुन्छ र गीत सङ्गीतले भरपूर मनोरञ्जन गर्ने आशाको साथ साथ आज पनि उपस्थित भइसकेकी छु म तपाईँको प्रस्तुता बिना गुरुङ। सदा धेरै जसो चाहिँ प्राय यो मजुरी कार्यक्रम चाहिँ हाम्रो धनराज राई दाईले चलाउनुहुन्थ्यो, उहाँ भने अहिले स्विजरल्यान्डको पहाडतिर चाहिँ रमाउँदै हुनुहुन्छ आफ्नो परिवारको साथ। आशा छ दाईले हामीलाई अनलाइनको मार्फत सुन्दै हुनुहुन्छ भने गीत डेडिकेट गर्नुहोस्, तर यो एकदमै पर्छ भन्न चाहिँ खोजेकी होइन, तर किनभने यहाँ हुँदा चाहिँ हाम्रो धनराज दाईले चाहिँ एकदमै रिक्वेस्ट गरिराख्नुहुन्छ हुन्थ्यो, तर अहिले हलिडे हो, उहाँ चाहिँ एकदमै मजाले इन्जोय गर्नुहोस् भन्न चाहन्छु। हजुर, कार्यक्रम अगाडि बढाउँ श्रोता, अब गीतले नै कालीप्रसाद बास्कोटाको माया पिरती सुन्नुहोस्।

हजुर, निकै नै मिठो गीत माया पिरती बोलको काली प्रसाद बासकोटाले गाउनु भएको छ। यो गीत बनिरहेको छ मुभी कबड्डी कबड्डी कबड्डीबाट, जहाँ चाहिँ दयाहाङ राई अनि उपासना सिंह ठकुरीले चाहिँ अभिनय गर्नुभएको छ। र यो गीत मेरो पनि मनपर्ने लिस्टमा पर्दछ, तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। र यो मुभी 2019 रिलिज भएको थियो। यो गीत यति अहिले आउँदा पनि स्टिल मलाई चाहिँ एकदमै रिफ्रेसिङ लाग्छ। हजुर श्रोता, यस्तै नयाँ पुराना तपाईँले मनपर्ने गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ, कसैलाई सम्झन चाहनुहुन्छ, आफ्नो श्रीमान श्रीमतीलाई चाहिँ अब एनिभर्सरी हुन्छ, बर्थडे हुन्छ, कुनै पनि अथवा बधाई दिन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो तपाईँहरूकै पिएफपिएस गोर्खा रेडियोलाई चाहिँ कन्ट्याक्ट गर्न नभुल्नुहोला। स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167 अनि 3220098। अगाडि 00673 चाहिँ कन्ट्री कोड हाल्न नबिर्सिनुहोला यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने। यदि इमेल गर्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com गर्न सक्नुहुन्छ। यसै गरी फेसबुक मार्फत चाहिँ बिएफबिएस गोर्खा पेजमा जानुहोस्, हाम्रो एकदमै पपुलर पेज रहेको छ, अनि त्यसमा चाहिँ मेसेन्जरबाट हामीसँग जोडिनुहोस्। हजुर, धेरै जस्तो दाजुभाइ दिदीबहिनीहरू भन्नुहुन्छ कि कलै गर्नुपर्छ अथवा के भोइस रेकर्ड पठाउनु पर्ने हो कि भनेर चाहिँ अलिकति हिचकिचाउनुहुन्छ, तर डोन्ट वरी, अहिलेको प्रविधिको जमानामा चाहिँ धेरै उपायहरू छन्। तपाईँहरूले जस्ट मेसेजेस आफ्नो आफ्नो स्पेसल रिक्वेस्टहरू चाहिँ मजाले मेसेजेसको मार्फत अहिलेको कार्यक्रम समयमा पठाउन सक्नुहुन्छ। पक्कै पनि म कार्यक्रम अवधिभरि तपाईँहरूको रिक्वेस्ट पढेर सुनाउने पनि छु अनि गीत पनि बजाउने नै छु। हजुर, यो जानकारी पछि अब सुन्नतर्फ लागौँ। सृजना राणा मगरको संस्करणमा लाली जोबन भन्ने यो एकदमै पुरानो नेपाली गीत, तर न्युअर भर्जनमा।

0: गोर्खा रेडियो कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: हो।

हजुर, कन्दरा ब्यान्डले गाएको हङकङ पोखरा भन्ने गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला श्रोता। तपाईँ सुन्नुहुन्छ बिएफबिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरी, म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा, र सदा चाहिँ अहिले भने म मझेरी कार्यक्रम सञ्चालन गर्दैछु। ब्रुनाईको समय बिहानीको 10 बजेदेखि 1 बजेसम्म यो 3 घन्टे बसाइमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास गरेकी छु। र आजको सन्दर्भको बारेमा कुरा गरौँ श्रोता। अगस्त महिना लागिसकेको छ र आज भने अगस्तको तेस्रो दिन रहेको छ, 3 अगस्त, यानि कि यो हप्ता चाहिँ विश्व स्तनपान सप्ताह भनेर चाहिँ मनाइँदैछ विश्वभरि नै। यो चाहिँ युनाइटेड नेसन अनि युनिसेफ तथा विभिन्न स्वास्थ्य संस्थाहरूले चाहिँ समर्थन गरेको सप्ताह हो। हजुर, आमाको दुध नवजात शिशुको पहिलो र सम्पूर्ण पोषण हो भन्ने त हामी सबैलाई अवगत नै छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो 6 महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु स्वास्थ्यका लागि अत्यधिक लाभदायक पनि मानिन्छ श्रोता। स्तनपानले शिशुलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता यानि कि इम्युनिटी वृद्धि गर्दछ। यसले बच्चाहरूमा हुने निमोनिया, झाडा पखाला लगायत विभिन्न रोगबाट बचाउन चाहिँ मद्दत गर्छ। साथै आमाको स्वास्थ्यका लागि पनि स्तनपान धेरै नै लाभदायक हुन्छ। हजुर श्रोता, विश्वभर अझै पनि विभिन्न कारणले गर्दाखेरि चाहिँ छ महिनाभन्दा कम उमेरका धेरै शिशुहरूले चाहिँ पूर्ण स्तनपानको अवसर चाहिँ पाएका हुँदैनन्। त्यसैले परिवार, समुदाय र कार्यस्थल र सरकारले चाहिँ स्तनपानलाई चाहिँ एकदमै महत्त्वका साथ यो हप्ता नै मनाइन्छ।

गरिन्छ र विशेष गरी यो जानकारी यो अवेरनेसको लागि भनेर नै अगस्त महिनाको पहिलो हप्ता भने द वर्ल्ड ब्रेस्ट फिडिङ विक भनेर मनाइन्छ ताकि यो स्वास्थ्य समाचार चाहिँ सबैसम्म चाहिँ पुगोस्। अनि हुन त श्रोता स्तनपान चाहिँ एकदमै बेस्ट हो भनेर हामी सबैलाई थाहा छ, तैपनि कुनै कारणवशले गर्दाखेरि हाम्रो दिदीबहिनीहरूमा जस्तै मेरै आफ्नै अनुभवबाट पनि मैले पनि फेरि बटल फिडिङ पनि गर्नु परेको थियो, तर यति भन्दैमा ब्रेस्ट फिडिङ चाहिँ ब्रेस्ट फिडिङ हुँदाहुँदै बटल फिडिङ गर्नुपर्छ भन्न खोजेकी चाहिँ होइन, तर ब्रेस्ट फिडिङ नै सबैभन्दा एकदमै राम्रो हो बच्चाको लागि भनेर भन्न चाहन्छु। हजुर श्रोता, यो जानकारी पछि अब लागौँ दीक्षिता कार्कीले गाउनुभएको तिमी र म सुन्नतर्फ।

हजुर श्रोता दीक्षित कार्कीको आवाजमा यो एकदमै सेन्टिमेन्टल गीत रहेको थियो. तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. गीतको बोल भनिरहेको थियो तिमी र म. हजुर श्रोता, मैले वर्ल्ड ब्रेस्ट फिडिङ विकको चर्चा चाहिँ थोरै गरिहालेँ गीतभन्दा अगाडि, र नेसनल वाटरमेलन डे भनेर चाहिँ अब कहीँ कतै विशेष गरी चाहिँ युनाइटेड स्टेट्स अफ अमेरिकामा चाहिँ मनाइँदो रहेछ आज. अनि मलाई चाहिँ एकदमै रोचक लागेको कुरा चाहिँ के भन्दाखेरि चाहिँ वाटरमेलन अनि खरबुजा तरबुजामा तपाईँहरू कतिको कन्फ्युज बन्नुहुन्छ त्यो चाहिँ म पनि कन्फ्युज छु. किनभने म चाहिँ अब पहाडी ठाउँमा चाहिँ बन्दीपुरमा हुर्केकै कारणले गर्दाखेरि चाहिँ अब त्यतातिर चाहिँ अब खरबुजाहरू खासै पाइँदैन, तर अब चितवन त्यतातिर तराई भागहरूमा चाहिँ अब खरबुजाहरू खाने गर्छन् नि त. अनि खासै थाहा थिएन, अब आफूले त खरबुजा नै भनिन्थ्यो, तर यसो गुगल गर्दाखेरि चाहिँ हामीले खाने त्यो भित्री रातो हुने अनि बाहिरी चाहिँ हरियो हुने वाटरमेलनलाई चाहिँ खास तरबुजा भनिँदो रहेछ. अनि खरबुजा भन्नाले चाहिँ क्यान्टलुप अथवा अर्कै त्यसको नाम चाहिँ थाहा भएन, किनभने त्यो चाहिँ अब नेपालमा पनि खासै चाहिँ खाइँदैन, तर यहाँनिर हाम्रो ब्रुनाईको चाहिँ सुपासेपमा चाहिँ पाइन्छ, त्यसलाई चाहिँ खरबुजा भनिँदो रहेछ. तपाईँहरू मध्येमा यो इन्फर्मेसन चाहिँ कसलाई थाहा थियो, तर मलाई चाहिँ आज भर्खरै थाहा भयो. हजुर, थोरै डिफ्रेन्सेस चाहिँ भन्न चाहन्छु. जस्तै तरबुजा अथवा वाटरमेलन जुन हामीले नेपालीहरूले चाहिँ जेनरली भनिने खरबुजालाई चाहिँ तरबुजा भनिँदो रहेछ खास गरी चाहिँ. अनि यसको चाहिँ बाहिरी भाग हरियो बोक्रा हुने अनि भित्रीको गुदी चाहिँ प्रायः रातो वा गुलाबी हुन्छ भने खरबुजा अथवा क्यान्टलुपको चाहिँ भित्री गुदी चाहिँ पहेँलो सुन्तले वा हल्का हरियो हुने गर्दछ. अनि क्यान्टलुप अथवा खरबुजाको चाहिँ बाहिरी पहेँलो अनि सुन्तले वा जालीदार बोक्रा हुन्छ. यसै गरी तरबुजाको चाहिँ 90% भन्दा बढी चाहिँ पानी हुन्छ यसमा भने खरबुजा अथवा क्यान्टलुपमा चाहिँ पानी कम र स्वाद बढी सुगन्धित हुने गर्छ. यसै गरी तरबुजा स्वाद मिठो र रसिलो हुन्छ भने खरबुजामा चाहिँ मिठो तथा वासनादार हुने गर्दछ. अनि तरबुजा वाटरमेलन चाहिँ आकार सामान्यतया ठुलो हुने गर्छ अनि खरबुजा यानि कि क्यान्टलुप चाहिँ आकार तुलनात्मक रूपमा सानो हुने गर्दछ. अनि यो तरबुजाको भित्री बिउहरूमा चाहिँ गुदी भरी चाहिँ बिउहरू छरिएको हुन्छ, जुन हामीले बच्चाहरूले खाँदाखेरि देख्न पनि सक्छौँ. अनि बच्चाहरूको चाहिँ वान अफ द फेभरेट ड्रिङ्कमा पनि पर्छ वाटरमेलन, यानि कि तरबुजा. यो थियो सानो डिफ्रेन्सेस, थोरै भिन्नता तपाईँहरू समक्ष मैले साझा गरेँ. तर त्यो सानैदेखि लागेको बानी भने जस्तै हामीले चाहिँ तरबुजालाई चाहिँ खरबुजा नै भन्छौँ जस्तो लाग्यो. र अब लागौँ सोनङ एङमु इथेन पाले गाउनुभएको सानो तिम्रो मायामा भन्ने गीत सुन्यौँ.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोता, नवीन केवर ट्राईको आवाजमा सुनिहाल्नुभयो यो मिठो गीत डर लाग्छ। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मजेरी कार्यक्रम। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा र हामी ब्रुनाईको प्रसारणबाट छौँ र सुन्दै हुनुहुन्छ मजेरी कार्यक्रमको पहिलो घन्टे बसाई। र हामीले पहिलो घन्टे बसाईमा चाहिँ आजको दिन विशेष, यो हप्ता विशेषको बारेमा चर्चा गऱ्यौँ। अनि हामी भने दोस्रो घन्टामा चाहिँ सधैँ चाहिँ दैनिक विषयवस्तु लिएर आउने गर्छौँ र दैनिक विषयवस्तुमा पढ्न जान्छ आजको लागि भने मन्डे डिस्कभरी। त्यसकारणले सुन्दै गर्नुहोस् कार्यक्रम मजेरी। हजुर श्रोता, हिजो आज हामीले धेरै न्युजहरू अनि त्यसपछि सोसियल मिडियाहरूको मार्फत यो एकदमै दुःखद घटनाको बारेमा त सुनिसक्नु भएको छ होला। विश्व पर्वतारोहण जगतका एकदमै प्रेरणादायी व्यक्तित्व, नेपाली मूलका कीर्तिमानी आरोही निर्मल अथवा निम्सदाई पूर्जा, निर्मल पूर्जा यानि कि उहाँ चाहिँ निम्सदाई भनेर चाहिँ धेरै नै चिनिनुहुन्थ्यो र उनका सहकर्मीहरूको चाहिँ ब्रोडपिक हिम पहिरो दुर्घटनामा भएको दुःखद निधनको खबरले चाहिँ सम्पूर्ण नेपाली अनि हाम्रो गोर्खाली समुदायलाई चाहिँ एकदमै स्तब्ध बनाएको छ। सन् 2019 उहाँले 14 8000 मिटरभन्दा अग्ला हिमाल केवल 189 दिनमा आरोहण गरेर चाहिँ विश्व कीर्तिमान कायम गर्नुभएको थियो। अनि उहाँले चाहिँ नेपालीहरूको साहस, क्षमता र नेतृत्वलाई चाहिँ विश्वभर चिनाउनु पनि भएको थियो। 30 जुलाईमा भएको यो जुलाई महिनाको 30 गते 2026 चाहिँ पाकिस्तानको ब्रोड पिकमा आएको हिम पहिरोमा चाहिँ निम्सदाई सहित 10 सदस्यीय अन्तर्राष्ट्रिय टोली चाहिँ पर्नु भएको थियो र पछि उनीहरूको चाहिँ निधन पुष्टि पनि गरिएको थियो। र यो एकदमै छोटो समयमा उहाँ जस्तो प्रेरणादायी, साहसी र असम्भवलाई सम्भव बनाउने व्यक्तित्व गुमाउनु पर्वतारोहण जगतका लागि अपूर्णनीय क्षति हो र उहाँको साहस, समर्पण, नथिङ इज इम्पोसिबल भन्ने सन्देशले चाहिँ भावी पुस्तालाई पनि सदैव प्रेरित गरिरहने नै छ। उहाँले चाहिँ नेपाली पर्वतारोहीहरूको क्षमता विश्व सामु चिनाउनु भएको एउटा महान व्यक्तित्वका रूपमा हामी चिन्न सक्छौँ। यसै गरी उहाँले चाहिँ नथिङ इज इम्पोसिबल भन्ने सोचलाई चाहिँ जीवन्त बनाउनु भएको थियो। यसै गरी साहस, नेतृत्व अनि समर्पणको उदाहरणको रूपमा पनि चिनिनुहुन्थ्यो। त्यस कारणले उहाँको यो जुन एकदमै चुनौतीपूर्ण जीवनबाट चाहिँ उहाँले चाहिँ अहिले चाहिँ अब फाइनली उहाँको चाहिँ निधन भएको छ, जुन हामीले सोचेको पनि थिएनौँ। उहाँको चाहिँ अब माउन्टेनियरिङ गर्ने क्रममा नै, पर्वतमा नै उहाँको चाहिँ निधन हुन्छ भनेर हामीले सोचेकै थिएनौँ, तर के गर्नु, अब रियालिटी चाहिँ त्यही नै रहेछ श्रोता। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँको आत्मा, उहाँको साथसाथै उहाँको सहकर्मीहरूको आत्माले चाहिँ शान्ति मिलोस् अनि हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। हजुर श्रोता, सबै नेपालीहरू विशेष गरी गोर्खाली परिवारहरू चाहिँ स्तब्ध हुनुभएको छ यो दुःखद घटनाले। हजुर, अब भने कार्यक्रम निरन्तर गरौँ श्रोता। वर्तिका एम राईले गाउनु भएको यो सम्झना भन्ने गीतले उहाँको साहस, उहाँको सम्झनामा चाहिँ यो गीत बजाएँ।

हजुर श्रोता, वर्तिका इएम राईको सम्झनामा सुनिहाल्नुभयो र हामीले चर्चा गर्दैछौँ निम्स दाईको बारेमा। उहाँ बित्नु भए तापनि उहाँले देखाउनु भएको साहस, आत्मविश्वास र प्रेरणाको बाटो चाहिँ कहिले नमेटियोस्, उहाँको कार्य र उपलब्धिहरूले चाहिँ पुस्तौसम्म नेपालका शिर उच्च बनाइ नै रहनेछन् र उहाँहरूको दिवंगत आत्माले चिर शान्ति प्राप्त गरोस्। हजुर श्रोता, हेर्दा हेर्दै हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ। समय अहिले ब्रुनाईमा बिहानीको 11 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो। हजुर, बिदा लिनुभन्दा अगाडि एउटा ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि जरुरी सूचनाहरू म भन्न गइरहेकी छु। यो चाहिँ विशेष गरी हाम्रो अभिभावकहरूको लागि जो अहिले यहाँ हुनुहुन्छ, उहाँ चाहिँ अन्डर उहाँहरूको लागि चाहिँ किड्स समर प्रोग्रामहरू चाहिँ फेरि रिमाइन्ड गर्न चाहे। अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर भइरहेको छ अहिलेको बिहानको 10 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा, र प्रति बच्चा चाहिँ $2 ब्रुनाई डलर चाहिँ लिएर जानुपर्ने हुन्छ। यसै गरी भोलि यानि कि मङ्गलबारको दिन 4 अगस्तमा भने किड्स कुकिङ क्लास हुन गइरहेको छ, पास्ता स्यालेड। यसको लागि चाहिँ विभिन्न इयर ग्रुप अनुसार चाहिँ टाइमिङहरू रहेका छन्। टाइमिङमा चाहिँ इयर 1 देखि इयर 3 का बालबालिकाहरूलाई चाहिँ बिहानको 9:30 बजेदेखि 11 बजेसम्म लान सक्नुहुन्छ। यसै गरी इयर 4 देखि इयर 8 सम्मका बालबालिकाहरूको लागि चाहिँ दिउँसोको 1 बजेदेखि 3 बजेसम्म लान सक्नुहुन्छ। अनि यस यो सेसनको लागि भने 6 ब्रुनाई डलर चाहिँ लानुपर्ने हुन्छ। श्रोता, चिटच्याट कम्युनिटी सेन्टर मेन हलमा किड्स कुकिङ क्लास हुन गइरहेको छ, पास्ता स्यालेड। पक्कै पनि आफ्नो बालबालिकासँग यो समय चाहिँ नगुमाउनुहोस् यदि टुक लाइन्समै हुनुहुन्छ भने चाहिँ। हजुर श्रोता, कार्यक्रम मजेरीको पहिलो घन्टे बसाएको समापन गरे मैले। अब भने बस्न गइरहेको गीतको बोल भन्ने रहेको छ आस्था ब्यान्डको हरपल। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ पुनः उपस्थित हुने नै छु मजेरीको दोस्रो घन्टे बसाइमा।

0: मनसुन फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। आज विशेष गरी तीनवटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमवेदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। नारायणगढ मुगलिन सड़क खण्डको नाम सी नयाँ पुलमा ढुङ्गा खस्दा यातायात प्रभावित भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गाडी एकतर्फी मात्र सञ्चालन भएकाले तत्काल पहिरो पन्साउने काम शुरू गरिएको छ। थप ढुङ्गा नझरे पहिरो पन्साउन केही समय लाग्ने उहाँले बताउनुभयो। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लामा 91 ठाउँ दुर्घटनाका हिसाबले जोखिमयुक्त छन्।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील छन्। प्रदेशका 91 जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 छन्। काभ्रे पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुर्घटनामा परि 5 भन्दा बढीको मृत्यु भएको ठाउँलाई जोखिमयुक्त मानिएको हो। यहाँ विगत 3 आर्थिक वर्षमा 5872 सवारी दुर्घटनामा परि 959 जनाले ज्यान गुमाएका छन्। 11,699 जना घाइते भएका छन्। गएको आर्थिक वर्षमा भएका 1,924 दुर्घटना मध्ये 1,114 राजमार्गमा, 539 ग्रामीण र 271 शहरी क्षेत्रमा भएका छन्। मध्याह बाह्रदेखि बेलुका 6 समय दुर्घटनाका दृष्टिले बढी जोखिमयुक्त देखिएको उहाँको भनाइ छ।
0: एक हप्तासम्म अशान्त बनेको तराईमा देशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालेको छ। सिराहाको गोल बजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसँगै कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 हटाइएको छ। प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको तथा जनजीवन सामान्य बन्दै गएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधे, बर्साइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यू हटाई त्यस क्षेत्रमा 5 भन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, पोखरा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो हर्मुज जलडम्बरू पुनः खोल्ने र तेहरानको आणविक महत्वाकांक्षा समाप्त गर्ने विषयमा इरानसँग नयाँ वार्ता सुरु हुने बताउनु भएको छ। शनिबार ट्रम्पले इरान विरूद्ध योजनाबद्ध हमलाहरू रद्द गरेको घोषणा गर्नुभएको थियो। यसअघि इरानले जलजमहरूबाट ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा ओमानसँग सम्झौताको नजिक पुगेको बताएको थियो। थप बीबीसीका जो इनबोटबाट।
2: Iran and Oman city the side of the Strait of Hormuz, once one of the world's most important waterways, now one of its most contentious diplomatic and military flashpoints. Iran's foreign ministry spokesman said they were looking at a new shipping route that respects the sovereign rights of both sides and safeguards our national interests and security. If agreement with Oman could be reached, that would remove a significant obstacle.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, पुनः स्वागत छ कार्यक्रम मजेरी। तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोमा। र आज भने सोमबारको बसाइको यो दोस्रो घन्टे बसाइ हामीले सुरुवात गर्यौँ सुशान्त केसीको आवाजमा। यस्तै रहेछ भने यो एकदमै मन छुने गीतबाट। हजुर श्रोता, ब्रुनाईको तापक्रम चाहिँ अहिले 29 डिग्री सेल्सियस छ अनि म चाहिँ स्टुडियोमा जाडो भयो भनेर चाहिँ एकदमै कामिरहेको थिएँ अलिअलि। त अब चाहिँ पछौरा उड्ने बेला भयो अनि यसो बाहिर हेरेको त पानी पर्दै रहेछ। तपाईँहरू पनि घरमा चाहिँ चिया कफी खाने चाहिँ एकदमै राम्रो मौका हो यो चाहिँ जाडोमा चाहिँ, होइन? अझ तातो तातो थुक्पा खाने मौसम जस्तो फिल हुँदैछ। हजुर, कार्यक्रम मजेरीको दोस्रो घन्टा बसाए पनि हामीले सुरुवात गरिसकेका छौँ र सुरुवात गरौँ एउटा फन फ्याक्टबाट। श्रोता, तपाईँहरूलाई थाहा छ हाम्रो रगत चाहिँ किन रातो कलरको हुन्छ? हजुर, हाम्रो रगत चाहिँ रातो हुनुको कारण चाहिँ हाम्रो रेड ब्लड सेल्समा चाहिँ एउटा प्रोटिन हुन्छ अनि हेमोग्लोबिन हुने गर्दछ अनि अनि यो प्रोटिनमा चाहिँ प्रोटिन चाहिँ जब अक्सिजनसँग बाइन्ड हुन्छ तब चाहिँ यो रातो कलरमा परिणत हुन्छ। हजुर, यसै गरी लब्स्टर खानुभएको छ होला, मेरी यताउता जाँदा सी फुड लभरहरूले लब्स्टर खानुभएको छ होला। लब्स्टरको चाहिँ ब्लू ब्लड हुन्छ, यसको कारण चाहिँ कपर बेस्ड मलिक्युल हेमोसायनिन भन्ने हुन्छ, जसले चाहिँ अक्सिजनमा मिश्रित हुँदाखेरि चाहिँ यो कपर बेस्ड मलिक्युल भएको कारणले गर्दाखेरि चाहिँ रगत चाहिँ निलो कलरको हुन्छ लब्स्टरमा। हजुर, यो फन फ्याक्ट पछि, फन फ्याक्ट अफ द डे पछि कन्टिन्यू गरौँ हाम्रो मजेरी कार्यक्रम। अब भने बज्दैछ दुर्गेश थापाको आवाजमा दुश्मन हेरेको हेरे।

तपाईँलाई प्रोसेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

श्रोता 2019 यानि कि छ वर्ष सात वर्ष अगाडिको यो एकदमै वान अफ द चर्चित गीतमा पर्ने तिम्रो घरको वरिपरि सुनिहाल्नुभयो सोनम तप्तेन अनि अस्मिता अधिकारीको आवाजमा. हजुर श्रोता, हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा छौँ र दोस्रो घन्टे बसाइमा हामी सधैँ दिनहुँ एउटा विषयवस्तुमा चर्चा गर्नेछौँ र आजको विषय रहेको छ मन्डेज डिस्कभरी. हजुर, मन्डेज डिस्कभरी भन्नाले चाहिँ मन्डे हप्ताको पहिलो दिन हुने गर्दछ र मैले चाहिँ विकेन्ड अथवा अघिल्लो दिनहरूमा चाहिँ के नयाँ नौलो कुरा सिकेर आएँ त्यो चाहिँ तपाईँहरू समक्ष चाहिँ साझा गर्ने प्रयास गर्छु र हाम्रो एज अ होल फ्यामिली अनि हाम्रो इन्टेक 13 चाहिँ गत शनिबार शुक्रबार शनिबार आइतबार चाहिँ एकदमै रमाइलो पल बिताएका थियौँ. हामी एज अ होल इन्टेक, हामीले चाहिँ हाम्रो इन्टेक 13 वर्षेनी के भनौँ एनिभर्सरी जस्तो मनाएका थियौँ अनि त्यसको लागि चाहिँ हामी मिरी गएका थियौँ. त्यहाँको मिरी म्यारियट होटेलमा चाहिँ एज अ इन्टेक पार्टी गरेका थियौँ र आजको मन्डेज डिस्कभरीमा चाहिँ म आफै त्यहाँ गएर मिरिकको वातावरणमा रमाएकी हुनाले हामी चाहिँ ब्रुनाईको छिमेकी सहर मिरी जुन चाहिँ सरावकमा पर्दछ, मलेसिया देश चाहिँ मलेसिया हो, अनि त्यहाँको बारेमा चाहिँ थोर छोटो चर्चा गर्छु. हजुर, हजारौँ मानिसहरू चाहिँ हप्तामा मिरी पुग्ने गर्नुहुन्छ विशेष गरी ब्रुनाईबाट, अनि त्यहाँ घुम्नको लागि चाहिँ केही उपयोगी जानकारीहरू चाहिँ म तपाईँहरू समक्ष साझा गर्दैछु. र मिरी मलेसिया सरावक राज्यको चाहिँ उत्तरतर्फ रहेको एउटा सहर हो. यो ब्रुनाईको सुङ्गाई तुजो सिमानाकासँग जोडिएको छ र ब्रुनाईबाट करिब 30-40 मिनटमै पुग्न सकिन्छ. मिरीलाई मलेसियाको तेल उद्योग अथवा ओइल इन्डस्ट्री सुरु भएको ऐतिहासिक सहरका रूपमा पनि चिनिन्छ, अफकोर्स, किनभने मिरी चाहिँ ब्रुनाईको बोर्डर छ अनि ब्रुनाई नजिकै छ र ब्रुनाई पनि ओइल इन्डस्ट्रीमा चाहिँ एकदमै धनी मुलुकमा

पर्दछ। हजुर, यदि तपाईँ सीमा पार बोर्डर क्रसिङ गर्दै जानुहुन्छ भने तपाईँहरूलाई चाहिँ एकदमै जरुरी कागजातहरू चाहिँ अनिवार्य रूपमा जाँच गरिन्छ। त्यसमा चाहिँ एउटा एकदम भ्यालिड पासपोर्ट, त्यसमा चाहिँ तपाईँको कम्तीमा 6 महिनाको चाहिँ भ्यालिडिटी हुनुपर्ने हुन्छ र आवश्यक भिसा जुन चाहिँ तपाईँले प्रिन्टेड फर्ममा चाहिँ बुझाउनुपर्ने हुन्छ। अनि मलेसियन डिजिटल आगमन कार्ड अथवा मलेसिया डिजिटल अराइभल कार्ड पनि आवश्यक हुन्छ, जसलाई चाहिँ एमड्याक भनिन्छ। यो चाहिँ तपाईँले अनलाइनमा भर्न सक्नुहुन्छ। यसै गरी ब्रुनाई एन्ट्री एक्जिट सिस्टम सम्बन्धी पनि प्रक्रिया पुरा गरेको हुनुपर्ने हुन्छ। सम्भव भएसम्ममा भिसा, एमड्याक, होटल बुकिङहरू, फर्किने टिकटहरू, अन्य आवश्यक कागजातहरू चाहिँ छापिएका अथवा प्रिन्टेड कपिजहरूमा लानुभयो भने एकदमै राम्रो हुन्छ। किनभने डिजिटल युग भन्दैमा कहिलेकाहीँ पावर सर्टेजेसहरू, सिस्टम डाउन हुने सम्भावना चाहिँ हुन्छ नै। त्यस कारणले गर्दाखेरि तपाईँ चाहिँ अझै आफ्नो प्लान चाहिँ, आफ्नो समय चाहिँ बर्बाद नहोस् भन्ने तरिकाले चाहिँ यी जरुरी कागजातहरू चाहिँ प्रिन्टेड भर्जनमा लानुभयो भने अझ ढुक्क तरिकाले जान सक्नुहुन्छ। र यदि तपाईँ आफ्नै गाडीमा यात्रा गर्दै हुनुहुन्छ भने सवारी सम्बन्धी आवश्यक कागजात, भेहिकल डकुमेन्ट्सहरू पनि साथमै लानुहोस्, ओरिजिनलहरू। अनि सीमा इन्सपेक्सन, बोर्डर इन्सपेक्सन र क्युजहरू चाहिँ सार्वजनिक बिदा, शुक्रबार, सप्ताहन्न वा विद्यालय बिदाको समयमा चाहिँ एकदमै लामो क्यु हुने गर्दछ। त्यसैले सकेसम्म बिहानै यात्रा सुरु गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। हजुर, र मिरी चाहिँ किन लोकप्रिय छ भन्ने विषयमा चाहिँ म अझै चर्चा गर्नेछु। त्योभन्दा अगाडि सुनौ उर्गेन दोङ अनि अनु चौधरीको आवाजमा लजालु मायाले।

हजुर, यो मिठो गीत लजालु मायालु उर्गेन्दङ अनि अनु चौधरीको आवाजमा सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। र कार्यक्रम मजेरीमा हामी आजको मन्डेज डिस्कभरीमा चाहिँ हाम्रो मलेसिया छिमेकी मुलुक, ब्रुनाईको छिमेकी मुलुक मलेसियाको एकदमै छिमेकी सहर मिरीको बारेमा चाहिँ चर्चा गर्दैछु। आउनुहोस् निरन्तर गरौँ मिरीको बारेमा। र यात्रा भने तपाईँको तब रमाइलो हुन्छ जब तपाईँको तयारी पनि राम्रो हुन्छ। घरबाट निस्किनुभन्दा अगाडि चाहिँ पासपोर्ट, भिसा, एमडाक, ई अराइभल, इइएस र प्रिन्टेड कपिजहरू चाहिँ एकपटक फेरि जाँच गरेर मात्रै जानुहोस् भन्ने सल्लाह दिँदै नै थिएँ। र हामीले चाहिँ कुरा गर्दैछौँ मिरी सहरको बारेमा, जसलाई चाहिँ गेटवे टु नर्दर्न सरावक भनेर पनि चिनिन्छ र विश्व सम्पदा सूचीमा पनि रहेको गुनुङ मुलु नेसनल पार्क जाने मुख्य प्रवेशद्वार पनि मिरीबाट नै सुरु हुन्छ। अनि यसका साथसाथै ग्रान्ड ओल्ड लेडी मलेसियाको पहिलो तेल कुवा फर्स्ट ओइल वेल पनि यहीँ अवस्थित छ। श्रोता, अझ हामी कुराकानी गर्दैथ्यौँ किन लोकप्रिय छ मिरी भन्ने विषयमा, विशेष गरी त हामी नारीहरूको लागि त विशेष गरी सपिङ, किनभने आफ्नो लागि मात्र नभएर आफ्नो परिवारजन अनि घरको लागि भनेर चाहिँ सपिङ मलको लागि चाहिँ एकदमै चर्चित छ। अनि सुपर मार्केट, स्थानीय बजार, लोकल मार्केट, स्वादिष्ट अनि समुद्री खाना मन पराउनेहरूको लागि चाहिँ मिरी एकदमै नजिकको गन्तव्य रहेको छ। अनि त्यस कारणले गर्दा नै यो लोकप्रिय छ। धेरै ब्रुनाईवासीहरू पनि दिनभरको घुमाइ अथवा डे ट्रिपको लागि चाहिँ एक रात बसाइको लागि यहाँ पुग्ने गर्छन्। श्रोता, अब बसाइको कुरा गर्नु पर्दाखेरि चाहिँ बजेट होटेलदेखि लिएर लग्जरी होटेलहरू त्यसका साथसाथै परिवार मैत्री रिसोर्ट, फ्यामिली रिसोर्टहरू पनि धेरै विकल्प चाहिँ यहाँ उपलब्ध हुने गर्दछ। यसै गरी मिरी चाहिँ एउटा बहुसांस्कृतिक मल्टिकल्चरल सहरको रूपमा चिनिन्छ, जहाँ मलाय, इबान, चाइनिज लगायत विभिन्न समुदाय चाहिँ मिलेर बस्छन्। यहाँको स्थानीय खाना, आतिथ्यता र शान्त जीवनशैली चाहिँ पर्यटकहरूलाई चाहिँ धेरै नै मनपर्छ। हजुर, यसै गरी स्थानीय हस्तकला, म अस्ति जाने क्रममा चाहिँ मैले एउटा त्यो ह्यान्डमेड ह्यान्डक्राफ्टेड ब्यागहरू पनि किन्ने मौका पाएकी थिएँ, जुन ब्रुनाईमा पनि पाउँछ। तर हाम्रो दिदीबहिनीहरूको अनुसार चाहिँ ब्रुनाई हेरिकन मलेसियामा चाहिँ अलिक कम मूल्यमा चाहिँ खरिद गर्न मिल्छ यस्ता लोकल ह्यान्डक्राफ्टहरू पनि, जस्तै राटनबाट बनेका सामग्रीहरू अनि बिट ज्वेलरीहरू, हातले बुनेको झोला अनि सरावकका परम्परागत कलाकृतिहरू चाहिँ उत्कृष्ट स्मरणका सुबनियर्सहरू पनि बन्न सकिन्छ। श्रोता, यसै गरी बालबालिकाहरूको लागि भने कोको कबाना, खेल मैदान अनि साइकल ट्र्याकहरू चाहिँ प्रशस्त मात्रामा छन्। खुला मनोरञ्जन क्षेत्र, विकेन्ड बजारहरू चाहिँ परिवारसँग समय बिताउन उपयुक्त एक्टिभिटीहरूमा पर्दछ। यसै गरी त्यहाँको मौसम चाहिँ विश्वभरि एकदमै ट्रपिकल क्लाइमेट, जहिले पनि हलिडे मोड अन ब्रुनाईमा जस्तै, अनि गर्मी र ह्युमिडिटी चाहिँ बढी भएको कारणले गर्दाखेरि चाहिँ हल्का लुगा, पानी र छाता साथमा चाहिँ राख्नु एकदमै उपयुक्त हुन्छ। श्रोता, हजुर, यसको साथसाथै मिरीमा चाहिँ यदि तपाईँहरू एकदमै थकित हुनुहुन्छ भने चाहिँ प्रायः हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू चाहिँ मसाजको लागि पनि जानुहुन्छ। हामीले पनि हिजो फुल फ्यामिली प्याकेजको मसाज गऱ्यौँ, सानो नानीहरूलाई पनि गर्न सक्नुहुन्छ। अनि यस्तै कारणले गर्दाखेरि चाहिँ मिरी चाहिँ लोकप्रिय बन्न गएको छ। तपाईँहरू जाने क्रममा मैले भनेको कागजातहरू चाहिँ एकदमै ध्यानमा राख्नुहोस्, किनभने कहिलेकाहीँ तपाईँ यदि अनलकी हुनुहुन्छ भने सिस्टम डाउन भएको कन्डिसनमा चाहिँ फेरि घर फर्केर पुरै कागजातहरू चाहिँ प्रिन्टेड गरेर आउनुपर्ने समस्या पनि आउन सक्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ एउटा एकदमै रमाइलो जानकारीको साथसाथै एउटा उपयोगी भयो होला भन्ने पूर्ण विश्वासको साथ आजको विषयवस्तु मन्डेज डिस्कभरी यहीँ समाप्त गरे। श्रोता, हजुर, अब भने तिज आउन लागेको छ, त्यस कारणले गर्दाखेरि चाहिँ समीक्षा अधिकारी खेमछे सेन्चुरीको आवाजमा सुन्नुहोस् तिज नत्र भने जिन्दगी।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, फागुनी पाठकले गाउनुभएको यो एकदमै रमाइलो गीत सावन में भन्ने हिन्दी गीत सुनिहाल्नुभयो र पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, अहिले ब्रुनाईमा बिहानको 12 बज्नका लागि केवल 12 मिनट बाँकी रहेको छ र कार्यक्रम मजेरीको हामी अन्त अन्ततर्फ आइसकेका छौँ र हामीले आजको विषयवस्तुमा चर्चा गर्यौँ मिरी सरावको पर्यटनको बारेमा, अनि कसरी चाहिँ तपाईँहरूले चाहिँ विभिन्न कागजातहरू चाहिँ रेडी गर्न सक्नुहुन्छ ताकि बोर्डर इन्सपेक्सनमा चाहिँ तपाईँहरूलाई चाहिँ समस्या नपरोस्। र यसका साथसाथै केही उपयुक्त जानकारी अनि गीत सङ्गीतले तपाईँहरूको मन्डे यानि कि सोमबारको बिहानी चाहिँ एकदमै मनोरञ्जनयुक्त इन्फर्मेटिभ बनाउने चाहिँ पूर्ण कोसिस गरिरहेकी छु। तपाईँहरूको कार्यक्रम प्रस्तुता बिना गुरुङ। तपाईँहरू अहिले हलिडेमा हुनुहुन्छ भने पक्कै पनि मजाले इन्जोय गर्नुहोस्, आफ्नो परिवारसँग एकदमै क्वालिटी टाइम बिताउनुहोस्, सधैँ दिनानुदिन नयाँ नयाँ कुरा सिक्दै गर्नुहोस् र हामी समस्या पनि साझा गर्नुहोला। पक्कै पनि हाम्रो ब्रिज फोर्सेस ब्रुनाईका कम्युनिटी चाहिँ एकदमै नजिकै छौँ, त्यस कारणले गर्दाखेरि चाहिँ मेरो जीवनमा भएको अब यस्तो गतिविधिहरू चाहिँ सायद अरूलाई पनि थाहा छ होला भन्ने हामीले चाहिँ अनुमान लाउन सक्छौँ। तर सायद तपाईँको अनुभव अनि तपाईँको केही सल्लाह सुझावले चाहिँ अन्य दिदीबहिनी दाजुभाइहरूलाई पनि एकदमै मद्दत पुग्न सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूकै कार्यक्रम हो, तपाईँहरूकै रेडियो हो बिएफपिएस गोर्खा रेडियो, हाम्रो ब्रुनाई परिवारको लागि तपाईँहरूको कुनै पनि अनुभव कुनै पनि सल्लाह सुझाव चाहिँ एकदमै सराहनीय छ। त्यस कारणले गर्दाखेरि पक्कै पनि हामीसँग जोडिन चाहिँ नहिचकिचाउनुहोस् है त। त्यसका लागि तपाईँहरूले आफ्नो ट्रिपको हलिडेको अनुभवहरू पनि बताउन सक्नुहुन्छ। त्यसका लागि चाहिँ हाम्रो बिएफपिएस गोर्खा रेडियो चाहिँ फर एभर वेलकम छ तपाईँहरूको कुनै पनि सुझाव सल्लाह अनि अनुभव सुनाउनको लागि है त। हजुर श्रोता, हामी अहिले डिजिटल युगमा छौँ, डिजिटल युगमा धेरै फाइदाहरू भए तापनि यसको धेरै सेटब्याक्सहरू पनि छन्, साइड इफेक्टहरू पनि छन्। विशेष गरी मैले एउटा टर्म चाहिँ इन्टरनेटमा भेटाएकी थिएँ, त्यसलाई चाहिँ टेक्नेक भनिँदो रहेछ। आजभोलिको मोबाइल ल्यापटप अनि ट्याब्लेट चाहिँ हामी दैनिक रूपमा चाहिँ चलाइराखेको कारणले गर्दाखेरि चाहिँ लामो समयसम्म टाउको झुकाएर स्क्रिन हेर्ने बानीले चाहिँ हामीलाई टेक्नेक अथवा टेक्स्ट नेक भन्ने समस्या चाहिँ बढ्दै गएको छ भनेर चाहिँ जानकारीमा देख्न सक्छौँ। यसले चाहिँ हाम्रो यो समस्याले चाहिँ हाम्रो घाँटी काँध र माथिल्लो ढाडका मांसपेसीहरूलाई चाहिँ अनावश्यक दबाव पारेर घाँटी दुखाउने, कडा हुने र टाउको दुख्ने अनि काँधमा चाहिँ तनाव महसुस हुने हुनलाई चाहिँ यसले मद्दत गर्दो रहेछ। हजुर, हामीलाई डिजिटल युग अनि हाम्रो स्क्रिन स्मार्टफोनहरूबाट धेरै उपयोगी चिजहरू प्राप्त हुन्छ, तर सधैँ हरेक घन्टा चाहिँ हामीले यो हेरिराख्नुपर्छ भन्ने जरुरी चाहिँ म चाहिँ देख्दिनँ। अनलेस तपाईँको आफ्नो जब नै त्यस्तो खाले छ भने चाहिँ त्यसलाई चाहिँ अब हटाउन सकिँदैन, तर बिचबिचमा ब्रेक लिनुहोस् नै भन्ने सल्लाह दिन चाहन्छु। केही रोचक तथ्यहरू भन्न चाहे, वयस्कहरूले चाहिँ औसत दिनमा चाहिँ 3 घन्टा बढी चाहिँ स्मार्टफोन प्रयोग गर्ने गर्छन्, यो चाहिँ डाटाहरूले पनि देखाएको छ। अनि यो लामो समय एउटै गलत पोस्चरमा बस्ने सम्भावनाले गर्दाखेरि चाहिँ त्यो टेक्निकको समस्या बढ्दछ श्रोता। यसै गरी फोन सधैँ तल झुकाएर हेर्नुको साटो चाहिँ तपाईँले आँखाको उचाइमा राखेर हेर्नुभयो भने चाहिँ तपाईँको घाँटीको यो मांसपेसीमा चाहिँ दबाव कम हुन जान्छ। प्रत्येक 20-30 मिनटमा तपाईँ उठेर शरीर तन्काउने, घाँटी काँधको हल्का स्ट्रेचिङ गर्ने बानी गर्नुभयो भने यो टेक्निक समस्याबाट चाहिँ बच्न सक्नुहुन्छ। त्यसैले श्रोता, प्रविधि प्रयोग गर्नुहोस् तर आफ्नो शरीरको आसनको यानि कि पोस्चरको पनि ख्याल गर्ने गर्नुहोस्। सानो बानीको परिवर्तनले तपाईँको भविष्यमा ठुलो समस्या चाहिँ टार्न सक्छ, त्यस कारणले गर्दाखेरि तपाईँ चाहिँ टेक्निकबाट चाहिँ जोगिनुहोस्। यति भन्दै अब सन्जु मोक्तानले गाउनुभएको लै लै सुनौ।

हजुर श्रोता, सुनिहाल्नु भयो सन्जु मक्तानको आवाजमा लै लै। हजुर, यो रमाइलो गीतपछि हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइको पनि अन्त्यमा आइसकेका छौँ। अहिले पनि समय 12 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो श्रोता। हजुर, सिमसिम हल्का वर्षा पर्दै थियो सेरिया ब्रुनाईमा। तपाईँहरू अहिले चिया कफी पिएर इन्जोय गर्दै हुनुहुन्थ्यो होला। अहिले चाहिँ पानी चाहिँ अहिले बिस्तारै बन्द भएको जस्तो अनुभव भइरहेको छ। र हामी मजुरी कार्यक्रमको दोस्रो घन्टाबाट बिदा लिने बेला भइसकेको छ। आशा छ तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, हामीलाई सुनेर धेरै धेरै इन्जोय लिँदै हुनुहुन्छ होला। यसका साथसाथै केही रोचक जानकारी र इन्फर्मेसनहरूबाट पनि तपाईँहरूलाई चाहिँ एकदमै उपयोगी भइरहेको छ भन्ने चाहिँ पूर्ण विश्वास गरेकी छु। र यस्तै रोचक जानकारी, मिठा मिठा गीत सङ्गीत अनि केही उपयोगीमूलक जानकारीहरूको लागि सुन्दै गर्नुहोस् बिएफपिएस गोर्खा रेडियो। कार्यक्रम हो मजेरी, र अहिलेलाई भने इन्जोय गर्नुहोस् अवया एन्ड द स्टिम इन्जिन्सको लैजाऊ मलाई भन्ने गीत। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। र कार्यक्रमको अन्तिम यानि कि तेस्रो घन्टा मझेरीमा म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि भने सुन्नुहोस् लैजाऊ मलाई।

0: मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। आज विशेष गरी तीनवटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखु रहन अनुरोध गरिएको छ। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। नारायणगढ मुगलिन सड़क खण्डको नाम्सी नयाँ पुलमा डुङ्गा खस्ता यातायात प्रभावित भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गाड़ी एकतर्फे मात्र सञ्चालन भएकाले तत्काल पहिरो पन्छाउने काम शुरू गरिएको छ। थप डुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोल बजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसँगै कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको तथा जनजीवन सामान्य बन्दै गएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो साँझदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बौद्धे, बर्साइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यू हटाई त्यस क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेदेखि निषेधाज्ञा हटेको छ। स्थिति सामान्य हुन थालेकोले क्रमशः निषेधाज्ञा हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। रासोपा नेता मनिष शाहले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यहरूसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा पत्रकारहरूसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको उल्लेख गर्नुभएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभएको छ।
1: र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गऱ्यौँ र त्यसको सम्भावना भएको मागहरूप्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घण्टा वार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो हर्मुज जलडमरू पुनः खोल्ने र तेहरानको आणविक महत्वाकांक्षा समाप्त गर्ने विषयमा इरानसँग नयाँ वार्ता शुरू हुने बताउनु भएको छ। शनिबार ट्रम्पले इरान विरूद्ध योजनाबद्ध हमलाहरू रद्द गरेको घोषणा गर्नुभएको थियो। यसअघि इरानले जलजमरूमबाट ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा ओमानसँग सम्झौताको नजिक पुगेको बताएको थियो। थप बीबीसीका जोन वुडबाट
2: इरान एन्ड ओमान सिटी द साइड अफ द स्ट्रेट अफ होर्मुज Once one of the world's most important waterways, now one of its most contentious diplomatic and military flashpoints. Iran's foreign ministry spokesman said they were looking at a new shipping route that respects the sovereign rights of both sides and safeguards our national interests and security. If agreement with Oman could be reached, that would remove a significant obstacle in the path to peace between the United States and Iran.
0: रिफम युकेले आप्रवासी क्रसिङ अन्त्य गर्न दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सैन्य अपरेसन शुरू गर्ने बाचा गरेको छ। अपरेसन फोर्ट्रेस नाम दिएको यो योजनामा शाही नौसेनालाई बेलायतको सिमानाको रक्षा गर्ने र कुनै पनि साना डुङ्गाहरूलाई फ्रान्स फिर्ता तान्ने काममा लगाउनेछ। थप बीबीसीका हेनरी जेफम्यानबाट
3: अहिलेसम्मका खबर यति नै।

हजुर, पिएफबिएस गोर्खा रेडीको तपाईँको आफ्नै कार्यक्रम मजेरीमा पुनः स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता बिना गुरुङ र हामी प्रवेश गरिसकेका छौँ मजेरी कार्यक्रमको तेस्रो घण्टा यानि कि अन्तिम घण्टामा। र यो बसाइको सुरुवातमा हामीले एकदमै नयाँ गीत सुनाइहाल्यौँ, जे अथर अनि एकदेव लिम्बूको आवाजमा फनफनी। हजुर, हामी ब्रुनाईको प्रसारणबाट बोलिरहेका छौँ र अहिले ब्रुनाईमा 12:09 गएको छ। हजुर श्रोता, सदा झैँ मजेरी कार्यक्रममा तपाईँहरूलाई गीत सङ्गीत, रोचक तथ्य अनि केही उपलब्धि मूलक जानकारीहरूबाट चाहिँ सधैँ इन्फर्म कनेक्ट गर्ने मेरो सधैँ प्रयास रहनेछ र आशा छ आज पनि तपाईँले कार्यक्रम सुनेर धेरै नै मनोरञ्जन लिइराख्नु भएको छ, त्यसको साथसाथै जानकारीहरूबाट धेरै नै फाइदा पनि लिइराख्नु भएको छ होला। हामी भने तपाईँहरूकै गीत सङ्गीतको रोजाई, तपाईँहरूको सन्देश, तपाईँहरूकै शुभकामनाहरूको लागि चाहिँ सधैँ पर्खिरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोस्, आफ्नो दिनको अनुभव अनि आफ्नो ठाउँको मौसमी विवरण अथवा हुन्छ नि केही नयाँ नौलो कुराहरू के रेडियो मार्फत चाहिँ सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो बिएफएस गोर्खासँग चाहिँ जोडिन नभुल्नुहोला। र अहिले मोबाइल एप, एफएम रेडियो अथवा वेबसाइट, रेडियो स्ट्रिमिङ सर्भिसेस अथवा स्मार्ट डिभाइसेसहरू, एलेक्साहरूबाट हामीलाई सुनिराख्नु भएको छ भने धेरै धेरै धन्यवाद अनि एकदमै हार्दिक स्वागत छ कार्यक्रम मझेरीको तेस्रो घण्टामा। हजुर श्रोता, कार्यक्रम मझेरीमा गीत सङ्गीतलाई नै निरन्तरता दियौँ। अस्मिता अधिकारीले गाउनु भएको छ, को होला त्यो।

हजुर, अस्मिता अधिकारीले गाउनु भएको को होला त्यो गीत तपाईँहरूलाई पक्कै पनि मन पर्यो होला। हजुर श्रोता, अब भने एउटा विशेष गीत अनुरोध आएको छ हाम्रो मेसेन्जरमा। यो अनुरोध गर्नुभएको छ बेलायतबाट कुल गुरुङज्यूले। उहाँले भने हालै पाकिस्तानमा भएको दुःखद घटनामा निर्मल पूर्जा अनि उहाँसँगै रहनुभएका 10 आरोही टोलीका सदस्यहरूको असामयिक निधनको खबरले चाहिँ निकै मर्माहित भएको छु भन्नुभएको छ। एउटा रेकर्डेड अडियो पठाउनु भएको छ जुन चाहिँ मैले प्ले गर्न सकिनँ, तर मैले सबै सन्देश भने दिने कोसिस गर्दैछु। उहाँले यस दुःखद घडीमा चाहिँ दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा हुनुभएका परिवारजन तथा आफन्तहरूमा चाहिँ गहिरो समवेदना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। र यसै भावनासँग जोडेर उहाँले अनुरोध गर्नुभएको छ रिमा गुरुङले गाउनुभएको तिमी जुन बन या तारा भन्ने गीत, अनि यो गीत चाहिँ उहाँहरूको सम्झना र सम्मानमा समर्पित गर्दै सम्पूर्ण शोकाकुल परिवारप्रति हाम्रो पनि हार्दिक समवेदना भन्दै बजाए श्रोता यो गीत रिमा गुरुङको तिमी जुन बन्यो गीत।

0: यो PFBS गोरखा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोरखा रेडियो हो।

हजुर, यो निकै नै मिठो गीत कस्तुरी नामको सुनिहाल्नुभयो आशिष गुबाजु अनि सदीक्षा कटेलको आवाजमा। हजुर श्रोता, अब पनि एउटा स्वास्थ्यसँग सम्बन्धित उपयोगी जानकारी तपाईँहरूलाई सुनाउन चाहे। विश्वभर करोडौं मानिस चाहिँ ढाड दुखाइबाट पीडित हुन्छन्। लन्डनका एक स्पाइनल सर्जनले चाहिँ नियमित हिन्डुल, पर्याप्त निन्द्रा, प्रशस्त पानी पिउने, स्ट्रेचिङ गर्ने र लामो समय एकै ठाउँमा नबस्ने बानीले चाहिँ ढाडका धेरै समस्या रोक्न सकिने बताएका छन्। विशेषज्ञका अनुसार स्वास्थ्य जीवनशैली नै मेरुदण्डलाई बलियो र ढाडलाई स्वास्थ्य राख्ने सबैभन्दा प्रभावकारी उपाय हो भन्नुभएको छ। हजुर, उहाँले चाहिँ नियमित रूपमा शरीर चलायमान राख्नुभयो भने, पर्याप्त रूपमा निन्द्रा पुर्याउनु भयो भने 8 घन्टा चाहिँ अब लगातार हुन्छ नि, बिचबिचमा नउठिकन 7-8 घन्टा तपाईँ निदाउन सक्नुभयो भने र बिहान उठ्ने बित्तिकै पानी पिउने गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। यसै गरी हल्का स्ट्रेचिङ गर्दै गर्नुहोस् अनि हिँड्ने अथवा व्यायाम गर्ने बानी चाहिँ राख्नुहोस्। यसका साथसाथै केही फर्मेन्टेड खानेकुरा, जस्तै नेपाली खानेकुरामा चाहिँ गुन्द्रुकहरू पर्छन् नि, जस्तै कोरियनमा चाहिँ किम्चीहरू पर्छ, त्यस्तै फर्मेन्टेड खानेकुराहरूले पनि हाम्रो यो मेरुदण्डको स्वास्थ्यमा चाहिँ निकै नै प्रभावकारी फाइदा चाहिँ दिने पनि बताउनु भएको छ। यसै गरी लामो समयसम्म बसिरहन चाहिँ हुँदैन अनि तनाव व्यवस्थापनमा तपाईँले अझ बढी जोड दिनुपर्छ भन्ने सुझाव पनि दिनुभएको छ। उहाँको अनुसार चाहिँ प्रतिरोधात्मक व्यायाम, जसलाई चाहिँ रेजिस्टेन्स ट्रेनिङ भनिन्छ, त्यो गर्नुभयो भने अनि सही पोस्चर मेन्टेन गर्नुभयो भने, पर्याप्त पानी खानुभयो भने चाहिँ यसले चाहिँ तपाईँको मेरुदण्डलाई चाहिँ स्वस्थ राख्ने गर्दछ। त्यस कारणले गर्दाखेरि अत्यधिक मोबाइल अथवा कम्प्युटर प्रयोगबाट हुने टेक्निकको कुरा जुन मैले चर्चा गरेँ अघिल्लो घन्टामा, त्यस्ता समस्याहरूबाट पनि बच्न स्क्रिनलाई चाहिँ तपाईँको आँखाको स्तरमा राख्नुहोस् भन्ने सुझाव पनि दिनुहुन्छ। हजुर, यो थियो लन्डन स्थित स्पाइनल सर्जन डाक्टर डेभिड ब्याक्स्टर अनुसारको केही स्वास्थ्यलाई धेरै फाइदा हुने टिप्सहरू। यसपछि अब लागौँ अर्को मिठो गीत सुन्नतर्फ, हाम्रो गाउँले जीवन, निर्णय अनि प्रश्न शाक्यको आवाजमा।

हजुर श्रोता, एनएसके निर्णय अनि प्रश्न शाक्यको आवाजमा यो निकै नै मिठो गीत हाम्रो गाउँले जीवन सुनिहाल्नुभयो र आजको संगीत यात्रामा सम्झौ नेपाली हिप हपका एक अग्रणी नाम उहाँ हुनुहुन्छ निर्णय श्रेष्ठ, जसलाई हामी निर्णय द एनएसके भनेर चिन्छौँ। 90 दशकको अन्त्यतिर नेपाली सङ्गीतमा ऱ्यापको नयाँ स्वाद ल्याउने उहाँ नै हुनुहुन्छ। आफ्नो फरक एकदमै फरक शैली, सामाजिक सन्देश अनि ऊर्जाका साथ धेरै पुस्तालाई चाहिँ उहाँले प्रभावित गर्नुभयो र म पनि एउटा 90s किड भएको कारणले गर्दाखेरि वान अफ द फ्यान नै हुँ। त्यस कारणले बजाएँ उहाँको एकदमै पपुलर गीत। र एनएसके भन्ने बित्तिकै एउटा रातो क्याप अनि आफ्नो पहिचानसहित चाहिँ उहाँ आफ्नो नेपाली हिपहप संस्कृतिमा चाहिँ एउटा महत्त्वपूर्ण नाम बन्नुभएको छ। आज पनि उहाँको सङ्गीत यात्राले चाहिँ नयाँ पुस्ता कलाकारहरूलाई चाहिँ प्रेरणा दिइरहेको नै छ। हजुर श्रोता, यो जानकारीपछि अब हामी गीत सङ्गीततर्फ नै लागौँ। अब बस्न गइरहेको गीत भने हिन्दी गीत रहेको छ, अल्का याग्निक अनि बाबुल सुप्रियोको आवाजमा मेरी तरह तुम भी। अनि यो गीतले चाहिँ मलाई हाम्रो सहकर्मी दिदी, अहिले चाहिँ काम छोडेर युके गइसक्नु भएको छ, हाम्रो नूतन दिदीको सम्झनामा उहाँको पनि फेभरेट गीत पर्छ मलाई थाहा छ, त्यही भएर बजाएँ मेरी तरह तुम भी। इन्जोय गर्नुहोस्।

हजुर श्रोता, सुनिहाल्नु भयो यो एकदमै मिठो हिन्दी गीत। गीतको बोल रहेको थियो मेरी तरह तुम्भी, अल्का याज्ञिक अनि बाबुल सुप्रियको आवाज। फेरि पनि कार्यक्रममा चाहिँ हाम्रो बिएफपिएस गोर्खा फेसबुक पेजको मेसेन्जरमा चाहिँ मेसेज पढ्ने क्रममा चाहिँ हाम्रो रेगुलर लिसनर मामा खर्क गुरुङ मामा आउनुभएको छ। उहाँले नमस्कार बिना भान्जी, रेडियो सुन्दैछु, रमाइलो भइरहेछ, विकेन्ड राम्रै भयो होला र समय मिलेमा एउटा सालै जो भाका गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। गीत चाहिँ स्याङ्जाको बजार सालै जो, अनि गायक हुनुहुन्छ रामचन्द्र ढकाल अनि शर्मिला गुरुङ। सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई, म खर्क बहादुर गुरुङ चित्रे पर्वत हाल बेसिङटोक युकेको तर्फबाट धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। हजुर मामा, हजुरकै रिक्वेस्टमा चाहिँ यो गीत भने मैले डाउनलोड गरि पनि सकेछु र बजाउँदैछु, आशा छ तपाईँलाई मनपर्नेछ। र सम्पूर्ण श्रोताहरूको लागि सुन्नुहोस् स्याङ्जाको बजार

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS कुल कारवाही हो।

हजुर श्रोता, यो निकै नै मिठो गीत रहेको थियो सुशान्त केसीको झ्यालबाट। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मजेरी कार्यक्रम, जुन सञ्चालन हुँदैछ ब्रुनाईको स्टुडियोबाट बिहानको 10 बजेदेखि 1 बजेसम्म। र हेर्दा हेर्दै हामी कार्यक्रम मझेरीको तेस्रो घण्टामा आइसकेका छौँ र समय अहिले ब्रुनाईमा 1 बज्नका लागि केवल 13 मिनट बाँकी रह्यो। श्रोता हजुर श्रोता, अब चर्चा गरौँ हाम्रो नेपाली फिल्म इन्डस्ट्रीकी एकदमै लेजेन्डरी एक्ट्रेस रेखा थापाको बारेमा। उहाँ कुनै समय नेपाली सिनेमाको एकदमै प्रभावशाली नाम हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ। उहाँले केवल ग्लामर भूमिकामा सीमित हुनुभएन, उहाँले चाहिँ एकदमै बलियो महिला पात्रहरूको भूमिकाहरू निर्वाह गर्नुभएको छ। यसै गरी सङ्घर्ष गर्ने र आफ्नै निर्णय लिन सक्ने महिलाको छवि चाहिँ पर्दामा प्रस्तुत गरिराख्नु भएको थियो। हिम्मत काली, हिम्मत वाली, रामप्यारी जस्ता चलचित्रहरूमा उहाँको पात्रहरूले चाहिँ नेपाली चलचित्रमा महिला केन्द्रित कथालाई चाहिँ अझ चर्चामा ल्याउन सहयोग गरेको थियो। र रेखा थापाको लोकप्रियता चाहिँ केवल चलचित्रमा मात्र सीमित रहेन श्रोता, उहाँले गीत, नृत्य, अभिनय र स्टार पावर मार्फत नेपाली मनोरञ्जन क्षेत्रमा पनि एउटा छुट्टै युगको प्रतिनिधि बन्नुभएको छ। र अब बज्न गइरहेको गीत भने उहाँको काली चलचित्रको गीत रहेको छ, एकदमै पपुलर त्यो जमानाको स्लोली स्लोली भन्ने, अनि गायक हुनुहुन्छ प्रह्लाद तिमल सिन्हा अनि मिलन अमात्यको आवाजमा। यो एकदमै चर्चित गीत सुन्नुहोस् फेरि पनि।

हजुर श्रोता प्रहलाद तिमल सिन्हा अनि मिलन अमात्यको आवाजमा सुनिहाल्नुभयो यो एकदमै चर्चित गीत स्लोली स्लोली। हजुर श्रोता, ब्रिटिस फोर्सेस बुनाएका परिवारहरूको लागि फेरि पनि एउटा रिमाइन्डर, भोलि भने चिटचाट कम्युनिटी सेन्टर मेन हलमा किड्स कुकिङ क्लास हुन गइरहेको छ र रेसिपी हो पास्ता स्यालेड। भोलि चाहिँ 4 अगस्त ट्युजडेको बिहान 9:30 बजेदेखि 11 बजेसम्म तपाईँहरूको इयर 1 देखि इयर 3 का बालबालिकाहरूलाई 6 ब्रुनाई डलर लिएर जान सक्नुहुन्छ। हजुर, यसै गरी इयर 4 देखि इयर 8 सम्मका बालबालिकाहरूको लागि यो रेसिपी सिक्नको लागि यो सेसनको लागि चाहिँ जानुहोस् 1:00 बजेदेखि 3 बजेसम्म चिटचाट कम्युनिटी मेन हलमा, अनि प्रति बच्चा 6 ब्रुनाई डलर लान नभुल्नुहोला। हजुर, यसरी नै रमाइलो कुराकानी, मिठो गीत अनि उपयोगी जानकारीसँगै आजको मजेरी कार्यक्रमको समय पनि सकिँदैछ। श्रोता, समय अहिले 1 बज्नका लागि केवल 7 मिनट बाँकी रह्यो। आजको यात्रामा हामीसँग जोडिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको साथ, माया र विश्वासले नै हामीलाई हरेक पटक अझ राम्रो सामग्री लिएर आउने प्रेरणा दिन्छ। त्यस कारणले हामीसँग जोडिन भने कति पनि नहिचकिचाउनुहोस्। हजुर, अब फेरि यही समय यही माध्यमबाट अर्को भेटमा अझ धेरै नयाँ जानकारी, मनोरञ्जन अनि तपाईँहरूसँग जोडिने नयाँ विषयवस्तुहरू लिएर आउने बाचा गर्दै सम्पूर्ण बिएफपी परिवारहरूलाई राम्रो दिनको शुभकामना। यसका साथसाथै हाम्रा सम्पूर्ण श्रोताहरू, विश्वभरि छरिरहेका नेपाली समुदायहरू जो जसले बिएफपीएस गोर्खा रेडियो मनाउँदै हुनुहुन्छ, तपाईँहरूको दिन पनि शुभ रहोस्। यदि बिदाको समय छ र तपाईँहरू सुन्दर समयलाई आफ्नो परिवारसँग रमाइलो गरी बिताउँदै हुनुहुन्छ भने पनि त्यसका धेरै धेरै शुभकामना। परिवारसँग हाँसो, माया अनि सम्झना लायक पलहरू चाहिँ सधैँ सृजना गर्नुहोस्। विशेष गरी अहिले हलिडेमा हुने परिवारहरूको लागि चाहिँ यी साना क्षणहरू चाहिँ सबैभन्दा ठुलो खुसी बन्न पुग्छ पछि गएर। र यति भन्दै आजको गीत, आजको कार्यक्रमबाट म तपाईँहरूको कार्यक्रम प्रस्तोता बिना गुरुङले भने बिदा माग्ने समय भइसकेको छ। भोलि फेरि मजेरी कार्यक्रम बिहानको 10 बजेमा म फेरि पनि उपस्थित हुने नै छु। मिठा मिठा गफगाफ, नयाँ पुराना रमाइला गीतहरू अनि तपाईँहरूकै सन्देशहरू लिएर, र आजको बसाइबाट भने मलाई बिदा दिनुहोस्। तपाईँहरूको बाँकी दिन शुभ रहोस्, स्वस्थ रहनुहोस्, मुस्कुराइरहनुहोस्, दिनानुदिन नयाँ कुरा सिक्दै जानुहोस् भन्ने अनि यही सन्देशको साथ आजको कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार अनि बाबा।

केही दिनदेखि अशान्त मधेश प्रदेश सामान्य दैनिकीमा फर्किएको छ। गृहमन्त्री सुदन गुरुङ नेतृत्वको सरकारी टोलीलाई संयुक्त हिन्दू मोर्चा अन्तर्गतको हिन्दू सम्राट सेना नेपालले आइतबार जनकपुर धाममा 19 बुधे मागपत्र बुझाएपछि आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ। यो सँगै मधेश प्रदेशको जनजीवन सामान्य बन्न थालेको छ।

0: पश्चिम नेपालको आर्थिक र राजनीतिक केन्द्र मानिने नेपालगंज देशैभरि सद्भाव र एकताको शहरका रूपमा परिचित छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगंजलाई सबैले सद्भावको शहरका रूपमा चिन्छन्। मधेसी मुस्लिम र पहाड़ी बसोबास गर्ने यो शहर त्यस्तै सद्भावको शहर बनेको होइन। यसलाई यो उपाधि दिलाउन राज्यको सुरक्षा निकाय विभिन्न धर्म सम्प्रदायका स्थानीय सहित यहाँका धर्मगुरूको मुख्य भूमिका रहेको छ। झापाको कनकाई नगरपालिका चार कोटी होममा पिकअपको ठक्करबाट एकजनाको ज्यान गएको छ। जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटी होम क्षेत्रमा दमकबाट भित्ता मोडतर्फ आउँदै गरेको पिकअपले सड़क पार गर्दै गरेका कनकाई चारका 70 वर्षीय प्रहलाद सिबाकोटीलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएका सिबाकोटीलाई उपचारका लागि भित्ता मोड ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीको नारायणी नदी पारीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासी बीच विवाद भएको छ। नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले भत्काउन थालेपछि विवाद भएको हो। माटो भरेर बनाइएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाउ अभियानले जनाएको छ। नारायणी नदीमा नेपाल सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरे पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउ रोक लगाएको थियो। भारतले तटबन्ध बनाउन रोकेको ठाउँमा बाढ़ी पस्न थालेपछि स्थानीय बासिन्दाले अस्थायी बाँध बनाएका थिए। सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयहरूले प्रतिकार गरेका हुन्। नारायणी नदी पारेको ऐतिहासिक भूमि सुस्तामा स्थानीय बासिन्दा र भारतीय सुरक्षा निकाय बीच बेला बेलामा विवाद हुँदै आएको छ। सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण विवाद हुँदै आएको हो। पूर्वी नाका काकडभित्ता भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा कमी आएको छ। काकडभित्ता भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चिया निर्यातको परिणाम र आमदानी दुवैमा कमी आएको हो। भन्सार कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 3,53,00,00,000 बराबरको 13,045 मेट्रिक टन चिया निर्यात भएको छ भने 81-82 4,17,00,00,000 बराबरको 15,311 मेट्रिक टन चिया निर्यात भएको थियो। प्रमुख भन्सार प्रशासक शिवलाल नेउपानेका अनुसार काकडभित्ता नाका हुँदै निर्यात हुने वस्तुमा अलैचीपछि चिया दोस्रो हो। नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतार चढाव गुणस्तर परीक्षणका क्रममा देखिने गैर भन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उहाँले बताउनुभयो। निरन्तरको वर्षा र बाढ़ी पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्य पहाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसी सहर सड़क खण्ड अवरुद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने बैशेरी र लमजुङको बेसी सहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसम र बेसी सहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भुटेकोसी गाउँपालिकाको 4 किलो र कोदारीको पहिरोले यही महिनाको 1 गतेदेखि रनीको राजमार्ग पूर्ण रूपमा बन्द छ। प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्ग
1: BS Gorkha Radio
0: Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio. Home. Radio

बिआस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर आशुतोष औडर दाने भगवान् शिव प्रसन्न हुनुहोस्। भगवान्को चरणतर्फ हाम्रो चित्त लाग्न सकोस्, यतातर्फ आशीर्वाद दिई कृपा गर्नुहोस्। यही भगवान् शिवसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र केही चर्चाहरू गर्ने गर्दछौँ। त्यसै सन्दर्भमा हामी अगाडि बढिसकेका छौँ र हामी त्यतैतर्फ जोड्यौँ। आज हामी केही शिक्षाप्रद पद्यहरूको, नीति पद्यहरूको, हितोपदेशका पद्यहरूको चर्चा गरौँ जसले हामीलाई जीवन जिउने एउटा आधार प्रदान गर्दछ र त्यो जीवन सफलतातर्फ उन्मुख हुने गर्दछ। त्यसैले त शास्त्रहरूको अनुशीलन आवश्यक छ, अध्ययन आवश्यक छ, श्रवण आवश्यक छ। मनुष्य जन्म यसैका लागि प्राप्त भएको हो, काल्पनिक विषय भोगका लागि होइन। त्यसैले यतैतर्फ हामी पनि अग्रसर हौँ र शास्त्रमा चर्चा गरिएका केही पद्यहरूको हामी चर्चा गरौँ। त्यसमध्ये एउटा पद्य म यहाँ समक्ष प्रस्तुत गर्दछु। व्योमय कान्त बिहारिणोपी विहगा सम्प्राप्नु भन्त्या पदम बध्यन्ते निपुणै रगाद सलिलान् मस्या समुद्रादपि दुर्नीतं किमिहास्ति किं सुचरितं कस्थान लाभे गुण कालो हि व्यसन प्रसारित करो गृह्णाति दुरादपि। आदरणीय श्रोता, यो शास्त्रीय पद्य हो, हितोपदेशको पद्य हो र यसले शिक्षाको एउटा पोको हामीसम्म ल्याइ पुर्याउँछ। यदि त्यसलाई खोलेर हामीले स्वीकार गर्न सकियो भने वास्तवमै हामी केही न केही जीवनमा लाभ अवश्य पनि प्राप्त गरि नै हाल्दछौँ भनिएको छ। त्यसैले हामी पनि त्यसैको लोभी भएर यो चर्चामा सहभागी भइरहेका छौँ। यसले के भन्छ भने, आदरणीय श्रोता, आकाशको एकान्त स्थानमा विहार गर्ने पक्षीहरू पनि विपत्तिमा पर्ने गर्छन् र चतुर माझीहरूले अथाह समुद्रबाट पनि माछालाई समात्ने गर्छन्। यस संसारमा दुर्नीति के हो, सुनीति के हो र विपत्ति रहित स्थानको लाभमा के गुण छ? अर्थात् केही पनि छैन, किनभने आपत्ति रूप काल आफ्नो हात फैलाएर बसेको छ र समय आएपछि टाढैबाट झम्टा मार्ने गर्दछ। आदरणीय श्रोता, चित्त बुझ्नै पर्दछ शास्त्रमा उल्लेख भएका विषयहरू। यो चिन्तन के सामान्य रूपमा प्राप्त गर्न सकिन्छ र ल यसलाई हामीले सुनेका छैनौँ के हामी यो चिन्तनलाई आफ्नो हृदयमा भेट्न सक्छौँ र अवश्य पनि सक्दैन। त्यसैले अब हाम्रो हृदयमा यस्ता चिन्तनहरूलाई पोको पार्न सकियो भने हामीभित्र रहेका संसारी विषय बासनाका पोकाहरू अवश्य पनि विलीन हुनेछन् र त्यो विलीनताको अवस्था नै आनन्दतर्फको अग्रसरताको अवस्था हो भनिएको छ। त्यसैले आनन्द फुत्त एउटा विषयको ग्रहण गर्दैमा प्राप्त हुने विषय होइन भनिएको छ। त्यसैले यसको थोरै हामी पनि चर्चा गरौँ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र केही हितका पद्यहरूको, शिक्षाप्रद पद्यहरूको हामी चर्चा गर्न गइरहेका छौँ। यहाँ आकाशको एकान्त स्थानमा विहार गर्ने पक्षीहरू पनि विपत्तिमा पर्ने गर्दछन्। जतिसुकै सुरक्षा कवचका बिचमा बसे पनि मनुष्यलाई अवश्य पनि कालले जब चाहन्छ तब त्यसलाई उठाउने गर्दछ, त्यसलाई झम्टा मार्ने गर्दछ। हाम्रा संसारमा पनि अनेक उदाहरणहरू हामीले दैनिक रूपमा देखिरहेका छौँ। हाम्रै देशको अवस्था, राजनीतिक अवस्थालाई पनि हामी निहाल्न सक्छौँ र संसारमा भइरहेका विभिन्न राजनीतिक घटनाहरू, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरूको अवस्था, आजको आजै सुतिरहेको ठाउँबाट अपराधीको बिल्ला भिराएर एक ठाउँबाट अर्को ठाउँमा लगेर जेल राख्ने अवस्था के यो कालले चाहेर होइन र के यो व्यक्तिले चाहँदैमा हुन्छ र आफ्नो दरबारमा बसेर बैठक बसिरहेको अवस्थामा एकाएक बम फुटेर सारा बिल्डिङ सहित
तबाह हुने स्थिति, माटोमा मिल्ने स्थिति के यो कालको प्रेरणा छैन र अरू अनेकौँ घटनाक्रमहरू, अनेकौँ घटनाहरू, अनेकौँ अवस्थाहरू दैनिक रूपमा संसारमा हामी देखिरहेका छौँ। हाम्रै जीवनमा विपत्तिहरू आइरहेका हुन्छन्, गइरहेका हुन्छन्। निरन्तर रूपमा विपत्तिकै बिचमा हामी बाँचिरहेका हुन्छौँ र कोनो हाँसो किमानन्दो नित्यम पज्जलिते सति भनेर भगवान् बुद्धले संसारलाई दुःखको रूप हो भन्ने प्रसङ्गमा त्यसै भन्नुभएको होइन, किनभने भगवान् बुद्धले देख्नुभयो त्यो नित्यम दैनिक रूपमा क्षण क्षणमा जलिरहेको छ, त्यहाँ के को हाँसो हुन्छ, त्यहाँ के को आनन्द मनाउन सकिन्छ, त्यहाँ त रुदन चित्कार र दुःख मात्रै पीडा मात्रै छ भनेर भगवान्ले वैराग्यका लागि आफ्ना भावहरू प्रकट गरिदिनु भएको थियो। त्यसैले त्यस्ता अवस्थाहरू दैनिक रूपमा देखेर पनि भोगेर पनि हामी हाँसिरहेका छौँ, हामी हाँस्ने चेष्टा गरिरहेका छौँ, तर हामी हाँसिरहेका छैनौँ, हामी रोइरहेका छौँ, हामी पीडित भइरहेका छौँ र हामी यसै गरी हाम्रो जीवन समाप्त हुनेछ र हामी फेरि अरू 84 चक्करहरूमा जानुपर्नेछ। यो अवस्थालाई हृदयमा राखेर नै महापुरुषहरूले, शास्त्रहरूले मनुष्यलाई अग्रसर हुने एउटा सत्मार्गहरू पहिल्याउने एउटा बुद्धि, विवेक, ज्ञान दिइरहेका छन्। तर हामीहरू त्यसलाई लिन चेष्टित छैनौँ, त्यतातिर हामी अग्रसर छैनौँ। हामीलाई त काल्पनिक विषयहरूको सम्भोग गर्नु छ र त्यसैबाट सुख प्राप्त गर्नु छ, जो कहिल्यै पनि सुख प्राप्त हुँदैन भनिएको छ। त्यसैले एकान्तमा रहेका चराहरू, पानी मुनि बसेका माछाहरू त विपत्तिमा पर्छन् भने यस संसारमा के को सुनीति, के को दुर्नीति, के को

आज नै सत्मार्गमा हिँड्ने चेष्टा गरौँ। आज म बलियो छु, आज म धनी छु, आज म पदमा छु, वास्तवमा यी सबै भ्रम हुन्, यसबाट केही पनि लाभ छैन भनेर यो पद्यले मनुष्यलाई सचेत गराएको छ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र केही शिक्षाप्रद पद्यहरूको चर्चा गर्दैछौँ। त्यसै अन्तर्गत अर्को एउटा पद्य छ, त्यसको भावेहरू। निर्गुणेषु विश्वत्वेषु दयां कुर्वन्ति साधवः नहि संहरते ज्योत्स्नां चन्द्रश्चण्डाल वेश्मनः। अर्थात् सज्जनहरू गुणहीन प्राणीमाथि पनि दया गर्छन्, जस्तो चन्द्रमाले चाण्डालको घरमाथि परेको प्रकाशलाई हटाउँदैन, त्यसै गरी साधुहरूले पनि, साधु पुरुषहरूले पनि प्राणीहरूमाथि दया गर्दछन्। त्यसमा यो र ऊ भनेर भेद गर्ने गर्दैनन्। त्यसै गरी अतिथिर्यस्य भग्नासो गृहात् प्रति निवर्तते स तस्मै दुष्कृतं दत्त्वा पुण्यमादाय गच्छति। जसको घरबाट अतिथि रित्तै फर्किन्छ, त्यस्तो अतिथिले आफ्नो पाप छाडेर गृहस्थको पुण्य लिएर जान्छ भनेको छ। त्यसैले यो शास्त्र वचनलाई मानेर आफ्नो बसमा, आफ्नो एरियामा, आफ्नो क्षेत्रमा, आफ्नो स्थानमा आएको अतिथिलाई स्वागत गर्न मनुष्यले कहिल्यै पनि पछाडि पर्नु हुँदैन, त्यसबाट ठुलो अनर्थ हुन्छ। त्यसैले अतिथिको सत्कार अवश्य गर्नुपर्दछ। अर्को पद्य हेरौँ। उत्तमस्यापि वर्णस्य नीचोपि गृहमागतः पूजनीयो यथा योग्यम सर्वदेव मयोतिथिः। अर्थात् उत्तम वर्णको घरमा नीच वर्णको अतिथि आयो भने पनि त्यसको यथोचित सत्कार गर्नुपर्छ, किनभने अतिथि सर्वदेवमय अर्थात् सबै देवताहरूको सेवाबाट मिल्ने फल अतिथिको सेवाबाट प्राप्त हुन्छ भनिएको छ। त्यसैले अतिथिलाई कहिल्यै पनि तिरस्कार नगर्ने मनुष्यको जीवन समुज्जवल हुन्छ, पुण्यशाली हुन्छ र ऊ आफ्नो जीवनलाई सफलतातर्फ उन्मुख गराउने हुन्छ भनिएको छ। यतातर्फ हामी पनि चेष्टारत रहन सकौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। नमस्कार।

नमस्ते, गुड मर्निङ। समय बिहानको 6:38 गएको छ र यति बेला हामीले नमस्ते युकेलाई एज युजल आरम्भ गरेका छौँ। विकडेजमा सञ्चालन हुने कार्यक्रम हो यो, बिहानको 6:30 आरम्भ हुने गर्छ र कार्यक्रम लिएर म आशा आउने गर्छु यहाँहरूसँग 9:00 रहने गर्छु बिहानको सधैँ जस्तो नै। र आजको यो कार्यक्रम नमस्ते युकेलाई पनि फेरि अर्को एउटा देशभक्ति भावनाले भरिएको गीतसँगै आरम्भ हामीले गरिसकेका छौँ। नरेश यस्तै प्रबलदीप विश्वास उहाँहरू गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत। र सोमबारको दिनको कार्यक्रम शुभारम्भ भइसकेको छ। विकेन्ड तपाईँको राम्रो नै भयो होला भन्ने विश्वास गरेको छु। र विकेन्ड तपाईँको कस्तो भएको नि? मेरो पनि एकदमै राम्रो भयो। अलिअलि न्यानो नै थियो होइन, र अझै न्यानोपना आज अलिक बढी बढ्छ भन्ने भनाइ छ। यो अब मिड विक उपरान्त चाहिँ अलिक शीतल हुन्छ, तर पनि आज भोलि अलिक गर्मी नै छ। विशेष इङ्ल्यान्डको दक्षिणी भेगतिर, साउथ इस्ट भयो, मध्य दक्षिणी भेगतिर, पूर्वीय भेगतिर, इस्ट एङ्ग्लातिर अलिक गर्मी नै छ। लन्डन एरिया भयो र आज अलिक गर्मी नै छ, तर माथि उत्तरी इलाकातिर चाहिँ फेरि मजाले पानी परिरहेको हुन्छ है। छ पनि यो नर्दर्न आयरल्यान्डतिर पनि त्यस्तै ओसिलो समय छ। माथि स्कटल्यान्डमा पनि, स्कटल्यान्डको दक्षिणी भेग हुँदै भोलिसम्म त भोलि अलिक तल पनि आउँछ राति, तर पनि दिउँसो चाहिँ यो इङ्ल्यान्डको दक्षिणी भेगतिर र मध्य भूभागतिर भयो, पूर्वीय इलाकातिर सुक्खा नै रहन्छ र एकदम निकै लामो समय पानी नपरेको कारणले खडेरी भएको अवस्था सिर्जना भएको पनि छ। तर अब पानी पर्ने र कुलर दिनहरू बिस्तारै पानीभन्दा पनि शीतल दिनहरू आउँदै नै छन् अब बिस्तारै। र आजको यो कार्यक्रमको पहिलो गीत, दोस्रो गीत, तेस्रो गीत अथवा जुनसुकै गीतहरू पनि हामी राख्छौँ। ती गीतहरू आज सम्झिरहे हामी, सायद मैले मात्र होइन तपाईँले पनि सम्झिरहनु भएको छ निम्स दाईलाई। हजुर, विकेन्डभरि नै निम्स दाईको कुरा त्यसभन्दा अगाडि पनि हामीले सुनिरहेका थियौँ, तर पनि कन्फर्मेसन आएको थिएन होइन। तर पछि चाहिँ उहाँहरूले सञ्चालन गर्नुभएको जुन कम्पनी छ त्यसको वेबसाइटबाट नै आधिकारिक रूपमा नै आइसकेको कारणले गर्दाखेरि धेरै मानिस व्यक्तिहरू, यहाँहरू अलमोस्ट सबैले नै निम्स दाई भनेर चिन्नुहुने हाम्रो पर्वतारोही निर्मल पूर्जा पुन मगर, उहाँ र उहाँसँगै जानुभएका उहाँको टिम भनौँ 10 जानुभएको थियो पाकिस्तानको हिमाल चढ्नको लागि। एकदमै अप्ठ्यारो र अग्लो हिमाल चढ्नको लागि उहाँहरू जानुहुँदाखेरि उहाँ लगायत 9 अन्य 9 पर्वतारोहीको चाहिँ हिमपातको कारणले गर्दाखेरि, हिम पहिरोको कारणले गर्दाखेरि निधन भएको कुरा पुष्टि भइसकेको छ। त्यसैले गर्दाखेरि हामी उहाँहरूप्रति नै श्रद्धाञ्जली व्यक्त गर्दै, उहाँहरूको आत्माको शान्तिको कामना गर्दै, अनि उहाँहरूको परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै आजको कार्यक्रमका गीतहरू उहाँहरूप्रति नै डेडिकेट गर्ने जमर्कोमा छु। तपाईँ पनि केही लेख्नुहोस् होइन, धेरैले लेख्नु भएको छ विश्वभरिबाट। उहाँ नेपालको मात्रै छोरो रहनु भएन, निम्स दाई भनेर सबैले चिन्छन्। उहाँ नेपालको मात्रै छोरो रहनु भएन, उहाँ विश्वकै छोरो हुनुहुन्छ र सबैले विश्वबाट नै उहाँको लागि श्रद्धाञ्जली व्यक्त गरिएको मेसेजहरू, खबरहरू हामीले धेरै विकेन्डमा सुन्यौँ। अहिलेको यो गीत पनि उहाँप्रति नै डेडिकेट, उहाँ र उहाँको पर्वतारोही टिमप्रति नै होइन। विनोद मेखु गाउनुहुन्छ।

0: 보이냐? 보이니까 누나 소걸쇼 받는 거 아니야? 귀엽다?
1: पनि राम्रो छैनौ तर यदि तपाई फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk

नारायण गोपालले गाउनु भएको गीत हामीले सुन्दै थियौँ र यो गीत पनि निम्स दाईप्रति नै र उहाँसँगै पर्वतारोहण को लागि जानुभएका अन्य पर्वतारोहीहरूप्रति नै हामी डेडिकेट गरिरहेका छौँ र गीतले भने जस्तै एकदम वीरका सन्तान उहाँ होइन वीर गोर्खाली एउटा र धेरै 16 वर्षसम्म ब्रिटिस आर्मीमा कार्यरत रहनुभएको तपाईँकै नम्बरी तपाईँकै फ्यामिली परिवार तपाईँकै साथी सहकर्मी हुनुहुन्छ उहाँ र उहाँ आज हामी माझ हुनुहुन्न तर उहाँलाई जे मनपर्ने चिज थियो त्यही ठाउँमा नै उहाँले आराम गरिरहनु भएको अवस्था छ अहिले. उहाँलाई हिमाल मनपर्ने होइन पछिल्लो समयमा आएर हिमालमा नै उहाँ रमाउनुभयो हिमालमै बाँच्नुभयो हिमालमा धेरै समय बिताउनुभयो धेरै विदेशीहरूलाई नेपालको हिमाल अन्य हिमालहरूमा चढाउनु भयो उहाँले. उहाँ आफैले पनि रेकर्ड ब्रेकिङ क्लाइम्बिङ गर्नुभएको हो र उहाँलाई हिमालले नै काखमा लियो भन्नुपर्छ गोदमा लियो. सो अब उहाँ हामी माझ नहुनु भए पनि उहाँको जुन कृतिहरू छन् देनहरू छन् उहाँले सिकाउनु भएका कुराहरू छन् ती हामी माझ अनन्त अनन्त रहिरहनेछन् र उहाँहरूको लागि धेरै धेरै मेसेजहरू मैले यो विकेन्डमा हेरिरहेको थिएँ होइन र तपाईँले पनि सायद त्यही हेर्नुभयो होला. धेरैचोटि मैले उहाँको इन्टरभ्यूहरू पनि प्रायः मैले हेरिसकेको इन्टरभ्यूहरू पनि फेरि दोहोऱ्याएर हेरेको थिएँ हेरेँ भन्नु पऱ्यो विकेन्डमा. तपाईँले पनि सायद कतिले त्यो गर्नुभयो होला कतिले गर्नुहुनेछ र उहाँप्रति नै डेडिकेट गरिकन आजको यो कार्यक्रमलाई सम्पूर्ण गीतहरू भनौँ न उहाँहरूलाई नै हामी डेडिकेट गरौँ जसको निधन भएको थियो पाकिस्तानको एकदमै अग्लो चुचुरो हिमाल जो चाहिँ विश्वको 12 अग्लो हिमाल हो 8,000 मिटरभन्दा माथिको ब्रोड पिक त्यो क्लाइम्ब गर्न जाँदाखेरि त्यो त्यसको आरोहण गर्दाखेरि हिम पहिरो आएर उहाँहरूलाई हिम पहिरोले पुऱ्यो भनौँ र अब कन्फर्मेसन हामीले भइसकेको छ. यही गीत फेरि उहाँहरूकै लागि निम्साईको लागि फेरि अर्को गीत म राखिरहेको छु कुबेर राईले गाउनु भएको म मरेको होइन भन्ने गीत उहाँहरूकै लागि आजको सबै गीतहरू डेडिकेट गर्छौँ हामी भनेर भनेका छौँ. तपाईँ पनि केही लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न नभुल्नु होला फेसबुक पेजको मेसेन्जरमा र अरू प्रसङ्गहरू पनि छन् आज हाम्रो नर्मल अरू प्रसङ्गहरू पनि हुनेछन् वेदर रिपोर्टदेखि लिएर आज कुराकानी छोटो मिठो कुराकानी आज हामीले सुन्नेछौँ त्यो सुनाउनेछु म. आज नानीहरूसँग गरेको कुराकानी हुन्छ आजको दिनमा यहाँहरूलाई मैले त्यो कुरा केही समय अगाडिदेखि जनाइरहेको छु. सोमबारको दिनमा चाहिँ हाम्रा साना साना नानीहरूसँग गरिएको कुराकानी हुन्छन् र आज पनि छन् ती कुराकानी. मैले गरेको छु दुईजना नानीहरूसँग. उनीहरू चाहिँ हजुर उनीहरूलाई मैले उता ग्लोस्टरमा भेटेको थिएँ र अरू थुप्रै ठाउँमा भेटेको छु यहाँहरूलाई. उहाँहरूसँगको कुराकानी पनि म सुनाउँदै जानेछु. प्रतीक्षा गर्दै गर्नुहोला. अहिलेलाई भने मैले कुबेर राईले गाउनुभएको

0: सप्तरीको राजविराज र बोधेबर साई नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट बिहान 10 बजेदेखि पूर्ण रूपमा निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो। सुनसरी घटनापछि विकसित घटनाक्रमका कारण प्रशासनले गत बिहिबार राति 10 बजेदेखि बोधेबर साइन र शुक्रबार बिहान 8 बजेदेखि राजविराजमा कर्फ्यू लगाएको थियो। अवस्था सहज बन्दै जाँदा हिजो दिउँसोबाट प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको थियो। प्रतिनिधि सभा अन्तर्गतका 5 वटा समितिको बैठक आज अलग अलग बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक दिउँसो 1 बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको छ। दिउँसो 2 बजे बस्ने लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। यसै गरी महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा र राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन तथा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उप सैद्धान्तिक छलफल हुनेछ। यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 छलफल हुने कार्यसूची रहेको छ। निरन्तरको बाढी र पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा सड़क अवरूद्ध भएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्य पहाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसी सहर सड़क खण्ड अवरुद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने बैशेरी र लमजुङको बेसी सहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसोम र बेसी सहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भुटेकुसी गाउँपालिकाको 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्खोज नेपालथो कचुन्जे बेसी सड़क रातिको बेला बन्द गरिएको छ। यस्तै काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथमा पनि राति गाड़ी चलाउन रोक लगाइएको छ। यस्तै रुकुम पश्चिमको 8 बिस्कोटको रिजेगाड खोलामा साउन 6 गते आएको बाढीले भेरी करिडोरको जाजरखोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध छ। पूर्वीनाका काकड़ भित्ता भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा कमी आएको छ। काकड़ भित्ता भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चिया निर्यातको परिणाम र आमदानी दुवैमा कमी आएको हो। भन्सार कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 3 अर्ब 53 करोड़ बराबरको 13,045 मेट्रिक टन चिया निर्यात भएको छ भने 81-82 4 अर्ब 17 करोड़ बराबरको 15,311 मेट्रिक टन चिया निर्यात भएको थियो। प्रमुख भन्सार प्रशासक शिवलाल ने उपानेका अनुसार काकड़ भित्ता नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो हो। नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतार चढाव गुणस्तर परीक्षणका क्रममा देखिने गैर भन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उहाँले बताउनुभयो। झापामा पछिल्लो 16 वर्षमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्।
1: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्दमा 28 वटा हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 वटा हात्ती मारिएका छन्।
0: झापाको कन्काई नगरपालिका 4 कोटी होममा पिकअपको ठक्करबाट 1 जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको पिकअपले सड़क पार गर्दै गरेका कन्काई 4 का 70 वर्षीय प्रहलाद सेवाकोटीलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएका सेवाकोटीलाई उपचारका लागि बिर्तामोड ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक यहाँहरू सबैलाई आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 7:09 गएको छ। म आशा छु तपाईँको साथमा रहनेछु 9 बजेसम्म नै। हजुर, यहाँहरूले गुड मर्निङ फुलमाया भनेर पनि भनिसक्नु भएको छ। गुड मर्निङ यहाँहरूलाई मेरो फेरि पनि, विशेष गरिकन जहाँ जहाँ बिहानको समय छ यहाँहरूलाई गुड मर्निङ अनि अन्य ठाउँमा न्यानो नमस्कार ठकाउन चाहन्छु र तपाईँहरूलाई फेरि पनि यहाँ स्वागत गरौँ। हामी सेकेन्ड आवरमा प्रवेश गरिसकेका छौँ आजको कार्यक्रमको। राजन राई र रोजिना बस्नेतले गाउनुभएको गीत हामीले सुन्दै थियौँ र आजका नमस्ते युके कार्यक्रममा प्रसारण हुने गीतहरू, बज्ने गीतहरू जति सबै म निम्स दाई प्रति नै डेडिकेट गर्न चाहन्छु। निम्स दाई र उहाँसँगै यो पाकिस्तानको ब्रोड पिक हिमालमा चाहिँ हिम पहिरोमा परि निधन हुनुभएका उहाँहरूसँग उहाँसँगै जानुभएका टिमको टिमप्रति नै डेडिकेट गर्न चाहन्छु र तपाईँले पनि त्यही सम्झिनुहुनेछ जस्तो गीत यहाँ बजे पनि उहाँहरूकै लागि आज। र रेस्ट इन पिस इन हेभन ब्रो भनेर हाम्रो रुद्र घोतानेज्यूले लेखिसक्नु भएको रहेछ। वी अलवेज रिमेम्बर यु र यु आर ग्रेट ब्रेभ ब्रेभ हिरो डियर ब्रदर भनेर हाम्रो रुद्र घुतानीजीले लेख्नु भएको रहेछ। यहाँहरूले यसरी नै मेसेजहरू आज होइन उहाँको लागि केही लेख्नुहुनेछ र उहाँले गर्नुभएको जुन दिनुभएको जुन योगदान छ यसबाट हामी धेरै सिक्नेछौँ। र हाम्रो तुलपुन्ज्यूले पनि उहाँको एउटा पिक्चर पठाइदिनु भएको छ होइन र निकै मेसेजहरू आइसकेका छन् यहाँहरूको गुड मर्निङ मेसेजहरू बिहान आइसकेका छन्। सो तपाईँको मेसेजहरू म राख्दै जानेछु। आज त सानो नानीसँगको कुराकानी, सानो नानीहरूसँगको कुराकानी, स्कुल पढ्ने नानीहरूसँगको। एलबी गुरुङ अनि सियोना गुरुङ ग्लोस्टरमा भेट भएको थियो मेरो उहाँहरूसँग, उहाँहरूसँगको कुराकानी सुन्नेछौँ हामी आज सोमबारको दिन सोमबारे 8 बजेपछिको समयमा। र अहिले चाहिँ मौसमको चर्चा गर्ने बेला भएको छ र मौसम यहाँनिर अहिले फेरि पनि हिट हेल्थ अलर्ट जारी भएको मैले देखिरहेको छु र यो धेरै दिनको लागि चाहिँ होइन, केही समयको लागि मात्रै हो। आज विशेष गरिकन तापक्रम चाहिँ लन्डन एरियातिर 33-34 डिग्री सेल्सियसको हुनसक्छ, त्यसैले गर्दाखेरि हो यो हिट हेल्थ अलर्ट जारी गरिएको। सबै ठाउँमा त होइन, उत्तरी इलाकातिर त मजाले पानी परिरहेको छ, मजाले जमिन पनि भिजिरहेको छ स्कटल्यान्डमा स्पेसली। र आज चाहिँ अक्रस द इङ्ल्यान्ड हो, आज 34 डिग्री सेल्सियस पुग्ने लन्डनतिर होइन, अनि यता 33-34 र अरू इङ्ल्यान्डको अरू भूभागहरूमा चाहिँ अब 30 डिग्री वरपर तापक्रम हुने कारणले गर्दाखेरि एम्बर अनि यल्लो हिट हेल्थ अलर्ट जारी गरिएको छ। र यो एम्बर अलर्ट चाहिँ युके हेल्थ सेक्युरिटी एजेन्सीले लन्डनमा साउथ इस्ट इलाका भयो, इस्ट अफ इङ्ल्यान्ड अनि इस्ट मिडल्यान्डमा चाहिँ जारी गरेको छ वेडनेसडे 5 अगस्तको बिहानसम्म। हजुर, र यो इस्ट अफ इङ्ल्यान्ड इस्ट मिडल्यान्ड कता होला भनेर तपाईँ सोचिरहनु भएको छ भने चाहिँ अब साउथ इस्ट भनेको बर्कसायर, बकिङहामसायर, इस्ट ससेक्स, आइल्स अफ वाइट, ह्याम्पसायर, केन्ट, अक्सफोर्डसायर, सरे, वेस्ट ससेक्स, यी एरियाहरू परे होइन। काउन्टिजहरूको कुरा गर्नै पर्दाखेरि सबै इन्डिभिजुअल सबै सानो सानो एरिया त भनेर साध्यै हुँदैन होइन। र इस्ट मिडल्यान्ड भनेपछि डर्बीसायर, लेस्टरसायर, लिन्कनसायर, नर्थहामसायर, नटिङहामसायर, हजुर यो सायर सायर सायर भन्नेहरू धेरै छन् उतातिर होइन। र यस्तै गरिकन इस्ट इङ्ल्यान्ड, इस्ट अफ इङ्ल्यान्ड भने कता पर्छ भने नोफोक्स, सफोक्स, हेडफोर्डसायर, एसेक्स, क्याम्ब्रिजसायर, बेडफोर्डसायर, यी क्षेत्रहरू पर्छन्। यो चाहिँ इस्ट एङ्ग्लियातिर पऱ्यो होइन। सो इस्ट अफ इङ्ल्यान्ड, इङ्ल्यान्डको पूर्वीय भेगमा चाहिँ यी क्षेत्रहरू पर्छन्। मैले यहाँहरूलाई मिडल्यान्डतिर कहिले इस्ट इङ्ल्यान्ड होइन, कहिले साउथ इस्ट इलाका भनिरहेको हुन्छु नि, र यी भन्दाखेरि चाहिँ यहाँहरूले यी इलाकाहरू है हो भनेर बुझ्न पर्ने हुन्छ र यसो गुगल गर्नुभयो भने पनि भेट्ने हुन्छ। र यी इलाकामा चाहिँ अब सुक्खा पनि छ अनि यो हिट अलर्ट पनि रहेछ। यो हिट अलर्ट बुधबार बिहानसम्म मात्रै हो, अलिकति कस्तो बाफिलो प्रकारको हिट हुने हुँदैछ भनेर भनिएको छ। र अब माथितिर चाहिँ अलिकति इस्युहरू अलिक कम्ती नै छन्। यल्लो हिट हेल्थ अलर्ट चाहिँ माथितिर हो, नर्थ वेस्टमा, योर्कसायरतिर, हम्बर, साउथ वेस्टतिर हो।
अनि उता माथिल्लो इलाकातिर त झन् हिट अलर्ट छैन, नर्थ इस्टतिर स्कटल्यान्डतिर छैन र वेदर हेर्दाखेरि मौसम अब आज हामीले आज पनि अब दक्षिण इलाकातिर त सुक्खै छ, स्कटल्यान्डमा भने पानी पर्दैछ, उत्तरी स्कटल्यान्डतिर अहिले पछि दक्षिण स्कटल्यान्डमा पनि निकै मजाले भिज्छ, वेल्स अनि वेस्ट मिडल्यान्डमा पनि अपराह्नतिर अलिअलि वर्षा हुन्छ तर धेरै होइन, धेरै ठाउँमा पनि सुक्खा र घमाइलो नै हुन्छ। हामीलाई अस्ति झुक्कायो फेरि, पानी पर्ने जस्तो देखेको थियो, यसो बाहिर के निस्केको थियो पानी पर्छ होला भनेर जम्मा दुईवटा छिटा मात्रै मैले फिल गरेँ हजुर, जम्मा दुईवटा छिटा मात्रै, त्यो ठुलो पनि होइन कि, कता कता एउटा फेसमा एउटा हातमा, जम्मा त्यत्रो दिनभरिमा होइन त्यहाँ देखाइएको थियो बादल र अलिअलि पानी भनेर होइन 30% पानी, अहो पानी पर्छ कि भन्दै यसो बाहिर गएर बसिरहेको थिएँ, बाहिर हिँडिरहेको, दुईवटा छिटा एउटा फेसमा एउटा हातमा त्यति होला पानी होइन, अलि अलिअलि असहाय तपाईँले महसुस गर्नुभयो होला, मैले चाहिँ त्यति मात्रै गरेँ। एनिवे यो प्रसङ्ग अब पानी लामो समयसम्म अझै पनि छैन साउथ इस्ट इलाकातिर, हामी कहाँतिर चाहिँ अरू ठाउँमा अलिअलि पानी पर्छ, स्कटल्यान्डमा आज पानी पर्दैछ र धेरै ठाउँमा घमाइलो नै छ, लन्डन एरियातिर 33-34 डिग्री सेल्सियसको तापक्रम हुन्छ आज भने, माथि स्कटल्यान्डतिर चाहिँ 16-19 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 29 डिग्री सेल्सियस र रातमा चाहिँ पानी पर्छ उत्तरी इङ्ल्यान्डसम्म वेस्ट मिडल्यान्डसम्म होइन अलिक तलसम्म पानी पर्छ र अरू ठाउँमा त फेरि त्यस्तो हुँदैन, सुक्खा नै हुन्छ तल दक्षिणी भेगतिर चाहिँ। र यो मङ्गलबार भोलि, अब भोलि पनि त्यस्तै नै सुक्खा नै हुन्छ इङ्ल्यान्ड वेल्समा, तल मैले जहाँ जहाँ सुक्खा छ अघि भनिरहेको थिएँ होइन, इङ्ल्यान्डमा मध्य भूभागतिर दक्षिण भेगतिर, माथि उत्तरी इलाकातिर अलिअलि पानी पर्छ है, नर्दर्न आयरल्यान्ड स्कटल्यान्ड भयो इङ्ल्यान्डको उत्तरी इलाकासम्म चाहिँ झन्डै पानी पर्छ त्यहाँनिर चाहिँ, र 28 डिग्री सेल्सियस भोलि मङ्गलबारको तापक्रम, लन्डनमा 28 डिग्री सेल्सियस र कार्डिफतिर 24 होइन, माथितिर चाहिँ अझै घटेर घटिरहेको नै हुन्छ, चिसो नै हुन्छ शीतल, त्यसपछि अब वेडनेसडे अनवर्ड चाहिँ अलिक शीतल शीतल नै हुन्छ सेकेन्ड हाफ अफ द विक भन्ने भनाइ छ र माथि उत्तरी हावा चल्छ कि बुधबार चाहिँ उत्तरी हावा आउन थाल्छ जसले अलि शीतलपना चिसोपना ल्याउँछ तर पानी चाहिँ ल्याउँदैन, बुधबार पनि तल इङ्ल्यान्डमा पानी दक्षिण इङ्ल्यान्ड दक्षिणी भेगमा भयो, मध्य पूर्वी इङ्ल्यान्ड पानी पर्ने चान्सै छैन, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर मात्रै पर्छ। बुधबारसम्म पुग्दाखेरि लन्डन एरियामा 25 डिग्री टेम्परेचर तापक्रम हुन्छ, झर्छ तापक्रम। ओके अब गीत सुनाऊ फेरि आउनुहोस्, यो गीत विजय लिम्बू गाउनुहुन्छ, वीर नेपाली टाइटलको गीत, आज यहाँ नमस्ते युके कार्यक्रममा बज्ने सम्पूर्ण गीतहरू निम्स दाईकै लागि र उहाँकै टिम जो चाहिँ पाकिस्तानको ब्रोडपिक हिमालको हिम पहिरोमा परेर उहाँहरूको निधन भयो उहाँहरूको लागि नै भनेर आज बिहानदेखि भनिरहेको थिएँ, सायद तपाईँ पनि केही लेख्न चाहनुहुन्छ भने अवश्य लेख्नुहोला। विजय लिम्बूले गाउनुभएको गीत पनि अब उहाँहरूको लागि नै छ, निम्सताई निम्सताई भनेर भन्छु मैले, वास्तवमा उहाँलाई सबैले निम्सताई भनेको कारणले निम्सताई भनेको मात्रै हुँ, निम्स भाइ भन्नुपर्ने एक्चुअली, उहाँलाई बोल्दाखेरि भेट्दाखेरि त निम्स भाइ नै भनेर बोलेको पनि हो, अन्तर्वार्ताहरू तपाईँले यहाँबाट सुन्नुभएको पनि हो होइन। एनिवे उहाँकै लागि भनेर यिनै गीतहरू आज हामीले राखिरहेका छौँ, अब गाउँदै हुनुहुन्छ विजय लिम्बू।

0: गोर्खा रेडियो,
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

समय बिहानको 7 बजेर अहिले 27 मिनट जानै लागेको छ यहाँ बेलायतमा. नेपालमा दिउँसोको 12 बजेर अहिले 12 मिनट जानै लाग्यो भने ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर 27 मिनट गयो यति बेला भन्नु पर्यो. र बिहानको समय छ, हामीले नमस्ते युके कार्यक्रम सञ्चालन गरिरहेका छौँ. म आशा छु, फुलमाया छु, आशा स्लास फुलमाया होइन, तपाईँको साथमा 7 बजे र यो 7:30 हुन लागेको समय छ. अब 9 बजेसम्म नै बस्नेछु तपाईँसँग नै र यो साता चाहिँ आज काठमाडौँको सौगात कार्यक्रम यहीँ बेलायतबाट नै सञ्चालन हुन्छ. हाम्रो सहकर्मी साथी रूपा राणा आउनुहुन्छ, यो साताभर नै उहाँ रहनुहुन्छ. विनोद दाई छुट्टीमा हुनुहुन्छ, अब हामी पालै पालो छुट्टीमा हुन्छौँ. योगजी पनि छुट्टीमा हुनुहुन्छ यो साता, त्यसैले हाम्रा सहकर्मी साथीहरूको साथ पालै पालो आउने गर्छौँ कार्यक्रमहरूमा. र यो क्षण हामीले फेरि पनि एकछिनमा गीत सङ्गीत छँदै नै छ. निम्स दाईप्रतिको डेडिकेसन होइन, गीत यहाँहरूले डेडिकेट पनि गर्न चाहनु भएको छ र सबै गीतहरू आज उहाँको लागि नै भनेर भनेको छु मैले होइन, डेडिकेट गर्न चाहन्छु म भनेर. मैले मात्र होइन, तपाईँहरूको साथमा नै म यो गर्दैछु र हामी सबै साथै हुन्छ भनेर. सुखमा दुःखमा जस्तो समाचार आउँदाखेरि, सुखको खबर आउँदा पनि, दुःखको खबर आउँदाखेरि पनि हामी सधैँ साथ हुन्छौँ र साथमै हामी तपाईँ हामीले सेम फिलिङ अनुभव गरिरहेका हुन्छौँ, सेम भावना तपाईँ हाम्रो मनमा आइरहेको हुन्छ कुनै कुनै समयमा होइन. यस्तै स्थितिहरू अहिले छ यही पछिल्लो घटनाक्रमको सन्दर्भलाई लिएर. र अहिले अब एकछिनमा फेरि अरू गीतहरू छन्, अहिले क्यालेन्डर एकचोटि हेरौँ. तपाईँले आज प्रश्न सुनाउनु भएको छैन है भनेर मलाई कसैले त्यो पनि भनिरहनु भएको होला मनमनमा. लेखेर त भन्नुभएको छैन तर पनि प्रश्नमा सुनाउनेछु अवश्य भएन. टेक्सिनमा सुरु हुन्छ, सुन्नुहुनेछ. आजको पात्र हेरौँ. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 18 गते हो, सोमबारको दिन. तदनुसार 3 अगस्त सन् 2026 को दिन, अगस्त महिना सुरुवात भइसकेको छ, तेस्रो दिन हो आज. र आज नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर हेर्नुपर्दाखेरि आजको विनिमय दर पाउन्ड स्टर्लिङको कति छ भने, एकको खरिद दर 205 रुपियाँ 35 पैसा र बिक्री दर 206 रुपियाँ 16 पैसा छ. पाउन्ड स्टर्लिङ एकको खरिद दर फेरि एकचोटि, आज एकको खरिद दर 205 रुपियाँ 35 पैसा छ भने बिक्री दर 206 रुपियाँ 16 पैसा छ. अब सुन र चाँदीको मूल्य हेरौँ. आज प्रति तोला सुनको मूल्य 284,000 रुपियाँ छ. हजुर, 284,000 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने आज चाँदी प्रति तोलाको मूल्य

आज छ 4,350 रुपैयाँ। हजुर, 4,350 रुपैयाँ चाँदी प्रति तोलाको मूल्य रहेको छ। र अब सुन, चाँदीको मूल्य एकदम बढेको छैन, होइन, त्यति नै छ जति एकचोटि घटिरहेकै स्थितिमा नै अहिले यो मूल्य कायम भइरहेको हामी देख्छौँ। र मिडल इस्टको अशान्तिले गर्दाखेरि यो सब थोक भइरहेको, र त्यसमाथि अहिले फेरि अर्को कन्डिसन के छ भने अहिले एकदमै सुक्खा कन्डिसन छ। ठाउँ ठाउँमा आग लागि, फ्रान्स र स्पेनको आग लागिको घटना हामीले देखिसकेका छौँ। अहिले फेरि इटालीमा धेरै ठाउँमा फेरि त्यो भइरहेको छ। र यो सुक्खा खडेरी लागेको समयमा आग लागि हुने सम्भावना एकदमै धेरै हुन्छ। र त्यो मात्रै होइन कि अब यो खडेरीको कारणले गर्दाखेरि जे जति खाद्य अन्न बाली चाहिँ उत्पादन हुनुपर्ने हो त्यति धेरै उत्पादन भएको छैन। त्यसैले नेसनल फार्मर्स युनियनहरूले चाहिँ यो सुक्खापनाको कारणले, खडेरीकै कारणले गर्दाखेरि चाहिँ खाद्य पदार्थको उत्पादनमा असर गरेको छ। त्यसैले आगामी दिनहरूमा चाहिँ खाद्य पदार्थहरू जो यहाँ उत्पादन हुन्छन् ती चाहिँ हुने कुराहरू कतिपय सर्टेज पनि हुन्छन् भनेर भनिएको रहेछ। हुन त सबै ठाउँमा होइन, तर पनि यहाँ इङ्ल्यान्डको कतिपय भेजिटेबलहरू भए होइन जसलाई पानी बढी चाहिन्छ तिनलाई चाहिँ असर गरिरहेको छ। खाद्य पदार्थहरू आउने दिनहरूमा चाहिँ अलिकति कमी हुनसक्ने अथवा कमी भनेर एकदमै हाहाकारै मचिने त होइन, तर पनि जति हामीले तुलनात्मक रूपमा त्यो अलिक बढी छ्यापछ्याप्ती भेट्थ्यौँ, बढी हुँदाखेरि त्यसको भाव पनि घटिरहेको हुन्छ नि त होइन। र यो सुक्खाले पनि थपिदिएको छ, त्यसैले गर्दाखेरि मूल्य चाहिँ अलिकति बढ्न सक्ने अथवा कुनै कुनै चिजहरू आउने एकछिनमा अनि त्यो सकिने हुनसक्छ, सिजनल चिजहरू चाहिँ। सो त्यो छ अगाडि। गीत फेरि अर्को राख्दैछु, सम्बोधन टाइटलको 1974 AD को गीत। यहाँहरूले नै भन्नुभएको छ निम्स दाईप्रति हामी श्रद्धाञ्जली स्वरूप व्यक्त गर्न यो सुनाउन चाहन्छौँ भनेर हाम्रो तुल पुन्ज्यूले भन्नुभएको छ। 1947 AD को सम्बोधन गीत निम्स दाई लगायत उहाँसँगै ज्यान गुमाउनु हुने सबैप्रति समर्पित गर्न चाहन्छु भनेर। र देवान गुरुङले पनि हामीलाई सम्पर्क गर्नुभएको छ, उहाँ फ्लिटबाट आउनुहुन्छ, हाम्रो तुल पुन्ज्यू पिटर्सबर्गबाट, र देवानजी चाहिँ देवान गुरुङ फ्लिटबाट। हिम पहिरोमा उहाँले लेख्नु भएको छ, हिम पहिरोमा पर्नु भएको निम्स दाई लगायत सम्पूर्णमा चाहिँ प्रति चाहिँ रेस्ट इन पिस भन्दै सम्बोधन गीत बजाइदिनु होला उहाँहरूको सम्झनामा श्रद्धाञ्जली स्वरूप भनेर उहाँले भन्नुभएको छ। नीता राई पनि हुनुहुन्छ लन्डनबाट, निम्स दाई अनि अन्य टिम, उहाँको टिमलाई हार्दिक श्रद्धाञ्जली, सम्बोधन गीत बजाइदिनु होला है भनेर उहाँले पनि भन्नुभएको छ। र दिव्य महर्जनजीले पनि निम्स दाई का साथै सम्पूर्ण हिम पहिरोमा परिदिवङ्गत हुनेप्रति श्रद्धाञ्जली भनेर रेडिङबाट उहाँले लेख्नु भएको छ। यहाँहरू आउनुभएको छ यसरी लेख्दै, आजको सम्पूर्ण गीत मैले चाहिँ उहाँहरूप्रति नै डेडिकेट गर्दै आज हामी सुनिरहेका छौँ। र यस्तै अरू पनि आउनु भएको छ, टङ्क शेरचन्दज्यू होइन, उहाँले पनि सम्बोधन भन्ने गीत सुनाइदिनु होला। पाकिस्तानको ब्रड पिकमा गत बिहिबार गएको हिम पहिरोमा परि विश्व प्रख्यात अब उहाँ नेपालीको छोरा मात्रै रहनु भएन, विश्वकै छोरा हुनुहुन्छ होइन, किन भन्दा विश्वभरबाट नै उहाँको लागि उहाँ यति धेरै श्रद्धाञ्जलीहरू मैले देखेँ, न्युजले कभर गरेँ होइन, सबैले कभर गरेको मैले देखिरहेको छु। सो उहाँ अब विश्वको नै एक छोरा हुनुहुन्छ, र उहाँको लागि हाम्रो टङ्क शेरचन्दज्यूले पनि पाकिस्तानको ब्रड पिकमा गत बिहिबार गएको हिम पहिरोमा परि विश्वविख्यात पर्वतारोही बहु विश्वकीर्तिमानी निर्मल पूर्जा एमबी निम्स दाईको निधनले म लगायत सम्पूर्ण विश्वमा रहेका मानव जातिलाई स्तब्ध बनायो। निर्मल भाइको आत्माको चिर शान्ति को कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भन्दै उहाँले पनि सम्बोधन गीत भनेर भन्नुभएको छ, यो बजाइदिनुहोस् है भनेर। अनि यस्तै गरिकन ओम गुरुङ उहाँ पनि भर्खरै आउनु भएको छ होइन, हाम्रो कृष्ण चामलिङ दाजुले पनि केही लेख्नु भएको छ, उहाँको लागि हामी राख्नेछौँ एकछिनपछि। अहिलेलाई गीत सुन्नुपर्छ, सम्बोधन टाइटलको 1974 AD को यो गीत हो।

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

अज्ञातको टिमले गाउनु भएको प्रस्तुत गीत हो ठुलो सपनाको कुरा उहाँहरूले गर्नुभएको थियो र वन्स अगेन फेरि पनि सम्पूर्ण गीतहरू हामीले निम्स भाइको लागि डेडिकेट गरेका छौँ. निम्स दाई भनेर सबैले चिन्छन् संसारमा नै होइन उहाँलाई, र उहाँसँगै जानुभएका पर्वतारोहीहरू जसलाई हामीले पाकिस्तानको फेरि अग्लो पिक अर्को एउटा अग्लो पिक ब्रड पिकमा घुमायौँ होइन, उहाँहरू सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यिनै गीतहरू हामीले राखिरहेका छौँ. आजको सम्पूर्ण गीतहरू जस्तो बजे पनि उहाँहरूकै लागि, र यहाँहरूले पनि भन्नुभएको गीतहरू पनि सुन्यौँ अघि. र अब यतिखेर चाहिँ फेरि राशिफल सुन्ने बेला भयो, तपाईँको लागि राशिफल पनि राख्नु पर्यो होइन. मैले यो राशिफल राखिनँ भने तपाईँले फोन गरेर मलाई राशिफल आज के होला मेरो सुन्ने न त भनेर भन्नुहुन्छ. त्यसैले तपाईँलाई अब राशिफल, तपाईँको लागि राशिफल राखिहालौँ, तपाईँलाई अब फोन गर्दै झन्झटबाट बजाउँ है. ओके, मेष राशि. सबभन्दा पहिले मेष राशिको आज परिस्थितिले खर्च बढाउला, आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला, परिश्रमका तुलनामा प्रतिफल कम देखिन सक्छ, आज अरूको करकापमा काम गर्नुपर्ने स्थितिहरू आउन सक्छ. मेष राशिको राशिफलपछि वृष राशि. नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्, श्रमको उचित मूल्याङ्कन होला, पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति पनि हुनेछ र आज निकै उत्साह पनि जगाउनेछ प्रतीक्षित नतिजाले गर्दाखेरि, र आज प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ. मिथुन राशिको आज नयाँ काममा जग बसाउने समय छ, कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्ला, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख्य फाइदा होला, व्यापारतर्फ थोरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सकिनेछ. कर्कट राशि. शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ, अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला, बाध्यताले अल्म ल्याउन सक्छ, तापनि लगनशीलताले उपलब्धिको स्रोत भने प्राप्त हुनेछ, काम पुरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ. सिंह राशिको आज खर्च र चुनौतीको समय रहेको हुँदा अलिक सजग रहनुहोला, सामान्य कामका लागि दौडधुप गर्नुपर्ने स्थिति आउन सक्छ र तत्काल फाइदा नहुने काममा अलि बढी जुट्ने समय पनि देखिन्छ. स्वास्थ्यमा चाहिँ ध्यान दिनुहोला, अलिक कमजोरी अनुभूति हुनसक्छ, यसको लागि अब खानपिन आहार विहारमा बढी ध्यान दिनुहोला. कन्या राशि. तारिफ योग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइ नै दिन्छ आज, विशेष उपहार पनि प्राप्त हुन सक्छ र घुमफिर अनि मनोरञ्जनको समय छ आज, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ. तुला राशिलाई चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउला, ईर्ष्या गर्नेहरू स्वयं अलि पछि पर्नेछन्, कर्मले भविष्यको बाटो समाउनेछ, समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिएला. वृश्चिक राशिको भने अवसरले पछ्याए पनि प्रतीक्षा गरेको नतिजा अलि कमजोर देखिन सक्छ आज, सहयोगीहरूले साथ दिन छोड्नेछन् र ईर्ष्या गर्नेहरूले बरु दुःख दिलान्, तैपनि मेहनतले प्रतिष्ठित काम गर्ने मौका भने दिलाउनेछ. धनु राशिको पालोमा आश्वासन बाँड्नेहरूले अलि झुक्काउन सक्छन्, कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेका सम्झौता तोड्नुपर्ने स्थितिहरू आउन सक्छन् र अरूको भर पर्दा काम बिग्रन सक्छ, ध्यान दिनुहोला. मकर राशिलाई कर्मयोगले नयाँ मोड दिनेछ आज, उद्योग र व्यापारमा विशेष फाइदा होला, गरिएको कर्मको उचित प्रतिफल पनि प्राप्त हुनेछ र मेहनतले नाम दाम इनाम सबै आज दिलाउनेछ, शत्रु परास्त हुनेछन्. कुम्भ राशिको आज आत्मविश्वासको कमीले काममा अलि पछि पर्ने देखिन्छ, शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइएला, खर्च हुने डरले सताउन सक्छ, वाद विवादबाट टाढा रहनुहोला र अर्थ अभावले पनि काममा अलि बाधा हुन सक्छ. मीन राशि अन्तमा. कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्म ल्याउन सक्छ, स्वास्थ्यका लागि खर्च बढ्ला, आज धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ र आज चाहिँ आफ्नो प्रबल इच्छा शक्तिले चाहिँ लक्ष्यमा पुर्याउनेछ यहाँहरूलाई. त राशिफल यहीसम्म आएर समाप्त भयो. नेपाली पात्रबाट हामीले राशिफल राखिसकेका छौँ. अब चाहिँ फेरि अर्को एउटा गीत सुन्छौँ.
अन्जु पन्तले गाउनु भएको प्रस्तुत गीत छ जुनी जुनी टाइटलको गीत हामी यतिखेर सुन्दैछौँ।

0: अन्जु पन्तले गाउनुभएको गीत हो यो हामीले यतिखेर सुनिरहेको. अब एकछिनमा फेरि निम्स दाईकै लागि हामी गीत सुन्दैछौँ. यो पनि गीत उहाँको लागि नै डेडिकेटेड थियो र जुनी जुनी अब उहाँ हामी माझ नभनु नहुनु भए पनि उहाँका कृतिहरूमा उहाँले जुन जे जति साहसिक काम गर्नुभयो ती कामहरूमा उहाँका कर्महरूमा उहाँ जुनी जुनी बाँचिरहनु भएको छ. र यहाँहरूले मेसेज पनि पठाउँदै हुनुहुन्छ, पठाउँदै गर्नु होला. म यो आवरमा भन्दाखेरि पनि आजको नमस्ते युके कार्यक्रममा तपाईँको ती मेसेज राख्दै नै छु. लेख्दै हुनुहुन्छ यहाँहरूले, किप राइटिङ प्लिज. होइन, हामीले अहिले हाम्रै परिवारका एक सदस्यलाई गुमाएका छौँ. गत हप्ता नै उहाँहरू हराउनु भएको हो. अलिकति कन्फर्मेसन एकदमै आइसकेको थिएन, त्यसैले गर्दाखेरि नै हामीले यहाँनिर केही राख्न सकेका पनि थिएनौँ. तर आज चाहिँ यी गीतहरू सबै उहाँको लागि नै डेडिकेटेड, उहाँको टिमप्रति नै डेडिकेटेड, जो जति चाहिँ उहाँसँगै हराउनु भयो पाकिस्तानको ब्रोड पिक हिमालमा. अब आजको अर्को गीत पनि उहाँको लागि छ, रोहित साकेले गाउनु भएको हिमालको छोरो भन्ने गीत, निम्स दाई भनेर उहाँले उहाँको लागि नै गाउनु भएको गीत छ, टाइटल पनि त्यही नै. हजुर, सो एकछिनमा हामी सुन्नेछौँ. र अहिले चाहिँ म प्रश्न राख्न चाहन्छु. प्रश्न यो साताको लागि के छ? यो छ प्रश्न यो साताको लागि.
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: फेरि एकचोटि राखौँ, यो साताको प्रश्न यही हो.
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: के हो? हजुर, प्रश्न यही नै हो. अब खोज्नुहोस् यो साताभरि नै. बिएफबिएसको चिन्ह भएको पुरस्कार पाउनुहुन्छ विनरले, जसको नाम हामी शुक्रबार बिहान 8 बजेभन्दा अगाडि एनाउन्स गर्नेछौँ. प्रश्न यही नै हो, खोज्दै गर्नुहोस् है त. अघिदेखि प्रतीक्षा गरिरहनु भएको थियो होला सायद प्रश्न को. सो हियर यु गो, प्रश्न यही नै हो. यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु. मेसेजहरू निकै पठाउनु भएको छ यहाँहरूले. ओम पूर्जाजीले पनि कोलचेस्टरबाट लेख्नु भएको छ, विश्व प्रख्यात पर्वतारोही निम भाइ साथै हिम पहिरोमा परि दिवंगत भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु भनेर उहाँले लेख्नु भएको छ. र यस्तै गरिकन एन्डोभरबाट ज्ञानु गुरुङ हुनुहुन्छ, निर्मल पूर्जा साथै हिम पहिरोमा परिमृत्यु हुनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली, स्वर्गको बास होस् उहाँहरूको भन्नुभएको छ, आउनुभएको छ उहाँ यसरी नै मेसेज लेखेर. र यस्तै हाम्रो राज राई पनि हुनुहुन्छ, एकदमै स्तब्ध भएको छु यो दुःखद खबर सुनेर. होइन, र हाम्रो निर्मल पूर्जाको टिमलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु म भनेर उहाँले नोफोकबाट उहाँले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ. एउटा गीत बजाइदिनु होला भनेर. हजुर, हामी त्यही नै गीत बजाउँदैछौँ. उहाँकै नाममा लेखिएको गीत, एउटा गाइएको गीत, रोहित साक्यले हिमालको छोरो भन्ने गाउनु भएको छ, त्यही नै गीत हामी उहाँको लागि गाउनेछौँ, गीत राख्नेछौँ. र यस्तै हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूमा यहाँहरू धेरै हुनुहुन्छ. क्युजी एक्सक्युजी बेजिङ स्टकबाट गोपाल अनि एन्टायर फ्यामिली पनि हुनुहुन्छ, र उहाँले पनि इन्डिड स्याड न्युज भनेर उहाँले लेख्नु भएको छ. र निर्मल भाइ एक्सक्युजी प्रति ट्रुली उहाँ चाहिँ एकदमै ट्रुली लेजेन्ड हुनुहुन्थ्यो, एन इन्सपायरेसनल पर्सन. यु हेभ लेफ्ट बिहाइन्ड अ लेगेसी अफ ग्रेस, करेज एन्ड इन्सपाइरेसन टु अल ह्युमन बिङ्स. आई बिलिभ यु विल बी रिमेम्बर फर एभर बाई द पिपल लिभिङ इन द वर्ल्ड. Nirbhai and his entire team departed soul rest peacefully in heaven. Heartfelt condolences. भनेर उहाँले व्यक्त गर्नुभएको छ आफ्नो भावना. र यस्तै थुप्रैले लेख्नु भएको छ यहाँहरूको मेसेजहरू. फेरि म अर्को आवरमा पनि राख्छु, अर्को आवरमा हामी कुराकानी पनि सुन्छौँ हाम्रो नानीहरूसँग गरिएको. अहिलेलाई रोहित साकेले गाउनु भएको हिमालको छोरो

0: सप्तरीको राजविराज र बोधेपर साई नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट बिहान 10 बजेदेखि पूर्ण रूपमा निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिनुभयो। सुनसरी घटनापछि विकसित घटनाक्रमका कारण प्रशासनले गत बिहिबार राति 10 बजेदेखि बोधेपर साइन र शुक्रबार बिहान 8 बजेदेखि राजविराजमा कर्फ्यू लगाएको थियो। अवस्था सहज बन्दै जाँदा हिजो दिउँसोबाट प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको थियो। निरन्तरको वर्षा र बाढ़ी पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा सड़क अवरूद्ध भएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार पहिरोका कारण काठमाडौँ हेटौँडा जुन्ने कान्ति लोकपथ र मध्य पहाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द छ। मनाङ गुनासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चाम्बे बेसी सहर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रोगुगंगामा पर्ने बैशेरी र लम्जुङको बेसी सहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसोम र बेसी सहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको बजेकुसी गाउँपालिकाको 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको उहाँले विश्वमा स्थापित अधिकार र संविधान प्रदत्त चार अभिव्यक्ति योग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गसाईलाई पक्राउ गर्नु निन्दनीय छ भन्नुभएको छ। उहाँ आलोचना मत अभिमत लोकतान्त्रिक पद्धति आधार स्तम्भ भएको समेत उल्लेख गर्नुभयो। नरसिंहदेव सुधार माग राखेर 4 दिनदेखि सत्याग्रह बसिरहेको माग राखिरहन्छन्। सुरु गरेको ज्योतिलाई वीर अस्पतालको आइसीयूमा राखेको छ। नजिक गाउँमा 14 गतेदेखि सत्याग्रह सुरु गरेकी ज्योतिलाई वीर अस्पताल भर्ना गरिएको थियो। शरीरमा रक्तचाप सुगर लेभल कम भएपछि ज्योतिलाई क्याबिनबाट आइसीयूमा हारिएको हो। विभिन्न सरकारी अस्पतालमा काम गरेकी हाल बितालमा नै नर्सिङ विषयमा स्नातको गर्दै हुनुहुन्छ। सरकारमा कारमा काम गर्ने नर्सहरूले प्राथमिकता अन्तर्गत हुनुपर्ने पर्याप्त नर्सिङ शक्ति अस्पतालमा हुनुपर्ने नर्सिङ शिक्षा गुणस्तरीय हुनुपर्ने लगायत विषयमाथिले आवाज उठाउँदै आउनुहुन्छ। सरकारले नर्सिङ पेसालाई व्यवस्था गरेको ज्योति गुनासो छ तथा वाइफ्री सेवा नेपालको स्वास्थ्य प्रणालीको मेरो नभए न्यून श्रमिक पर्याप्त नेतृत्व अभाव र भेदकारी कानुनी व्यवस्थाका कारण झापापछि 16 जङ्गली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्।
1: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा 28 वटा हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 वटा हात्ती मारिएका छन्।
0: दाङका अस्पतालमा सर्प दंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भेनमको अभाव भएको छ।
2: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण पोखरेलले गढवाको सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात कम रहेकाले समस्या हुन सक्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा

हिमाली नेपाली टाइटलको गीत हामीले सुन्दै थियौँ. मन्त्र ब्यान्डको यो जोसिलो प्रस्तुति थियो र हिमाली नेपालीको लागि नै हाम्रो निम्स भाइ अनि उहाँसँगै हराउनु भएका हिमाली नेपालीहरू लगायत अन्य विदेशीहरू पनि कति त्यहाँ हुनुहुन्थ्यो उहाँको टिममा. उहाँहरूसँगै यो ब्रडपिक हिमालमा हराउनुभयो र उहाँहरूको मृत्यु भयो त्यहाँनिर हिम पहिरोले गर्दाखेरि. उहाँहरूकै लागि डेडिकेटेड यो गीत पनि रह्यो आजको कार्यक्रममा र सबै गीतहरू उहाँहरूको लागि नै डेडिकेटेड छन्. आज हामीले उहाँहरूकै लागि श्रद्धाञ्जली स्वरूप सुनाइ सुनाउनेछौँ भनेर भनेका छौँ होइन. त्यसैले गर्दाखेरि तपाईँहरूको मेसेज पनि आइरहेका छन्, मेसेजहरू पठाउँदै गर्नुहोला. 9 बजेसम्म हामी साथै रहन्छौँ. अब एकछिनमा चाहिँ आज कुराकानी हुन्छ हाम्रा दुईजना नानीहरूसँग गरिएको कुराकानी र यो कुराकानी एकछिनमा हामी सुन्नेछौँ. केही गीत अझै एक दुईवटा गीतहरू छन् आज होइन. र आजको कुराकानीमा एलभी गुरुङ र सयोना गुरुङ उहाँहरूसँग मैले भेटेको थिएँ ग्लस्टरमा र ग्लस्टरमा भेट्दाखेरि उहाँहरूसँग कुराकानी गरेको छु र अरूसँग पनि भेटेर मैले थुप्रैसँग कुराकानी गरेको छु कहिले कहाँ होइन. र आज चाहिँ एलभी अनि सियोना गुरुङसँगको कुराकानी हुनेछ. सयोना भन्दा पनि सियोना उहाँको नाम हजुर. उहाँहरू दुईजनाको सँगको एकदमै छोटो छोटो कुराकानी छ है दुईजनाको दुईजनासँग गरिएको. आशा गर्छु यहाँहरूले मन पराउनु हुनेछ. सो यसो यहाँहरूको विचारहरू पनि व्यक्त गर्नुहोला है त कस्तो लागिरहेको छ. मैले सोमबारको दिनमा चाहिँ नानीहरूसँगको कुराकानी सुनाइरहेको छु 8 बजेपछिको समयमा. तपाईँको नानीको पनि अथवा तपाईँको नाति नातिनीको पनि पालो पक्कै आउनेछ. तपाईँले यो सुविधा यो अन्तर्वार्ताको लागि यसो मलाई त्यस मिलाइदिनु हुनेछ भन्ने आशा पनि गरेको छु है त. अब आजको पत्र पत्रिकाका हेडलाइनहरू हामी राख्छौँ. आजको पत्र पत्रिकाका हेडलाइनहरूमा के छन् भन्ने कुरा यहाँहरू धेरैले त हेरिसक्नु भएको छ होइन. तर पनि आज हामीले नयाँ प्रधानमन्त्री आइसकेपछि उहाँले के गर्नुभएको छ भन्ने कुराहरू नै धेरै पत्र पत्रिकामा सुनिरहेका छौँ. हिजो उहाँ देखिरहेका छौँ. हिजो प्रधानमन्त्री एन्डी बर्नम डोबरमा आउनुभएको थियो मेरिटाइम रेस्क्यु कोअर्डिनेसन सेन्टरमा. यो एचएम कोस्ट गार्डको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा उहाँ आउनुभयो र उहाँले केही भन्नु पनि भएको थियो त्यहाँनिर. र उहाँले चाहिँ अब यहाँ माइग्रेन्टहरूको कुरा छँदै नै छ. उहाँ आएपछि उहाँ प्रधानमन्त्री भएपछि मात्रै 2000 जना आइसकेका छन् यहाँनिर. र अब फ्रान्सबाट यता आइरहेका छन् युरोप हुँदै र स्पेनमा चाहिँ अब बाढी नै आएको होइन. उनीहरू एकैचोटि यति धेरै आए कि उनीहरूलाई कन्ट्रोलै गर्न नसकिने हिसाबले आएका होइन. र उनीहरू अब त्यसरी आउँछन् र आउँदै आउँदै युरोपमा फैलिँदै यतातिर आइरहेका हुन्छन् फ्रान्स हुँदै. र फ्रान्सबाट साना बोट क्रस गरिकन आउने व्यक्तिहरू अब नयाँ प्रधानमन्त्री भएपछि 2000 जना आइसके अरे. र अब यहाँ उनीहरूसँगै फेरि कति अपराधीहरू पनि आइरहेका छन्. यहीँका लोकल स्थानीय अपराधीहरू पनि जेलमा रहेका छन् होइन. र जेलमा रहेका अपराधीहरूको प्रसङ्ग पनि आज छ सधैँ छ. र अहिले यहाँ प्रधानमन्त्रीले यस सम्बन्धी केही गर्न खोज्नु भएको छ पक्कै. र सँगै फेरि यता रिफर्म युकेका पार्टी लिडरले पनि अहिले इङ्ग्लिस च्यानलमा चाहिँ एकदमै बढी मात्रामा यसरी मानिस आइरहेका कारणले गर्दाखेरि ब्रिटेनलाई चाहिँ यहाँ बेलायतलाई चाहिँ पक्का इन्भेडै गरे जस्तै गरिकन यहाँनिर चाहिँ आएका छन् शरणार्थीहरू धेरै बाहिरबाट मानिसहरू. र यहाँ चाहिँ के कारणले भन्दाखेरि पहिलेका सरकारहरू उहाँले सिधै भन्नुभएको छ टोरी अनि लेबर गभर्मेन्ट भनेर. र लेबर गभर्मेन्टको चाहिँ यो फ्री फेरी सर्भिस भएको कारणले गर्दाखेरि चाहिँ यो सङ्ख्या अझै पनि बढिरहेको छ. ब्रिटेनलाई चाहिँ मानिसहरूले आक्रमणै गर्न खोजे जस्तै देखिएको छ. त्यसैले गर्दाखेरि यसलाई नियन्त्रण गर्नको लागि चाहिँ उहाँहरूको पार्टीले रिफर्म युकेका लिडरले भन्नुभएको उहाँको पार्टीले चाहिँ पक्का ठुलो मिलिट्री अपरेसन चाहिँ युज गर्नुहुन्छ अरे यो इङ्ग्लिस च्यानललाई चाहिँ यहाँबाट मानिसहरू यसरी क्रस गर्न नपाउने गराउनको लागि. यो चाहिँ अब आएका बोटहरूलाई चाहिँ उतैतिर फर्काउनको लागि जहाँबाट आयो उतैतिर फर्काउनको लागि चाहिँ फेरि ठुलो अपरेसन नै हामी गर्ने प्रयास गर्नेछौँ भनेर उहाँको पार्टीले भनेको कुरा यो आज रहेछ पत्र पत्रिकामा. र अब यहाँ क्रिमिनलहरूको कुरा पनि अब धेरै नै छ. क्रिमिनल भन्दाखेरि अपराधीहरू जो चाहिँ जेलमा छन्
उनीहरू यसभन्दा अगाडि एन्डी बर्नमभन्दा अगाडिको प्रधानमन्त्रीको बेलामा धेरै छुटेका छन् र जेलमा क्राउड भएको कारणले गर्दाखेरि जेलमा एकदमै भिडभाड भएको कारणले ओभर क्राउडेड भएको कारणले गर्दाखेरि उनीहरूलाई छोडिएको र छुटेकाहरू यहाँ धेरै छन्। त्यही माथि पनि फेरि यहाँ चाहिँ कस्तो भने अपराधीहरू कतिपय बाहिरबाट आइरहेका छन्। झन्डै यहाँनिर 19,000 प्लस त यहाँ ब्रिटेनमा बाहिरबाट आएका अपराधीहरू अझै पनि बसोबास गरिरहेका छन्, यहाँ छन्, कति जेलमा छन्, कति यहीँ छुटिरहेका छन् र उनीहरूलाई चाहिँ यहाँनिर जो चाहिँ जेलबाट छुटे उनीहरूलाई फ्री घरहरू दिएर राखिएको छ अरे। जहाँबाट आएका हुन्, जुन देशबाट आएका हुन् त्यतातिर नफर्काइकन झन्डै 1500 यस्ता अपराधीहरू यहाँ फ्री घरमा बसिरहेका छन् रे। यहाँ बेलायतका जनताले पे गरेको ट्याक्सबाट चाहिँ यस्ता उनीहरूले हाम्रै कम्युनिटीमा बसिरहेका छन्। उनीहरू फ्री हाउसिङ पाएर सरकारले यो बन्दोबस्त पनि गरिरहेको रहेछ। होम अफिसले चाहिँ यसरी इलिगल माइग्रेन्ट क्रिमिनल जो चाहिँ इलिगल छन् अनि अपराधी पनि छन् उनीहरू चाहिँ यहीँ कम्युनिटीमा विभिन्न ठाउँमा छरिएर बसेका छन्। उनीहरूलाई यसरी पे पनि गरिरहेको छ अरे घरको लागि, अब जान पठाउन नसकिएकाहरूलाई होइन। सो यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा उल्लेख गरिएको छ र यस्तै गरिकन अर्को एकजना यही सन्दर्भलाई लिएर चाहिँ प्रहरी विभागमा चाहिँ यदि पेट्रोलको लागि बजेटहरू कट गरिने हो भने, बजेट घटाइने कुरा छ होइन, त घटाइने हो भने चाहिँ यहाँ बेलायतका जुन कम्युनिटीहरू छन्, समाजमा छन्, समाज छन्, यसमा छरिएर रहेका जुन अपराधीहरू जो चाहिँ बेला यो जेलबाट छिटै छुटेका छन् अथवा उनीहरू यहाँ अरू छन् छुटेकाहरू यहाँ जो जति छन् झन्डै 6,000 जति होइन, कति त अपराधीहरूमा चाहिँ अब यहाँनिर हत्याराहरू पनि छन्, सेक्स अफेन्डरहरू, कति ड्रग डिलरहरू, उनीहरूलाई चाहिँ उनीहरूलाई म्यानेज गर्नको लागि प्रहरीलाई पेट्रोलमा पठाउन जरुरी हुन्छ, पेट्रोल गर्न जरुरी हुन्छ र यदि यसमा कटौती गर्ने हो भने चाहिँ एकदमै अप्ठ्यारो स्थितिहरू आउन सक्छ यहाँनिर यही अपराधको कारणले गर्दाखेरि। यो एकदमै अनकम्फर्टेबल रियालिटी हो भनेर चाहिँ एकजना सिनियर प्रहरी विभागका अफिसरले भन्नुभएको रहेछ ब्रिटेनको, हजुर असिस्टेन्ट चिफ कन्स्टेबल जेसनले भन्नुभएको। हजुर यही कुरा नै आज पत्र पत्रिकामा फेरि यिनीहरूसँग सम्बन्धित भएर आएको हामीले देखिरहेका छौँ र यो बाहेक अर्को चाहिँ प्रसङ्ग यहाँनिर हामीले हङ्गेरीमा पावर कट भएको कुरा हामीले आज देखिरहेका छौँ। यो ड्राउट अर्थात् खडेरी परेको कारणले गर्दाखेरि, हुन त युरोपमा हो, फ्रान्स होइन, युरोपमै भरि नै अहिले खडेरीको स्थिति चाहिँ पानी नपरेको गर्मीको स्थिति छ। बेलायतमा पनि इभन यहाँ पनि कतिपय ठाउँमा खडेरीको घोषणा गरिसकेको छ होइन, र यसमा पानी नपरेको कारणले गर्दाखेरि एकदमै जमिन सुक्खा भएको र बाली नाली कम भएको स्थिति छँदैछ। यसका अलावा हङ्गेरीमा चाहिँ अहिले पावर कट फेस भइरहेको छ, हङ्गेरीले चाहिँ पावर कटिङ गरिरहेको छ। किन भन्दाखेरि चाहिँ यो न्युक्लियर पावर प्लान्ट चाहिँ त्यहाँ उनीहरूले एकछिन बन्द गर्न लागिरहेका छन् गर्मीको कारणले गर्दाखेरि। यसलाई चाहिँ इलेक्ट्रिसिटी रेस्ट्रिक्सन अब कम्पनीहरूले चाहिँ विभिन्न ठाउँमा अब आफ्नो देशमा गर्न सक्ने अवस्थाहरू रहेका छन्। यो प्लान्टलाई, न्युक्लियर पावर प्लान्टलाई चाहिँ चिसो बनाउनको लागि पनि यो त्यसको लागि पनि विभिन्न साधनहरू चाहिन्छ अनि खोला, त्यसैले न्युक्लियर प्लान्टहरू तपाईँहरूले देख्नु भएको छ समुद्रको छेउछेउमा बनिरहेको हुन्छ नि होइन, नदीको छेउमा, किनभने त्यो पावर प्लान्टलाई कुल डाउन गर्नको लागि जो चलिरहेको हुन्छ त्यसलाई चिसो बनाउनको लागि पानी चाहिन्छ र यो पानीको लेभल कम भएको कारणले गर्दाखेरि हङ्गेरीमा चाहिँ पावर प्लान्टलाई अहिले एकछिन स्थगित गर्ने र अब यदि पानी अब परेन भने, यस्तै स्थिति रहिरह्यो भने कम्पनीहरूले चाहिँ म्यान्डेटरी इलेक्ट्रिक रेस्ट्रिक्सन गर्न अब लोड सेडिङको अवस्थाहरू आउन सक्छ त्यहाँ भन्ने कुराहरू आएका छन्। हजुर र यसबाहेक अरू देशतिर पनि हो होइन, अरू देश अरू युरोपियन कन्ट्रीहरूतिर पनि अहिले एक्स्ट्रिम हिट वेभ छ, चौथो अहिलेको इटालीमा भयो, अहिले 40 डिग्री सेल्सियसको यो वर्षकै चौथो हिट वेभ त्यहाँ छ र त्यहाँ पनि असर गरिरहेको छ। विभिन्न ठाउँहरूमा त्यहाँ रेड अलर्टहरू जारी गरिएको छ
सोमबार आज मन्डे रोम मिलन भेन्स होइन नेपल्स यी ठाउँहरूमा चाहिँ रेड अलर्ट जारी गरिएको छ इटालीको पनि. सो यही कारणले गर्दाखेरि हो गर्मीको कारणले यो सब भइरहेको. र यस्तै गरिकन अब अर्को प्रसङ्ग पनि हाई प्रोटिन डायटको कुरा छ है. आज हाई प्रोटिन डायट यो एउटा बिल्डिङ ब्लक अफ लाइफ भनिन्छ प्रोटिनलाई, जुन एकदमै जरुरी छ शरीरको लागि. तर यदि हाई प्रोटिन डायट गर्ने धेरै मात्रामा गर्ने हो भने चाहिँ यसले चाहिँ हाम्रो जीवनलाई छोटो बनाइदिन्छ अरे है. फेरि जो व्यक्तिहरू चाहिँ एक्टिभ लाइफस्टाइल क्रियाशील जीवनशैली अपनाउँदैनन् उनीहरू धेरै चल्दैनन् धेरै एक्सर्साइज गर्दैनन् होइन आफ्नो शरीरलाई चलायमान बनाउँदैन उनीहरूले चाहिँ बढी मात्रामा प्रोटिन लिए भने चाहिँ फेरि प्रोटिन बढी भएर यसले उल्टो हानि गर्छ अरे शरीरलाई चाहिँ यसले हानि गर्छ र लाइफ पनि छुट्याइदिन्छ अरे हाम्रो जीवन. हजुर यो कुरा पनि आज पत्र पत्रिकामा आएको छ. एउटा युनिभर्सिटीका प्रोफेसरले चाहिँ अध्ययन गरेर यो स्टडी निकालिएको कुरा आज पत्रिकामा आएको छ. सो डिटेलमा अझै तपाईँले पत्रिकामा हेर्न सक्नुहुन्छ. अब गीततर्फ हामी लागौँ. वीरताको चिनो माउन्ट 88848 यो ग्रुपले गाएको माउन्ट 8848 हजुर यो ग्रुपको गीत हामी सुन्दै अगाडि बढौँ. जुन गीत पनि डेडिकेटेड हाम्रै निम्स दाई अनि टिमलाई यहाँहरू सबैको तर्फबाट.

आवाज गोरखा रेडियो, गोरखा रेडियो। आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: विष्णु भट्टले गाउनु भएको गीतपछि अब हामी कुराकानी सुन्छौँ, तर एकैछिन अझै प्रतीक्षा गर्दै गर्नु भएको छ यहाँहरूले, प्रतीक्षा साँच्नु होला, अझै एकैछिन प्रतीक्षा गरेपछि म सुनाउने छु। अहिलेलाई यो छोटो जानकारी पनि सुनाऊ, र जानकारी भन्दाखेरि पनि जानकारी त एकछिनमा छँदैछ, यो कुराकानी मार्फत हामी उहाँहरूको बारेमा जान्नेछौँ। अहिले एल्भी अनि सियोना गुरुङसँग गरिएको कुराकानीमा अब उहाँहरूलाई म पालै पालो निम्त्याउँछु। पहिले एल्भीलाई हेलो भनौँ। हेलो एल्भी, नमस्ते।
1: नमस्ते आन्टी,
0: बिएफबिएसमा एकदमै वेलकम वेलकम छ ल।
1: थ्याङ्क यू।
0: बिएफबिएस कतिको सुन्छ?
1: गाडीमा सुन्छु। हजुर।
0: हो, कसरी सुन्छ?
1: मम्मी बाबुले अन गर्छ नि, त्यही सुनेर बस्छु।
0: ओके, गाडीमा चाहिँ तिमी कहाँ जाँदाखेरि आउँदाखेरि सुन्छौ?
1: स्कुलमा जाँदाखेरि अनि फर्किँदा।
0: अनि तिमी कहाँ पढ्छौ?
1: म डेनमार्क वर्ल्ड हाई स्कुलमा पढ्छु, ग्रामर स्कुल येथेनमा।
0: ओके, अनि आर यु इन्जोइङ तिम्रो स्कुल?
1: या।
0: के चाहिँ मनपर्छ स्कुलको?
1: भेरी डाइभर्स छ।
0: के सब्जेक्ट पढ्दैछौ तिमीले?
1: आई स्टडी ओ सब्जेक्ट्स लाइक इङ्ग्लिस, म्याथ्स, साइन्सहरू सबै पढ्छु राइट नाउ।
0: इज देयर एनी फेभरेट सब्जेक्ट यु ह्याभ?
1: आई लाइक साइन्सेस, लाइक बायोलोजी मनपर्छु।
0: वाउ, साइन्टिस्ट हुने हो भोलि पर्सि?
1: हजुर, डक्टर हुने भनेर।
0: तिमीले आफै नै म डक्टर हुन्छु भनेर सोचेको कि मम्मी बाबाले गाइड गर्नुभएको यसै यसै जाऊ भनेर?
1: आफै सोचेको।
0: Wow, that's nice. अनि मम्मी बाबा ह्याप्पी हुनुहुन्छ?
1: एकदमै ह्याप्पी हुन्छ।
0: आई थिङ्क मोर देन ह्याप्पी हुनुहुन्छ होला, डक्टर इन्जिनियर भनेपछि यु नो नेपालीज प्यारेन्ट्सहरू एकदमै ह्याप्पी हुनुहुन्छ क्या। प्यारेन्ट्सले कतिको तिमीलाई सपोर्ट गर्नुहुन्छ?
1: एकदमै सपोर्ट गर्नुहुन्छ। या,
0: हाउ?
1: मम्मी बाबाले जहिले नै त्यो बुक्सहरू सबै किन्छ अनि मलाई ट्युसनहरू प्रोभाइड गर्छ नि। या,
0: अनि हाउ अबाउट यु टु देम? तिमीले चाहिँ कसरी मम्मी बाबालाई हेल्प गर्छौ?
1: मैले रेस्पेक्ट गर्छु अनि म सबै भनेको कुरा मान्छु। हजुर, घरमा नि त्यही हो।
0: डू यू गो टु किचन?
1: हजुर, समटाइम्स डिनर नि कुक गर्छु मैले, समटाइम्स क्लिन गर्छु।
0: के पकाउन मन लाग्छ तिमीलाई?
1: दाल भात, करीहरू।
0: मम्मीले छोरी पकाऊ भनेर भन्नुहुन्छ कि तिमी आफै गएर पकाउँछौ?
1: आफै गएर पकाउँछु। हजुर।
0: अब तिम्रो घरमा चाहिँ को हुनुहुन्छ?
1: मेरो आमा बाबा र दाई हुन्छ।
0: दाई
1: चाहिँ युनिमा पढ्नुहुन्छ, लो पढ्दैछ।
0: मम्मी र बाबाको नाम पनि भन्देऊ न अब।
1: बाबाको नाम चाहिँ लालखाजी गुरुङ अनि मम्मीको नाम चाहिँ उष्णा गुरुङ हो।
0: तिमीहरू यहाँनिर आर्क सपोर्ट बटालियनमा यो ग्लस्टरमा बसेको कति भयो नानी?
1: 4 इयर्स हुन आँट्यो। हजुर।
0: एल्भी गुरुङ हुनुहुन्छ मसँग, अहिले इयर 10 पढ्नुहुन्छ, गोर्खा आर्क सपोर्ट बटालियनमा नै उहाँको बुवा आमा काम गर्नुहुन्छ र उहाँसँग नै म कुरा गरिरहेको छु यतिखेर। हुन्छ एल्भी, थ्याङ्क यू तिमीलाई है। डु यु वन्ट टु साउट आउट टु यर फ्रेन्ड्स?
1: छैन।
0: ओके, ल ल एल्भी, थ्याङ्क यू है त।
1: थ्याङ्क यू।
0: भर्खरै एल्भी गुरुङसँग कुराकानी गरेँ मैले, अब सियोनासँग पनि कुरा गर्न चाहन्छु। सियोना गुरुङ पनि आज यहाँ फिल्डमा स्कुल सकेर आउनु भएको छ यो प्लेइङ फिल्डमा। सियोनालाई पनि बिएफबिएसमा वेलकम गर्छु। हेलो सियोना।
2: नमस्ते आन्टी।
0: नमस्ते नानी, हाउ आर यु? कस्तो छौ?
2: आई एम गुड।
0: हो, स्कुलबाट भर्खरै आएको तिमी?
2: हजुर।
0: भोक लागेछ?
2: म अघि नै खायो।
0: के खायो?
2: पिज्जा।
0: कहाँ खायो, यहाँ कि स्कुलमा?
2: घरमा।
0: ओके, तिमी स्कुल गएर घरबाट आयौ यहाँ? ओके। सियोना, तिमी कहाँ पढ्छौ?
2: इन्जुस जुनियर स्कुल।
0: कतिमा पढ्छौ?
2: सिक्समा।
0: ए हो, ओके। मम्मी बाबाको नाम भन त।
2: मेरो बाबाको नाम मेङ्खाजी गुङ हो अनि मेरो आमाको नाम प्रेमखाला गुङ हो।
0: अनि कति भयो तिमी यहाँ बसेको यो ठाउँमा?
2: 1 इयर।
0: के चाहिँ मनपर्छ यो ठाउँको?
2: मेरो साथी अनि सिनेरी।
0: हो, साथीहरूको नाम भन त।
2: जुनाली अनि सबाना अनि अर्को छ।
0: एउटै क्लासको हो?
2: जुनालीमा अर्को क्लास छ अनि सबाना मेरो क्लासमा छ।
0: सयोना, अब घरमा को को छौ?
2: मेरो बाबा अनि आमा अनि कुकुर, मेरो दिदी बोर्डिङमा छ।
0: ओ, ओके, तिम्रो सानो कुकुर पनि छ?
2: हजुर।
0: के हो नाम?
2: केन्जो।
0: केन्जो? Where is Kenzo? कहाँ छ केन्जो आज?
2: घरमा छ।
0: केन्जोलाई यहाँ ल्याउनुहोस्, अहिले पाएन?
2: नाइ, केन्जो सुतेछ।
0: ओके सायोना तिम्रो फेभरेट थिङ्स के हो
2: ड्रइङ
0: ड्रइङ गर्छ हो के बनाउनु मन लाग्छ
2: मेरो साथी अनि सिनरी
0: वा हो र सो तिमीले गार्डनमा बसेर सिनरी हेरेर ड्र गर्छ
2: हजुर
0: वा भोलि पर्सि आर्टिस्ट बन्ने हो
2: म टिचर हुने
0: वा हो र टिचर हुन मन लागेछ वा है किन
2: I want to teach kids when I'm older and I want to give them like a good future, you know?
0: Baba, mommy, le ke bhannuhuncha?
2: I haven't asked them yet.
0: Ho ra? Okay. Ani school bata timi ghar aisakepachi ke garchau?
2: I play with my dog and then I have to eat and study. So that's what I do.
0: Baba, mommy, le ke bhannuhuncha school bata aisakepachi?
2: They tell me to like study and eat and I can like rest and stuff. So yeah.
0: अनि तिमीलाई के खान मन लाग्छ
2: आई लाइक टु हैव नुडल्स
0: तिम्रो फेभरेट हो नुडल्स
2: हजुर
0: अनि तिमी नुडल्स बनाउन जान्छ कि छैन
2: छ
0: कसरी बनाउँछ
2: आई हिट अप द वाटर एन्ड आई जस्ट लाइक पुट द नुडल्स एन्ड सस इन
0: सिम्पल इज द्याट होइन बोइल गरे अनि खायो होइन त ओके सो सायोना त तिमीलाई पनि एकदमै मेनी थ्याङ्क्स बिएफबिएसमा कुरा गरेकोमा अब तिम्रो आवाज बिएफबिएसबाट आउँदाखेरि सुन है
2: धन्यवाद आन्टी
0: थ्याङ्क यू बाई बाई

0: FBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर.

0: प्रताप दास अनि शोभा गौतमले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ, प्रेम कहानी टाइटलको गीत। अब अरू गीत पनि छन्, अब धेरै छैनन् गीतहरू, किन भन्दा समय पनि थोरै छ। 8:09 भइसकेको छ, अर्थात् 8:45 गइसक्यो बेलायतको घडीमा। नेपालमा दिउँसोको 1:30 भएको छ अहिले, अनि ब्रुनाई र हङकङतिर अहिले 3:45 गइसकेको छ। अब 15 मिनट मात्रै बाँकी छ कार्यक्रमको लागि समय। यहाँहरूलाई प्रश्न म सुनाउन चाहन्छु एकपटक, अनि प्रश्न पछि फेरि तपाईँको मेसेजहरू थुप्रै छन्, ती मेसेजहरू राख्नेछु। यहाँहरूले आज लेख्नुभएका मेसेजहरू कति त मैले राखि पनि सकेको छु होइन, अनि गीत पनि सुन्छौँ। यहाँहरूले नै यो डेडिकेट गर्नुभएको गीत छ निम्साईप्रति, त्यो गीत पनि हामी सुन्छौँ। अब सायद यहाँहरूले भन्नुभएको गीतहरूमध्ये एउटा अन्तिम गीत छ। आजको प्रश्न, आजको प्रश्न मात्रै होइन, एक्चुली यो हप्ताभरिकै प्रश्न हो। यो प्रश्न एकचोटि सुनौ।
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: के हो? हजुर फेरि सुनौ एकचोटि।
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: के हो होइन, अब खोज्नुहोस्, तपाईँले खोज्नुपर्छ। यो मैले त खोजेर यो सब बनाइसकेको छु, यी मलाई हाम्रो एकजना बहिनीले सहयोग पनि गर्नुभएको छ प्रश्नको लागि। ओके, प्रश्न यही नै हो, अब यो साताभरिको लागि राखिएको छ, खोज्दै गर्नुहोस् है। त केहीले त यहाँहरूले पठाइ पनि सक्नुभएको छ, कति फेला पनि पारिसक्नु भएको छ है, बिहानदेखि यहाँहरूले सम्पर्क गर्नुभएको छ हामीलाई। अब तपाईँहरूको कस कसले हामीलाई सम्पर्क गर्नुभएको छ एकचोटि मेसेज हेरौँ। तपाईँहरूको कार्यक्रम पनि छन् विभिन्न ठाउँमा होइन, आउने दिनहरूमा कार्यक्रमहरूको पनि चर्चा गरौँ भन्दै थिएँ म यहाँनिर। प्रश्न चाहिँ राखियो, अब यो शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला। अनि अब तपाईँहरूको मेसेज यसो हेरौँ, बिहानदेखि हामीलाई सम्पर्क गर्नुभएको छ, गुड मर्निङ मेसेजदेखि लिएर अन्य मेसेजहरू पठाउनु भएको छ। हाम्रो मुतन भुषालजी अघि नै आउनु भएको छ होइन, अनि तारा प्रसाद चेमजोङजी अघि नै आउनु भएको, टिका पूर्जा पनि आउनुभएको छ अघि नै, अनि यस्तै हाम्रो अमरजी, अमर राई पनि आउनु भएको छ, उहाँ अलसटबाट, र उहाँले चाहिँ हामीलाई केही भन्न खोज्नु भएको छ। सो अवश्य पनि म तपाईँलाई कन्ट्याक्ट गर्नेछु, कल ब्याक गर्नेछु तपाईँलाई। अनि विष्णु गुरुङ ग्लानफोर्डबाट उहाँ पनि आइसक्नुभयो, अघि नै आउनुभएको, खेलमती हाङमा लिङ्बु, बिहानी सो सुन्दैछु, विकेन्ड निकै बिजी भयो भनेर उहाँले भन्नुभएको छ। रुद्र घोतानी अघि नै आउनुभएको होइन, निम्सताईलाई रेस्ट इन पिस भन्न अघि नै आउनुभएको थियो उहाँ। दिपेन्द्र प्रजापतिजी पनि अघि नै आउनुभएको जापानबाट। आशा दिदी, मेरो विचारमा अहिलेसम्म जुनसुकै विधामा संसारमा प्रख्यात नेपालीहरूमा निम्सदाई निर्मल पूर्जा सबभन्दा माथि हुनुहुन्छ, यो हाम्रो नेपालीको लागि अपूर्णीय क्षति हो, गौरवको कुरा हुँदै हुँदै हुँदाहुँदै पनि यो अपूर्णीय क्षति हो। निम्सदाईको बाटो पहिलाउँदै नयाँ युवाहरू आउन्, शिवजी भगवान्सँग प्रार्थना गर्दछु भनेर उहाँले भन्नुभएको छ अघि नै जापानबाट। र शिवकुमारी गुरुङ पनि आउनुभएको छ, साथमा निता राई, देवान गुरुङ, दिव्य महर्जन रेडिङबाट होइन, टङ्क शेरचन्दज्यू फानामबाट, सबैजनाले निम्सताईप्रति श्रद्धाञ्जली व्यक्त गरिसक्नु भएको छ। ओम गुरुङ पनि आउनुभएको छ, पीरबहादुर पुन पनि, र गोपाल गुरुङ पनि आउनुभएको छ बेजिङ स्टोकबाट। अघि नै उहाँले पनि निम्सताईको बारेमा लेखिसक्नु भएको लेख्नु भएको कुरा मैले राखेको थिएँ। ज्ञानु गुरुङ पनि हो, उहाँ पनि उहाँलाई स्वर्गमा बास होस् भन्दै कामना गर्नुभएको छ। ओम पूर्जा कोलचेस्टरबाट उहाँ पनि आउनुभएको, उहाँले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ होइन। र यस्तै मेक मल्लज्यू डन्सटेबलबाट दुःखद खबरका समयमा भए पनि हाजिर जमाएको छु, जनाएको छु। आशा बहिनी, हाम्रो निम्स पूर्जा र उहाँसँग जानुभएका टिमलाई रेस्ट इन पिस भनेर श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। नर्मती बुरा पनि आउनुभएको छ उता एन्डेवरतिरबाट, र उहाँले पनि सुन्दैछु है भन्नुभएको छ। अनि यस्तै गरिकन तुलपुन, हजुर तुलपुन पनि हो, उहाँले पनि अघि नै सम्बोधन बोलको गीत अनुरोध गरिसक्नु भएको छ यहाँहरू सबै मिलेर। छवि थापा दाई पनि आउनुभएछ भएको छ। आशा बहिनी, भारी मनको साथ कार्यक्रम सुनिरहेको छु, गत बिहिबार हिम पहिरोमा परि विश्वविख्यात पर्वतारोही निर्मल पूर्जा निम्सताई, निर्मल पूर्जा एमबी पनि छ उहाँको टाइटल होइन, निम्सताई, र उहाँको साथ परेर दिवंगत उहाँको साथमा जानुभएको दिवंगत हुनुभएका बाँकी सम्पूर्ण व्यक्तिहरू मृत आत्माहरूको शान्ति चिर शान्तिको कामना गर्छु। भावपूर्ण हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना पनि व्यक्त गर्छु भनेर कुनै गीत सुनाइदिनु होला है, समयले साथ दिएमा भन्नुभएको छ। हजुर, एउटा गीत एकदम रेडी छ यहाँहरूले नै भन्नुभएको गीतहरू मध्ये एउटा होइन। र गङ्गा थापा आमा पनि आउनुभएको छ अघि नै, गुड मर्निङ भनेर। राज राई पनि आउनुभयो नोफोकबाट, उहाँले पनि अघि नै हार्दिक समवेदना व्यक्त गरिसक्नु भएको छ। राजकुमार लुङफुङमा लिम्बू साउथ लन्डनबाट, उहाँले पनि सो स्याड न्युज, हामी नेपालीहरूको महान पर्वतारोही, नेपालीहरूको महान छोरा होइन पर्वतारोही निर्मल पूर्जाज्यू को साथै हिम पहिरोमा पर्नुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु भनेर अघि नै उहाँ आउनुभएको। मनु गुरुङ उहाँ पनि आउनुभएको छ, निम्स भाइको निधनले सारा नेपालीलाई नै स्तब्ध बनाएको छ, निम्स लगायत उहाँको टिमलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै गर्न चाहन्छु भनेर गीत सुनाइदिनु होला है भन्नुभएको छ। हजुर, हामी एउटा गीत सुन्नेछौँ, यस्तै गीत उहाँहरूको लागि राख्नेछु म सधैँ। हाम्रो अब आजको सम्पूर्ण गीतहरू उहाँहरूको लागि नै छ होइन, त्यसैले गर्दाखेरि जुनै गीत बजे पनि उहाँहरूको लागि नै हो। अनि देवेन्द्र गुरुङ ननिटनबाट आउनुभएको छ, विष्णु गुरुङ फेरि पनि आउनुभयो होइन, उहाँले ओके क्वेसनको आन्सर लिएर पनि आउनु भएको छ यहाँहरू। अब यति नै उहाँहरूले मेसेज मेसेन्जर मार्फत मेसेज पठाउनु भएको छ, थ्याङ्क यू यहाँहरूको मेसेजको लागि। अनि हाम्रो कृष्ण चामलिङ दाजु उहाँले केही लेख्नु भएको छ, उहाँकै गीत अब चाहिँ हामी निम्स दाईकै लागि भनेर राख्नेछौँ। र उहाँले लेख्नु भएको छ, संसारकै महानायक निम्स भाइ तिमीले अद्भुत कृतिहरू रचेका छौ, संसारकै महानायक निम्स भाइ तिमीले अद्भुत कृतिहरू रचेका छौ, साहसिला कदमहरू चाल्दा चाल्दै थकाइ मार्न हिमचोलीको फेदमा बसेका छौ, जन्म र मरण त मात्र प्रकृतिको नियम हो तर तिमी त निम्स, मरेर पनि संसारको मनमुटु अनि इतिहासको पानाहरूमा अमर भई बाँचेका छौ, मनमुटु अनि इतिहासका पानाहरूमा अमर भई बाँचेका छौ। अनि यस्तै अर्को उहाँले अर्को भावना पनि कोर्नु भएको छ, अदम्य शक्तिशाली वीर वीर गोर्खाली निम्स दाई, अदम्य साहसी वीर वीर गोर्खाली निम्स दाई, नेपाली र नेपालको गौरव संसारकै प्यारो भाइ निम्स भाइ, अदम्य नेपाली र नेपालको गौरव संसारकै प्यारो प्रिय निम्स भाइ, तिम्रो आत्माले चिर शान्ति पाओस्, वैकुण्ठ कुलको बास होस्, हार्दिक श्रद्धाञ्जली, अलविदा निम्स, टेक केयर, बाय बाय भन्नुभएको छ उहाँलाई।
2: आयो गोर्खाली!

कुशल थलङ अनि साथीहरूले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ। यति बेला कृष्ण चामलिङ दाजु हाम्रो स्थानीय गीतकार हुनुहुन्छ, गीत पनि एकदम राम्रो गाउनुहुन्छ, नाच्नु पनि त्यस्तै राम्रो नाच्नुहुन्छ, लेख्नु पनि त्यस्तै राम्रो लेख्नुहुन्छ र उहाँको भावना पनि हामीले राखिसकेका छौँ। आज निम्सदाईप्रति डेडिकेट उहाँले पनि गर्नुभयो होइन, र यिनै प्रसङ्गहरू आज हामीले राख्यौँ। निम्सदाई एक्चुली उहाँ कसैको छोरा हुनुहुन्छ, कसैको भाइ हुनुहुन्छ होइन, हाम्रो पनि भाइ हुनुहुन्छ, कसैको बुवा होइन, अब उहाँको छोरी पनि सानी छिन्। उहाँको अब परिचय धेरै छ, उहाँको आफन्तहरू धेरै हुनुहुन्छ, हरेक पल्टनका सदस्यहरू पनि उहाँहरूकै आफन्त, उहाँकै नम्बरीहरू पनि धेरै हुनुहुन्छ होइन। सबैले श्रद्धाञ्जली व्यक्त गर्नुभएको यो विकेन्डभरि मैले देखिरहेको थिएँ, तपाईँहरूले पनि व्यक्त गर्नुभएको छ, आज रेडियो मार्फत गर्नुभयो होइन, यसको लागि थ्याङ्क यू तपाईँहरूको मेसेजको लागि। अब छुट्टिने बेला पनि हुन लाग्यो, हाम्रो मनु राणा दिदी पनि आउनु भएको छ, स्याड टु हियर एन्ड लस्ट आवर हिरोज भनेर उहाँले भन्नुभएको छ, डिपेस्ट कन्डोलेन्स छ उहाँको परिवारलाई, हाम्रो पनि श्रद्धाञ्जली भनेर उहाँले व्यक्त गर्नुभएको छ। मनु राणा दिदीलाई पनि धेरै धन्यवाद। हाम्रो मन्जु खरेल बहिनी पनि आउनु भएको छ है आज, मन्जु बहिनीले चाहिँ आज लेख्न भ्याउनु भएछ है। नमस्ते प्यारी फुलमाया दिदी, म चक्र विज्ञान सकेर फर्किएँ लन्डनबाट, सो नाइस फिल भएको छ, बिजी साह्रै भएको छु, स्टिल केम हियर टु से हेलो एन्ड आन्सर अफ द क्विज भनेर भन्नुभएको छ है। उहाँले उत्तर पनि पठाउनु भएको छ, सुन्न भ्याउनु भएको छ, धेरै धेरै धन्यवाद छ मन्जु बहिनी, व्यस्तताको बावजुद पनि हामीलाई सम्झिनु भयो। र आई क्यान लिसन द रेडियो अन्टिल टुमरो भनेर भन्नुभएको छ, भोलिसम्म चाहिँ म सुन्न सक्छु किन भन्दाखेरि त्यसपछि चाहिँ छुट्टी हुन्छ, सो चान्स नहोला, तर भोलिसम्म चाहिँ सुन्न सक्छु है भनेर मन्जु बहिनी लेख्नु भएको छ। धेरै धन्यवाद छ तपाईँलाई, थ्याङ्क यू साथ दिनुभएकोमा। र यसरी सम्पूर्ण यहाँहरू जो जतिले लेख्नुभयो, नलेखे पनि सुनेर साथ दिनुभयो, यहाँहरू सबैप्रति आभार व्यक्त गर्दै अब आजको कार्यक्रम नमस्ते युकेबाट छुट्टिन्छु म आशा, यहाँहरूसँग भोलि बिहानै भेट्नेछु। अब रूपा राणाजी आइपुग्नुहुन्छ आज अर्को कार्यक्रम लिएर, काठमाडौँको सौगात कार्यक्रम लिएर, हजुर उहाँ आइसक्नु भएको छ, बाहिर रेडी गर्दै हुनुहुन्छ, अब चाहिँ स्टुडियोमा प्रवेश गरिकन तपाईँलाई साथ दिनुहुन्छ उहाँले 11 बजीसम्म, विनोद दाई छुट्टीमा हुनुहुन्छ यो साताभर नै। अब हजुर हामी पनि पालै पालो छुट्टीमा बस्छौँ, यहाँहरूले थाहा पाउनुहुन्छ कार्यक्रमहरू गर्न आउँदाखेरि है। लौ त अब छुट्टी है त, नमस्ते, बाई बाई।

0: सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर पुल नजिकबाट एउटा कार सुनकोशीमा खसेको छ। काठमाडौँबाट ओखलडुङ्गातिर जाँदै गरेको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रु सहितको कार सुनकोशीमा खसेको सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभएको हो। सुनकोशीमा खसेको कार र यात्रुको पहिचान खुल्न बाँकी छ। घटनास्थलमा पुगेका गोलान्जर एकका वडा अध्यक्ष सोम प्रसाद बरालका अनुसार कारमा मध्य पहाड़ी लोकमार्गका ठेकेदार सिन्धुपाल्चोकका दिलकुमार तामाङ सहितका व्यक्ति थिए। कारमा एकजना निर्माण व्यवसायी र एकजना अपरेटर सहित तीनजना बसेको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी छ। मध्य पहाड़ी राजमार्गमा रोकिराखेको कारलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको बसका यात्रुले बताएका छन्। कार दुर्घटनास्थलबाट करिब 50 मिटर तल सुनकोशीमा डुबेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर र स्थानीयले कारका यात्रुको खोजी गरेका छन्। घटनाबारे थप जानकारी आउन बाँकी छ। विराटनगरका चर्चित उद्योगी प्रकाश मुन्देडाको घर र कार्यालयमा आज बिहान प्रहरीले छापा मारेको छ। मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष मुन्देडाको घर र कार्यालयमा प्रहरीले 5 घण्टा छापा मारे पनि खानतलासीबाट केही फेला नपारी फर्किएको खबर छ। मुन्देडाको विराटनगर 7 को घर र कार्यालयमा बिहान करिब 4 बजेदेखि 9:30 बजेसम्म खानतलासी गरिएको मोरङका एसपी कवित कटवाले जानकारी दिनुभएको छ। मुन्देडाले अवैध रूपमा ठूलो मात्रामा नगद लुकाएर राखेको आशंकामा खानतलासी गरिएको प्रहरीको भनाइ छ। मुन्देडाको नाम यसअघिदेखि नै कर्सली, हुन्डी कारोबार र अवैध आर्थिक गतिविधिसँग जोडेर आउने गरे पनि ती आरोपको पुष्टि पाएको छैन। मुलुकै पुरानो अस्पताल वीर अस्पतालका नर्स आन्दोलित भएका छन्। नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति राणाले अनसन शुरू गरेको 5 दिनमा नर्सहरूले वीर अस्पतालमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स ज्योतिको जीवन रक्षा, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, श्रम शोषणको अन्त्य, नर्सिङ सुधारको स्पष्ट रोडम्याप ल्याउनु पर्ने लगायतका 15 बजे माग राखेका छन्। सप्तरीको राजविराज र बोर्दी बर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट बिहान 10 बजेदेखि पूर्ण रूपमा निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको हो। सुनसरी घटनापछि विकसित घटनाक्रमका कारण प्रशासनले गएको बिहिबार राति 10 बजेदेखि बदे वर्षाइन र शुक्रबार बिहान 8 बजेदेखि राजविराजमा कर्फ्यू लगाएको थियो। झण्डै एक सातदेखि अशान्त बनेको मधेसको जनजीवन सामान्य बन्न थालेको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: 5 दिनपछि आज काममा फर्किनुभएका धनुषाको बटेश्वर गाउँपालिका 2 बस्ने धीरेन्द्र कुमार महतो उत्साह भन्दा पनि राहत महसुस गरेको देखिन्छ।
2: 5-6 दिन से बन्छेर मन नै लागेको छले घरमै, अब कनी खुल्लेका काम पहिलेका त अब कनी निक लागेको छ।
1: गएको बुधबारदेखि घरमै बसेर दिक्क भएका धीरेन्द्र जनकपुर धामको निषेधाज्ञा हटाइएपछि काममा फर्किनु भएको हो। स्थानीय प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहानदेखि हटाइएपछि जनजीवन सामान्य बन्न लागेको छ। सुनसरीको देवानगंज र त्यसपछि सिराहाको गोल बजारमा भएका हिंसात्मक घटना पश्चात मधेस प्रदेशका राजधानी जनकपुर धाम सहित विभिन्न जिल्लामा चर्किएको तनावले सर्वसाधारणको जनजीवन कष्टकर बनेको थियो। जेलादारीमा कामकाज गर्ने पनि आजदेखि काममा फर्किन पाएका छन्। दैनिक जेलादारी गर्नेलाई राहत भए पनि लयमा फर्किन अझै केही दिन लाग्ने जनकपुर धाम उपमहानगरपालिका 8 बस्ने उमेश ठाकुरको तर्क छ।
3: दैनिक जेलादारी गर्ने खानेहरूलाई त धेरै गाह्रो हो यसमा, जसलाई दैनिक आमदनी त जब छ होइन, यताउता काम छ त्यसलाई त ठिकै छ, दैनिक जेलादारी गर्नेहरूलाई धेरै कठिनाई भयो। अब अहिले त ठिक छ, 1-2 दिन त मार्केट डाउनै छ, अनि 1-2 दिनमा फेरि त्यो रफ्तारमा नै आइहाल्छ।
1: यता गएको बिहिबार साँझदेखि बन्द भएको नेपालका एकमात्र रेल सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यसै गरी सुनसरी घटनालाई लिएर एक सातादेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग पनि सञ्चालनमा आएको छ। निषेधाज्ञा हटेपछि आजदेखि काममा फर्केको धनुषा शहीद नगर नगरपालिकाका राम पल्टन मण्डलले स्थिति सामान्य हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।
4: खुलेपछि त राम्रै भयो नि, राम्रो भयो नि, अब जस्तो व्यस्त भइरहेको थियो त्यो त के राम्रो हुनु र अहिले चाहिँ खुलिसकेपछि सामान्य जीवन भएको छ मान्छेको, अनि ठिक छ, अहिले खुल्यो भने राम्रो भयो।
1: जनकपुरको शैक्षिक प्रतिष्ठान आजदेखि सुचारू भएको छ। यता सिराहा र सप्तरी जिल्लाको निषेधाज्ञा पनि हटाइए पछि जनजीवन सामान्य बन्दी गएको छ।
0: निरन्तरको वर्षा र बाढी पहिरोको कारण आज पनि मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्य पहाड़ी लोकमार्गको 13 खण्ड बिहानदेखि बन्द छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसर सड़क बन्द भएको छ। म्याग्दीको रघुगङ्गामा पर्ने बेसौरी र लम्जुङको बेसरमा पर्ने खरखरी भिरमा आज बिहान पहिरो गएको छ र त्यहाँका सड़क बन्द भएको छ। सिन्धुपाल्चोकको भटेकोसी गाउँपालिकाको 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरण्यको राजमार्ग पूर्ण रूपमै बन्द छ। मौसम विभागले आउँदो 3 दिन मनसुन बढी सक्रिय हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

नमस्कार सुस्वागतम यहाँहरु सबै सबैलाई आजको काठमाडौँको सौगात कार्यक्रमबाट आज काठमाडौँको सौगात कार्यक्रम भने बीएबीएस ओन क्लिपबाट शुभारम्भ भइसकेको छ श्रोता एउटा मिठो गीत हामीले सुन्यौं 1974 AD सम्बोधन तिमीलाई भन्ने बोलको गीत यहाँहरूले सुन्नुभयो र यसभन्दा अगाडि भने बिहानको कार्यक्रममा आशाजीबाट सुन्नुभएको थियो र उहाँको कार्यक्रममा धेरै श्रोताहरूले निम्स पूर्जाको विषयमा निर्मल पूर्जाको विषयमा भनौँ न निम्स भनेर सबैले उहाँको उपनाम निम्स दाई उहाँलाई धेरैले सम्झिनु भएको थियो यो समयमा र हामी पनि उहाँलाई सम्झिन्छौँ र एउटा उहाँलाई श्रद्धाञ्जली स्वरूप भनौँ न उहाँको आत्माको चिर शान्तिको कामना गर्दै एउटा सम्बोधन बोलको गीत पनि हामीले सुन्यौँ हजुर आउनुहोस् अब भने आज विक्रम सम्बत 2083 साउन महिनाको 18 तदनुसार आज सोमबार 3 August 2026 हो आजको काठमाडौँको सौगातमा समेटिएका विषयहरू तपाईँहरूको साथमा राख्न चाहन्छु आज पनि तपाईँहरूले काठमाडौँबाट प्राप्त भएका केही रेकर्डेड इन्टरभ्यूहरू पनि सुन्न सक्नुहुनेछ भने केही लाइभ इन्टरभ्यू पनि हुनेछ र पहिलो अन्तर्वार्ता हामी सुन्दैछौँ विराटनगरको व्यापारी घरना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको विषयमा आज तपाईँहरूले सुन्न सक्नुहुनेछ यो धनजङजीले ध्रुव भट्टराईसँग गर्नुभएको कुराकानी अनि त्यस्तै गरी पोखरा महानगरपालिकाले सुरु गरेको फिर्के खोलाको खोलाघर अतिक्रमण हटाउने कार्य अलपत्र परेका विषयहरूमा पनि पोखराबाट कृष्ण दवाडीको रिपोर्ट पनि हुनेछ अनि त्यस्तै गरी हामी सेकेन्ड आवरमा भने प्रत्यक्ष रिपोर्ट सुन्नेछौँ महेन्द्रनगरबाट चित्राङ्ग थापाले स्थलगत रिपोर्ट दिनुहुनेछ र उहाँको स्थलगत रिपोर्टमा विशेष गरेर शुक्ला फाँट राष्ट्रिय निकुञ्ज क्षेत्रफलको हिसाबले सानो भए पनि बाघको घनत्व बढिरहेको विषयमा उहाँले विस्तृत जानकारी गराउनुहुनेछ अनि त्यसै गरी विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा लिएर सहकर्मी साथी भीम आत्रेयज्यूबाट तपाईँले सुन्न सक्नुहुनेछ यी त भए श्रोता आजको काठमाडौँको सौगातमा समेटिएका विषयहरू हजुर तपाईँहरू सबै सबैलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज पनि काठमाडौँको सौगातमा यिनै विषयहरू रहनेछन् श्रोता र यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क टेलिफोन नम्बर 01303-246-730 इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेट्न सक्नुहुनेछ प्रायः गरेर धेरैभन्दा धेरै साथीहरूले फेसबुक मेसेन्जरमा आफ्ना विचारहरू सेयर गर्न सक्नुहुनेछ आज पनि तपाईँहरूलाई भनौँ न यी तिनवटा माध्यममध्ये कुन सजिलो लाग्छ त्यसरी नै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर काठमाडौँ सौगातमा तपाईँ हाम्रो बसाइ हुनेछ बिहानको 11 बजेसम्म र 11 बजेपछि भने तुलसी बस्नेतजीको प्रस्तुति हामी सुन्दै जानेछौँ र त्यसपछि अन्य सामग्री त हुने नै छन् आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ हजुर अब हामीलाई सधैँ सधैँ लाग्छ होइन जस्तो कि अब आफ्नै संसारमा सधैँ रमाइरहँ आफ्नै जिन्दगी रमाइलो लाग्छ र सधैँ यस्तै हुन पाए हुन्थ्यो भन्ने पनि हुनसक्छ होइन तर उमेर बढ्दै जाँदा हामी सधैँ उस्तै रहँदैनौँ र बुढ्यौली एक जीवनको चक्र हो र तपाईँको यो चक्रलाई तपाईँले आफ्नो मनदेखि नै एक्सेप्ट गर्नुपर्छ होइन र त्यति बेलासम्म भनौँ न बुढ्यौली बढ्दै जाँदा तपाईँका जिम्मेवारी अनि तपाईँका थुप्रै भनौँ न जीवनमा तपाईँका सन्ततिहरू आउँछन् अनि उनीहरूले रेस्पेक्ट गर्दै तपाईँलाई सम्बोधन गर्ने कुराहरू पनि एकतर्फ छँदैछ अर्को कुरा बच्चा बालक होइन किशोर अनि युवा हुँदै वयस्क हुँदै बुढ्यौलीमा
प्रवेश गरिरहेको अवस्थामा पनि तपाईँको मन भने सधैँ हरदम तपाईँले फिल गर्ने कुरा हो, होइन? त्यो एकदमै जवानी महसुस गरिरहेको हुनसक्छ, तर बुढेउलीलाई केही हदसम्म टाढा धकेल्न भने सकिन्छ, जुन तपाईँका जीवनको रमाइला पलहरूलाई सम्झेर, होइन, तपाईँका अविस्मरणीय क्षणहरूलाई जीवनको लामो समय तन्दुरुस्त रहन सिकाउने एउटा यो उपाय पनि हो। र यसको लागि सबैभन्दा पहिलो शर्त के हुन्छ भने आफ्नै शरीरलाई माया गर्न जान्नु पर्दछ। ओके, अब हामी अरूलाई माया गर्छौँ, आफूलाई भन्दा पनि अरूलाई बढी ख्याल राख्छौँ, होइन? विशेष गरेर पुरुषभन्दा पनि महिलाहरू यसमा अग्रपन्क्तिमा हुन्छन् भनेर अहिले रिसर्च पनि गरिएको छ। र महिलाहरू प्रायः गरेर आफूलाई बेवास्ता गरिरहेका हुन्छन् र आफ्नो घर परिवारमा को को हुनुहुन्छ, आफ्नो बालबच्चादेखि लिएर परिवारका सबै सदस्यलाई खुसी मनाउन लागिपरेका हुन्छन्। र शरीरको हेरचाह आफ्नो लागि भन्दा पनि अरूलाई, मनको इच्छा पनि आफ्नो इच्छा दबाएर पनि आफ्नो घर परिवार छोराछोरी जति पनि परिवारमा हुनुहुन्छ उहाँहरूलाई भनौँ न अब बालबच्चाको उज्जवल भविष्यको कामना गर्नु, होइन, बच्चाहरूको भलो चिताउनु यो नराम्रो कुरा त हुँदै होइन, तर उज्जवल भविष्यको कामना गर्दा गर्दै पनि, होइन, आफूलाई पनि अलिकति भए पनि सम्झिनुपर्छ। र दुखी हुनु कुनै समस्याको समाधान पनि होइन, त्यसैले जस्तो सुकै परिस्थितिमा पनि सुखी हुने अभ्यास गर्नुपर्छ र आफूलाई एकदमै प्रसन्न राख्नुपर्छ भन्दै आउनुहोस् अबको प्रस्तुतिमा। म तपाईँलाई सुनाउँदैछु अनुप कुँवर र रेशमा पुनको स्वरमा यो गीत।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS गोर्खा रेडियो हो।

0: तपाई हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामी फटाफट केही रिपोर्टहरू सुन्ने समय भएको छ। यसै क्रममा तपाईँहरूले प्राय गरेर काठमाडौँको सौगातमा समेटिएका विषयहरूमा द इस्यु अफ द डे पनि तपाईँले सुन्दै आइरहनु भएको छ। आजको इस्यु अफ द डेमा तपाईँले सुन्न सक्नुहुनेछ विराटनगरको व्यापारी घरना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको विषयमा। विराटनगरका संवाददाता ध्रुव भट्टराईसँग सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौ।
1: बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। पूर्वतिर त्यसमा पनि कोशी प्रदेशसँग जोडिएको विषयमा हामी कुराकानी गर्दैछौँ र आज हामीसँग हुनुहुन्छ विराटनगर संवाददाता ध्रुव भट्टराई। केही दिन अगाडि घटेको घटनासँग पनि हामी केन्द्रित रहनेछौँ भने आज बिहान 5 बजे प्रहरीले छापा मारेको समाचार आएको छ उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा, र यो विषयसँग पनि हामी छोटकरीमा कुराकानी गर्नेछौँ र सँगसँगै गएको आइतबार घटेको घटना र अहिले कुन अवस्थामा रहेको छ यो विषय पनि हामी छोटकरीमा जोड्नेछौँ। धेरै नपर्खौँ, कार्यक्रममा स्वागत गरिहालौँ। ध्रुवजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: अलिकति पृष्ठभूमिमा बताएँ, समाचारमा पनि यसो आएको छ, तपाईँ त अब ग्राउन्डमै हुनुहुन्छ होइन? उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा चाहिँ प्रहरीको छापा भनेर न्युजमा आयो होइन? अब अहिले कता कता केही नपाएको भन्ने कुरा पनि आएको छ, खास चाहिँ यसको अलिकति नालीबेली बताइदिनुहोस् न। अब तपाईँ त्यहीँ हुनुहुन्छ होइन, त्यही कारणले
2: जस्तै प्रकाश मुन्दडाको यो विराटनगर 4 रहेको जुन अफिस र घर चाहिँ सँगै छ, त्यो मेन बजारमा रहेको छ। मेन बजारमा चाहिँ बिहान 5 बजे प्रहरीले छापा मारेको थियो। दुवै ठाउँ एकैचोटि एक्सन लिएर त्यसरी प्रहरी टोली पुगेको थियो र त्यहाँ चाहिँ आवश्यक कागजातहरू र खनतलासीको कामहरू गरिएको थियो। यद्यपि उसले कुनै पनि प्रमाण पाएन भनेर चाहिँ उद्योगी प्रकाश मुन्दडाले बताइरहनु भएको छ। प्रहरीको तर्फबाट यसैमा केही बाहिर सार्वजनिक भइसकेको छैन र सार्वजनिक गरेको पनि छैन। यद्यपि अब मुन्दडा ग्रुप अन्तर्गत धेरै नै प्रोडक्टहरू छन्, खाद्यान्न, त्यसै गरी अगरबत्ती, अब विशेष गरी चाँदीको कारोबारमा उहाँहरूले लामो समयदेखि काम गरिरहनु भएको छ र प्रहरीले आशंका चाहिँ अहिले चाँदीको कारोबारको क्रममा कतै रासो चुहाडको विषय जोडिएको भनेर बाहिर आइरहेको छ हल्ला चाहिँ। यद्यपि प्रहरीले त्यो विषयमा पुष्टि भने गरिसकेको छैन र प्रहरीले हामीले यस्तो तथ्याङ्क त्यहाँबाट पायौँ अथवा यो चाहिँ हामीसँग प्रमाण रह्यो भनेर पनि अहिलेसम्म सार्वजनिक गरिरहेको छैन।
1: व्यक्ति चाहिँ पक्राउ गरिएको छैन होइन अहिलेसम्म? त
2: व्यक्तिलाई पक्राउ गरिएको छैन। अब जस्तै उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष पनि रहनु भएको छ प्रकाश मुन्दडा उद्योगी, त्यसै गरी उहाँ चाहिँ पूर्व मोरङ व्यापार संघको अध्यक्ष पनि रहनु भएको थियो र उहाँहरूको घर र अफिसमा 81:05 प्रहरी पुगेको। यद्यपि उहाँहरूलाई पक्राउ गरेको छैन र घर खनतलासी गर्ने क्रममा चाहिँ प्रहरीले निकै समय, लगभग आधा घन्टा भन्दा बढी समय लगाएर घरको खनतलासी, अफिसको खनतलासी गर्ने कामहरू चाहिँ गरेको छ।
1: अब यो जुन खनतलासी समाचारमा आयो होइन, अब भनौँ न पक्राउको लागि छापा मार्न गएको कुरा आयो होइन, यो त पहिले नै तयारी अवस्थामा थियो कि कस्तो हो? यो जुन उहाँले गरेको कारोबारहरूका विषयमा जस्तै चाँदीको कुरा आयो होइन, यो उहाँलाई जुन छापा मार्ने काम भयो यसमा चाहिँ केही थियो पहिला नै? अलि उहाँप्रति चाहिँ अलिकति सशङ्कित थियो राज्य
2: पक्कै पनि। अब व्यापारीहरू उद्योगी व्यापारी भएको कारणले उहाँहरूले ठुलो कारोबार गरिराख्नु भएको अवस्थामा खास गरी उहाँहरूसँग जोडिने भनेको रासो चुहावटको विषयलाई अब जोडिएर आउने कुरा हो र रासो चुहावटको विषय यदि हो भने प्रहरीले किन छापा मार त भन्ने विषय पनि सँगसँगै उठला। यो क्षेत्र अधिकार भन्दा बाहिरको कुरा गयो कि प्रहरी भन्ने कुरा पनि आउला, तर प्रहरीले अहिलेसम्म केही खुलाएको छैन र अब व्यक्ति पनि पक्राउ गरेको छैन। अब कारोबार गर्ने क्रममा आशंकाका पाताहरूको सुई चाहिँ अब उनीहरूतर्फ ढल्किएको पनि देखिन्छ, त्यो सुई चाहिँ गएको पनि देखिन्छ। यद्यपि अब यसै हो भनेर हामीले आधिकारिक प्रमाण बिना चाहिँ बोल्न सकेको छैन।
1: हजुर, मैले जिज्ञासा राख्न चाहेको छ ध्रुवजी, जस्तै काठमाडौँ पनि जस्तै व्यापारीलाई धेरैलाई धरकपड गरियो होइन, अब एउटा चाहिँ यो सेयर कारोबारसँग जोडिएको विषयमा दुर्गट समूहलाई पनि होइन, जस्तै अब अहिले जुन यो देवनार समूहको जुन कुरा आएको छ उहाँहरूलाई चाहिँ यो चाँदीसँग जोडिएको कुरा आयो, यसमा चाहिँ चाँदीसँग बहुमूल्य धातुमा पर्छ होइन यो पनि? अब यो त्यो सुई चाहिँ त्यतातिर घुम्न खोजेको जस्तो पनि देखियो कि अहिलेको प्रारम्भिक जुन अहिलेको चरणलाई यसो समाचारमा आएको कुरालाई यसो हेर्दाखेरि होइन, त्यो चाहिँ बजारमा हल्लासल्ला त्यस्तो केही सुनिन्थ्यो तपाईँ त त्यहीँ हुनुहुन्छ होइन, तपाईँहरू

0: अब व्यापारी छौँ, भेट त हुन्छ।
1: अब लामो समयदेखि चाँदीको कारोबार गरिराख्ने र बजारमा चाहिँ अब चाँदीको स्टक चाहिँ उच्च तहमा उहाँहरूले गरेर तयारी अवस्थाका चाँदीका सामग्रीहरू निर्माण गर्ने र त्यसलाई चाहिँ बिक्री वितरण गर्ने, खास गरी हाम्रो सीमा जोडिएको भारतसँग सीमा पनि जोडिएको छ र अब कतिपय अवस्थामा चाहिँ भारततर्फ चाहिँ यसको अवैध तस्करीको आशंकाहरू पनि हुन सक्छ। तर अब विभिन्न बाटो केही न केही विभिन्न बाटो तपाईँले अघि नै उल्लेख गरिसक्नु भएको छ, सेयर बजारसँग दुगर समूहहरू जोडिए, त्यस्तै यो देवेन्द्रा ग्रुपसँग पनि यो कुनै न कुनै त्यस्तो जोडिएको हुनसक्छ। प्रहरीले केही क्लुहरू थाहा पाएको कारणले पनि पक्कै पनि उहाँहरूकोमा छापा मारेको हुनसक्छ। आजको सन्दर्भमा प्रहरीले पनि केही सार्वजनिक नगरिसकेको अवस्था र अहिलेसम्मको स्थितिमा चाहिँ जुन प्रकाश मुन्दाडा उद्योगी हुनुहुन्छ, केही प्रमाणहरू भेटिएन, फेला परेन, प्रहरी चाहिँ खाली हात फर्केर गयो भनेर सञ्चारकर्मीलाई बताउनु भएको छ। यद्यपि अब प्रहरीले केही बाहिर जानकारी गराएको छैन, पक्कै पनि उहाँहरूमा कुनै न कुनै घटनासम्म जोडिएको हुन सक्ने आशंका गर्ने चाहिँ प्रशस्त मार्गहरू चाहिँ छ।
0: अब यो जुन उद्योगी व्यवसायीसँग जोडिएको विषय होइन, त्यसमा पनि अवैध रकमको कुरा भयो, त्यो अवैध रकम पनि उहाँहरूले फेला नपरेको भनेपछि अब अलिकति चोखिने ठाउँ त देखियो होइन, तर एउटा बहुमूल्य धातुसँग जोडिएको कारोबार गर्ने भएको कारणले गर्दाखेरि रासोसँग पनि जोडिने भयो, त्यो त अब पछि अनुसन्धान गरेपछि थाहा हुने भयो होइन। अब तपाईँ कोशी प्रदेशको राजधानी विराटनगरमा हुनुहुन्छ होइन, अब गएको आइतबार चाहिँ भएको होइन, यो अब धन्दा एक हप्ता अगाडिकै घटनालाई यसो हेर्दाखेरि सामसुम हुँदै गएको हो, अथवा चाहिँ के छ त्यहाँको जनजीवन अहिले पनि, शान्ति सुरक्षा सुरक्षा थ्रेट त्यहाँको जनजीवनलाई यसो हेर्दाखेरि के छ त्यहाँ चाहिँ अहिले चाहिँ स्थिति?
1: जस्तै कप्तानगञ्जको विषयसँग घटना जोडेर आयो, दुई समूह बिचको चाहिँ जुन वैमनस्यताबाट उत्पन्न परिस्थिति चाहिँ जसरी अन्य जिल्लाहरूमा पनि सल्केर गयो, तर अहिले जुन कप्तानगञ्ज एरियामा चाहिँ बिस्तारी जनजीवन चाहिँ सामान्यतर्फ उन्मुख भइरहेको छ, तर प्रहरीले अझै पनि त्यो स्थानमा निगरानी आफ्नो बढाइरहेको छ। अब ड्रोन मार्फत पनि त्यहाँ सुरक्षा निगरानी बढाएको छ भने भौतिक रूपमा पनि प्रहरीहरूले त्यस्तो खालको सुरक्षाको थ्रेड हुनसक्छ अथवा त्यस्तो खालको फेरि अप्रिय घटना नहोस् भनेर निगरानी बढाइरहेको छ। तर यद्यपि अब जुन खालको गाउँलेहरू हुनुहुन्थ्यो त्यो क्षेत्रमा गाउँलेहरू हुनुहुन्छ, चाहे मुस्लिम चाहे हिन्दू, उहाँहरू चाहिँ अब आफ्नो दैनिकीतर्फ फर्किसक्नु भएको छ। उहाँहरू फेरि पनि अब खेतीपातीतिर जाने र आफ्ना दैनिकीतिर चाहिँ फर्किसक्नु भएको अवस्था छ। जुन स्थिति हिजोको थियो त्योभन्दा सामान्यकरण भइसकेको छ अहिले छन चाहिँ।
0: जुन झडपको चाहिँ स्थिति पैदा भयो नि, सञ्चार माध्यम पनि त्यसको न्युज रिपोर्टहरू त बाहिर आएको छ होइन, वास्तवमा त्यहाँ भएको चाहिँ झडपको मुख्य कारण चाहिँ त्यो झन्डासँग जोडिएको विषय थियो, अथवा चाहिँ त्यो पानी लिन जाँदाखेरि डिजे बजाएको कुरा मात्रै थियो, अथवा त्यो भन्दा नि अरू कारणहरू पनि त्यहाँ जोडेर आएर त्यो विस्फोट मात्रै भएको थियो? कस्तो तपाईँले त त्यहाँबाट देख्नु भएको छ, बुझ्नु भएको छ, नजिकबाट हेर्नु भएको छ होइन, खास चाहिँ त्यो दुई तिनवटा कुरा आएको छ, त्यसमा मैले भनेको कुरा कतिको मिल्छ यसमा चाहिँ?
1: जस्तै अब हामी फिल्डमा गएर हेरिरहँदा पनि झन्डाको विषय एउटा पाटो हुनसक्छ, त्यो लामो समयदेखि दुई पक्ष बिचमा विवादको क्रम थियो, देखिरहेको थियो, तर त्यो विवादले उग्र रूप लिन सकेको थिएन। सबै समस्या अलिकति हुने बित्तिकै त्यसलाई चाहिँ सामसुन पार्ने काम चाहिँ त्यही स्थानीय तहबाट स्थानीय लेभलबाट भइरहेको थियो। यद्यपि अब त्यस दिन त्यही विषयहरू पनि एउटा रहिरहेको, त्यो पाटोले पनि अलिकति केही महत्त्वपूर्ण भूमिका खेलेको देख्न सकिन्छ। त्यो लामो समयदेखि त्यो इस्युको विषयहरू रहेको र डिजे बजाएको विषय चाहिँ प्रमुखताका साथ त्यहाँ त्यस दिनको घटनाको चाहिँ मुख्य कारण चाहिँ त्यो देखिएको छ। खास गरी डिजे बजाएकै विषयबाट चाहिँ उत्पन्न परिस्थिति चाहिँ पछि दुई समूह बिचको झडप र झडप पछाडि उत्पन्न प्रहरीले चाहिँ सुरक्षा नियन्त्रण लिने क्रममा चाहिँ अब चलाएको गोलीका विषयहरू छन्। ती विषय चाहिँ खास गरी झन्डाको विषयले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने लामो समयदेखि त्यो इस्यु चाहिँ गढेर बसेको थियो र त्यो विषय चाहिँ ठ्याक्कै अब डिजे बजाएको विषयसँग जोडेर आएपछि चाहिँ विस्फोट भएको देखिन्छ खास घटनाक्रम हामी फिल्डमा गएर हेर्दा पनि। यद्यपि पनि अब त्यहाँका जुन अगुवाहरू हुन्छ, सामाजिक अगुवा जो चाहिँ दुवै धर्मका हुनुहुन्छ, जस्तै हिन्दू पनि हुनुहुन्छ मुस्लिम पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ जसरी मिडियामा आयो त्यो अनुसारले उहाँहरूको वैमनस्यता चाहिँ त्यहाँ देखिएन हो। घटना भयो, मानवीय क्षति पनि भयो, भौतिक क्षति पनि भयो। यद्यपि अब मिडियाले जसरी त्यसलाई चाहिँ गलत रूपमा चाहिँ प्रचार गर्ने कुराहरू भयो, खास गरी सबै मिडिया नभनौँ, केही मिडिया र जो चाहिँ कन्टेन्ट तयार गर्ने कन्टेन्ट क्रिएटरहरू हुनुहुन्थ्यो जो चाहिँ सुनसरी भन्दा बाहिर
0: उहाँहरू चाहिँ मूलधारको पत्रकारिता होइन, तर एउटा पत्रकारिता गरेको जुन एउटा चाहिँ भनौँ न अहिले लहर छ नि होइन, अब यो त्यो त्यस्तो खालको चाहिँ समाज कन्टेन्टलाई चाहिँ मानिएको हो खास चाहिँ,
1: खास गरी अब उहाँहरू बिचमा त्यो खालको स्वार्थपूर्ण वातावरण होस्, हामी बिचमा पहिलाकै जस्तो परिस्थिति सिर्जना होस्, भाइ भाइ भाइचाराको चाहिँ अवस्था सिर्जना होस् भनेर त्यहाँको स्थानीयहरूले भित्री रूपमा त्यो खालको तयारी भइरहँदा, उनीहरूको मनसाय भइरहँदा पनि मिडियाले अथवा मिडिया पनि मूलधारको होइन, खास गरी हजुरले भने जस्तो सामाजिक सञ्जालमा जसरी गयो त्योले जुन दृश्यहरू त्यहाँ गए, आग लागि भइरहेका दृश्य र जुन उनीहरूले प्रस्तुति गर्ने क्रममा पनि शब्द चयनका विषयहरू थिए, त्यसलाई चाहिँ थप आगोमा घिउ थप्ने काम गर्यो भन्ने त्यो घटनाबाट चाहिँ हामी बुझ्न सक्छ। खास गरी त्यहीँका जो चाहिँ भिक्टिमहरू हुनुहुन्थ्यो अथवा पीडित हुनुहुन्थ्यो उहाँहरू चाहिँ मिलेरै बस्न चाहिरहेको अवस्थामा पनि त्यो समाजलाई चाहिँ उथल पुथल बनाउने खालको तरिकाले चाहिँ जसरी बाहिर गयो त्यसले चाहिँ खास भूमिका खेलेको देख्न सकिन्छ।
0: हजुर, अब आइतबार त भनौँ न यो सद्भाव र्याली पनि निकालियो होइन, अब लास पनि जलाइएको कुरा छ होइन, यी सबैको यावत कुरा हेर्दाखेरि बिस्तारै सामान्यकरण चाहिँ हुँदै गएको छ, तर अझै पनि सुरक्षा थ्रेट चाहिँ देखिन्छ होइन, त्यो भनौँ न अहिले यसो हेर्दाखेरि चाहिँ अवस्था यसो हेर्दाखेरि त
1: पक्कै पनि अब उहाँहरू मेलापाततिर निक्लिन थाल्नु भएको छ, व्यापार व्यवसाय गर्न थाल्नु भएको छ, पसलहरू स्कुलहरू बिस्तारै रूपमा खुल्न थालेका छन्, अब सामान्यकरणतर्फ अगाडि गइरहेछ, तर पनि उहाँहरूमा एक प्रकारको मनमा त्रास र डर चाहिँ अझै पनि भए चाहिँ कायमै भएको देखिन्छ। कतै फेरि पनि यो खालको घटनाक्रम फेरि हुने हो कि, अब रिस रागको विषयहरू कतिले लिइरहेको हुन्छ, त्यसले त्यो इस्युले फेरि पुनर्जीवित हुने हो कि भन्ने एक प्रकारको भय त्रासमा चाहिँ उहाँहरू अहिले पनि देखिनुहुन्छ। खास गरी बाल बच्चाहरूमा चाहिँ त्यो खालको मनस्थिति चाहिँ बढी मात्रामा देखिन्छ, खास गरी पाका उमेरसम्म र बाल बच्चाहरूमा चाहिँ त्यसको बढी प्रभाव देखिएको छ। अहिले पनि बाल बच्चाहरू धेरै जसो अहिले पनि स्कुल जान तयार भइराख्नु भएको छैन, अब तहबाट विद्यालयको पठन पाठन सुचारू गर्ने भनेर परिपत्र भइसकेको छ र कतिपय विद्यालयहरूमा पठन पाठन सुरु पनि भएको छ, तर विद्यार्थीको उपस्थिति अहिले पनि न्यून छ भनेर हामीलाई शिक्षकहरू जहाँ अध्यापन गराइराख्नु भएको छ त्यो स्कुलका शिक्षकहरूले भनिराख्नु भएको छ। खास गरी बुवा आमाले पनि आफ्ना छोराछोरीलाई स्कुलसम्म पठाउने वातावरण अहिले पनि तय भएको छैन। यद्यपि अब जो चाहिँ युवा पुस्ताको हुनुहुन्छ उहाँहरू व्यापार व्यवसायमा पनि अब बारी क्रमिक रूपमा अगाडि बढ्नु भएको छ, व्यापार व्यवसाय खोल्न थाल्नु भएको छ, खेतीपातीमा जाने क्रम र बिस्तारी बिस्तारी अब लयमा पुरानै लयमा फर्कने क्रममा चाहिँ छ।
0: हजुर।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.

0: हजुर, मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। यो गीतमा स्वर भर्ने कलाकार रहेकी थिइन् निकिता थापा, र उहाँलाई साथ दिने अन्य कलाकारहरू पनि रहेका थिए। आउनुहोस् अब यो कार्यक्रमको पहिलो घण्टा हो। तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। अबको प्रस्तुतिमा भने हामी अर्को एउटा रिपोर्ट सुनौ, र हाम्रा संवाददाता हुनुहुन्छ पोखराबाट कृष्ण दवाडीले लिनुभएको एउटा यो रिपोर्ट हो। श्रोता, रेकर्डेड भर्जनमा छ, विशेष गरेर पोखरा नगरपालिकामा के कस्तो भइरहेको छ आदि इत्यादिको विषयमा नागरिक समाजले चासो र चिन्ता व्यक्त गरिरहेको अवसरमा उहाँले तयार पार्नुभएको रिपोर्ट अब हामी सुनौँ।
1: पोखरा महानगरपालिकाले सुरु गरेको फिर्के खोलाको खोलाघर अतिक्रमण हटाउने कार्य रोकिएको छ। पोखरा 18 अधेरीकुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 स्थित पर्यटकीय गन्तव्य फेवाताल गाईघाटसम्म फैलिएको फिर्के 8 किलोमिटर लामो छ। जेठ पहिलो साता महानगरले बजारको मध्यभाग भएर बग्ने फिर्के अतिक्रमण हटाउनका लागि डोजर चलाए पनि अहिले काम रोकिएकोमा नागरिक समाज तथा वातावरणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले आपत्ति जनाएका छन्। महानगरले सुरु गरेको कार्यले पूर्णता नपाउँदै बीचमै रोकिएको हो। फिर्केको खोला घरमा 160 स्थायी तथा अस्थायी संरचना पर्ने भए पनि एकाध बाहेक अन्य सबै संरचना पूर्ण रूपमा हट्न सकेका छैनन्। पोखरा महानगरपालिकाले संघीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोला घर हटाउने कार्य सुरु गरेको थियो। महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चलाउने बताए पनि केही दिन डोजर चलेपछि काम रोकिएको हो। वडा नम्बर 4, 5, 7 र 8 अधिकांश संरचना भत्किएका छैनन्। नागरिक समाज कास्कीका संयोजक एवं अभियन्ता रामबहादुर पौडेलले महानगरले फिर्केको संरक्षण र अतिक्रमित संरचना हटाउन गरेको प्रतिबद्धता अनुसार काम नगरेको बताउनुहुन्छ। उहाँले महानगरले भत्काउन सुरु गरेका अधिकांश संरचना अधुरा छाडिएको बताउनुभयो।
2: यसरी खोलाघरमा बनेका यी खोलाघरहरू पूर्ण रूपमा खाली नगरिएको भन्ने कुरा प्रत्यक्ष हामीले देखेका छौँ। र पोखरा एउटा जोखिमयुक्त ठाउँ भौगोलिक दृष्टिकोणले पोखरा भइचालो आउने जोखिम स्थल पनि हो, र फिर्के खोलाको आडमा भएका संरचनाहरू पूर्ण रूपमा खोलाघर पूर्ण रूपमा खाली नगरेको हुनाले अहिले त्यहाँ मानिसहरूको बसोबास छ। त्यो यदि भूकम्पमा आयो र यहाँ बाढी पनि आयो र भूकम्प पनि आएर त्यहाँ मानवले क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने? त्यस कारण जुन किसिमले यो खोलाघर खाली गर्नुपर्ने हो, यो एउटा नमुना हो। यो घर भनेको नमुना हो। त्यसै लिटिल स्टेपको बाहेक, लायन्स भवन बाहेक है सबै संरचना अधुरा छन्। लिटिल इस्टर लाइन्स भवन बाहेक सबै संरचना अधुरा छन्। त्यसमा यस्तै खालको अधुरा भएको हुनाले त्यहाँ मान्छे पनि बसिरहेका छन्। खोला छेउमा मानिसहरू पनि बसेका छन् र उनीहरू अहिले भनौँ न मानवीय जोखिमको प्रबल सम्भावना छ। त्यसकारण यस्तो हुनु हुँदैन, पूर्ण रूपमा खोलाघर खाली गर्नुपर्छ।
1: फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ। यस परियोजनाका लागि दात्री निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ। पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी करिडोर सहरका रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको बताए पनि महानगरले फिर्के खाली गर्न नसकेपछि यो परियोजनाको भविष्यका बारेमा समेत प्रश्न उठ्न थालेको छ। नागरिक अगुवा पौडेलले पोखरा बनाउनका लागि आफूहरू नागरिक खबरदारीमा जुटेको बताउनुभयो। करिडोर बनाउनका लागि खोला घर पूर्ण रूपमा खाली हुनुपर्ने उहाँ बताउनुहुन्छ।
2: भोलि गएर करिडोर निर्माण गर्दाखेरि पनि महानगरलाई सजिलो हुन्छ। यसरी खर्च गर्नु गरिसकेपछि त्यो खर्च यसरी पूर्ण रूपमा खर्च गरिदिएको भए राम्रो हुन्थ्यो। र मैले अघि जुन भोट ब्याङ्कको कुरा गरेँ, अहिले भोट ब्याङ्कको लागि ल अब आफै भत्काउनेछ उहाँहरूले, अब छोडिदिउँ भनेर जानुभयो, यो कुरा गलत हो। अहिले मानवीय जोखिम छ कि छैन हामीले देख्ने कुरा हो। मानिसहरू यहाँ बसेका छन् र भोलि रातारात भूकम्प आयो भने, बाढी आयो भने यो यस्तो घर त बाँकी रहँदैन नि। त्यस कारण यो अधुरो छोडिएको जुन छ पूर्ण रूपमा खाली गर्नुपर्छ, पूर्ण रूपमा भत्काइनुपर्छ भनेर नागरिक समाज र वातावरण संरक्षण महाअभियान कास्की तर्फ आज हामीले जुन पत्रकार सम्मेलन गऱ्यौँ त्यसको जिस्ट भनेको त्यही हो। पूर्ण रूपमा खाली हुनुपर्छ र यो फिर्के खोलामा कोरिडोर निर्माण भयो भने अन्य खोलाहरू विजयपुर खोला, भुलौनी खोला, खुस्रे खोला, काली खोला, याम्ती खोलामा पनि भोलि गएर यही अवधारणामा हामीले करिडोर निर्माण गर्न सक्छौँ र पोखरा व्यवस्थित हुन्छ भन्ने कुरा हामीले ठानेको छौँ। त्यसले के हुन्छ भने आर्थिक अवस्था पनि मान्छेले चिया बेचेर खान पाउँछन्, मोमो चाउचाउ अझ खाजा मकै भुटेर बेच्न पाउँछन् र आर्थिक अवस्था पनि मान्छेहरूको हुनाले छ नि अवस्था स्तर उन्नति गर्नको लागि पनि त्यसले मद्दत गर्छ। यदि यो ठाउँमा मान्छे हिँड्न पायो भने भनौँ बिहानीको पख साँझ पख मान्छे अब हामी इभिनिङ गएर मर्निङ गएको भन्छौँ त्यसलाई कोट गर्दै यदि त्यस्तो ठाउँ बनाउन सक्यो भने सकिन्छ। स्काउट भवनसम्म यसले सम्पूर्ण रूपमा खोला गरेर खाली गर्ने भने यहाँबाट कोटी त्यहाँ पनि हाल्छ र छ मिटरको पछि छँदैछ। पहिलो चरणमा यहाँको खोला गरेर खाली गर्नुपर्छ।
1: फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने योजना छ। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोट बिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरण मैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने सोपजनामा समावेश छ। करिडोर भित्र ठाउँ ठाउँमा पोखरेली शैलीमा विश्राम स्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट बनाउने योजना छ। फिर्के करिडोर परियोजना अन्तर्गत फिर्केमा दृश्यावलोकन स्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, कलात्मक संरचना, बाल मैत्री र ज्येष्ठ नागरिक मैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ। पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले फिर्के अतिक्रमण हटाउने कार्य नरोकिएको बताउनुभयो। उहाँले महानगरको प्राथमिकता अहिले बस पार्क भित्रका संरचना खाली गर्नेतर्फ रहेको बताउँदै बजेट व्यवस्थापन लगायतका कामका कारणले काम रोकिए पनि अभियान पत्र नपरेको तिवारी बताउनुहुन्छ।
3: फिर्केको पहिलो चरणमा खोला घर भनेरै घोषणा गरेको महानगरले होइन, पहिला पनि सुरु गरेको, पहिले दिनको सूचना निकालेको, अदालतमा मुद्दा पर्यो, मुद्दा परेपछि हामीले त्यहाँ अब स्टे अर्डर आइसकेपछि केही गर्न सकेन होइन, फेरि मुद्दा जित्यो, जितिसकेपछि त सुरु त गरेको छ, हामीले सुरु गरेका छौँ। अब यस्तो हो कि अब फिर्के अनि फेरि अरू उता अर्को बस पार्कको कुरा सँगसँगै आइरहेको, जतासुकै एकैचोटि हातमा भएर भद्रगोल गर्नु त भएन नि। त्यसलाई चाहिँ अब अहिले खोला घर चाहिँ अब एउटा कुरा के हो भने बरु भत्काएको ठाउँमा बरु त्यसले क्लियर गरेर निर्माणतिर जान पर्ने हो, बजेटको पनि यसमा चाहिँ स्रोतको पनि कुरा जोडिएर आउँछ होइन। र त्यो अहिले त्यो फिर्केलाई अलपत्र पारेको चाहिँ होइन, त्यसरी बुझ्नु चाहिँ पनि भएन। फेरि नागरिक समाजले चासो राख्नु चाहिँ राम्रो हो, खाल्ने हो, तर हामीले के पनि गर्यौँ भने त्यहाँ 7-8 घर परेर छ कि, घरै व्यवस्थापन गरिदिन पर्ने, अन्तर पुरै घरै गएर चाहिँ बस्ने ठाउँ नहुने, 2 महिनाको हामीले 5 जनासम्मको परिवारलाई 2 महिनाको 15,000 गरेर पैसा पनि देखाउँ। त्यो त अब तत्काल चाहिँ घर खालिसकिएपछि तत्काल चाहिँ अब खोजेर बस्ने क्रमको लागि व्यवस्थापन होस् अनि अब फिर्केमा गरिसकेपछि त्यता यता बस पार्कमा सुरु भयो होइन, अब बस पार्कको पछाडि विभिन्न सङ्घ संस्थाले ओगटेका यता लहरले फेरि होइन, अब अहिले हामी ध्यान केन्द्रित अलिक बढी बस पार्कमा भएको कारणले हो, त्यो छोडेका चाहिँ होइन।
0: हजुर, बीएबीएस गोर्खा रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको थियो पोखराबाट हाम्रा संवाददाता कृष्ण रावाडीको रिपोर्ट। अब यो रिपोर्ट पछि भने आउनुहोस् हामीलाई केही साथीहरूले फेसबुक मार्फत पनि आआफ्ना विचारहरू सेयर गरिराख्नु भएको छ। यसै क्रममा हुनुहुन्छ तुलपुन्जी, उहाँ पिटरबरोबाट हुनुहुन्छ र लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार रूपा दिदी, म पनि बिहानदेखि नै बिएबिएससँगै छु भन्नुभएको छ, एकदमै खुसी लाग्यो भाइ, थ्याङ्क यू। अनि साँच्चै भन्नुपर्दा दिदी, आज केवल हामी गोर्खा परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदाय र सिङ्गो विश्व नै स्तब्ध र शोकाकुल बनेको छ। तपाईँले सही कुरा भन्नुभयो, तपाईँले निम्स दाई अथवा निर्मल पूर्जाको विषयमा भन्नुभएको होला र उहाँ लेख्नुहुन्छ, हजुर दिदी, निम्स दाई, निर्मल पूर्जा र उहाँका सहकर्मीहरूको यो अकल्पनीय दुःखद समाचारले सबैको मन भारी बनाएको छ। प्रकृतिको अगाडि मानवको केही पनि चल्दैन भन्ने यथार्थ फेरि एकपटक सम्झाएको छ। सही कुरा भाइ। अब निर्मलकै कुराकानी गर्नुपर्दा हाम्रो निम्स दाई अथवा निर्मल पूर्जा, उहाँको अब नेटफ्लिक्स नै हेर्नुभयो भने तपाईँहरूले थाहा छँदैछ होइन, यो 14 पेग्स नथिङ इज इम्पोसिबल भन्नुभएको छ होइन, सायद यहाँहरूमध्ये धेरैले यो नेटफ्लिक्समा उहाँको नथिङ इज इम्पोसिबल यो विश्वभर चर्चामा रहेको विषय हो र यसले गर्दा पनि विश्वका मानिसहरूलाई अझ हिमाल चढ्न प्रेरित गरिरहेको अवस्था हो नि होइन। साँच्ची नै भन्नुभयो तपाईँले, प्रकृतिको अगाडि मानवको केही पनि चल्दैन। र उहाँ अघि लेख्नुहुन्छ, मलाई आज पनि सन् 2004 सालमा दिदी इराकमा 12 नेपाली युवाहरूलाई विद्रोहीहरूले अपहरण गरी सामूहिक रूपमा हत्या गरेको त्यो हृदय विदारक घटना सम्झना आइरहेको छ। त्यस बेला पनि काठमाडौँ स्थित बीएबीएसबाट हजुरले अत्यन्त भनौँ न त्यो भावुक भएर त्यो समाचार वाचन गर्नुभएको थियो। हजुरको गहभरिको स्वर सुन्दा म पनि निशब्द र स्तब्ध बनेको थिएँ। यो पीडादायी क्षण पनि यो मनमा ताजै छ भन्नुभएको छ। साँच्ची नै भाइ, तपाईँले आज मलाई कहाँ पुर्याइदिनु भयो होइन। सन् 2004 हो इराकमा पहिलोपटक नेपालीहरूको जुन यो होसमै होइन घाँटी सेरेर मारेको त्यो जुन दृश्य थियो युट्युबमा, मैले पनि त्यो हेरेको थिएँ। अनि त्यसपछि न्युज पढ्न एकदमै गाह्रो भएको थियो। अनि त्यस्तै गरी राजा वीरेन्द्रको परिवार को हत्या हुँदा पनि मलाई एकदमै त्यो भनौँ न त्यो समयमा म अलिकता यङ थिएँ, आफूलाई भनौँ न मेरो त्यो जुन एउटा के भनौँ अब त्यो भा त्यो हुन्छ नि मान्छेले त्यो सोच्ने लिने तरिका त्यसलाई कन्ट्रोल गर्न अलिक गाह्रो भएको थियो। र त्यस्ता धेरै क्षणहरू आए मेरो जीवनमा होइन। अहिले भने अलिकता आफूलाई परिपक्व बनाएर आफ्नो मुटुलाई पनि अलि दोहोरो मानव मनमा भनौँ न अमर रहनुहुनेछ भन्नुभएको छ। थ्याङ्क यू सो मच। हाम्रो तुल भाइ पिटर बरोबाट हुनुहुन्छ, उहाँले एकदमै भावनात्मक कुरा लेखेर पठाउनुभयो। र निम्स दाई हामी माझ नभए पनि उनको कृत बोट सर्भिसका पूर्व कमान्डर अथवा कमान्डो पनि हुन् हुनेछ। युकेका अन्य भूभागहरूमा भने मौसम सुक्खा रहने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 33 डिग्री सेल्सियस हो बेलायतमा। ओके, अब भने हामी चित्राङ्ग थापाजीको रिपोर्ट, लाइभ रिपोर्ट सुन्नुभन्दा अगाडि हामी कौडा भाकाको एउटा मिठो गीत सुनौ। स्वर दिने कलाकार नवराज थापा र सुनिता थेगिम।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk बीएफबीएस गोर्खा रेडियो हो।

0: फेरि वर्षा भएको छैन, छुटपुट पानी त परिरहेछ, पानी परेको बेलामा अलिक शीतल हुन्छ, त्यही 32-33 डिग्रीसम्म पुग्छ। र उहिले अब गत महिना असारतिर चाहिँ निकै गर्मी थियो, त्यसको तुलनामा साउनभरि छिटपुट पानी पर्या हुनाले, वर्षा भइरहेको हुनाले अलि गर्मी त छ तर जो जेठ असारको जस्तो तुलनामा जस्तो छैन। त्यति बेला 39-40-41 डिग्रीसम्म पनि तापक्रम पुगेको थियो, त्यो घटेको छ, बादल लागिरहन्छ, त्यस कारणले अलि ठिकै छ, गर्मी नै छ भन्नु पर्यो।
1: त्यत्तिको गर्मी हामी कहाँ पनि छ है चित्राङ्गजी, त्यही भएर मैले तपाईँलाई सोधेको, आज हामी कहाँमा पनि 33 डिग्री सेल्सियस छ। ओके, अब ओके, अब सुरु गर्नुहोस् तपाईँको रिपोर्ट।
0: मैले आज यो बाघको बासस्थान, बाघको संख्या बढेको कुराहरू अहिले नेपालको सञ्चार माध्यममा निकै चर्चाको विषय छ, किनभने हरेक 4 वर्षको अन्तरालपछि बाघको गणना हुन्छ, त्यो नेपालमा पनि सम्पन्न भयो, खास गरी नेपालको विभिन्न राष्ट्रिय निकुञ्जहरूमा आरक्षमा जहाँ बाघको बासस्थान छ त्यहाँ चाहिँ यो पुष महिनादेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघको गणना सुरु गरिएको थियो, त्यसको नतिजा अस्ति भर्खरै सार्वजनिक हुने भएको छ राष्ट्रिय निकुञ्ज विभागले। यो हेर्दाखेरि अत्यन्त उत्साहवर्धक छ, बाघको संख्या हामीहरूले सोचे भन्दा पनि निकै संख्यामा बढेको पाइएको छ, खास गरी यो संरक्षण कार्यमा जुटेका जो प्राविधिकहरू अरू सरकारी निकायका व्यक्तिहरू हुनुहुन्छ उहाँले अनुमान गरेको भन्दा पनि बढ्दै गएको देखिन्छ हरेक वर्ष। र यो खास गरी सन् 2010 रुसको पिटर्सबर्गमा जुन एउटा बाघ पाइने बाघ देखा परेका बाघ भएका देशहरूका 13 देशहरूको एउटा सम्मेलन भएको थियो, त्यो सम्मेलनमा 1 दशकभित्र बाघको संख्या दोब्बर बनाउने भन्ने एउटा कमिटमेन्ट, यस्तो घोषणा प्रतिबद्धता त्यहाँ गरियो ती देशका प्रतिनिधिहरूले। त्यसैको फलस्वरूप हरेक देशमा बाघको संख्या बढेको छ, तर नेपालमा त्यो दोब्बर मात्र होइन, करिब करिब तेब्बरको हाराहारीमा त्यति बेला बाघको संख्या बढेको थियो। र त्यो 2022 355 बाघहरू देखा परेको नेपालमा आज 4 वर्षपछि 2026 गणनामा 429 पुगेको छ, यो निकै उपलब्धिपूर्ण हो। तर बाघको संख्या बढेसँगै एउटा कुरा, अब यो संरक्षण क्षेत्रमा एउटा महत्त्वपूर्ण कुरा के निस्केको छ भने अब यसको व्यवस्थापन कसरी गर्ने, कुनै निकुञ्जको एरिया सानो छ, कुनै निकुञ्जको एरिया ठुलो छ, कुनैमा भत्तै संख्या बढेको छ भने कुनैमा केही घटेको पनि देखेको छ। म अहिले आज यसै सिलसिलामा यो महेन्द्रनगरदेखि 5 किलोमिटर दुरीमा रहेको छ मजगाउँ, जसलाई मजगाउँ भनिन्छ, त्यहाँ चाहिँ शुक्ला फाटा राष्ट्रिय निकुञ्जको हेडक्वार्टर अफिस छ, त्यहाँ पुग्ने अवसर मिल्यो, म त्यहाँ गएँ। त्यहाँको चाहिँ हाम्रो चिफ वार्डन जो प्रमुख संरक्षण अधिकृत हुनुहुन्छ चन्द्रशेखर चौधरीजी, उहाँसँग र उहाँको मातहतमा रहेका संरक्षण कर्मीहरूसँग भेटघाट भएर हामीले बाघको विषयमा आज निकै छलफल गर्ने एउटा अवसर जुड्यो। मेरो उहाँलाई प्रश्न थियो चौधरीजीलाई कि शुक्ला फाटा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कम छ तर बाघको घनत्व बढी देखियो, शुक्ला फाटा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 305 स्क्वायर किलोमिटर मात्र हो, यसपटक बाघ यहाँ 50 बाघ देखियो, जो 2022 जस्तो संख्या 36 थियो 14 बाघ बढेको देखिएको छ, त्यो 14 बाघमध्ये पनि 26 पोथी एउटाको पहिचान हुन नसकेको र 23 भाले बाघ देखिएको कुरा चाहिँ भर्खरै राष्ट्रिय घटनाको रिपोर्टमा पनि उल्लेख भएको छ। मैले उहाँलाई प्रश्न गरेको थिएँ कि यदि यति सानो क्षेत्रफल भएको ठाउँमा यो 50 बाघलाई चारैतिर मध्यवर्ती क्षेत्र जहाँ मानिसको बसोबास भएको ठाउँमा रहेको यो शुक्ला फाटा निकुञ्जमा त्यो बाघहरूबाट एउटा डोन र कन्फ्लिक्ट बढ्न सक्ने सम्भावना कस्तो छ, के छ भन्दाखेरि उहाँले के भन्नुभयो भने अहिलेको अवस्थामा हालसम्म देखिएको सबै अध्ययनबाट के देखेको भने शुक्ला फाटामा त्यस्तो बाघको यो जुन व्यवस्थापन गर्ने सवाल छ त्यसमा खासै चुनौती देखिएको छैन। विगतमा बाघले सीमा क्षेत्रमा जस्तो पन्ध्र चाल्ने क्षेत्रमा गत वर्ष त्यसैले आएर

0: केही महिना अगाडि मात्र कञ्चनपुरको दक्षिणी भेगमा रहेको बेलोरीमा बाघले आक्रमण गरेर दुईटा महिलाहरूको हत्या भएको, मृत्यु भएको कुराहरू निकै चर्चामा थियो। त उहाँको भनाइअनुसार के छ भने हामीसँग यो सुगलाफाटा निकुञ्जभित्र रहेको जो रैथाने बाघहरू छ जसको वासस्थान यसै एरियामा छ, तिनीहरूबाट यो नभएर भारतको नजिकको जङ्गलबाट नजिकको चाहिँ संरक्षण क्षेत्रबाट आएका बाघहरू जो त्यहाँको उखुबारीमा अग्लो अग्लो उखुको बोटहरू भएको उसमा बसोबास गर्ने तिनीहरूबाट नै त्यो आक्रमण भएको हो र यहाँको बाघबाट हुन भएको छैन। किनभने यो सुगलाफाटा आरक्षीमा बाघको बाघले अब उसको आहारा प्रजातिको वन्यजन्तुहरू प्रशस्त मात्रामा भएकोले उसले त्यो आहाराको खोजीमा बस्तीतिर अथवा ग्रामीण भेगतिर पस्नुपर्ने अवस्था अहिलेसम्म नआएकोले सुरक्षित छ। र अब यसै सिलसिलामा सरकारले पनि अथवा राष्ट्रिय निकुञ्ज विभागले पनि अब बाघको सङ्ख्या वृद्धि गर्ने भन्दा जुन नीति लिएको थियो योभन्दा पहिले त्यो नीतिभन्दा पनि अब बाघको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ नीतिमा अब हाम्रो यो संरक्षण कर्मीहरू पनि अगाडि बढेको हुनाले हामी जसरी पनि अहिलेको अवस्थामा यो चुनौतीपूर्ण छैन, यसलाई चाहिँ व्यवस्थापन गर्न सक्छौँ भन्ने कुराहरू उहाँले राख्नुभयो। र यो छलफलकै क्रममा बाघहरूको खास गरेर सुगलाफाटा राष्ट्रिय निकुञ्ज भारतको पिलिभित बाघ संरक्षण एउटा निकुञ्ज छ नजिकै यो कञ्चनपुरसँग जोडिएको, त्यस्तै दक्षिणी भेगमा कैलाली र कञ्चनपुरसँग जोडिएको दुधुवा राष्ट्रिय निकुञ्ज पनि छ। यी दुवै निकुञ्जहरू बाघ संरक्षणका रूपमा ख्यातिप्राप्त भारतका राष्ट्रिय निकुञ्जहरू हुन्। एक अर्कासँग जोडिएको यो क्रस बोर्डर नेपाल र भारतको बाघहरूको यताको बाघ नेपालतर्फको बाघ भारततिर जाने उनीहरू आउने र त्यो भएको कारणबाट पनि कस्तो भएको छ भने को सङ्ख्या स्थिर रहने अथवा केही बढ्न सक्ने सम्भावना देखिएको छ। किनभने वन्यजन्तुलाई त कुनै सीमा वारपार गर्नलाई त्यस्तो समस्या पनि नहुने आवत जावत भइरहने हुनाले पनि हाम्रो बाघको सङ्ख्या स्थिर रहेको छ, बढ्दै गएको छ। त्यस कारणले हामी यस विषयको राम्रो अनुगमन गरिरहेछौँ भन्ने कुरा चन्द्रशेखर चौधरीजीले उल्लेख गर्नुभयो। र अहिले अब त बर्सातको मौसम छ, जङ्गलतिर पस्न सक्ने हेर्न सक्ने त्यो कुरा छैन, किनभने अधिकांश राष्ट्रिय निकुञ्जहरू नेपाल भारतका सबै यो तराई क्षेत्रका निकुञ्जहरू वर्षायाममा करिब करिब अक्टोबरसम्म सबै बन्द हुन्छन्, नोभेम्बरबाट मात्र आरक्षीभित्र प्रवेश हुन्छ। र भविष्यमा एउटा चिज के देखिएको छ रूपाजी भन्नुहुन्छ भनेदेखि खास गरी बर्दिया राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको सुगलाफाटा राष्ट्रिय निकुञ्जमा यो वन्यजन्तु प्रेमीहरू खास गरी दुर्लभ वन्यजन्तुहरूको लाई हेर्न चाहनेहरू अध्ययन गर्न चाहनेहरू लाईको लागि चाहिँ अब यो कैलालीको के अरे बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको सुगलाफाटा राष्ट्रिय निकुञ्ज एउटा अध्ययन केन्द्रको रूपमा र वन्यजन्तु अवलोकनको लागि एउटा केन्द्रको रूपमा अगाडि बढ्न थालेको छ र आसपासका बासिन्दाहरूलाई त्यसले गर्दाखेरि एउटा पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने र यो दुर्लभ वन्यजन्तु बाघ सितिमिति देखिँदैन तर अब बर्दिया राष्ट्रिय निकुञ्जमा बसेको दुई तिन दिनमै अथवा जङ्गल सफारी भएको एक दुई दिनमै नै बाघ देख्न सकिन्छ। त्यसै किसिमले जुन कञ्चनपुरको सुगलाफाटामा पनि बाघको सङ्ख्या बढेको जुन रिपोर्ट आएको छ यसले गर्दाखेरि यो सानो क्षेत्रफलमा ठुलो घनत्वको बाघको सङ्ख्याले गर्दाखेरि पर्यटकहरूलाई भोलिको दिनमा बाघ अवलोकन गर्नको लागि एउटा राम्रो यसले पर्यटन क्षेत्रको विकासको सम्भावना देखा परेको छ।
1: चित्रङ्गजी एकदमै धेरै विषयमा तपाईँले आज प्रकाश पारिदिनु भयो, विशेष गरेर अब सुक्लाफाँड राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल भए पनि बाघको जनसङ्ख्या अत्याधिक बढेको विषयमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। र कुनै समयमा महेन्द्रनगरमा अत्याधिक गर्मी हुन्थ्यो र आज भने तपाईँको एरिया र बेलायतमा पनि तापक्रम सिमिलर छ 33 डिग्री, र फेरि हामी नेक्स्ट रिपोर्टमा हामी भेट्नेछौँ। अहिलेको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस् मेरो तर्फबाट धन्यवाद र समस्त श्रोतामा मेरो तर्फ हार्दिक नमस्कार। म सुदूरपश्चिमको एउटा पश्चिम नाका क्षेत्रबाट एकदम अन्तिम ठाउँबाट सुदूरपश्चिमबाट बोलिरहेको छु। देश विदेशमा रहनुभएका समस्त श्रोताहरूमा मेरो हार्दिक नमस्कार.
1: हस्, थ्याङ्क यू, बाबाई. हजुर, आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुदूरपश्चिम महेन्द्रनगरका हाम्रा संवाददाता चित्राङ्ग थापाजीबाट त्यहाँको विस्तृत जानकारी लिएका थियौँ, विशेष गरेर शुक्ला फाँट वन्यजन्तु यो अवलोकन गर्नको लागि अथवा अहिले जति पनि यो एनिमल राइट्सका कुराहरूसँग आबद्ध भएर उहाँहरूले एकदमै त्यसको बारेमा बढी रिसर्चहरू गर्नुहुन्छ, उहाँहरूको लागि एउटा सुगम क्षेत्र हुन सक्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो. अब पनि हामी आजको विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा सुन्नेछौँ, तर त्यसभन्दा अगाडि म तपाईँलाई एड्रियन प्रधानको स्वरमा रहेको शिर सुनाउँछु, स्वीकार्नुहोस्.

0: BFPS
1: BFPS
0: Gorkha Radio
2: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईंको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: कान्छी तिमीलाई मोटरमा राखेर यहाँहरूले प्रशान्त तामाङले गाउनु भएको रातरानी फुलिए झै रिमिक्स भर्जनमा यो गीत सुन्नुभएको थियो। अब यो गीत सँगसँगै हामी डेली रिभ्यू भनौँ न विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा सुनौ भीम आत्रेजीबाट।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल साउन 18 गते सोमबार, श्रावण कृष्ण पक्ष पञ्चमी तिथि, नेपाल सम्बन्ध 1146, तदनुसार 3 अगस्त 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। सुस्तामा फेरि तनाव शीर्षकमा कान्तिपुरले राइट प्यानल खबर छापेको छ। 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत हिजो नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा बढे विवाद। खबर नवीन पौडेल र दिपेन्द्र बडुवालको बाइलाइनमा खबर छापिएको छ। पश्चिम नवलपरासीको सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। स्थानीयका अनुसार नारायणीको बाढी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोसाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन सुरु गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश बोकेका हुन्। भनाभन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर विवाद मिलाउने प्रयास गरेका थिए। भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रिएका हौँ। स्थानीय सरार शाहले भन्नुभयो, कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हौँ, त्यही क्रममा तनाव बढेको हो। उहाँका अनुसार विवाद सुरु भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप हेरेर बस्न नसकेको उहाँले बताउनु भयो। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जोगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकामा सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भयो। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीयबीच विवाद भएको बताउनु भयो। दुवै पक्षबीच आज छलफल गरेर समस्या समाधान गरिने उहाँले बताउनु भएको छ। पश्चिम नवलपरासीको नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सहनीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्। तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला, रुख वा अन्य जैविक सिमानाको भर पर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रमा नागरिक बीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रुखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। कान्तिपुरले यो खबर छापेको छ। राजनैतिक सरगर्मी बीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। सीमा तामाङको बाइलाइनमा राजनैतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढिरहेको छ र उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्यवृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य पनि बढाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दसैँ तिहार नजिकै जाँदा त्यसै पनि मूल्यवृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायले मूल्य बढाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्यमा अचाक्ली बढेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 रुपियाँ वृद्धि भएको छ। 2 महिनामा चिनी प्रति किलो 20 रुपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अन्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढिरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक सङ्घका सदस्य विभोर अग्रवालले बताउनुभयो। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म पढेको छ। ढुवानी लगायतका विषय जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ, उहाँले भन्नुभएको छ। कान्तिपुरले फ्रन्ट पेजमा यो खबर छापेको छ। नागरिक दैनिकले पनि उपभोक्तालाई उपहारले लोभ्याएर कर छली नियन्त्रणमा सरकार शीर्षक राखेर मधुजङ पाण्डेको बाइलाइनमा फ्रन्ट पेजमा खबर छापिएको छ। राजस्व सङ्कलन वृद्धि र कर छली नियन्त्रणका लागि अनेक उपाय अप्नाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ। सरकारले उपभोक्तालाई सामान खरिदको बीजक बिल मार्फत 1 लाखदेखि 10 लाख रुपियाँसम्मको उपहार दिने व्यवस्था गरेर कर छली नियन्त्रणमा नयाँ तरिका अप्नाएको हो। हाल बजारमा सामान किन्ने क्रममा उपभोक्ताले बिल माग्दा पनि व्यवसायले दिने गरेका छैनन्। केही व्यवसायले त बिलको सट्टा भिजिटिङ कार्ड मात्र थमाउने गरेका छन्। सामान बिक्रीको बिल नै नदी थोरै नाफा खाएर मुलुकको कर प्रणाली र उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै आएका व्यवसायीलाई सरकारको यो उपायले केही असहज बनाउने देखिएको छ। बजार अनुगमनका क्रममा व्यापारीबाट यस्तो हुने प्रवृत्तिको सुइँको पाएको आन्तरिक राजस्व विभागले कर छली नियन्त्रण र वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रुपियाँसम्म पाउने यस आकर्षक उपहार योजनामा उपभोक्तालाई सहभागी गराएर बढीभन्दा बढी राजस्व उठाउने नयाँ उपाय अप्नाएको विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आह्वान गरेको छ। यो योजनालाई सफल बनाउन विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले यस्तो जानकारी दिनुभएको हो। विभागका अनुसार गत साउन 1 देखि 100 रुपियाँभन्दा बढीको सामान वा सेवा नगदमा खरिद गरी सकल प्यान तथा मूल्य वृद्धि कर भ्याटको बिल लिएका उपभोक्ता यस करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउनेछन्। आफूले सामान खरिद गरेको बिल बुझाएकै आधारमा हरेक 15 दिनमा 1 लाख रुपियाँ नगद पुरस्कार पाइने भएपछि धेरै उपभोक्ता यस कार्यक्रम मार्फत आकर्षित भएका छन्। यसबाट अहिलेभन्दा बढी राजस्व सङ्कलन हुने उपाय अपनाएर यस आकर्षक उपहार कार्यक्रममा उपभोक्तालाई सहभागी गराउन विभागले prize.ird.gov.np नामक नयाँ वेबसाइट नै सञ्चालनमा ल्याएको छ। शनिबारबाट सञ्चालनमा आएको यो वेबसाइटबारे जानकारी गराउँदै विभागका उपमहानिर्देशक शर्माले भन्नुभयो, नगद भुक्तानी गरी सो प्रायोजनका लागि मुलुकभित्र एकपटक 100 रुपियाँभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बिल लिएका योग्य उपभोक्ताले यस वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नेछन्। नागरिक दैनिकको यो खबर। हिन्दू मुस्लिम नमुना जोडी शीर्षक राखेर गणेश विश्वको बाइलाइनमा बाँकी डेडलाइनको अर्को खबर पनि नागरिक दैनिकले फ्रन्ट पेजमा छापेको छ। 3 वर्ष एक अर्काको धर्मलाई बुझ्दै परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढेको प्रेम अन्तत विवाहमा परिणत भयो। हिन्दू परिवारकी पद्मा श्रेष्ठ र मुस्लिम समुदायका रिजाउल मुस्तफा मन्जरीले भागेर होइन, परिवारको सहमति आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा 2069 फागुन 21 गते वैवाहिक जीवन सुरु गर्नुभयो। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उहाँहरूले संवाद, धैर्य र विश्वासलाई रोज्नुभयो। आज उहाँहरूको दाम्पत्य जीवन सफल अन्तर्धार्मिक विवाहको उदाहरण मात्र होइन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा पनि बनेको छ। कप्तानगञ्जमा अझै अविश्वास शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। अन्नपूर्ण पोस्टले मधेसमा गोली होइन हार्दिकता शीर्षक राखेर खबर छापेको छ। मधेस फेरि किन अशान्त बन्यो? सरकारवालासँग यो विषयमा छलफल गरेको छ। सरकारवालाको भनाइ थियो, मधेसमा देखिएको अशान्ति विशुद्ध साम्प्रदायिक द्वन्द्व होइन, यो त राजनैतिक स्वार्थ, अतिवाद र राज्यको चरम व्यवस्थाले सल्काएको कृत्रिम डढेलो हो। त्यसैकारण गोली र दमनले नभएर मानवीय र हार्दिकताका आधारमा मधेसको समस्या समाधान गर्नुपर्ने उहाँहरूको सुझाव छ। रक्षा बमले धर्म राम्ररी मान्ने मान्छेले दङ्गा गर्दै गर्दैन भन्नुभएको छ। मजिद अन्सारीले 10 वर्षसम्म मधेसमा हेट स्पेसलाई प्राशय दिइएकोले अहिलेको अवस्था आएको बताउनु भएको छ। मोहना अन्सारीले मधेसमा फोर्स ल्याउँदैन, मानवीय सक्रियता बढाएर समाधान खोज्नुपर्छ भन्नुभएको छ। धीरेन्द्र प्रेमर्सीले सरकार मधेसमा मटितेल छर्किन्छ, सलाई सजिलै भेटिन्छ भन्नुभएको छ। लक्ष्मणलाल कर्णले मधेसलाई बुझ्नुपर्छ, त्यहाँका मान्छे हाम्रै हुन् भन्नुभएको छ। अनि डाक्टर विजय मिश्रले आन्दोलनसँगै जनमत सङ्ग्रहको माग भइरहेको पनि बताउनु भएको छ। र मोनिका निरौलाले सरकारले मधेसमा सुरक्षा निकायको रूपान्तरण गर्नुपर्ने सुझाव दिनुभएको छ। खेतीसँगै किसानका मनमा पनि धाँजा शीर्षक राखेर अन्नपूर्ण पोस्टले नेपालगञ्जको खबर पनि छापेको छ। जे पाण्डेको बाइलाइनमा यतिखेर खडेरीका कारण जमिनमा धाँजा फाटेको खबर छापेको छ अन्नपूर्णले। दोस्रो सुरुङमार्गको काम धमाधम हुँदै शीर्षकमा अन्नपूर्णले नै अर्को खबर पनि छापेको छ। बुटवल टेटलाइनको खबर हो यो। बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको मुलुकको दोस्रो सिद्धबाबा सुरुङमार्ग सम्झौता गभै पुरा हुने तयारीमा छ। 69% भौतिक प्रगति गरेको सुरुङमार्ग निर्माणको अन्तिम म्याद चैत मसान्तसम्म छ। निर्माण स्थलमा 24 घण्टा काम भइरहेको छ। नागढुङ्गा पछिको यो दोस्रो सडक सुरुङमार्ग हुनेछ। बुटवल पाल्पा सडक खण्डलाई बर्खाको समयमा धेरैले मृत्यु मार्गको रूपमा हेर्ने गरेका छन्। यात्रुहरूले वर्षिनी यही सडकमा ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्माण पूरा गर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि दशैं तिहार लगत्तै सुरुङमार्ग निर्माणको काम पूरा हुने योजना कार्यालयले जनाएको छ। नयाँ पत्रिका दैनिकले देशभर ग्यास अभाव शीर्षक राखेर खबर छापेको छ। आधा सिलिन्डर ग्यास दिइरहेको आयल निगमले आपूर्ति नै नबढाई भरि सिलिन्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको छ। सामान्य अवस्थामा मासिक 48,000 टनसम्म खपत हुने ग्यास अहिले 60,000 टन माग भइरहेको छ। पश्चिम एसिया मध्यपूर्व तनावसँगै आपूर्ति जटिल बन्दा आधा सिलिन्डर ग्यास बेच्न थालेको आयल निगमले आपूर्ति नै नबढाइकन 81 भरि सिलिन्डर दिन थालेपछि देशभर ग्यास हाहाकार भएको हो। निगमको अपरिपक्व निर्णयका कारण स्थानीय डिलरमा ग्यास नपाएपछि सयौं उपभोक्ता चरको घाम र दर्के पानी सहेरै टेकुको निगमको अस्थायी वितरण केन्द्र र बालाजुको नेपाल ग्यास उद्योगमा सयौं रित्ता सिलिन्डर लिएर दिनभर लाइनमा बस्न बाध्य भएका छन् र मुलुकभर नै यो समस्या देखिएको छ। नयाँ पत्रिकाको यो खबर। कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा अर्को खबर पनि छापेको छ। एमाले दलको नेता र मुख्यमन्त्री दुवैपटबाट राजीनामा नदिने कार्कीको अडानले सरकार पुनर्गठन पेचिलो पनि बन्दै गएको छ। नाबालिगको डिम्बको अवैध कारोबार, डाक्टर शर्मा सहित आरोपित विरुद्ध अदालतले दिएन पक्राउ अनुमति, पीडित नाबालिग डिप्रेसनमा शीर्षक राखेर टेकराज थामीको बाइलाइनमा अर्को खबर पनि नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले मधेसको जनजीवन सामान्य लयमा शीर्षक राखेर खबर छापेको छ। प्रत्येक वर्ष 22,000 क्यान्सर शीर्षकमा अर्को खबर पनि छापेको छ। धार्मिक सद्भावको नमुना सँगसँगै महन्त र मौलाना शीर्षक राखेर गोर्खापत्रले नै अर्को खबर पनि छापेको छ। यो नेपालगञ्ज डेडलाइनको खबर हो। पश्चिम नेपालको आर्थिक र राजनैतिक केन्द्र मानिने नेपालगञ्ज देशैभरि सद्भाव र एकताको सहरका रूपमा परिचित छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगञ्जलाई सबैले सद्भावको सहरका रूपमा चिन्छन् र मान्छन्। मधेसी, मुस्लिम र पहाडी बसोबास गर्ने यो सहर त्यसै सद्भावको सहर बनेको होइन। यसलाई यो उपाधि दिलाउन राज्यको सुरक्षा निकाय, विभिन्न धर्म सम्प्रदायका स्थानीय सहित यहाँका धर्म गुरुको मुख्य भूमिका छ। यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ हिन्दू धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी। योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मन्जरी मुस्लिम समुदायका मुख्य धर्मगुरु हुनुहुन्छ। यो खबर आज गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबर र केही शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर आदरणीय श्रोताहरू, भीम आत्रेयज्यू सँगसँगै आजको दैनिक समीक्षा पनि पूरा भयो र सम्पूर्ण कार्यक्रम यानि कि आजको काठमाडौँको सौगातले समेटिएका सबै विषयहरू पूरा भएका छन् र भोलि यही समयमा तपाईँ हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला। हामी भोलि भेटौँला। नमस्ते, बाई बाई।

0: नवलपरासीको सुस्तामा भारतीय पक्षले अस्थायी बाँध भत्काएको विषयमा राष्ट्रिय सभामा आवाज उठेको छ। आजको राष्ट्रिय सभा बैठकमा सांसद पूजा चौधरीले सुस्ताको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: नेपाली भूमि पश्चिम नवलपरासीको सुस्ता पाँच थारू टोलमा निर्माणाधीन 132 मिटर लामो अस्थायी बाँधमा SSB द्वारा कच्ची बाँध भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको छ। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: राष्ट्रिय सभाका सदस्यले सरकारलाई बदलाएको भावनामा काम नगर्न चेतावनी पनि दिएका छन्। विशेष समय लिएर सदस्य किरण बाबु श्रेष्ठले दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको उदाहरणबाट सिक्न सुझाउनु भएको छ।
2: नेल्सन मण्डेला एउटा घुम्न बाटोमा जाँदै गर्दा एउटा होटेलमा खाना खान बस्नुहुँदा त्यहाँसँगै नजिकै अर्को एकजना व्यक्ति हात थर थर थर कामेर भात खाइरहेको देख्नुभयो र उहाँले सुरक्षा कर्मीलाई भन्नुभयो त्यसलाई यहाँ नजिक बोलाऊ त या सँगै बसेर खानालाई बोलाऊ भनेर भन्नुभयो अरे। त्यो थरथर कामिरहेको हात कामिरहेको व्यक्तिलाई नजिकै बोलाएर ल्याउँदाखेरि निधारभरि पसिना निकालेर निस्क्यो। त्यसपछि म सुरक्षा कर्मीहरूले सोध्यो अरे कि नेल्सन मण्डेलालाई तपाईँले उहाँलाई किन यहाँ नजिकै बोलाउनु भयो, किन त्यो हात कामिरहेको छ त्यसको र किन पसिना आइरहेको छ भन्दाखेरि नेल्सन मण्डेलाले भन्नुभएको थियो अरे म जुन दिन जेलमा बसेको थिएँ अत्यन्त मलाई यातना दिँदा यो जेल या जेल जेलर थियो जेलको हाकिम थियो र मलाई पानी खाएर पानी प्यास लागेर मलाई पानी पानी भनेर माग्दा मलाई पिसाब दिएको थियो त्यो व्यक्ति अहिले यो यही थियो। त्यस कारण अहिले मैले फेरि बदला लेला भनेर डराएर यो धार पनि थरथर कामेर पसिना पसिना भइरहेको छ। तर आज यो बदलाको भावनाले मुलुक चल्दैन, बदलाको भावनाले राष्ट्र निर्माण हुँदैन। त्यसैले आज त्यो कुरो मैले बिर्सेको छु, क्षमा दिएको छु। नेल्सन मण्डेला जस्तो महान व्यक्ति फेरि यो मुलुकमा आवश्यक छ।
0: श्रीकृष्ण अधिकारीले आन्दोलनताका बिचको नारा अहिले पूरा भएन भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ।
3: पुराना दलहरूले केही नगरेर नेपाली विदेशिनु परेको भाष्यको व्यापार खुपै गरियो, तर आज तपाईँहरूले चलाएको शासनमा पासपोर्ट लिने युवा युवतीहरूको लाइन कति छ, श्रम स्वीकृति लिनेहरूको लड्को कत्रो छ देख्नु भएको छ। अब आफैमा लागेको दाग पखाल्ने बेला भएन र मन्त्रालय घटाएर सुशासनको थालनी गर्ने पारदर्शिता ल्याउने कुरा हामीलाई राम्रो लागेको थियो। एउटा मन्त्रालयमा 5-5 जना सल्लाहकार, दर्जनौ स्वकीय सचिवहरूको लश्कर केका लागि।
0: शून्य समयमा कृष्णबहादुर रोकाले ग्यासको अभाव बारे ध्यान आकर्षण गराउनु भएको छ।
4: छिमेकी देश भारतमा एलपी ग्यास सिलिन्डरको मूल्य पटक पटक घट्दा समेत नेपालमा भने एलपी ग्यासमा घाटा भएको भन्दा नेपाल आयल निगमले ग्यासको मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन्। अर्कोतिर राजधानी सहित बाहिरी जिल्लामा पर्याप्त रूपमा ग्यास सिलिन्डर प्राप्त नहुँदा नागरिकहरूले शास्ति बेहोरिरहेका छन्। केही दिनदेखि रुकुम पश्चिम जिल्लामा एलपी ग्यासको अभाव हुँदा त्यहाँका नागरिक र होटल व्यवसायहरू पीडित भएका छन्। एलपी ग्यास लगायत दैनिक उपभोग्य वस्तुहरूको समेत मूल्य घटाउन र अभाव भएका रुकुम लगायत अन्य जिल्लाहरूमा यथाशीघ्र आवश्यक पर्ने ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन म सम्मान्य अध्यक्ष मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरिएको छ। सहसचिव भट्टराईलाई पक्राउ गरिएको सिआइबीका एसपी अनुपम शमशेर जबराले जानकारी दिनुभएको हो। तिब्बती शरणार्थीका नाममा गैर कानुनी रूपमा यात्रा जारी गरेको आरोपमा भट्टराई विरुद्ध अघिल्लो सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएपछि अदालतबाट पक्राउ पर्ची जारी गरिएको थियो। भट्टराई शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीलाई गैर कानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरेर मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ। म्याग्दीको बेनीबाट मुस्ताङको जमसम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैसेरीमा सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको डिएसपी राजन कार्कीले जानकारी दिनुभएको हो। पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्सकाभेटर पनि पुरिएको छ। यो सडक खण्डमा आइतबारदेखि रातिको बेला सवारी आवागमन बन्द गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आज फेरि वार्ता हुने दावी गर्नुभएको छ। हर्मज जलडमर खोल्न सहमति हुने देखिएपछि इरानमा पूर्व निर्धारित आक्रमण रोकेको उहाँको भनाइ छ। क्याम्ब्रिज विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अध्यापक डाक्टर रोक्सान फरमान फरमाइनका अनुसार तेहरान मामिलामा ट्रम्पको विश्वसनीयता घटेर गएको छ। मौसम विभागले आउँदो 3 दिन मनसुन बढी सक्रिय हुने भन्दै सतर्कता अपनाउन भनेको छ। केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: बीएफबीएस गोर्खा रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छोडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनचरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन।

काँध सुधार कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान हरि राईको स्वर शब्द सङ्गीतमा रहेको एउटा गीतबाट गरिसकेको छु। यसभन्दा अगाडि यहाँले काठमाडौँको सौगात कार्यक्रम चाहिँ साउन्ड क्लिप स्टुडियो युकेबाट रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो। सायद यस कार्यक्रमका नियमित प्रस्तुता विनोद दोस्खड्का दाईको विदा परेको हुनाले पनि उहाँको अनुपस्थितिमा बेलायतबाट काठमाडौँको सौगात कार्यक्रम यहाँले सुन्दै हुनुहुन्थ्यो। र अब भने यहाँहरू बिएबिएस गोर्खा रेडियोको मान भवनमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र आज मैले व्यवसायको उठान कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान हरि राईको स्वर शब्द सङ्गीत रहेको गीतबाट गरिसकेको छु। फेल्थम लन्डनमा बस्नुहुने हरि राई केही समय अगाडि मलाई अफियरमा चाहिँ उहाँ रेडियो सुन्न छुटिरहेछ तुलसी सर, म चाहिँ अहिले यता भनौँ स्विजरल्यान्ड युरोपको भ्रमणमा छु भनेर लेख्नु भएको थियो। र गीत बज्दै गर्दाखेरि बोस्टन युएसएबाट रघु भट्टराईजीले चाहिँ हिजो पर्न गएको हरि राईको जन्मदिनको शुभकामना स्वरूप आज यो गीत बजे जस्तो लाग्यो। हरि राईजीलाई जन्मदिनको शुभकामना भनेर बोस्टनबाट लेख्नु भएको रहेछ। ल अनि एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट हरि राईजीलाई मेरो तर्फबाट बिलेटेड ह्याप्पी बर्थडे भनेर लेख्नु भएको छ। उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु र यो जानकारी गराइदिनु भएकोमा म रघु भट्टराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। आज हरि राईको गीत बज्दै गर्दाखेरि उहाँको जन्मदिन पनि परेको रहेछ। उहाँ हिजो उहाँलाई ढिलै भए पनि जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना। लागु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 18 गते साउन कृष्ण पञ्चमी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज अगस्त महिनाको 3 तारिक सन् 2026। र आशा छ श्रोताहरू यो सप्ताहन्त विकेन्ड राम्रै बित्यो होला। र मौसमको कुरा गर्नुपर्दा मौसममा नेपालमा चाहिँ बदलाव देखेको छ र आज भोलि पर्सिसम्म नेपालमा अलिक भारी मात्रामा पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हुनाले यस्तो समयमा यहाँहरूले यात्रा अथवा कुनै यात्रा र कुनै ठाउँ जाँदै हुनुहुन्छ भने चाहिँ यहाँहरूले सावधानी अप्नाउनु होला, अनावश्यक यात्रा नगरेकै राम्रो हुन्छ। सूर्योदय नेपालमा 5:28 जाँदा भएको थियो भने आज सूर्यास्त भएर साँझ 6:51 जाँदा हुँदैछ। र विकेन्डको कुरा गर्दै गर्दा श्रोताहरू आज कार्यक्रमको उछानमा अलिकति भारी मन बनाएर विश्वविख्यात निर्मल पूर्जा नेम्सप्रति श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु। लामो समय बेलायती सेनामा सेवा गरी सोही समयबाट नै हिमाल आरोहण यात्रा प्रारम्भ गरेका म्याग्दी जिल्लामा जन्मेका निर्मल पूर्जा निम्सको आरोहण प्रारम्भ चाहिँ सन् 2012 भएको थियो। यसबीचमा श्रोताहरू उहाँले सगरमाथा लगायत थुप्रै हिमालहरूको आरोहण गरिसकेका थिए। 8,000 मिटरभन्दा माथिका 14 हिमालहरूको सफल आरोहण गरी विश्व कीर्तिमान पनि राख्न सफल भएका थिए निर्मल पूर्जा नेम्सले। र दुःखको साथ भन्नुपर्दा श्रोताहरू केही दिन अगाडि अर्थात् गएको बिहिबार चाहिँ पाकिस्तानमा अवस्थित 8,047 अग्लो ब्रोड पिकमा चाहिँ उहाँहरूको आरोहण थियो। र यो आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परि उहाँसहित 6 नेपालीहरूको निधन भएको छ। र यो क्षण यो समयमा निर्मल पूर्जा नेम्ससहित सबै आरोहणमा परेर उक्त हिम पहिरोमा परेर निधन भएका सम्पूर्णमा हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु र श्रद्धाञ्जली स्वरूप एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा। यो गीतका गीतकार गणेश रसिक हुनुहुन्छ, सङ्गीत पनि गणेश रसिकै रहेको छ, स्वर भने पवित्र सुब्बाको रहेको छ। र यही गीत मार्फत निर्मल पूर्जा नेम्स लगायत सबै तारोप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु जो पाकिस्तानमा भएको उक्त हिम पहिरोमा परेर निधन भएका छन्। उहाँहरू सबैप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु।

0: युवासायलाई पनि यसपटक पनि जोडेर युवासायमा मैले राख्ने जमर्को गरेको छु। बेबिस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गमको व्यवसायको पहिलो खण्ड अर्थात् पहिलो चरणमा लीलाराज कामाङले लेख्नुभएको गीति कथा याद राख्नेछु भने दोस्रो चरणमा चाहिँ तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई कार्यक्रममा समेट्दै जानेछु। लीलाराज कामाङजीले मलाई धन्यवाद भनेर पनि लेखिसक्नु भएको छ बेलायतबाट, उहाँलाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु यो कथाको लागि। र दोस्रो खण्डको लागि तपाईँले प्रतिक्रिया र गीतहरू अनुरोध गर्न सक्नुहुन्छ। र यति बेला पनि चाहिँ म यहाँहरूलाई एउटा छोटो विश्राम लिन्छु र विश्राम पश्चात भने म आजको लागि तयार पारेको लीलाराज कामाङ प्रास्टर पाँचथरका स्रष्टा हुनुहुन्छ। यति बेला भने बेलायतलाई कर्मथलो बनाउनुभएका स्रष्टा लीलाराज कामाङले लेख्नुभएको गीते कथा राख्नेछु याद। अहिलेलाई भन्छ छोटो विश्राम र विश्रामपछि हामी कथामा जोडिनेछौँ।
1: पीएफबीएस गोर्खा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: BFBS गोर्खा रेडियो।

3 बज्यो, तर रातेलाई न थकाई लाग्यो, न भोक न तिर्खा, तर ऊ भुखी रह्यो। भौ भौ उसको आवाज वारिपारी मजाले सुनिन्थ्यो। वास्तवमा राति तिब्बतको भोटबाट ल्याइएको प्रजातिको छाउरो न पर्यो। यसरी राति निरन्तर भुकेर घरमा सुतेका बाको निन्द्रालाई अत्यन्तै बाधा पुर्यायो। बा उठेर रातेलाई चुप्लाक भन्दै हकारे, तर राते अलिक पर बारीको ढिलमा गएर फेरि भोक्न थाले। भाउ भाउ भाउ गर्दै लाग्थ्यो गाउँमा केही अनर्थ भयो। अनिष्ट हुने छाटका जस्तै देखिन थाल्यो। पहाडी च्यानडाँडाको जङ्गलभित्र राखे भुथरको खुसी साथ भोज मनाएर नाचगान गर्दै गरे जस्तो सुनिन्थ्यो। खर्याङ खर्याङ खर्याङ। हुन त गाउँघरमा यस्तो भनाइ पनि छ, गाउँमा कतै सोदा अर्थात् अनिष्ट हुनु छ भने कुकुरले यमराजलाई देख्छ अनि उसको बाटो छेक्नलाई एकदम कोसिस गर्छ। सायद गाउँमा आज यस्तै यस्तै। उता पूर्वबाट हिमालको टुप्पोमा विस्तार उज्यालो छाउँदै घाम पहाडदेखि बेसीतिर झर्दै गर्दा सासु आमा पनि गर्दन्दा कुखुरा बाख्रालाई चारो दिएर मकै पिस्दै थिइन्। बा पनि वस्तुभाव गाई दुएर ओलन तताउँदै डाडुले चलाउँदै थिए। तर आज बुहारी धारा उठेकै थिएनन्। सधैँ घर आँगन सिकुवा पेटी लिपोत गर्ने चलन हो, तर आज सबै बासी नै रह्यो। त्यसैले रातभरि भुकेर थाकेको रातेलाई कसैले बाधा पुर्याएन। आनन्द नै सुत्यो घरको पेटीमा। यो सब नभएको देखेपछि सासु आमा रिसले खपि नसक्नु भए। मनमा नै गनगन गर्दै उनी तारा अर्थात् बुहारीको कोठातिर अगुल्ठो लिएर लम्किन् र भन्दै थिइन्, लौ महारानी साइबा, निन्द्रा पुगेन, निन्द्रा पुगेन होला है, रात बाँकी नै आँखा देखिसन्न होला, म त राको लिएर आएको छु भनेर ढोका के मात्र खोलेकी थिइन् उनले। बुहारी तारालाई ओछ्यानमा देखेनन्। रिसले झन्चुर हुँदै अलच्छिनी कुजातकी सन्तान, हिजो बजार भन्न गएकी, कोसँग लठारिँदै होली नि, आइनछे मर्न नसकेकी ठुलो भाग खान आएकी, आज घर आओस् न, हात खुट्टा भाँचिदिन्छु। जति गरे पनि बुहारी ताराले जस पाएकी होइनन्। उनले बारम्बार सबै कुराहरू आफ्नो श्रीमानलाई दुर्व्यवहार हुने गरेको गुनासो सुनाएकी थिइन्। श्रीमानले पनि सबै कुरा छिटो नै सामान्य हुने आश्वासन दिएका थिए र आफ्नै मुटुको टुक्रा जस्ती सुन्दरी तारालाई छोडेर जागिरको सिलसिलामा काठमाडौँतिर आएका थिए। यसै गरी दुर्भा र ताराको जीवन चलिरहेको थियो। कार्तिक महिनाको चिसो सिरेटोले फालेलुङ गुजुदुम्ब सुतेको कुम्भकर्ण हिमाललाई फरक पारेन। यता सल्लेरी गाउँमा एक कान दुई कान हुँदै कुराहरू मैदान भएझै पानी पँधेरो मेलापाततिर कुरा चल्न थालिसकेको थियो। बाल चतुरे भर्न गएकी तारा घरमा आएकी छैनन् रे, सायद माइत वा साथीकोमा वा उनको पतिकोतिर गइन् होली भन्ने कुराहरू चल्न थाल्यो। कुरा फिजिएर उनको माइतीसम्म पुग्यो। एउटा मामुली सामान्य परिवारको माइतीहरूले सोधी खोजी गर्दा घरका परिवारहरूले खासै राम्रो जवाफ नदिएपछि माइतीहरूले ज्वाइँ धुर्बलाए। तारा केही समयदेखि बेपत्ता भएको खबर पठाए, जो उबेला हुलाक बाहेक कुनै स्रोत साधन नै थिएनन्। मात्र कच्चा मोटर बाटो खोलिएको थियो, त्यो पनि सीमित ठाउँसम्म। त्यसैले उता जाने बटुवालाई नै खबर दिनु भने चिठी लेखेर पठाए। यसरी समयको गति आफ्नै तरिकाले चलिरहेको बेला उता ध्रुव पनि आफ्नी प्रेमिकाले दुई चार दिन अगाडि पठाएको चिठी र फोटो हेर्दै ऊ अबको केही समयपछि संसारको सबैभन्दा प्यारी आफ्नी मायालुलाई छिट्टै भेट्ने आशामा पलङमा ढल्कियो। अनि मिठो सपनाहरू बुन्दै गर्दा अचानक उनको ढोकामा ठ्याक ठ्याक गरेको आवाज आयो। कसैले ढोका बजाएको

आवाज आयो। कोहला भन्दै ढोका खोले। ओहो साइला दाई, हजुर आउनुहोस् न, भित्र बसौँ भन्दै सकुशल हुनुहुन्छ? अनि बा आमा, बुहारी तारा, राते अनि माइला बाजे सबै ठिकै हुनुहुन्छ भनेर एकै पटक धेरै प्रश्न गरे। जवाबमा साइला दाजैले झोलाबाट भेनाजुलाई चिठी भनेर खाममा लेखेको पत्र उनको हातमा थमाउँदै बाला चतुरी मेलाबाट बुहारी तारा बेपत्ता भएको कुरा सुनाए। न त घर, न त माइती, कतै अत्तोपत्तो नभएको कुरा दर्शाउँदै सायद यतातिर आएकी छिन् कि भन्दै प्रश्न गरे। यो सब सुन्ने बित्तिकै ध्रुव अत्थालिए। के रे, कसरी कसरी यो किन? उनको हात खुट्टा चलेन, उनको लागि संसार ठप्प भयो। हात अनि रगतका नसाहरू चलेनन्, झन्डै बेहोस भए। बिस्तारै आफू सम्हालेर पत्रलाई नखोली माइला दाई, तारा कता, कस्तो कुन हालतमा होलिन्? म जान्छु भन्दै सानो झोला र त्यो पत्र बोकेर त्यहाँबाट उनी सिधै बस पार खानिए। रात्रि बसको पहिया पूर्वतिर गुड्न थाल्यो। त्रिशुली नदीको तिरैतिर सङ्गीतमा सबै यात्रीहरू निधाए। तर न त भो तिर्खा ध्रुवलाई केवल प्यास थियो त ताराको, मात्र ताराको। उनी छटपटी रहे, असिन पसिन भए। यतिकैमा बसको चालकले टेप रेकर्डमा क्यासेट खड्याक्क पार्दै गीत बजाउन थाल्यो। भुली गए सम्झनालाई कुसुमे रुमाल, याद भए मायालु अर्को साल, सयपत्री सारेर लगाइराखौँला आँगनभरिको फुलबारीमा, तिमी आउँदा फुल टिपी माला गासौँला, याद भए मायालु अर्को साल।

उता गीत आफ्नै धुनमा बजिरहेको अवस्था, तर ध्रुवलाई ऊ बेला सानोमा एउटै आगानीमा तारासँगै नाचेको अनि खेलेको यादहरूले बोलायो। नदी आफ्नै रफ्तारमा बगिरहेको बेला ध्रुव भने तारासँग बिताएका पलहरूको यादमा भकेदै निकै गहिराईसम्म पुगे। उनको नयनका आलिभाट्य झरेका आँसु कति बेला त्रिशुलीको दोभानमा सङ्गम हुन पुग्यो पत्तो भएन। रातभरिको यात्रामा अनिदो ध्रुव बसले उनलाई निश्चित गन्तव्यसम्म छाडिदियो। त्यसपछि गाउँतिर हानिए, लखत्रान भएर उनी घर पुगे। उनी घर पुगेर सिधै तारा तारा भन्दै आफ्नो कोठामा पुगे। नशालु नयन, लालुपाते ओठ, नागबेली कपाल, स्वर्गकी परी जस्तो तारा, ताराको नशालु नजर अनि लज्जालु मुस्कानले ध्रुवलाई हेरिरहन्। उनले बिस्तारालाई उल्टाई पल्टाई गरे, चिसो बिस्ताराले केही जवाब फर्काएन, न त ताराले नै जवाब फर्काइन्। मात्र हेरिरहन् हेरिरहन् कोमल अनि मन्द मुस्कानले हेरिरहन्, न त रातले जवाब फर्कायो। ताराको भित्ताको फोटोलाई ध्रुवले धेरै बेरसम्म सुमसुमाएर गहभरि आँसु बगाउँदै ध्रुव थिया मुर्छा परेर ढले। भोलिपल्ट आफू होसमा आउँदा उनले आफूलाई गाउँको स्वास्थ्य चौकीमा फेला पारे। गाउँलेहरू सबैले आफूलाई घेरेका थिए, एक आपसमा खास खास कुसकुस कुरा गर्दै थिए। तारालाई के भयो, कसरी भयो, घरमा हेला गर्ने गरेको, तनाव दिएको, माया गरेको मिश्रित कुराहरू आइरहेको थियो। साथमा चौकीका हौलदार पत्ता साहब कुबेर सिंह राठौरले पनि कोही दोषी भए कारवाहीको हकदार हुने कुरा आश्वासन दिए। साथै गाउँले घर परिवारका सदस्यहरू सबैले आफूलाई सम्हालिन आग्रह गर्दै बिन्ती गरे। यत्तिकैमा ध्रुव शौचालय जाने निहु गर्दै श्रेन पानीको नाला थुतेर त्यहाँबाट सल्लेरीतिर हानिए। साथमा उनलाई रातेले पनि पछ्याउँदै गयो। रमिते गाउँको सल्लेरी पाखा त्यही पाखा थियो जुन ठाउँमा ध्रुव र ताराले आफ्नो बालपन वस्तुभाव उकाली ओह्राली गर्दै माया प्रीतिका धेरै धेरै फुलहरूका बिरुवाहरू रोपेका थिए। एक आपसमा बाँधिएर जुनी जुनीसँगै बिताउने कसम खाएका थिए। तर नियतिको खेल होस्, समाजको कुसंस्कार, आज त्यही हरियो सल्लेरी वन पाखा उजाड लाग्यो ध्रुवलाई। किनकि उनी एक्लै थिए, उनको मनमा केवल तारा यतै कतै छिन्की जस्तो लाग्यो। हल्का मन्द हावा चल्दै गर्दा सल्लेरी सुसाउन थाल्यो। यसरी ध्रुव अलाप बिलाप गर्दै बौतारिरहेको बेला कथा कथा हावा चल्दै गर्दा कोसे मन्टो लगाएर ओइलाएका पातहरू हल्लिन थाले। सल्लेरीले सुसेली लगायो अनि बटुवाको रेडियोबाट गीत बज्न थाल्यो। हावाको झोकले पातहरू हल्लाएको बेला तिम्रो यादले सताउँछ आज मलाई, किन होला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।

घरी घरी जस्काउने, यो मुटु नै जस्काउने, तिमी नै हौ जस्तो लाग्छ। अझै पनि यतै कतै छौ कि जस्तो लाग्छ। सम्झिरहन्छु तिमीलाई हरेक दिन हरेक रात, तिमी नआए पनि आइरहन्छ तिम्रो याद। यो गीतको लयमा ध्रुव बग्दै बग्दै गए, अनि सल्लिरी पाखा पनि आफ्नो जस्तो लाग्यो र उनले तारालाई नजिकबाट महसुस गरे जस्तो लाग्यो। वास्तवमा त्यही सल्लेरी पाखामा ध्रुव र ताराले मायाको चिनो साटेका थिए, देवी देउराली भाकेका थिए, एक अर्काको अङ्गालोमा बेसरी कसिएका थिए। ध्रुवलाई यही वन पाखामा बिताउन मन लाग्यो। उनको ताराप्रतिको प्रेम देखेर सल्लेरी पाखा सुसाउन छाड्यो। ध्रुवको पागलपन देखेर गाउँलेहरू सबै छक्क परे। उनीहरूले पनि त्यत्तिकै खोजीमा सहयोग गरे, तर ताराको अत्तो पत्तो भएन। सबैले ध्रुवलाई घर आउन बिन्ती गरे, तर मायामा चुर्लुम्मा डुबेका ध्रुवलाई सबैको कुराले केही फरक पारेन। उनी पातल होस् या आकाशबाट तारालाई भेट्ने कसम खाएर त्यहीँ बसे। पातलको अँधेरी रातलाई आकाशका ताराहरूले उज्यालो दियो, तर ध्रुवलाई आफ्नो ताराको मधुर मुस्कानले साथ दिएन, दिँदै दिएन। उनको लागि सल्लेरी अँधेरी लाग्यो। अँधेरी रातमा कसैले साथ नदिएको ध्रुवलाई रातले साथ दिएका थिए। बिहानी उज्यालो मुस्कानका किरणहरू छर्दै ओह्रालो लाग्दै थिए। धेरै दिनदेखि भोक प्यास निन्द्रा थकाइले चकनाचुर भएका ध्रुव एकछिन दिलमा आट लगाएर आराम गर्दै उनी गहिरो निन्द्रामा परे। झिगानोको बुट्टा पर अडेरीको पात बजाउँदै मालिङ्गोको टुसा बजाउँदै गर्दा तारा पनि रित्तो गाग्री लिएर पानी भर्न आउँदै थिए। घरमा आउने पानी धाराको नाला कसैले काटेको कारण आफू कुवामा पानी भर्न आएको, तर यताको कुवाको पानी कसरी सुक्यो, अब खोलामा जानु पर्ला। खोली गाग्री र रित्तो डोको उठाउँदै गर्दा उनको हातका चुराहरू छिर्लिङ्ग बजेको आवाजले ध्रुवलाई पेउजाइदियो। जसरी रातमा उदाउने चम्किलो ताराहरू दिनमा हराउने गर्छन्, त्यसरी नै ध्रुवको सपनामा तारा उदाइन्, तर विपनामा झ्वाट्टै विलीन भइन्। ध्रुव आत्तिएर उनले तारालाई यतै कता देखेको भन्दै चिच्याउँदै यताउता गर्दै पानी कुवातिर झर्दै थिए भने त्यही माथि राते भने गहबरी आँसु झार्दै फुटेका चुराहरू सुँग्दै कुहीँ कुहीँ गरिरहे। अनि ध्रुव पनि त्यहीँ घर हेर्दा तुरुन्तै चिने, ताकि उनले आफ्नो बिहेमा ती चुराहरूले ताराका हातहरू सजाइदिएका थिए। त्यसपछि फुटेको चुराहरूलाई अञ्जुलीमा सम्हाल्दै चुम्न थाले अनि रुन थाले। उनी बेहोस भए त्यहीँ ठाले। अब बिस्तारै ध्रुव पनि कमजोर हुँदै थिए। त्यस दिन रातेले ध्रुवको साथ छोडेको थिएन। न भोक, न प्यास, न लोभ, न लालस। धेरै बेरपछि ध्रुव होसमा आए। उनले ताराको फुटेको चुराहरूलाई आफ्नो कमिजको गोजीमा राखे। पुरानो यादहरूलाई आलो बनाउँदै ध्रुव बाटो मुनिको फुल, बाटो माथिका फुलहरूलाई छाम्दै तारा तारा भन्दै चिच्याउन लागे। जुन फुल उनीहरूले रोपेका थिए, किनकि समाजमा जातको आधारमा तारा तल्लो जात, ध्रुव माथिल्लो जात भएकोले असजिलो थियो। त्यसकारण ध्रुवले बाटो मुनि र ताराले बाटोमाथि फुल रोपेका थिए, र अहिले पनि त्यो बाटोका फुलहरूको नाम ध्रुव तारा भन्दै बटुवाहरू फोटो खिच्ने गर्छन् रे। उता तारा बिनाको ध्रुवको जीवन पनि सुकेको पात जस्तै हुँदै गइरहेको थियो। उनी सल्लेरी पाखाबाट तमरको किनारै किनार हुँदै तारालाई पाउने आशामा त्यहाँ आइपुगे। सायद तमोर नदीको समुद्र भेट्ने लक्ष्य पुरा भयो होला, तर ध्रुवको तारालाई भेट्ने आशाहरू अहिलेसम्मै अधुरै रहे। सल्लेरी पाखा पदेरु डाँडा प्रकृति सबै प्राणीहरूलाई उनले प्रश्न गरे, तर कसैले तारालाई देखेको भेटेको कुरा नसुनाएपछि उनले तमोरलाई पनि प्रश्न गरे। कतै कतै मेरो तारा भन्दै गर्दा रातेले कोही कोही गर्दै तिन खोले पछ्यौरी मुखबाट च्यापेर भुइँमा राखिदिए। रातेको आँखाबाट असिनाका डल्ला जस्ता आँसुहरू झर्न थाले।
छ्यौरी ताराको नै हो भन्ने कुरा निश्चित भयो, किनकि त्यो पनि उनी दुलन अर्थात् बेहुली हुँदा ध्रुवले यही पछ्यौरीले ताराको घुम्टो खोलेर शिर उठाएका थिए। त्यसपछि ध्रुवले त्यो पछ्यौरीलाई आफ्नो छातीमा च्यापेर जोडले चिच्याउनुसम्म चिच्याए। ताराको खोजीमा लखत्रान भइसकेको ध्रुवको आँखाका आँसुहरू पनि रुधा रुधा सुकिसकेका थिए। ध्रुवको शारीरिक अवस्था पनि कमजोर बन्दै गइरहेको कारणले धेरै बेर रुन सकेन। तारा तारा भन्दै उनले पछ्यौरीलाई आफ्नो मुठीमा च्यापे। उनले तारालाई महसुस गरे, धेरै बेरसम्म च्यापे, बेसरी च्यापे। यसरी च्यापेको पछ्यौरीलाई केही ठोस वस्तुले आफ्नो मुठी बजायो र बेसरी गाँठो पारेको पोकोलाई सकी नसकी खोल्ने प्रयास गरे। तर त्यो गाँठो खोल्न नसकेपछि उनले निगाले सिन्काको सहाराले खोले। गाँठो प्लास्टिक पोकोभित्र एउटा कागजको टुक्रा र आधा मुठु चिनो भएको लकेट भेटे, जुन लकेटको आधा पाटो ध्रुव आफैले लगाएका थिए। उनीहरूको यो लकेट तमोर नदीमा भएर टिपी खाना आउँदा ध्रुवले आधा आफू र आधा ताराको गलामा लगाइदिएका थिए। आज त्यो लकेटलाई उनले हजारपल्ट जोड्ने कोसिस गर्दा पनि सकेनन्। आधा पाटो दायाँ हत्केला र आधा पाटो बायाँ हत्केलाले च्यापेर कागजको टुक्रालाई हेर्न थाले। शब्दहरू यस प्रकारका रहेको थियो, मेरो प्राणभन्दा प्यारो ध्रुव असीम माया, मेरो मुटुको ढुकढुकी मेरो राजा, तिमीलाई धेरै धेरै माया, सम्झना तिमीसँगै साथ बिताउने जुनी जुनी बिताउने कसम खाए पनि यो जुनीको यात्रा यहाँसम्म आएर टुटाउन बाध्य भएकी छु। तिमीसँगै बिताएका फलहरूलाई छातीभरि लिएर तिमीबाट धेरै टाढा जान छान्न, यथार्थमा म तिमीसँगै हुनेछु। तिम्रो यादहरूमा मन मस्तिष्कमा तिम्रो मुटुमा धड्कनमा तिम्रो घर आँगनको बगैँचामा फुलहरूमा मलाई माफ गरिदेऊ ध्रुव, मलाई माफ गरिदेऊ राजा। यसमा तिम्रो केही दोष छैन, दोष छ त यो कुसंस्कार, समाजले बनाएको कुसंस्कार कुरीतिहरूको, जसले सामाजिक भेदभाव भोग्नु पर्यो, जातको कारण धेरै भनाई खानु पर्यो, कुटाई खानु पर्यो, बाहिर बसेर हलुङ्गेको बटुकोमा खानु पर्यो, पातमा खानु पर्यो, हेपाई हेपाई हेपाई। अनि तिमी जागिरको लागि बाटो लागेपछि मेरा लागि तिम्रो घर परिवारमा धेरै नै दुर्व्यवहारहरू भोग्नु पर्यो, तिमीलाई तिमीसम्म आइपुग्न हजार कोसिस गर्दा पनि असफल भए, मैले पठाएको पत्रहरूलाई खोलेर अर्को पत्र लेखेर पठाएका छन्। जुन पत्र तिमीले प्राप्त गरेका छौ त्यो मैले लेखेको नभएर परिवार र कसैको मिलोमतोमा भएको रहेछ। असली पत्रहरू त सल्लेरीको पाखामा भेटिए र तिनीहरूलाई पनि पछ्यौरीमा पोको बनाएर राखेकी छु। हेर त, जे भयो सो भयो, अब मलाई खोज्ने कोसिस नगर्नु ल। मैले मेरो अन्तिम यात्रा तमरको चिसो पानीसँगै गर्ने निर्णय गरे, अब मलाई खोज्ने कोसिस नगर्नु। मेरो राजा फेरि अर्को जुनीमा साथै जुनी बिताउला। अहिले तिमी सल्लेरी पाखामा हेर न, हामीले रोपेका बिरुवाहरू फुलहरू फुलेका छन्। साँच्चै हेर न, नपत्या हेर त। बिस्तारै ध्रुवले सल्लेरी पाखामा नजर डुलायो, फुलहरू फुलेका रहेछन्। ध्रुवका आँखाहरू मलिन हुँदै गए। रातेले ध्रुवलाई कुरिरह्यो कुरिरह्यो। उज्यालो हुनु अगाडि ध्रुवले आँखा फेरि एकपटक खोले। उनको नजर आकाशतिर पर्यो। एउटा चम्किलो तारा नजिक आएर मन्द मुस्कान दिँदै गरेको देखे। त्यही तमरमा उनले आफ्नो तारा देखे। ए मेरी तारा, तिमीलाई भेट्न म पनि आउँछु। आँखामा आँसु लिएर तारा तारा म पनि आउँछु भन्दै उनी फेरि अचेत भए। भोलिपल्ट राति पनि त्यहीँ बसेको थियो। कोही कोही गर्दै माझी पनि आफ्नो दिनचर्याको लागि आइपुग्यो। हिजो गुजुदुम्म बसेको मान्छे अहिलेसम्म यहीँ कसरी भन्दै रातेलाई फकाउँदै त्यो पछ्यौरी उनले तान्दै थिए। तर ध्रुव पत्थर भइसकेका रहेछन्। अहिले पनि बटुवाहरू त्यो पत्थरलाई ध्रुव पत्थर भन्ने गर्छन् भने यता सल्लेरीमा बाह्रमास फुलहरू फुल्ने गर्छ र त्यस वनपाखामा राते पनि आफ्ना मालिक
ध्रुव र ताराको खोजीमा डुलिरहेको पाइन्छ। कस्तो समाज, कसले बनायो यो असमान नियम, जसले सानो जात र ठुलो जातको, धनी र गरिबको, आखिर सबै एउटै होइनन् र? रगत सबैको रातै हुन्छ त, होइन र? कुठे सबैलाई पनि दुख्ने होइन? यस्तो कुसंस्कारले समाजलाई कहिलेसम्म गिजोलेर राख्ने र कति ध्रुव र ताराहरू जस्ता असफल प्रेम कहानी कहिलेसम्म हामीले भोग्नुपर्ने? धेरै प्रश्नहरू उठेका छन्, धेरै।

गीतकार अनि यस कथाका लेखक लिराजका माङको कथा थियो श्रोताहरू याद। अब नि समाचारतिर लैजान चाहन्छु र समाचारपछि बाँकी कुराकानी गर्नेछु।

0: मध्य प्रदेशमा भूमिगत जलस्रोत 60% सुकेको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको अध्ययनले हातेपम्प ट्युबवेलको पानीमा तीव्र गिरावटका कारण खानेपानी तथा कृषि क्षेत्रमा गम्भीर चुनौती देखिएको बताएको छ। राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सभापति कृष्ण प्रसाद पौडेल,
1: मध्य प्रदेशका 8 जिल्लालाई समेटेर गरिएको यस अध्ययनले मध्य प्रदेशका पश्चिमी तथा मध्य भागका जिल्लाहरूमा भूमिगत जल स्तर 3 मिटर भन्दा बढी घटेको र हाते पम्पको सक्सन सीमा सतहबाट करिब 7-8 मिटर भन्दा तल झरेकोले करिब 60% भन्दा बढी हाते पम्पहरूबाट पानी आउन छोडेको देखिन्छ।
0: भूमिगत पानीको अत्यधिक दोहनका कारण जल पुनर्भरण प्रक्रिया प्रभावित हुँदा जलस्तर औसतमा 2-3 मिटरसम्म घटेको देखिएको छ। धनुषाको हम्सपुर क्षेत्रका करिब 90% हाते पम्प सुकिसकेको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा 3675 मिलियन घनमिटर कमी आएको अध्ययनको निष्कर्ष छ। अध्ययनका लागि संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय युएनओपिएसको प्राविधिक सहयोग थियो। झन्डै 1 सातादेखि अशान्त बनेको मधेसको जनजीवन सामान्य बन्न थालेको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
2: 5 दिनपछि आज काममा फर्किनु भएका धनुषाको बटेश्वर गाउँपालिका 2 बस्नेत धीरेन्द्र कुमार महतो उत्साह भन्दा पनि राहत महसुस गरेको देखिन्छ।
3: 5-6 दिन से बन्छे रे, मन नै लागे छले घरमे, अब कनी खुल्लेगा काम पहिलेगा त अब कनी निक लागे छे।
2: गएको बुधबारदेखि घरमै बसेर दिक्क भएका धीरेन्द्र जनकपुर धामको निषेधाज्ञा हटाइएपछि काममा फर्किनु भएको हो। स्थानीय प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहानदेखि हटाइएपछि जनजीवन सामान्य बन्न लागेको छ। सुनसरीको देवानगंज र त्यसपछि सिराहाको गोल बजारमा भएका हिंसात्मक घटना पश्चात मध्य प्रदेशका राजधानी जनकपुर धाम सहित विभिन्न जिल्लामा चर्किएको तनावले सर्वसाधारणको जनजीवन कष्टकर बनेको थियो। जेलादारीमा कामकाज गर्ने पनि आजदेखि काममा फर्किन पाएका छन्। दैनिक जेलादारी गर्नेलाई राहत भए पनि लयमा फर्किन अझै केही दिन लाग्ने जनकपुर धाम उपमहानगरपालिका 8 बस्ने उमेश ठाकुरको तर्क छ।
4: दैनिक जेलादारी गर्ने खानेहरूलाई त धेरै गाह्रो हो यसमा, जसलाई दैनिक आमदनी त जब छ होइन, यताउता काम छ त्यसलाई त ठिकै छ, दैनिक जेलादारी गर्नेहरूलाई धेरै कठिनाई भयो। अब अहिले त ठिक छ, 1-2 दिन त मार्केट डाउनै छ, अनि 1-2 दिनमा फेरि त्यो रफ्तारमा नै आइहाल्छ।
2: यता गएको बिहिबार साँझदेखि बन्द भएको नेपालका एकमात्र रेल सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
0: विराटनगरका चर्चित उद्योगी प्रकाश मन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको छ। मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष मन्दडाको घर र प्रहरीमा कार्यालयमा प्रहरीले 5 घण्टा छापा मारे पनि खानतलासीबाट केही फेला नपारी फर्केको खबर छ। मन्दडाको विराटनगर 7 को घर र कार्यालयमा बिहान करिब 4 बजेदेखि 9 बजेसम्म खानतलासी गरिएको मोरङका एसपी कवित कटवालले जानकारी दिनुभएको छ। मन्दडाले अवैध रूपमा ठूलो मात्रामा नगद लुकाएर राखेको आशंकामा खानतलासी गरिएको प्रहरीको भनाइ छ। मुलुकभर यो वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ।
5: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार साउन 15 गतेसम्ममा देशभर कुल धान खेतीयोग्य जमिनको 92.57% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। गत वर्ष साउन 18 गतेसम्मको तथ्याङ्क हेर्दा देशभर 83.93% मात्र रोपाई भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यो वर्ष रोपाईको प्रतिशत झन्डै 9% वृद्धि भएको छ। सक्रिय मनसुनका कारण यो वर्ष मध्य प्रदेशमा धान रोपाई उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष सुखा मौसमका कारण साउन 18 सम्म 57.28% मात्र रोपाई भएको थियो।
0: बेलायतको उदीयमान रिफर्म युके पार्टीले अवैध आप्रवासीको प्रवेश रोक्नका लागि सशस्त्र फौजी परिचालन गर्ने लगायतको नयाँ नीति ल्याएको छ। स्थल सेना, रोयल एयरफोर्स, रोयल नेभी र रोयल मरिन सहितको संयुक्त सैन्य कमान्ड गठन गरेर आप्रवासी रोक्नका लागि अपरेसन फोर्ट्रेस चलाउनु पर्ने रिफर्म युकेको भनाइ छ। यो सैन्य कमान्डलाई आप्रवासी चढेका डुङ्गा कब्जा गर्न र फ्रान्स वा बेल्जियम फर्काउनु पर्ने दलको नीति छ। रिफर्म पार्टीका अध्यक्ष जिया युसुफ,
6: It's a very substantial document. It was devised actually by people at commander and more senior level than that from the Navy and other armed forces. There is significant precedent for that. This is something our Navy has done with great aplomb, these humanitarian missions in places like the Horn of Africa.
0: Partiko niti bari Nigel Farage thap bekha garnu hune janaiyeko cha. Aile samma ka khabar yeti nai. Namaskar, ma Mahendra.
7: BFBS, Gorkha Radio.

हजुर आदरणीय श्रोताहरू, यो रमाइलो गीत मैले यहाँहरू माझमा राखे, रिता केसी र ध्रुव विश्वको स्वरमा गीत लेख्नुभएको थियो। गीतकार धनवीर पुनले पनि सङ्गीत रहेको थियो यसमा, दीपक शर्माको र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो चरण अर्थात् दोस्रो घण्टाको उठान गरिसकेको छु। यो बसाईमा फेरि पनि बिएमएस गोर्खालीले सुनेर बस्नु सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै गर्दाखेरि यहाँ आज मैले कार्यक्रमको अघिल्लो चरणमा एउटा गीतिकथा राखेको थिएँ याद, जुन गीतिकथा लेख्नु भएको थियो पाँच थरका स्रष्टा हुनुहुन्छ, बेलायतलाई कर्मथलो बनाएर यतिखेर भने बेलायतको कुनै अक्सफोर्डमा बस्नुहुन्छ, गीतकार पनि हुन्छ लीलाराज कामङले। र यो याद गीतिकथा धेरै अगाडि मैले एकचोटि वाचन गरिसकेको छु, तर बिचको केही भाग चाहिँ छुट्न पुगेछ। कथाकार लीलाराज कामङजीले इमेलमा पठाउनु भएको यो कथा को केही भाग छुटेको हुनाले आज मैले पुनः त्यो भागलाई समेटेर यहाँहरू माझमा यो कथा राखेको थिएँ। र कथाको कथावस्तुलाई बाँध्नको लागि मैले सुरुमा जारी फिल्ममा समेटेको गीत राखेँ, कहिले प्रेम गर्यो मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा, हर्क साउथले लेख्नुभएको गीत थियो र मनोज थापाकै सङ्गीत थियो। त्यसपछि मैले भुलि गए सम्झनालाई कुसुमी रुमाल, चलचित्र कुसुमी रुमाल गीत राखेँ, रञ्जित गजमेरको शब्द सङ्गीत रहेको गीत थियो दिपनारायण झाको स्वरमा। अनि त्यसपछि यसै कथाका कथाकार लीलाराज कामङले लेख्नुभएको याद शीर्षक गीत राखे। सम्भवतः यो गीत लेख्दै गर्दा उहाँले यो कथाको पनि रचना गर्नुभएको थियो, त कथा लेख्नुभएको थियो र यही कथाको सारको रूपमा चाहिँ याद गीत उहाँले लेख्नुभएको थियो गीतकार लीलाराज कामङज्यूले। हावाको झोकले पात हल्ल्याएको बेला मनोज थापा मगर सुनिता थेगिमको स्वरमा लीलाराज कामङको गीत रचना अनि मनोज थापा मगरको सङ्गीत रहेको थियो र यही गीत लाई नै उहाँले कथाको रूपमा पनि ढाल्नु भएको थियो। यो एउटा लेखकीय क्षमता पनि हो, लीलाराज कामङज्यूलाई धन्यवाद दिन चाहन्छु। अनि अन्तमा मैले चलचित्र मायाप्रीत चोखो मायाप्रीतिको गीत राखेँ, मैले मायाप्रीतिको कथा अरुणा लामा र किरण प्रधानको स्वरमा, र यी गीतसँग जोडेका सबै सबै सर्जकहरूलाई धन्यवाद दिन चाहन्छु। र यति बेला भने चाहिँ यहाँ लेख्नुहुन्छ गीतकार पनि हुन्छ घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगर बेलायतबाटै हुनुहुन्छ। नमस्कार तुलसी सर, सुन्दैछु रेडियो अनि कथा निकै मार्मिक लाग्यो, कथाकार हाम्रा गीतकार लीलाराज कामबाङज्यूलाई पनि मुरी मुरी धन्यवाद। र कथा सुन्दै गर्दा आज कथामा पनि पीडा थियो र अर्को एउटा पीडा हाम्रो प्यारो भाइ निम्स पर्वतारोहीको साथै सम्पूर्ण उक्त दुर्घटनामा परेर निधन भएका सबै सबै आरोहीप्रति श्रद्धाञ्जली पनि अर्पण गर्दै तिमीलाई भेट्न आएको थिएँ, साथीको गीत बजाइदिनु सक्नुहुन्छ कि सर भनेर भन्छ। अनि उहाँले चाहिँ हामीले उहाँहरूलाई धेरै मिस गरिरहेका छौँ, हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना पनि अर्पण गर्दछौँ भनेर घनबहादुर थापा मगर र कृष्ण थापा मगरले बेलायतबाट लेख्नु भएको छ। र कथासँग आजको व्यथा पनि मिल्यो भनेर लेख्नु भएको छ। गीत केहीपछि राख्नेछु, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। होमा पायम लिम्बूले पनि बेलायतबाट लेख्नुहुन्छ, सेवा र तुलसीज्यू आज मैले फेसबुकमा देख्न सकिनँ, त्यसैले गर्दा यतै म्यासेन्जरमा लेखेको है। हजुर गीति कथा सुन्दै थिएँ, साह्रै मार्मिक लाग्यो, कथाकार लीलाराज कामबाङ भाइ र हजुर दुवैजनालाई धन्यवाद दिन चाहन्छु। यदि समयले साथ दिएमा सम्बोधन तिमीलाई भन्ने गीत राखिदिनु भएमा आभारी हुने थिएँ, सम्झनामा हिमालको काखमै बिलाउनु हुने भनेर उहाँले चाहिँ निर्मल पूर्जा प्रति यो गीत उहाँको आत्माको चिरशान्तिको कामना गरेर श्रद्धाञ्जली स्वरूप राख्न चाहन्छु भनेर लेख्नु भएको रहेछ। र यहाँ घनबहादुर थापा मगर र होमा पायम लिम्बूले गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिमालय आरोहण गर्ने क्रममा हिम पहिरोमा पुरी निधन भएका चर्चित आरोही निर्मल पूर्जा निम्सलाई सम्झनु भएको छ र श्रद्धा सुमन व्यक्त गर्नुभएको छ। र निर्मल पूर्जाजी नेपाल आएको बखत धेरैचोटि मैले काठमाडौँको सौगातमा हाम्रो विनोद दाईसँग कुराकानी गरेको पनि सुनेको छु र यो नयाँ स्टुडियो सम्भवतः ओपनिङ हुँदै गर्दाखेरि पनि आउनुभयो जस्तो लाग्छ। हामी पनि कामना गर्छौँ, उहाँको आत्माको चिरशान्तिको कामना गर्न चाहन्छौँ। र गीत त म राख्नेछु, तर आज भने म यहाँहरू दुवैजनाको लागि एउटै गीत राख्नेछु। त्यो गीत चाहिँ म अब घनबहादुर थापा मगरजीले अनुरोध गर्नुभएकै गीत राख्नेछु, शिव लामाको स्वरमा, शिव लामाले माफ गर्नु शुभ लामाको स्वर रहेको यो गीतमा, शब्द घनबहादुर थापा मगरकै रहेको छ। तर त्यो गीतभन्दा अगाडि म यहाँ शर्मिला अधिकारीको प्रतिक्रिया पढिहाल्छु। उहाँ चाहिँ
अहिले पृथ्वीको अर्को गोलार्धबाट लेख्नुहुन्छ, मन छुने गीतिकथा, जातभातको कारण धनी गरिबको पर्खालले छेकिदिँदा चोखो माया लाउने प्रेमीहरूले आफ्नै हातले मायाको आहुति दिनुपर्छ, आफ्नै प्रेममा दागबत्ती चढाउनु पर्छ भन्ने एउटा भनौँ उहाँले चाहिँ प्रतिक्रिया लेखेर पठाउनु भएको छ र कथा सुनेर पठाएको प्रतिक्रियाको लागि धन्यवाद दिन चाहन्छु। वास्तवमा यहाँ ध्रुव र ताराको प्रेम मात्र थिएन, समर्पण पनि थियो यो यात गीतिकथामा। शर्मिला अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ एउटा कविता पठाउनु भएको रहेछ। उहाँले पनि आरोही निर्मल पुन नेम्स लगायत उक्त हिम पहिरोमा परेर निधन भएका सबैको आत्माको चिर शान्तिको लागि भनेर यो कविता सुरक्षित राखेर म बिहिबारको कार्यक्रममा वाचन गर्नेछु है। त यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। हाम्रा शर्मिला अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिँदै अब भने म यहाँ होमा पायम लिम्बू र घनबहादुर थापा मगर र कृष्ण थापा मगरले एउटा गीत अनुरोध गर्नुभएको छ, निर्मल पूर्जा नेम्स लगायत उक्त हिउँ पहिरोमा, अर्थात् पाकिस्तानमा अवस्थित 8,047 मिटर अग्लो यो बोट पिक आरोहण गर्ने क्रममा गएको साउन 14 गते बिहिबार चाहिँ हिउँ पहिरोमा परेर निर्मल पूर्जा लगायत 6 जना नेपाली र अन्य 4 जना विदेशीहरूको निधन भएको थियो र यो दुःखद क्षणमा उहाँप्रति श्रद्धा सुमन स्वरूप यो गीत माग्नु भएको छ र यति बेला मान्छे म होमा पायम लिम्बूको लागि पनि अनि घनबहादुर थापा मगरको अनुरोधलाई पनि स्वीकार्दै चर्चित आरोही निर्मल पूर्जा निम्सको आत्माको चिर शान्तिको कामना गर्दै, सम्पूर्ण आरोहीहरूको आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरूले अनुरोध गर्नुभएको गीतमध्येको दुई गीतमध्ये एउटा गीत राख्न चाहन्छु शुभ लामाको स्वरमा। यसमा शब्द रचना घनबहादुर थापा मगरकै रहेको छ। अहिलेलाई भने यही गीत

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सम्बोधन बलको गीत राखे श्रोताहरू 1974 AD समेटेको यो गीत खुमा पाइमलिमले अनुरोध गर्नुभएको थियो, मैले उहाँको अनुरोधलाई पनि स्वीकारेँ। अघि मैले घनबहादुर थापा मगरजीको अनुरोधलाई स्वीकारेर उहाँहरू दुवैजनाले स्वर्गीय निर्मल पूर्जा नेम्सप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो गीत मार्फत। दुई गीत अठाइसिएको छु र यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, विशेष गरी होमा पाएम र घनबहादुर थापा मगरज्यूलाई। होमाजीले धन्यवाद भनेर लेख्नु भएको छ, घनबहादुर थापा मगरजीले पनि धन्यवाद भनेर लेखिसक्नु भएको छ। यहाँहरू दुवैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, लेख्नुहुन्छ द्वारिका थापा मगर। नमस्कार तुलसीजी, आज स्वर्णिमसँग कार्यक्रम मार्फत गीतिकथा तथा मिठा मिठा गीतहरू सुनेर रहनुहुने संसारभरिका श्रोताहरूमा हार्दिक नमन गर्दछु। अनि यो हाम्रो सुन्दर चिया बगान इलाम कति रमाइलो, धन्यवाद तुलसीजी। हजुरको वाचनको गीतिकथा साह्रै मन छुने थियो, कथाकारलाई नमन भन्दै तुलसीजी एक गीत हजुरकै रोजाइमा। मेरो सम्धी लीलाराज काम्बाङ, शर्मिला अधिकारी, हरि राई, जुनिना राई लगायत यसै गरी मनलाई चिन्नुहुने सम्पूर्ण मलाई चिन्नुहुने सम्पूर्णमा सुनाइदिनु हुन अनुरोध गर्दछु भन्दै विदा मागेँ भने लेख्नु भएको छ द्वारिका थापा मगरज्यूले, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। द्वारिका थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँ हुमा

केही लेख्न मन लाग्यो भने लेख्नु भएको रहेछ उहाँले चाहिँ, इलामको चियाबारी कुहिरोले ढाकेको तिम्रो याद आयो मनभित्र राखेको, हरियो त्यो पाखामा चियाको सुवास छ, तिमी बिना यो मन अधुरो अधुरो खास छ भनेर लेख्नु भएको छ। र उहाँले चाहिँ सम्झनाको कोसीले चाहिँ मेरो तर्फबाट यति बेला साउथ कोरियामा रहनुहुने खेम लिम्बू, युएसएमा रहनुहुने एनपी परदेशी, बेलायतमा रहनुहुने आदरणीय दाई लीलाराज कामबाङ लगायत सबैलाई मिठो सम्झना माया भन्दै ओझेल परिहाई नमस्कार भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। हरिराईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट, हो हरिराईजी धेरै पछि आज जोडिनु भएको छ, सायद फर्कनु भयो जस्तो लाग्यो, उहाँ केही समय अगाडि बेलायतभन्दा अलिक पारिपट्टि जानुभएको थियो युरोपतिर। उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि स्विजरल्यान्डको होलिडेबाट फर्केर यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुनेर मनोरञ्जन लिइरहेछु। आजको गीती कथा साह्रै राम्रो, सुन्दर, मर्मस्पर्शी लाग्यो। उस्तै मिठो गीत सङ्गीत कथाकार लीलाराज कामबाङ सरलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि। साथै हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाइरहेको शुभकामना छ भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हरिराईजी। उहाँ अहिले स्विजरल्यान्डको यो होलिडे सकेर फर्कनु भएको छ। आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको अघिल्लो खण्डको उठानमै उहाँको मारुनी गीत पनि राखेको थिएँ, सुरुवाती गीतै मैले हरिराईजीले गाउनुभएको गीतबाट कार्यक्रमको आज ओपनिङ गरेको थिएँ र कार्यक्रम सुनिरहनु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँ लेख्नुहुन्छ, अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भावुक बनाइदिनु भयो, कथाकारज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना भन्न चाहन्छु। अनि सर आज मिल्छ भने हाम्रा लोकप्रिय गीतकार आदरणीय लीलाराज कामबाङ सरले नै लेख्नुभएको मर्मस्पर्शी गीत शान्ति श्रीले गाउनुभएको बालुवाको महलमा कस्तो मेरो सवारी भन्ने गीत आज आफ्नै अभिरुचिमा तुलसी सर लगायत सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन पनि चाहन्छु। सबैलाई शुभ दिन, हरिराई फेल्थम लन्डन युके भन्ने लेख्नुभएको छ। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई आज कार्यक्रम सुन्नुभएको छ केही दिनको अन्तराल पश्चात, अहिले उहाँ अहिले फेल्थमबाट कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ लीलाराज कामबाङकै रचना रहेको गीत माग्नु भएको छ, अर्थात् बालुवाको महलमा कस्तो मेरो सवारी। यस गीतको चाहिँ अफिसियल भिडियो पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, त्यो भिडियो चाहिँ यहाँहरूले भनौँ मोडेल विमला लिम्बू को युट्युब च्यानल गएर पनि हेर्न सक्नुहुनेछ। र गीत केहीसिनपछि राख्नेछ, हरिराईजीलाई धन्यवाद दिन चाहन्छु, हार्दिक धन्यवाद आभार प्रकट गर्दछु भनेर घनबहादुर थापा मगरजीले फेरि लेख्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आजको कथा यादका कथाकार हाम्रा लीलाराज कामबाङजीले पनि यहाँ लामो प्रतिक्रिया लेखेर पठाउनु भएको छ, उफ आफ्नो कथाले आफैलाई रुवायो, वास्तवमा तपाईँको जादुमय आवाजले होला, हजुरलाई म 21 तोकको सलाम दिन चाहन्छु र तुलसी बस्ने सर नमन गरे भन्नुभएको छ, मेरो पनि नमन छ तपाईँलाई, सलाम गरे सेल्युट गरे, आजले यति मात्र भने है हजुर तपाईँ जस्तो जादुमय स्वरका सम्राट सबै आमाहरूको कोखबाट जन्म होस्। तुलसी सर वास्तवमा कसले बनायो भनेर कवियात्री शर्मिला अधिकारीज्यूले जात कसले बनायो भनेर कवियात्री शर्मिला अधिकारीज्यूले चाहिँ प्रश्न गर्नुभयो जस्तो लाग्यो, मलाई पनि यही कुराले खाइरहेको थियो, जात कसले बनायो, जरुरी थियो सानो जात ठुलो जात जातकै कारण अपहेलित हुनुपर्ने, सानो हुँदा आफैले भोगेको देखेको कुरालाई आज कथा भन्यो, कविता भन्यो, वियोगान्त गीत भन्यो, याद भन्यो। यादका पात्रहरू ध्रुव र तारा को हुन्, सल्लेरी पाखा कता होला, घाँस दाउरा गर्दा सबैको माया कसरी अभिशाप बन्यो, घाँस दाउरा गर्दा बसेको माया कसरी अभिशाप बन्यो, सबै जातकै कारण भनेर प्रश्न गर्नुभएको छ। अनि बिएबिस गोर्खा रेडियोको रेडियो तरङ्गबाट वाचन गर्नुभयो, धन्यवाद, जसमा स्वर किन्नरी सुनिता थेगिम लिम्बू बहिनी अनि स्वरका उस्ताद मनोज थापा मगरलाई कथाको अंशको रूपमा सुमधुर स्वरले साथ दिनुभयो, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि साथमा सुन्नुहुने सबै सबै श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, तपाईँ तुलसी सर, शर्मिला अधिकारी, हरि राई, शकुन्तला खत्री, द्वारिका थापा मगर, होमा पाइम लिम्बू, जुनिना राईजीहरू, सुमी लिम्बू, नुतन भुषाल, जानु कामाङ लिम्बू, सुनिता थेगिम लिम्बू, मनोज थापा मगर, सबै सबैलाई सम्झना गरे है भनेर लेख्नु भएको छ हाम्रा लीलाराज कामाङजीले, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले धेरैजनालाई सम्झनु भएको छ र कथा निकै राम्रो लेख्नु भएको थियो, मैले केही भाग छुटाएछु अस्ति नै, आज ती भागलाई समेटेको छु, लीलाराजजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
तपाईँलाई पनि एक्काइस तत्वको सलाम छ है, त यतै बाटो भन्न चाहन्छु।

अनि यहाँ सुमिन विवश सामा लेख्नुहुन्छ, सेवा र नमस्कार तुलसर, म पनि सुन्दैछु है कलङ्कीबाट भन्नुभएको छ। आजको प्रस्तुति साह्रै राम्रो लाग्यो, गीत सङ्गीत पनि उस्तै मन छुने, तपाईँको आवाज मन छुने, तपाईँको उन्नति प्रगतिको हार्दिक मङ्गलमय शुभकामना, सबैलाई मिठो सम्झना आशेवारो तुलसी सर भनेर लेख्नु भएको छ। उहाँले चाहिँ स्वरसम र नारायण गोपाल दुईवटा फुल देउरालीमा भन्नु खोज्नु भएको के हो त्यति मात्रै लेख्नु भएको छ। जुनिना राई बहिनी, उहाँलाई धन्यवाद दिन चाहन्छु हाम्रो सुमिन विवश सामालाई। जुनिना राई लेख्नुहुन्छ, नमस्ते तुलसीदाई, मैले पनि सुन्दैछु धनकुटाबाट, आज धेरै दिनपछि उपस्थित जनाए, धान रोपाई सकेर अलिक फुर्सद मिलेको छ। आजको गीती कथा धेरै मार्मिक लाग्यो, धन्यवाद कथाकार दाई लीलराज कामबाङ अनि सबैलाई मिठो सम्झना भन्नुभएको छ। धान रोपेर अब करिब करिब सकिसक्नु भएछ, केही दिन अगाडि अर्थात् गएको हप्ता या अघिल्लो हप्ता तपाईँलाई फ्यामिली कनेक्टिङमा हरिराईजीले नम्बर दिनुभएको थियो, तपाईँको मैले फोन डायल गर्थेँ, उठेको थिएन, सायद धान रोप्नमा व्यस्त हुनुहुन्थ्यो होला त्यही भएर उठेन, तर आज चाहिँ कार्यक्रम सुनिरहनु भएको छ, धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी लेख्नुहुन्छ, सुन्दर तस्बिर, नमस्कार सर, आजको गीती कथा सुन्न सकिनँ, जे जति सुने मार्मिक दुःख थियो, कथाकारज्यूको कलमले निरन्तरता पाइरहोस् र मिठो वाचन गरेर मन्त्रमुग्ध बनाउने तपाईँ तुलसी सर लगायत सबैलाई धन्यवाद, गीत रोज्नु पर्दा तपाईँकै रोजेको कुनै कालजे गीत सुनाइदिनु होला है, धन्यवाद भन्नुभएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र यहाँ कालजे गीत भन्दै गर्दाखेरि स्वर सम्राट नारायण गोपालले गाउनुभएको दुईवटा फुल देउरालीमा ईश्वर वल्लभले लेख्नुभएको गीत चाहिँ यहाँ सुमिन बिउ सामाले अनुरोध गर्नुभएको छ, त्यो गीत म केही दिनपछि सुनाउनेछु। तर यतिखेर भन्छ हरि राईजीले एउटा गीत अनुरोध गर्नुभएको छ, आजका कथा यादका कथाकार लीलाज कामबाङले नि लेख्नुभएको र शान्तिश्री परियारले गाउनुभएको गीत आज सुनाइदिनुहोस् है भन्नुभएको छ। त्यो गीत म सुनाउनेछु यहाँलाई, कार्यक्रममा जोडिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला मान्छे बालुवाको महलमा कस्तो मेरो सवार बोल गीत राख्न चाहन्छु, लीलाराज कामबाङको गीत र रचना अनि शङ्कर थापा इस्मालको सङ्गीत र स्वर रहेको छ, यसमा शान्तिश्री परियारको।

0: एसबीएस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

स्वर सम्राट नारायण गोपालको स्वर सङ्गीत रहेको यो गीत राखेँ श्रोताहरू। मैले यहाँहरू माझमा ईश्वर वल्लभको गीत रचन रहेको थियो र यो गीत चाहिँ विशेष गरी नूतन भूषालजी र सुमिन विवश सामाको लागि राखेको थिएँ। यहाँ नूतनजीले एउटा तपाईँकै रोजाइमा कालजी गीत भन्नुभएको थियो र सुमिन विवश सामाले चाहिँ स्वर सम्राट नारायण गोपालको दुईवटा फुल देउराली मैले लेख्नुभएको छ। उहाँहरू दुवैजनाको आग्रहलाई स्वीकार गरेर मैले यो गीत राखेँ र फेरि पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। र यहाँ मिनी कालीकोटे रायजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, अक्सफोर्ड केनबाट हुनुहुन्छ। उहाँ चाहिँ नमस्कार तुज दाई, पिक्चर सुन्दर छ, मिल्छ अनि हजुरको रोजाइमा गीत अनुरोध गरे भन्नुहुन्छ। मेरै रोजाइमा भन्नुभयो, म तपाईँलाई कुनै गीत सुनाउने छु है। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्छ मिनी कालीकोटी रायजी अनि द्वारिका थापा मगर धन्यवाद भनेर लेख्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ उहाँ, नमस्ते तुलजी, सुन्दर इलामको फोटोबाट सुरु भएको आजको कार्यक्रम सुने सुन्दै जाँदा मनै भारी हुँदै गयो त कथा निकै नै मार्मिक थियो। त्यसैमाथि तुलसीजीको उत्कृष्ट वाचन शैली प्रशंसनीय छ। कथाकार तथा गीतकारले राजजीको कलम अझ सशक्त चलिरहोस् शुभकामना। देयर इज नथिङ इम्पोसिबल भन्ने भन्दै निकै साहसिक कीर्तिमानहरू राख्न सफल लोकप्रिय पर्वतारोहीलाई त्यही हिउँले उनलाई हामीबाट चुडेर लग्यो। प्रकृतिलाई कसै गरी पनि जित्न नसकिने रहेछ। निर्मल पूर्जा तथा सम्पूर्ण टिमप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर लेख्नु भएको छ उहाँले, अर्थात् रघु भट्टराईजीले। उहाँ बोस्टन युएसएबाट हुन्छ। रघुजीलाई धन्यवाद दिन चाहन्छु। र अघि मैले सुरुमै हरि राईको गीत बजाउँदै गर्दाखेरि उहाँले मलाई इनबक्स गर्नुभएको थियो, हिजो चाहिँ हरि राईजीको जन्मदिन परेको हुनाले उहाँलाई बिलेटेड ह्याप्पी बर्थडे भनेर जानकारी गराउनु भएको थियो र मैले पनि हरि राईजीलाई जन्मदिनको शुभकामना दिइसकेको छु। यसै गरी हाम्रा एनपी परदेशीजीले पनि नर्थ क्यारोलिनाबाट दिइसक्नु भएको छ। हरि राईजीले चाहिँ यहाँ प्रतिक्रिया लेख्नु भएको थियो, अघि मैले पढि नै सकेको छु, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। रघुजीलाई धन्यवाद। शर्मिला अधिकारीजी यहाँ फेरि लेख्नुहुन्छ, आजको दिन त गीति कथा र ती साहसी आरोहीहरूको लागि रेडियोमा बजेका गीतले त साँच्चै नै भावुक बनायो। यता त दिन पनि त्यस्तै छ, घाम लागेको छैन, सबैको आफ्नै भाव दर्शाउने तरिका हुन्छ भने जस्तै आकाशले पनि पानीका रूपमा आँसु झारिरहेको जस्तो लाग्छ। आमाको काखबाट उठेर हिँडेको छोरा हिमालको काखमा निदाइदियो, त्यो पनि कहिले नउठ्ने गरेर भनेर लेख्नु भएको छ। कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजीले उहाँलाई धन्यवाद दिन चाहन्छु। सुन्दर कविता पनि मलाई पठाउनु भएको छ, यसै विषयमा केन्द्रित रहेर म बिहिबारको कार्यक्रममा म अवश्य भाषण गर्नेछु। यहाँलाई धन्यवाद दिन चाहन्छु फेरि पनि। अनि हाम्रा प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्सोट युकेबाट प्रेम दाई लेख्नुहुन्छ, नमस्कार तुलजी, कार्यक्रम सुनिरहेछु, आजको गीतको अनुरोध गर्ने दिन भएकोले आदरणीय मित्र अरुण थापाको स्वर सङ्गीत र भूषण खरेलको शब्दको गीत मरोए पनि तिमी आँसी दिन सुनाउन मन लाग्यो है। यो सप्ताहन्त यो सप्ताह सबैको शुभ बनोस्, यही कामना छ। सुन्दर तस्विरको लागि धन्यवाद प्रेम विश्वकर्मा। दीप ज्वेलरी अल्सोट युके भनेर लेख्नु भएको छ, प्रेमदालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अल्सोट युकेबाट कार्यक्रम सुनेर हामीसित सधैँ नै जोडिनुहुन्छ। उहाँले चाहिँ अरुण थापा मगरले गाउनुभयो गीत, भूषण खरेलले लेख्नुभयो गीत माग्नु भएको छ, त्यो गीत राख्ने नै छु। तर त्यसभन्दा अगाडि यहाँ लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ ललित गुरुङ दाई र साथी भाउजू दुवैजनाको संयुक्त प्रतिक्रिया छ यहाँ। देव तुलसन नमस्ते, हामी पनि हजुरको मिठो प्रसिद्धि सुनिरहेछौँ, गीति कथा धेरै नै मन छुने खालको थियो र वाचनको त के कुरा गर्नु खोइ एवान हजुर। अनि सर, आज हाम्रो देशले एक महान व्यक्तित्व गुमाएको छ, निम्स दाईले नेपालको पर्यटन प्रबन्धनमा भाइले लेख्नु भएको उहाँले, निम्स भाइले नेपालको पर्यटन प्रबन्धन र देशको पहिचान र गौरवलाई विश्व सामु चिनाउनु भएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ भनेर लेख्नु भएको छ। अनि निम्स भाइलाई यस दुःखद घटनामा वीरगति प्राप्त गर्ने सम्पूर्ण वीरहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गर्दछु। उहाँको आत्माको चिर शान्ति कामना गर्दै शोक सन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। ओम शान्ति भनेर लेख्नु भएको छ ललित गुरुङ दाई। सती गुरुङज्यूले बेलायतबाट हुनुहुन्छ, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बू बेलायतबाट लेख्नुहुन्छ, नमस्ते सेवारो तुलसीज्यू, मिठो गीत कथा मन छुने गीत कथा सुनेर इन्जोय गरिरहेको थिएँ, कुनै गीत तपाईँकै रोजामा सुनाइदिनु होला है। खेलमती लिम्बू भनेर लेख्नु भएको छ, अब भने म एउटा गीत राख्नेछु, यो गीत चाहिँ म खेलमती लिम्बू लगायत सम्पूर्ण श्रोताहरूको लागि सुनाउन चाहन्छु। यो गीतको अनुरोध चाहिँ प्रेम विश्वकर्म दाईले दीप ज्वेलरी अल्सोट युकेबाट गर्नुभएको छ। अहिलेलाई भने भूषण खरेलको रचना र अरुण थापाको स्वर सङ्गीत रहेको यही गीत यहाँहरू माझमा

म अर्को गीत राख्दैछु, यो गीत चाहिँ गलत गीत परे जस्तो छ। म रोए पनि गीत माग्नु भएको थियो, तर यति बेला चाहिँ म अरुण लामाले गाउनु भएको गीत राख्न चाहन्छु। विश्ववल्लभले लेख्नुभएको गीत हो, अहिलेलाई भने नातिकाजीको सङ्गीतमा रहेको यो गीत र कार्यक्रमको विषौनीमा पुछारमा चाहिँ म रोए पनि गीत राख्ने कोसिस गर्दैछु।

भाग्यले खुसी खोसेर लग्यो यो गीत राखेँ मैले अरुणा लामाको सुरमा। र यति बेला भने छवि थापा मगरज्यू लेख्नु आहा कति सुन्दर फोटोहरू तुलसीजी भन्ने लेख्नु भएको छ। अनि छवि थापा मगर अगाडि लेख्नु छ, नमस्ते तुलसी, आज भारी मनको साथ कार्यक्रम सुन्दैछु। गत बिहिबार हिम पहिरोमा परि विश्वविख्यात पर्वतारोह निर्मल पूर्जा नेम्स दाई र उहाँको साथमा रन हुने अन्य आरोहीहरू जो हिउँ पहिरोमा परेर दिवंगत हुनुभएका सम्पूर्ण ती आरोहीप्रति मृत आत्माहरूको चिर शान्तिको कामना गरे भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। अनि शोक सन्तप्त परिवारजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, धन्यवाद भन्ने लेख्नु भएको छ। र यहाँ अघि ललित गुरुङ दाई र सती गुरुङ भाउजूले दाई भन्ने लेख्नु भएको छ, नेम्स दाई भनेर, उमेरले त भाइ तर उहाँको टाइटलै दाई हो जस्तो लाग्यो, सबैले दाई लेख्नु भएको छ। र फेरि पनि उहाँहरूलाई सम्झे ललित गुरुङ दाई र सती भाउजूलाई, अनि धन्यवाद दिन चाहन्छु छवि थापा मगरज्यूलाई। शर्मिला अधिकारीले अधिकारीजीले कनेक्टिकट युएसबाट बिलेटेड ह्याप्पी बर्थडे हरिसर भन्ने लेख्नु भएको छ, फेरि पनि शर्मिलाजीलाई धन्यवाद दिँदै अब नै कार्यक्रमको विषौनीमा पुछारमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद। सुनेर जोडिनु सम्पूर्ण आधार श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो पुछारमा यो विषौनीमा भेट मार्ने क्रममा चाहिँ दीप ज्वेलरी अल्सोट प्रेम अल्सोट युकेबाट प्रेम विश्वकर्मा दाईले अनुरोध गर्नुभएको गीत अरुण थापा मगरको स्वरमा यहाँहरू माझमा छाड्दै म बिदा हुन चाहन्छु। सुनिदिनु भएकोमा धन्यवाद। सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। यस गीतका गीतकार हुनुहुन्छ भूषण खरेल, यही गीत यहाँहरू माझमा राख्दै बिदा हुन्छु। नमस्ते। यसबीचमा हाम्रा एनपी परदेशीजीको लामो प्रतिक्रिया ढिलो प्राप्त भयो, धेरै लामो लेखेर होला ढिलो प्राप्त भएको छ, त्यो पनि पढिहाल्छु। आज इलामको सुन्दर तस्विर, इलामे प्रस्तुता सर्जक तुलसीजीको मिठो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम, उता सुन्दर हिमालले केही हिमाल प्रेमीहरूलाई सधैँको लागि आफैसँग राखेको तितो सत्य, अनि जातीय विभेद सहन नसकेर जीवन समाप्त पारेको ट्रेजेडी कथा याद, यो माहौललाई पचाउँदै गरेको मेरो बिहानी भने लेख्नुहोस्, अनि यो माहौललाई तताउँदै गरेको मेरो बिहानी, मन खोला जस्तै भएछ यता ठोकिने उता ठोकिने, सलल बग्ने झरनाहरू बाट खस्ने चट्टानमा ठोकिने, केही वर्ष अघि रेडियो अभियानमा काम गर्दा जातीय छुवाछुत सम्बन्धी कार्यक्रम गरेको पनि स्मरण गरायो। कथाकार लीलाराजज्यूलाई कथाको निरन्तरता दिएर दोस्रो भाग हामीलाई चाहेको प्रस्तुत गर्न पनि अनुरोध राखे, हामीले चाहेको समाज पनि प्रस्तुत गर्न अनुरोध राखे दोस्रो भागमा चाहिँ भनेर उहाँले लेख्नु भएको छ। अनि यादलाई सुन्दर अघिल्लो पुस्ताको कथा जस्तो लाग्यो, अहिले त समाजसँग डटेर प्रेम फुलाउनेहरू धेरै छन्, उहिलेको जस्तो अवस्था सायदै होला भन्न मन लाग्छ, तैपनि यसको उन्मूलन अभियान यसरी नै चलाइराख्नु पर्दछ, धन्यवाद अभियानको लागि लीला सर भनेर लेख्नु भएको छ। एनपीजीलाई अन्तमा धन्यवाद दिँदै अब नि फेरि बिदा मागे अरुण थापाले गाउनुभएको यही गीतमा यहाँहरू माझमा राख्दै फेरि पनि बिदा हुन्छु। नमस्ते।

0: Pelaajan pari.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्कका कार्यकारी निर्देशक दुर्ग रावलले डिजिटल करेन्सीको व्यवस्था राख्दा केन्द्रीय बैङ्क डिजिटल करेन्सी सिबिडिसी समेटिने बताउनु भएको छ। अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले डिजिटल करेन्सी र डिजिटल ब्याङ्किङ प्रणालीलाई एउटै विषयका रूपमा परिभाषित गर्न आवश्यक नरहेको तर्क गर्नुभएको छ। हालको ऐनमा भने ब्याङ्क नोट र सिक्कालाई मात्र करेन्सीको परिभाषामा समेटिएको छ। नोबेल परासीको सुस्तामा भारतीय पक्षले अस्थायी बाँध भत्काएको विषयमा राष्ट्रिय सभामा आवाज उठेको छ। बैठकमा सांसद पूजा चौधरीले सुस्ताको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: नेपाली भूमि पश्चिम नवलपरासीको सुस्ता पाँच थारू टोलमा निर्माणाधीन 132 मिटर लामो अस्थायी बाँधमा एसएसबीद्वारा कच्ची बाँध भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको छ। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
3: राष्ट्रिय सभा सदस्यले सरकारलाई बदलाको भावनामा काम नगर्न चेतावनी दिएका छन्। विशेष समय लिएर सदस्य किरण बाबु श्रेष्ठले दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको उदाहरणबाट सिक्न सुझाउनु भएको छ।
5: नेल्सन मण्डेला एउटा घुम्न बाटोमा जाँदै गर्दा एउटा होटेलमा खाना खान बस्नु हुँदा त्यहाँसँगै नजिकै अर्को एकजना व्यक्ति हात थर थर थर कामेर भात खाइरहेको देख्नुभयो र उहाँले सुरक्षा कर्मीलाई भन्नुभयो त्यसलाई यहाँ नजिक बोलाऊ त, यहाँ सँगै बसेर खानालाई बोलाऊ भनेर भन्नुभयो अरे। त्यो थरथर कामिरहेको हात कामिरहेको व्यक्तिलाई नजिकै बोलाएर ल्याउँदाखेरि निधारभरि पसिना निकालेर निस्क्यो। त्यसपछि म सुरक्षाकर्मीहरूले सोध्यो अरे कि नेल्सन मण्डेलालाई तपाईँले उहाँलाई किन यहाँ नजिकै बोलाउनु भयो, किन त्यो हात कामिरहेको छ त्यसको र किन पसिना आइरहेको छ भन्दाखेरि नेल्सन मण्डेलाले भन्नुभएको थियो अरे म जुन दिन जेलमा बसेको थिएँ अत्यन्त मलाई यातना दिँदा यो जेल या जेल जेलर थियो, जेलको हाकिम थियो र मलाई पानी खाएर पानी प्यास लागेर मलाई पानी पानी भनेर माग्दा मलाई पिसाब दिएको थियो त्यो व्यक्ति अहिले यो यही थियो। त्यस कारण अहिले मैले फेरि बदला लेला भनेर डराएर यो धार पनि थरथर कामेर पसिना पसिना भइरहेको छ। तर आज यो बदलाको भावनाले मुलुक चल्दैन, बदलाको भावनाले राष्ट्र निर्माण हुँदैन, त्यसैले आज त्यो कुरो मैले बिर्सेको छु, क्षमा दिएको छु भने नेल्सन मण्डेला जस्तो महान व्यक्ति फेरि यो मुलुकमा आवश्यक छ।
3: श्रीकृष्ण अधिकारीले आन्दोलनताका बेचेको नारा अहिले पुरा भएन भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ।
6: पुराना दलहरूले केही नगरेर नेपाली विदेशिनु परेको भाष्यको व्यापार खुपै गरियो, तर आज तपाईँहरूले चलाएको शासनमा पासपोर्ट लिने युवा युवतीहरूको लाइन कति छ, श्रम स्वीकृति लिनेहरूको लड्को कत्रो छ देख्नु भएको छ। अब आफैमा लागेको दाग पखाल्ने बेला भएन र मन्त्रालय घटाएर सुशासनको थालनी गर्ने पारदर्शिता ल्याउने कुरा हामीलाई राम्रो लागेको थियो। एउटा मन्त्रालयमा 5-5 जना सल्लाहकार, दर्जनौ स्वकीय सचिवहरूको लश्कर केका लागि?
3: हिमालयका महासचिव शङ्कर पोखरेलले सबै तहका कमिटीलाई आन्दोलनका लागि तयार रहन भन्नुभएको छ। प्रदेश कमिटिका पदाधिकारी तथा मिशन पार्टी जागरण अभियानमा घटिएका केन्द्रीय प्रतिनिधि सङ्घको भर्चुअल बैठकमा पोखरेलले सरकार विरुद्ध आन्दोलनमा जान सकिने भएकोले तयारी अवस्थामा रहन भन्नुभएको हो। शासन सञ्चालनको पर्याप्त अनुभव नभएका व्यक्ति सरकारको नेतृत्वमा पुगेकाले देश जटिल परिस्थितितर्फ धकिलिएको उहाँको भनाइ छ। पूर्वी नाका काँकरभिट्टा भएर भारत आउने नेपाली चियाको निर्यातमा कमी आएको छ।
7: काँकरभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चिया निर्यातको परिणाम र आमदानी दुवैमा कमी आएको हो। भन्सार कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 3,53 करोड बराबरको 13,045 मेट्रिक टन चिया निर्यात भएको छ भने 2081-82 4,17 करोड बराबरको 15,311 मेट्रिक टन चिया निर्यात भएको थियो। प्रमुख भन्सार प्रशासक शिवलाल नेउपानेका अनुसार काँकर भित्ता नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो हो।
3: मौसम विभागले आउँदो तीन दिन मनसुन बढी सक्रिय हुने भन्दै सतर्कता अप्नाउन भनेको छ। केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ। आज पनि पहाडी भेकाएका ठाउँमा र लुम्बिनीको तराई भेकाएका क्षेत्रमा भारी वर्षाको सम्भावना छ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर, पापी मन कसरी बुझाउला, छिटको गुन्यौँ सानीले लगाउँदा, बडो मिठो गीत यो, धेरै पुरानो चलचित्र सीमारेखाको। यो गीतमा संगीता राणा र रामकृष्ण खालको आवाज सुनाएँ मैले, र यही गीतको साथसाथमा आदरणीय श्रोतावृन्द, आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको शुभारम्भ पनि भएको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो युवा टकाउन चाहन्छु। म शेर सनवार तपाईँको सेवामा छु। तपाईँ सबै सबै सबैलाई नै कार्यक्रममा मैले सँगसँगै लिएर जान चाहेकी छु। यतिखेर समयको कुरा गर्छु, दिउँसोको 1 बजेर अहिले 12 मिनट गएको छ, ठिक 4 बजेसम्म तपाईँको र मेरो साथ यसै गरिकन रहनेछ। तपाईँहरू सबैले पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेको छु है मैले। त प्रिय श्रोतावृन्द, अब अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँ सबैलाई अगाडि हाम्रो नेपाली क्यालेन्डर पल्ट आउनपट्टि लिएर जाँदैछु। आज विक्रमसम्म 2083 साल साउन महिनाको आज 18 गते, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 3 अगस्त 2026 सोमबारको दिन श्रावण कृष्ण पक्षको पञ्चमी तिथि परेको छ। आज सोमबारको दिन, आजबाट हाम्रो वर्किङ विक फेरि पनि सुरु भइसकेको छ। तपाईँहरू सबैले पनि वर्किङ विकलाई अब इन्जोय गर्नको लागि तयार हुँदै हुनुहुन्छ होला। 2 दिनको छुट्टीले भरिपूर्ण रूपमा चाहिँ नि एकदमै फ्रेस भएर आइसक्नु भएको छ होला, आफ्नो काममा लागिसक्नु भएको छ होला भन्ने आशा गरेको छु। त यहाँ विक जुन छ, वर्किङ विक, अब तपाईँको एकदमै राम्रो होस् मेरो यही शुभकामना। फेरि पनि अलिकति मौसममा अलिकति न्यानो पनि अलिकति गर्मी पनि बढेको हो कि जस्तो महसुस भइरहेको छ। हिजो र अस्ति 2 दिनको गर्मी अत्यन्तै धेरै नै थियो होइन, धेरै नै वार्म वेदर रहेको थियो। त्यो कारण गर्दाखेरि तपाईँ हामी सबैलाई यसबाट चाहिँ अलिकति अप्ठ्यारो स्थिति त पक्कै पनि भयो होला होइन। स्पेसली अब रातिको बेलामा सुत्दाखेरि चाहिँ बडो कठिनाइ हुन्छ क्या, दिउँसो त अब यताउता जे गर्दा पनि भयो, राति सुत्दाखेरि चाहिँ नि अलिकति विशेष गरिकन माथिल्लो तलामा हाम्रो बेडरुम्सहरू हुन्छ, त्यहाँनिर तातिरहेको हुन्छ होइन, त्यसले गर्दाखेरि त्यसमाथि अब युकेको घरहरू अलिकति वार्मथलाई चाहिँ प्रिजर्भ गर्ने खालको बनेको हुन्छ। त्यो कारणले गर्दाखेरि पनि सायद यो गर्मी भएको होला। एकजना मेरो साथीले कुरा गर्दै हुनुहुन्थ्यो लास्ट विक कि अब नेपालको गर्मी र यहाँको गर्मीमा फरकको कुरा गरेका थियौँ कि हामीले है। नेपालमा हामी जस्तै गर्मी महिनामा गयौँ भने पनि घरभित्र एकदम हुप्प भएको जस्तो महसुस हुँदैन है, यहाँ चाहिँ कस्तो घरभित्र अलिकति गर्मी भयो भने पनि हुप्प हुन्छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो उहाँले। त्यसको चाहिँ कारण के हुनसक्छ भन्ने कुरा गर्दाखेरि मेबी बिकज अब यहाँको घर अलिकति यो जुन हिटलाई चाहिँ नि प्रिजर्भ गर्ने हिसाब किताबले बनाइएको हुन्छ, काठको हुन्छ, इन्सुलेसनहरू हुन्छ होइन, पक्कै पनि अब जाडो महिनालाई बढी लक्षित गरिन्छ यहाँनिर होइन। अब नेपालमा घरहरू फेरि सिमेन्टको हुन्छ होइन, सिमेन्टको घरहरू भएको हुनाले यसै त सिमेन्ट अब नेचुरली नै अलिक चिसो पनि हुन्छ। त्यो कारण गर्दाखेरि सायद अब यो गर्मी महिनामै भए पनि त्यति साह्रो भित्र घरमा चाहिँ एकदम हपै गर्मी नभएको सायद कारण त्यो हुनसक्छ भन्ने कुरा भएको थियो। वेल मेबी अब त्यो हामी गलत हुन पनि सक्छौँ, सही हुन पनि सक्छौँ, तर हाम्रो एउटा चाहिँ नि कुराकानीको क्रममा चाहिँ त्यो कुरा निस्किएको थियो। तपाईँहरूलाई कस्तो लाग्छ कुन्नी है? मलाई चाहिँ सायद त्यस्तै हो कि जस्तो लागिरहेको छ। अब यहाँ युकेमा चाहिँ नि अब भित्र घरमा अलिकति हिट भयो भने पनि बाहिर चाहिँ एकदमै तातिएको महसुस हामीलाई हुन्छ है, यस्तै यस्तै महसुस भइरहेको छ। आज पनि एकदमै गर्मी छ, एकदमै घाम मजाले लागिरहेको छ, घाम लागेको मात्र होइन अलिकति कस्तो खालको भने एकदमै सुक्खा ड्राइनेस क्या एयरमा, त्यस्तो खालको चाहिँ नि महसुस मलाई भइरहेको छ। अब येलो वेदर वार्निङ भोलि ट्युजडे 4 अगस्तको लागि जारी पनि गरिएको रहेछ। यो चाहिँ स्पेसली थन्डरस्टर्मको लागि नर्दर्न आयरल्यान्डमा चाहिँ यस प्रकारको वेदर वार्निङ भोलिको लागि जारी गरिएको छ, अन्यत्र चाहिँ होइन। र दक्षिणी भूभागमा आज इङ्ल्यान्ड भन्दाखेरि पनि युकेको दक्षिणी भूभागमा अत्यन्तै सुक्खा रहने देखिएको छ, घाम लागेको छ, धेरै नै गर्मी भएको छ। आज बदली छ उत्तरी अनि पश्चिमी भूभागमा, जहाँ चाहिँ हल्का फुल्का वर्षा पनि छ। वर्षा भइसकेपछि अलिकति गर्मीपनमा अलिकति शीतलता आउनु स्वाभाविक नै हो, अलिकति म्यानेज गर्न सकिन्छ भनेर भनौँ होइन। स्पेसली स्कटल्यान्डको एरियामा चाहिँ यस प्रकारको मौसम रहने देखिएको छ। रातिको बेलामा चाहिँ दक्षिण इङ्ल्यान्डमा हल्का फुल्का एक दुईवटा ठाउँमा थन्डरस्टर्म्सको पोसिबिलिटी देखिन्छ इभिनिङको समयमा, नत्र भए वार्म नाइट नै छ। धेरै जस्तो ठाउँमा बदली छ, वर्षा छ, स्पेसली केही भूभागहरूमा होइन, तर इङ्ल्यान्डमा चाहिँ स्पेसली दक्षिण इङ्ल्यान्डमा चाहिँ एकदमै न्यानोपन महसुस गर्न सकिन्छ आज रातिको समयमा पनि। भनेपछि आज पनि अब हाम्रो चाहिँ सुताइमा अलिकति गडबडी हुन सक्ने सम्भावना रहेको देखिएको छ। यो चाहिँ अब आजको यो मौसमको जानकारी मैले तपाईँसँग सेयर गरेँ, र एकदमै भनौँ न तपाईँले पनि अब यो विकेन्डमा मात्र होइन लास्ट विकबाट नै एउटा अब नरमाइलो खबर सुन्दै पनि आउनुभएको होला, जुन पाकिस्तानको माउन्टेन चाहिँ ब्रोड पिक, त्यसलाई चाहिँ नि चढ्ने क्रममा जुन एभलन्स आउँदाखेरि
गर्दाखेरि दसजना आरोहीहरूको चाहिँ भनौँ उहाँहरू बेपत्ता हुनुभएको थियो र अहिलेसम्म आइपुग्दाखेरि उहाँहरू सबैजनाको दसैँजनाको चाहिँ मृत्यु भएको दुःखद खबर पनि हामीले सुनेका छौँ, जस अन्तर्गत हाम्रो एकदमै गोर्खालीहरूको शान भनौँ एउटा एकदमै नेपालीहरूको नाम राख्ने हाम्रो माउन्टेनियर हुनुहुन्छ निर्मल पूर्जापुन, उहाँको पनि त्यहाँ एकदमै भनौँ न दुःखद निधन भएको खबरले तपाईँ हामी सबैजना एकदमै मर्माहत भएका छौँ। विश्वकीर्तिमानी पर्वतारोहीको रूपमा हामी निर्मल पूर्जा भाइलाई चिन्छौँ होइन, र उहाँको निधनले तपाईँ हामी सबै नेपालीहरूलाई मात्र नभइकन विश्वभरिकै जति पनि उहाँलाई चिन्ने चाहिँ पर्वतारोही भनेर उहाँलाई चिन्ने र उहाँले जुन राख्नुभएको कीर्तिमानलाई चाहिँ जतिले पनि एउटा अचिभमेन्टलाई चाहिँ नि चिनेका थिए जानेका थिए उहाँहरू सबैलाई पनि साह्रै नै दुःख लाग्नु स्वाभाविक नै हो, त्यो लागेको पनि छ। असाधारण साहसी नेपाली सुपुत्रको रूपमा चाहिँ हामीले उहाँलाई चिन्छौँ होइन, र यस कारण गर्दाखेरि यो एकदमै भनौँ न सम्पूर्ण नेपालीहरूको लागि नेपालको लागि यो एउटा एकदमै नरमाइलो समय हो भन्दा फरक नपर्ला, जसले चाहिँ देखेको छ आफ्नो एकदमै निर्मल पूर्जा भाइ मात्र नभइकन उहाँसँग जानुहुने अन्य एकदमै राम्रा राम्रा पर्वतारोहीहरूलाई पनि गुमाउनु परेको छ। यो अत्यन्तै भनौँ दुःखदायी एउटा घटना हो। सम्पूर्ण जति पनि पर्वतारोही दसजना त्यहाँ जानुभएको छ जसले आफ्नो ज्यान गुमाउनु भयो उहाँहरू सबैको आत्माले शान्ति पाओस् हाम्रो यही नै कामना छ, उहाँहरूको परिवारले धैर्य धारण गर्ने शक्ति भगवान्द्वारा प्राप्त गर्नुहोस् हाम्रो पनि यो पनि हामी कामना गर्छौँ चाहना गर्छौँ यतिखेर होइन। र निर्मल पूर्जा भाइले चाहिँ 6 महिना 6 दिनमा विश्वका 14 अग्ला हिमाल जो चाहिँ 8,000 फिटभन्दा अग्ला थिए तिनलाई आरोहण गरेर नेपाली क्षमताको पहिचान संसारभरि स्थापित गर्न सफल भएका थिए, हिस्ट्रीमा इतिहासमा आफ्नो एउटा नाम उहाँले लेखाउन सफल हुनुभएको थियो हाम्रो भाइ होइन, र विश्वकीर्तिमान कायम गर्नुभयो भएको थियो र उहाँले चाहिँ नि भनौँ नेपाल र नेपाली सबैको लागि एउटा राम्रो नाम राखेर जानुभएको छ, आफ्नो जीवनको बलिदान नै दिनुभयो भन्दा फरक नपर्ला। उहाँले अब पर्वतारोहणकै क्रममा उहाँको यसो असामायिक निधन भयो जसले गर्दाखेरि चाहिँ उहाँले आफ्नो कामलाई कति आफ्नो चाहिँ प्यासनलाई कति चाहिँ माया गर्नुहुँदो रहेछ कति प्यासनेट एउटा चाहिँ उहाँ माउन्टेनियर हुनुहुँदो रहेछ भन्ने कुरा यहीँबाट पनि प्रमाणित हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला है। र जति पनि मानिसहरूको लागि एउटा इन्सपिरेसनको रूपमा मोटिभेसनको रूपमा चाहिँ हाम्रो निर्मल भाइ हुनुहुन्थ्यो उहाँहरू सबैजना हामी सबैजना भनौँ है एकदमै दुःखदायी स्थितिमा छौँ यतिखेर। अब यो दुःखदायी खबरले यो विकेन्डको सम्पूर्ण जति पनि कुराहरू थियो त्यसलाई चाहिँ अलिकति भनौँ न स्याडो गरिदियो ओझेलमा पारिदियो र हामी अत्यन्तै भावव्यवल भयौँ र यो कुरा तपाईँहरूले समाचार माध्यमबाट सुनिराख्नु भएको छ र यहाँ पनि यो कुनै कुरामा आउँदाखेरि मैले यहीँ बिएबस कोखा रेडियो मार्फत पनि हाम्रो भाइ लगायत सम्पूर्ण त्यस अवलान्समा परेर चाहिँ मृत्यु भएको जति पनि पर्वतारोही हुनुहुन्छ दसैँजनाको टिम भनौँ होइन उहाँहरू सबैको चाहिँ आत्माको शान्तिको लागि कामना गर्न चाहे रेस्ट इन पिस भनेर भन्न चाहन्छु म यतिखेर। यति भन्दै अब अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि यो एउटा मिठो गीत अब राख्दै तपाईँहरू सबैलाई अगाडि लिएर जान्छु। प्रिय श्रोताबृन्द तपाईँहरू सबैले अहिले चाहिँ अब सुन्नु होला कार्यक्रममा अब यो गीतभन्दा अगाडि चाहिँ नि के कथा सरसामग्री छन् यिनको विषयमा पनि कुरा गरिहाल्छु एकैछिन। र कार्यक्रममा अब अगाडि हेल्थ सेगमेन्ट छँदैछ, हेल्थ सेगमेन्ट सँगसँगै हामी अगाडि बढ्छौँ हाम्रो दोस्रो चरणतर्फ र दोस्रो चरणमा पुग्दाखेरि हामी चाहिँ हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूद्वारा तयार नेपाल दर्पण सुनिन्छौँ सधैँको सोमबार चाहिँ आज पनि हामी यो आजको हाम्रो सेगमेन्ट नेपाल दर्पण सुन्नेछौँ र यसैको साथमा अगाडि बढ्नेछौँ है। र अगाडि बढ्नु पर्दाखेरि त्यस पश्चात हामी 3 बजेको समाचार सुन्छौँ अनि 3 बजेको समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरण रहनेछ। कार्यक्रमको अन्तिम चरणमा तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरू नै आज राख्नेछु र आज विशेष गरिकन पुराना पुराना गीत सङ्गीतहरू हामी सुन्छौँ, पुराना गीत सङ्गीतहरू सुन्ने पालो हो आज। आज चाहिँ सोमबार, सधैँ नै सोमबार हामी पुराना पुराना गीत सङ्गीतहरू सुन्छौँ तर पनि थाहा भएकै कुरा हो र यही सिलसिलामा आज चाहिँ नि हामी मिठा मिठा नेपाली हिन्दी पुराना गीत सङ्गीतहरू सुनेर इन्जोय गर्छौँ एकैछिन पुरानो पुरानो समयमा अथवा भनौँ एकैछिन पुरानो हाम्रो यादहरूलाई चाहिँ ताजा बनाउने कोसिस गर्छौँ र ठिक 4 बजीसम्म यिनै विविध सर सामग्रीसहित म तपाईँको सेवामा रहनेछु। कार्यक्रम
दिवाकोसीले को साथमा साथ दिनुहोला है त. यति भन्दै अब भने तपाईँहरूको लागि एउटा मिठो गीत गीतको यो जुन विश्राम छ हाम्रो साङ्गीतिक विश्राम त्यस पश्चात चाहिँ हामी लाग्नेछौँ हाम्रो हेल्थ सेगमेन्टतर्फ. गीतको लागि मैले एउटा रोजेकी छु 1974 AD को प्रस्तीमा जुन गीत मार्फत जति पनि यो भर्खरै मात्र ब्रोड पिकको आवलान्समा परेर ज्यान गुमाउनु हुने निर्मल पूजा भाइ सहित 10 जति पनि हाम्रो पर्वतारोहीहरू हुनुहुन्छ उहाँहरूको सम्झनामा उहाँहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै सम्बोधन यो गीत 1974 AD को प्रस्तीमा सुनाउन चाहन्छु यतिखेर.

0: BS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: BFBS Gorkha Radio।

आउनुहोस् आदरणीय श्रोतावृन्द, अब भने हेल्थ सेगमेन्टलाई सुरु गरौँ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी हुन्छ। तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो, विभिन्न यस्ता पक्षहरू जसले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको हुन्छ ती कुराहरूमा हामी ध्यान दिने गर्दछौँ। र दिवाकुशली अन्तर्गतको यो रेगुलर सेगमेन्टमा आज पनि तपाईँको लागि अब भने एउटा प्रसङ्ग लिएर म हाजिर भइसकेकी छु। आज हामी कुरा गर्दैछौँ निन्द्राको बारेमा। अब तपाईँलाई पनि थाहा भएकै कुरा हो, निन्द्रा हाम्रो लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा होइन। निन्द्रा यदि राम्रो लागेन राति भने भोलिपल्ट बिहान उठ्दाखेरि हामी कति अल्छी भएको महसुस गर्छौँ, थकित भएको महसुस गर्छौँ, अनि केही काम गर्ने जाँगरै चल्दैन। जबकि राम्रो निन्द्रा सुतेका छौँ होइन, रातभरि मजाले निन्द्रा नबिग्रिकन हामी मजाले सुत्न पाएका छौँ भने भोलिपल्ट उठ्दा एकदमै तरोताजा महसुस गर्छौँ। के गरौँ भन्ने जोस, छागर, उत्साह, उमङ्ग होइन भरपूर मात्रामा भएको हामीले महसुस गर्छौँ। यसबाट के पनि प्रमाणित हुन्छ भने रातिको निन्द्रा तपाईँ हाम्रो लागि अत्यन्तै जरुरी छ। र रातिको निन्द्रा राम्रो पाउने मान्छेको तुलनामा रातिको निन्द्रा राम्रो नपाउने मान्छे चाहिँ निकै नै अस्वस्थ हुन्छ भन्दा सायद फरक नपर्ला। धेरै प्रकारको स्वास्थ्यसँग सम्बन्धित समस्याहरू अनिद्राको कारणले गर्दाखेरि पनि उत्पन्न हुने गर्दछ। यसर्थमा राति सुत्नु एकदमै जरुरी छ, त्यसमाथि पनि राम्रो निन्द्रा पाउनु अत्यन्तै जरुरी छ। तर जरुरी भए तापनि कतिपय अवस्थामा हामीलाई राम्रो निन्द्रा नलागिरहेको अवस्था हुनसक्छ होइन। यो हाम्रो चाहिँ निन्द्रा नलाग्ने रोग इन्सोम्निया, त्यसले पनि धेरैलाई सताएको हामी पाउँछौँ। त्यसमाथि पनि आज भोलिको जुन आधुनिक समय छ, अहिलेको जीवनचर्या जुन छ, यसले गर्दाखेरि त झन् हाम्रो जुन निन्द्राको क्वालिटी छ त्यो त्यही बिग्रेर गएको छ भन्दा फरक पक्कै पनि नपर्ला। रातिसम्म हामी ग्याजेटहरू हेरेर बस्छौँ, रातिसम्म हामी सुत्दैनौँ, हाम्रो स्लिप साइकल पनि एकदमै बिग्रिएको छ। त्यो कारणले गर्दाखेरि पनि विभिन्न अन्य स्वास्थ्य समस्याहरूलाई हामीले निम्ताइरहेका छौँ। तर राति निन्द्रा नपर्नेमा अथवा भनौँ राति राम्रो निन्द्रा परोस् भन्ने चाहना राख्नेमा चाहिँ अब के कस्तो प्रकारको खानाहरूले मद्दत पुर्याउँछ त भन्ने विषयवस्तुमा आजको यो प्रसङ्ग केन्द्रित रहेको छ। निन्द्रा हाम्रो स्वास्थ्यसँग जोडिएको हरेक पक्षको लागि अत्यन्तै महत्त्वपूर्ण छ र यस कारणले गर्दाखेरि राम्रो निन्द्रा लिनु हाम्रो ओभरअल

हेल्थको लागि एकदमै राम्रो छ, जरुरी पनि छ। यदि हाम्रो निन्द्रा पुरा हुन्छ भने र राम्रो निन्द्रा, राति राम्रो क्वालिटीको निन्द्रा लाग्छ भने लामो समयसम्म रहने क्रोनिक बिमारीहरूको हुने खतरा पनि धेरै नै कम भएर जान्छ। हाम्रो दिमाग स्वस्थ रहन्छ र हाम्रो इम्युन सिस्टम पनि एकदमै मजबुत बन्छ, जस कारणले गर्दाखेरि बिरामीहरूसँग लड्ने क्षमता पनि हाम्रो एकदमै राम्रो रहन्छ। यो कारणले गर्दाखेरि नै हरेक रात 7-8 घन्टासम्मको निन्द्रा लिनु अत्यन्तै जरुरी छ। हुन त आज भोलि धेरै मानिसहरू निन्द्रासँग जोडिएको समस्या देख्न सकिन्छ। अमेरिकाको सिडिसी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको कुरा सुन्ने हो भने त अमेरिकामा हरेक 3 मध्ये 1 व्यक्तिको लागि चाहिँ स्वस्थ मात्राको निन्द्रा जुन छ त्यो मिलिरहेको छैन। हुन त धेरै चिजहरू छन्, धेरै रणनीतिहरू छन् जसको प्रयोग गरेर हामीले राम्रो निन्द्रा प्राप्त गर्न सक्छौँ, जसमा डायटको भूमिका चाहिँ मुख्य छ भन्दा फरक नपर्ला। राम्रो कुरा के हो भने खाने पिने यस्ता धेरै कुराहरू छन् जसबाट यस्ता थुप्रै कम्पाउन्डहरू पाइन्छन् जसले चाहिँ हाम्रो स्लिप साइकल यानि कि हाम्रो निन्द्राको जुन चक्र छ यसको केही हिस्साहरूलाई नियन्त्रित गर्नमा मद्दत पुर्याउँछ। यसको मतलब के हुन्छ भने यस्ता खाद्य वस्तुहरू हामीले खाने हो भने चाहिँ नि हाम्रो निन्द्राको लागि अत्यन्तै राम्रो हुन्छ भन्दा फरक नपर्ला। आज यस्तै केही खाने पिउने कुराहरूको बारेमा कुरा गर्छु म, जसको सेवन यदि सुत्नुभन्दा अगाडि गर्ने हो भने हाम्रो निन्द्राको गुणवत्ता एकदमै बढेर जान सक्छ र निन्द्रा राम्रो आउँछ हामीलाई राति। आउनुहोस् हामी यसैको बारेमा आज चर्चा गरौँ। अब सबैभन्दा पहिला हामी बदामको कुरा गर्छौँ। एकदमै धेरै नै पोषक तत्त्वहरूले भरपूर बदाम हाम्रो स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ र तपाईँलाई थाहा छैन पनि होला कि बदाममा चाहिँ मेलाटोनिनको मात्रा उच्च रहन्छ भनेर। र मेलाटोनिन एउटा यस्तो हर्मोन हो जो हामीलाई चाहिँ सुत्नको लागि र उठ्नको लागि यानि कि हाम्रो स्लिप एन्ड वेक साइकलको लागि चाहिँ अत्यन्तै जरुरी छ, किनभने यसलाई कन्ट्रोल गर्नमा यसले मद्दत पुर्याउँदो रहेछ। यसको अलावा 1 आउन्स यानि कि करिब 30 ग्राम बदाममा 77 मिलिग्राम म्याग्नेसियम र 76 मिलिग्राम क्याल्सियम पनि पाइन्छ। यी दुईटै खनिज पदार्थहरू चाहिँ मांसपेशीहरूलाई आराम दिलाउनमा र निन्द्रालाई बढावा दिनमा मद्दतगार छ र पर्याप्त मात्रामा म्याग्नेसियमको सेवन गर्नाले निन्द्राको क्वालिटीमा एकदमै सुधार भएर आउँछ, खास गरी ती मानिसहरूको लागि जसमा चाहिँ अनिन्द्राको समस्या छ। साथसाथमा म्याग्नेसियमले चाहिँ स्ट्रेस हर्मोन कर्टिसोलको लेभललाई पनि कम गरिदिन्छ अथवा गर्न मद्दत गर्छ, किनकि स्ट्रेस नै निन्द्राको बाधक तत्त्व भएको हुनाले यसको लेभललाई कम हुने बित्तिकै राम्रो निन्द्रा लाग्ने कुरा त स्वयं आफ्नै ठाउँमा आइहाल्छ होइन। यसको अलावा यदि हामीले बदामलाई चाहिँ बेलुकाको समयमा स्न्याक्सको रूपमा खान्छौँ भने यो एकदमै हेल्दी अप्सन हुन्छ, किनकि यसमा गुड फ्याटको मात्रा धेरै हुन्छ र सुगर र सेचुरेटेड फ्याट एकदमै कम मात्रामा हुन्छ। यस कारण गर्दाखेरि सुत्नुभन्दा अगाडि केही बदाम खाएर सुत्दा स्वास्थ्यको लागि राम्रै हुन्छ। त बदामको कुरा गरेँ, निन्द्रा र बदामको जुन सम्बन्ध अहिले मैले अलिकति चर्चा गरेँ भने अब अगाडि म तपाईँलाई क्यामोमाइल टीको बारेमा केही जानकारी गराउन चाहन्छु। क्यामोमाइल टी एकदमै लोकप्रिय हर्बल टी हो जुन चाहिँ हाम्रो स्वास्थ्यको लागि धेरै तरहबाट चाहिँ एकदमै फाइदाजनक छ। इम्युन सिस्टमलाई मजबुत बनाउने, एङ्जाइटी र डिप्रेसनलाई कम गर्नुको साथसाथमा निन्द्राको क्वालिटीलाई राम्रो बनाउनमा पनि मद्दत मिल्दछ क्यामोमाइल टी मार्फत। क्यामोमाइल टीमा एपिजेनिन हुन्छ र यो एउटा एन्टिअक्सिडेन्ट हो जो चाहिँ हाम्रो मस्तिष्कमा रहेका ती रिसेप्टर्सहरूलाई बाँध्न सक्षम छ जसले चाहिँ निन्द्रालाई बढावा दिन्छ र अनिन्द्रा यानि कि इन्सोम्नियालाई कम गर्नमा मद्दत पुर्याउँछ। त सन् 2011 एउटा स्टडी भएको थियो जसमा 34 जना वयस्क व्यक्तिहरू माथि चाहिँ यो स्टडी गरिएको थियो र 2 क्याटेगोरी बनाएर 1 क्याटेगोरीका वयस्कहरूलाई चाहिँ क्यामोमाइल टी पिउन नदिने, अर्कोलाई चाहिँ क्यामोमाइल टी भन्दाखेरि पनि क्यामोमाइल एक्सट्र्याक्ट भनौँ न होइन, यो पिउन दियो। त ती व्यक्तिहरू जसले चाहिँ क्यामोमाइल एक्सट्र्याक्ट पिउन पाएका थिएनन् उनीहरूको तुलनामा ती मानिसहरू जसले चाहिँ क्यामोमाइल एक्सट्र्याक्ट दिनमा 2 पटक सेवन गर्न पाएका थिए उनीहरूलाई राम्रो गहिरो निन्द्रा परेको चाहिँ रिपोर्टमा देखियो। र यो कारणले गर्दाखेरि पनि क्यामोमाइलको जुन एउटा प्रभाव छ हाम्रो निन्द्रामा त्यो चाहिँ सकारात्मक छ भन्दा फरक नपर्ला, यो स्टडीबाट यो प्रमाणित पनि भएको थियो। त राति सुत्नुभन्दा अगाडि क्यामोमाइल टी पिउनु पनि निन्द्राको लागि राम्रो हो भन्ने कुरा त तपाईँलाई पनि थाहा भएकै कुरा होला, थाहा नभए अब आज थाहा भयो। क्यामोमाइल टी पिउन सुरु गर्नुपर्छ होला अब होइन।
यसै गरिकन दुधलाई त कहाँ छोड्न मिल्यो र होइन, सुत्नुभन्दा अगाडि न्यानो चाहिँ बेडमा जानुभन्दा अगाडि तातो दुध पिएर चाहिँ हामी चाहिँ सुत्ने हो भने पक्कै पनि यसले हाम्रो निन्द्रालाई बढावा दिन्छ भन्दा फरक नपर्ला। स्लिपलेसनेस यानि कि अनिन्द्राको समस्याको लागि अत्यन्तै उत्तम घरेलु उपाय हो तातो दुध। तातो दुधमा राम्रो निन्द्रालाई बढावा दिने चारवटा कम्पाउन्ड्सहरू पाइन्छन्, ट्रिप्टोफ्यान, क्याल्सियम, भिटामिन डी र मेलाटोनिन। यस कारणले गर्दाखेरिमा चाहिँ यदि हामीले मजाले राति सुत्नुभन्दा अगाडि एक कप तातो दुधको सेवन गर्छौँ भने हामीलाई यसले राति सुत्नमा र निन्द्रा मिठो पुर्याउनमा चाहिँ अनि रिल्याक्सिङ बनाउनमा चाहिँ अत्यन्तै धेरै मद्दत दिन्छ। लो फ्याटवाला दुध पनि एकदमै राम्रो एउटा स्न्याकको रूपमा चाहिँ हामीले लिन सक्छौँ, किनभने पौष्टिक हुनुको साथसाथै क्यालोरिजहरू पनि यसमा कम हुन्छ। कम फ्याटवाला एक कप दुधमा हुने पौष्टिक पदार्थहरूमा चाहिँ प्रोटिन हुन्छ 7.99 ग्राम, क्याल्सियम 300 मिलिग्राम, भिटामिन ए हुन्छ 499 इन्टरनेसनल युनिट, भिटामिन डी हुन्छ 101 इन्टरनेसनल युनिट र क्यालोरिज 101 चाहिँ क्यालोरी यसबाट प्राप्त हुन्छ। यसर्थमा चाहिँ लो फ्याटवाला दुध सुत्नुभन्दा अगाडि तातो बनाएर पिउनु निन्द्राको लागि राम्रो मानिन्छ।

0: SBS गोर्खा रेडियो साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।
2: माले, क्याम्पेलिया, माले, तेल माले, क्याम्पेलिया।

हजुर, त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। किवी फ्रुट कम क्यालोरीवाला पोषक तत्वले भरपूर फल हो। एउटा किवीमा मात्र 42 क्यालोरीज हुन्छ र भिटामिन सी 71% हुन्छ। साथसाथमा प्रत्येक दिनको जरुरत पर्ने 31% भिटामिन के पनि किवी फ्रुटबाट हामीलाई प्राप्त हुन्छ। विभिन्न अध्ययनहरूको कुरा सुन्ने हो भने किवी फ्रुटमा चाहिँ निन्द्राको क्वालिटीलाई राम्रो बनाउने क्षमता हुन्छ। यसकारणले गर्दाखेरि किवीलाई चाहिँ सुत्नुभन्दा अगाडि खान सकिने बेस्ट खाद्य पदार्थहरू मध्येको एक मान्न सकिन्छ। यो कारणले गर्दाखेरिमा चाहिँ किवी फ्रुटलाई हामीले सेवन गर्ने हो भने राति सुत्नुभन्दा अगाडि निन्द्रा राम्रो आउने कुरामा चाहिँ विश्वस्त हुन सक्छौँ। र अब उपरान्त निन्द्रा नलाग्ने समस्या छ भने किवी फ्रुट खाएर ट्राई गर्ने पो हो कि श्रोतावृन्द, होइन? र यसै गरिकन अब हामी ओखरको पनि कुरा गरौँ। बदाम जस्तै नै ओखरमा पनि म्याग्नेसियम, फस्फरस, म्याङ्गनिज र कपर आदि पाइन्छ। यसको अतिरिक्त ओखरमा चाहिँ ओमेगा 3 फ्याटी एसिड र लिनोलिक एसिड जस्ता हेल्दी फ्याट्स पनि धेरै नै पाइन्छ। साथमा ओखरमा प्रोटिन पनि पाइन्छ, जसले गर्दाखेरि भोकलाई कम गर्नमा हामीलाई मद्दत मिल्दछ। केही अनुसन्धानकर्ताहरूको दावा अनुसार चाहिँ नि सुत्नुभन्दा अगाडि यदि ओखर खाने हो भने यसबाट निन्द्राको क्वालिटीलाई राम्रो बनाउनमा मद्दत मिल्दछ, किनभने यो निन्द्रालाई बढावा दिने हर्मोन मेलाटोनिनको एउटा एकदमै राम्रो स्रोत हो। यसको अलावा पनि ओखरमा पाइने जुन फ्याटी एसिड छ यसले पनि निन्द्रा राम्रो बनाउनमा बढावा दिन्छ। र ओमेगा 3 फ्याटी एसिड चाहिँ शरीरमा डिएचए मा परिणत हुन्छ र डिएचए सेरोटोनिनलाई उत्पादन गर्नमा बढावा दिन्छ डिएचएले। र सेरोटोनिन भन्ने बित्तिकै ह्याप्पी हर्मोन तपाईँलाई थाहा छँदैछ, होइन? त यस्तोमा यदि तपाईँलाई निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुभन्दा अगाडि तपाईँले ओखरको सेवन गर्न सक्नुहुन्छ। आदरणीय श्रोतावृन्द, हेल्थ सेगमेन्टमा आज हामी कुरा गरिरहेका छौँ विभिन्न यस्ता खाद्य पदार्थहरूको बारेमा जसले राम्रो निन्द्रा दिलाउनमा हामीलाई मद्दत पुर्याउँदछ। यसै गरिकन अब भने हामी कुरा गर्छौँ चेरिजको बारेमा। चेरीमा निन्द्रालाई रेगुलेट गर्ने चार कम्पाउन्डहरू मेलाटोनिन, ट्रिप्टोफ्यान, पोटासियम र सेरोटोनिन भरपूर मात्रामा पाइन्छ। शोधकर्ताहरूले भनेअनुसार चाहिँ टाट चेरिजमा पाइने एन्टिअक्सिडेन्ट्स जसले चाहिँ जसलाई चाहिँ हामी पोलिफेनोल्स भनेर भन्छौँ, होइन, यो पनि निन्द्रालाई कन्ट्रोल गर्नमा निकै नै प्रभावकारी छ। चेरिजको हेल्थ बेनिफिट्समा चाहिँ कुरा गर्ने हो भने सन् 2018 भएको एउटा रिभ्यू स्टडीमा स्टडीको अथर्सहरूले के पाए भने राम्रो निन्द्रा र चेरीको सेवनको बिचमा सकारात्मक सम्बन्ध छ। शोधकर्ताहरूले यो पनि निष्कर्ष निकालेका थिए कि यदि सुत्नुभन्दा अगाडि चेरीको सेवन गर्ने हो भने यो एकदमै राम्रो स्न्याक त हुन्छ नै, साथसाथमा यसमा फाइबर, भिटामिन सी र भिटामिन ई भरपूर मात्रामा पाइने हुनाले स्वास्थ्यको लागि अत्यन्तै राम्रो पनि हुन्छ। यो चेरिजको मैले कुरा गरेँ। अब भने राम्रो निन्द्राको लागि फ्याटी फिसको कुरा गर्छु म। फ्याटी फिस जस्तो कि सामन, ट्युना, ट्रट र म्याकरल, यो हाम्रो स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ भन्ने कुरा त तपाईँहरूलाई थाहा भएकै कुरा हो, होइन? त फ्याटी फिसले चाहिँ निन्द्राको क्वालिटीलाई राम्रो बनाउनमा पनि मद्दत पुर्याउँदो रहेछ, किनकि भिटामिन डी र ओमेगा 3 फ्याटी एसिड यो दुईवटा पोषक तत्वले भरपूर हुन्छ यो फ्याटी फिसेसहरू, र यसले चाहिँ निन्द्रालाई बढावा दिने हर्मोन सेरोटोनिनलाई रेगुलेट गर्नमा मद्दत गर्दछ। सेरोटोनिन मुख्य रूपबाट चाहिँ सुत्ने र उठ्ने जुन साइकल छ यसलाई फिक्स गर्नको लागि जिम्मेदार हुँदो रहेछ। त आदरणीय श्रोतावृन्द, फ्याटी फिसको सेवन तपाईँ हामीले गरि नै रहेका छौँ होला अभियसली, पक्कै पनि, होइन? र अलिक कम गरेका छौँ भने अलिकति बढाउनु पर्ने हो कि भन्छु म चाहिँ नि। एनिवे, अब भने हामी फ्याटी फिस पश्चात लेटसको पनि कुरा गरौँ। लेटस जसलाई चाहिँ हामी सलादको रूपमा प्रयोग गर्छौँ, लेटसको प्रयोगले पनि इन्सोम्निया यानि कि अनिद्राको समस्यालाई चाहिँ भगाउँदो रहेछ र राति राम्रो अनि गहिरो निन्द्रा हामीलाई दिलाउनमा मद्दत गर्दो रहेछ। र लेटसमा चाहिँ एक प्रकारको कामिङ प्रपर्टिज हुँदो रहेछ अनि सिरेटी प्रपर्टिज भनौँ न, होइन, जसले गर्दाखेरि हाम्रो शरीरलाई, हाम्रो तन मन दुवैलाई चाहिँ नि, मस्तिष्कलाई पनि एकदम आराम भएको महसुस यसले गराउँछ। हुन पनि लेटस खाँदाखेरि पनि कति शीतल हुन्छ नि त, होइन? त्यो कारण गर्दाखेरि सायद त्यो एउटा जुन शीतलता, त्यो एउटा जुन कामनेसको जुन प्रभाव छ यसले गर्दाखेरि पनि हाम्रो शरीरलाई चाहिँ यसले रिल्याक्स गर्नमा मद्दत पुर्याउँछ, जस कारणले गर्दाखेरि हामीलाई राति राम्रो निन्द्रा पर्दछ अथवा भनौँ गहिरो राम्रो
राम्रो निन्द्राको लागि लेटेस्टको प्रभाव यसरी पनि हामीले पाउने रहेछौँ र विभिन्न प्रकारका चाहिँ शोधहरू अनुसन्धानहरू पनि भए जस मार्फत यो कुरा पनि पत्ता लाग्यो कि लेटेस्टको कारणले गर्दाखेरि शरीरलाई चाहिँ अलिकति तन मन दुवैलाई चाहिँ अलिकति आराम मिल्छ रिल्याक्सेसनको चाहिँ एउटा फ्याक्टर हो लेटेस्ट भन्दा फरक नपर्ला यसै गरिकन अब अन्त्यमा हामी कुरा गर्छौँ सेतो चामलको बारेमा व्हाइट राइस भनेर भनिन्छ होइन सेतो चामल तपाईँ हामी सबैले प्रायः खान्छौँ नै यो कुरा तपाईँ हामी सबैलाई लागू हुन्छ नै 4 आउन्स यानि कि 80 ग्राम लामो दानावाला सेतो चामलमा चाहिँ 13% म्याङ्गनिज हुन्छ र जस्तो कि हामीलाई थाहा भएकै कुरा हो म्याङ्गनिज चाहिँ निन्द्रालाई बढावा दिनमा एकदमै प्रभावकारी छ भनेर मैले अघिबाटै भन्दै आइरहेको छु यो एउटा चाहिँ यस्तो तत्त्व हो जसले चाहिँ निन्द्राको लागि चाहिँ राम्रो काम गर्दछ होइन यसको अलावा सेतो चामलमा कार्बोहाइड्रेट्सको मात्रा अधिक हुन्छ र फाइबरको मात्रा कम हुन्छ जस कारणले गर्दाखेरि एक हाई ग्लाइसेमिक इन्डेक्स यानि कि उच्च जिआईवाला फुड मानिन्छ यसलाई एक्सपर्ट्सको यस्तो सुझाव छ कि उच्च जिआईवाला फुड जस्तो कि सेतो चामलको सेवन यदि सुत्नुभन्दा 1 घन्टा अगाडि गर्ने हो भने यसबाट निन्द्राको क्वालिटीलाई राम्रो बनाउनमा मद्दत मिल्दछ एक स्टडीमा 1848 जना मानिसहरूको स्लिप हेबिटलाई र उनको भोजनको जुन हेबिट छ जसमा चाहिँ चामल रोटी या नुडल्सको सेवन गर्ने मानिसहरू थिए उनीहरूलाई सामेल गरेर यो एउटा स्टडी गरिएको थियो यसमा के पाइयो भने जो मानिसहरूले धेरै चामलको सेवन गर्छन् उनीहरू चाहिँ रोटी ब्रेड या नुडल्स खाने व्यक्तिको तुलनामा बढी राम्रो निन्द्रा चाहिँ लिने व्यक्तिहरू देखिए त्यो कारण गर्दाखेरि पनि सेतो चामल र निन्द्राको बिचमा पनि यो सोझो सम्बन्ध छ भन्ने कुरा यो स्टडीबाट पनि प्रमाणित भएको बताउँछन् एक्सपर्ट्सहरू त आदरणीय श्रोता पनि विभिन्न प्रकारका खाद्य वस्तुहरूको मैले कुरा गरेँ खाद्य वस्तुहरू सबैमा केही न केही पोषण तत्त्व त हुन्छ नै होइन नेचुरल खाद्य वस्तुमा विशेष गरिकन तर खाद्य वस्तुहरूको कुरा गर्नुपर्दा कुनै स्थितिमा कुन कुराहरूलाई रोक्नुपर्ने हुन्छ खान होइन कुन स्थितिमा कुन कुरालाई बढावा दिनुपर्ने हुन्छ तर त्यो सबैलाई ब्यालेन्स गरेर हामी सबैको आफ्नो आफ्नो फरक फरक एउटा व्यक्तिगत स्वास्थ्यको स्थिति हुन्छ त्यो स्वास्थ्यको स्थितिलाई हेरेर नै हामीले चाहिँ कुन खाना चुज गर्ने हो हाम्रो डायटमा कुन खानालाई सामेल गर्दा राम्रो हुन्छ भन्ने कुराको निर्धारण गर्नुपर्ने हुन्छ सबैलाई एउटै ब्ल्याङ्केटले छोपेर अथवा भने सबैलाई एउटै क्याटेगोरीमा राखेर एउटै फुड नै खाएर मात्र यस्तो हुन्छ भनेर भन्ने यकिन किटानको साथमा भन्न त सायद कसैले पनि सक्दैन नै होला यो संसारभरि नै होइन त्यो कारण गर्दाखेरि तपाईँको आफ्नो स्वास्थ्यको स्थिति के छ त्यसलाई मध्यनजर गरेर चाहिँ निर्धारित गर्नुहोस् कस्तो कस्तो खाद्य वस्तुहरू चाहिँ तपाईँको लागि उचित हुन्छ विशेष गरिकन निन्द्रा तपाईँ यदि राति राम्ररी सुत्नुहुन्न र राति तपाईँलाई डिस्टर्ब निन्द्रा हुन्छ र तपाईँलाई अनिन्द्राको समस्या छ भने यी खाद्य वस्तुहरूबाट के खाँदा ठिक होला त आफ्नो स्वास्थ्यको लागि भन्ने कुरालाई चाहिँ नि विचार गरेर तपाईँले चुज गरेर खान सक्नुहुन्छ ट्राई गरिहेरौँ होइन कुनै पनि कुरा सुनेर मात्र त हुँदैन फलानाले यस्तो भन्यो ढिम्कानाले यस्तो भन्यो अथवा यस्तो स्टडी भयो अरे यस्तो भयो अरे भनेर हामी कति सुन्छौँ होइन तर त्यो सुनेर मात्र हुँदैन हामी आफैले नै प्रयोग गरेर आफ्नो शरीरलाई कुन चाहिँ सही हुन्छ भन्ने कुरा चाहिँ हामी आफैले निर्कल गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ एनिवे आदरणीय श्रोताबेन आजको लागि हेल्थ सेगमेन्टलाई यतिमै सीमित गर्न चाहन्छु तपाईँलाई भेट्न फेरि पनि भोलि हेल्थ सेगमेन्ट लिएर त आउँछु नै अहिलेको लागि पनि कार्यक्रमको यो चरणबाट अर्को चरणतर्फ लाग्ने बेला भइसकेको छ एउटा गीत सुनाएर समाचारतर्फ तपाईँलाई डोर्याउँछु अब

0: सर्वोच्च अदालतले नेपालमा गैर नेपालीले पनि मृगलाई प्रत्यारोपण गर्न पाउने आदेश दिएको छ। एकजना भुटानी शरणार्थी पुरुषले आफ्नी श्रीमतीलाई मृगलाई दान दिएर प्रत्यारोपण गराउन खोज्दा मेडिसिटी अस्पतालले अस्वीकार गरेको भन्दै मुद्दा परेको थियो। मुद्दामा सुनवाई गर्दै न्यायाधीश सारङ्गा सुवेदी र निर्वधज निर्लाको संयुक्त इजलासले जीवनको हकसँग जोडिएको विषय भएकाले प्रत्यारोपण गर्न आदेश दिएको छ। चापाको बेलडाङ्गी शिविरमा बस्दै आएका भुटानी शरणार्थी खर्कबहादुर गजमेरले श्रीमती साराको मृगलाई प्रत्यारोपण गर्न खोज्नु भएको थियो, तर अस्पतालले कानुनी झमेला हुने ठानेर गएको असार 8 गते प्रत्यारोपण अस्वीकार गरेको थियो। चिकित्सा उद्यमी दुर्गा प्रसाईलाई हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालय मार्फत हिरासतमा राख्नका लागि 7 दिनको अनुमति मागेको थियो, तर हिजो पक्राउ गरिएका प्रसाईलाई थप हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ। प्रसाईलाई रिहा गर्न माग गर्दै पत्नी उमा प्रसाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गर्नुभएको छ। हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईले आन्दोलन गर्ने घोषणा गर्नुभएको थियो। शान्ति सुरक्षा खलबलाएको आरोपमा प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आउनुभएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज पटुवालाई पक्राउ गरिएको छ। सहसचिव पटुवालले पक्राउ गरिएको सिआइबीका एसपी अनुपम शमशेर चबराले जानकारी दिनुभएको हो। तिब्बती शरणार्थीका नाममा गैर कानुनी रूपमा यात्रा जारी गरेको आरोपमा पटुवाई विरुद्ध अघिल्लो सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राजधानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। पटुवाई शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीलाई गैर कानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरेर मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ। मुलुकभर यो वर्ष धान रोपाई गएको वर्षको तुलनामा उत्साहजनक देखिएको छ।
1: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार साउन 15 गतेसम्ममा देशभर कुल धान खेतीयोग्य जमिनको 92.57% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। गत वर्ष साउन 18 गतेसम्मको तथ्याङ्क हेर्दा देशभर 83.93% मात्र रोपाई भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यो वर्ष रोपाईको प्रतिशत झन्डै 9% वृद्धि भएको छ। सक्रिय मनसुनका कारण यो वर्ष मध्य प्रदेशमा धान रोपाई उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष सुखा मौसमका कारण साउन 18 सम्म 57.28% मात्र रोपाई भएको थियो। यो वर्ष साउन 15 सम्ममै 90.72% क्षेत्रफलमा धान रोपिसकेको छ। मधेसमा मात्रै यो वर्ष 3,50,118 हेक्टरमा रोपाई सकिएको छ। गत वर्ष सोही अवधिमा 2,13,438 हेक्टरमा मात्र रोपाई भएको थियो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष 79.79% रोपाई सकिएको छ। गत वर्ष सुदूरपश्चिममा 79.72% थियो। यस्तै बागमतीमा गत वर्ष 93.56% रहेकोमा यो वर्ष 96.12% पुगेको छ। गण्डकीमा गत वर्ष 88.17% रोपाई भएको थियो। यो वर्ष 92.13% रोपाई सम्पन्न भएको छ। केन्द्रको तथ्याङ्क अनुसार लुम्बिनी कर्णाली र कोशी प्रदेशमा भने गत वर्षको तुलनामा यो वर्ष सामान्य गिरावट देखिएको छ। लुम्बिनीमा 95.96% घटेर 94.83% र कर्णालीमा 96.47% घटेर 94.8% रोपाई मात्र सकिएको छ।
0: सिन्धुलीको फिक्कल 2 नवलपुर पुल नजिकबाट यात्रुवाहक कार सुनको सीमा खसेको छ। काठमाडौँबाट ओखलढुङ्गातिर जाँदै गरेको गणेश हिमाल तराई यातायातको बसले टक्कर दिँदा यात्रुसहितको कार नदीमा खसेको सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभएको हो। सिन्धुलीकै 3 पाटन गाउँपालिका 9 डाँडाघरका बस्ने 17 वर्षीय सुजन बलमपाकी मगर, फिक्कल गाउँपालिका 5 बस्ने पूर्णबहादुर तामाङ र गोलन्जोर 1 बस्ने 28 वर्षीय गणेश थापा बेपत्ता हुनुभएको छ। मध्य पहाडी राजमार्गमा रोकिराखेको कारलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको बसका यात्रुले बताएका छन्। कार दुर्घटनास्थलबाट 50 मिटर तल सुनकोसीमा खसेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आज फेरि वार्ता हुने दावी गर्नुभएको छ। हुर्मुज जल डमरू खोल्न सहमति हुने देखिएपछि इरानमा पूर्व निर्धारित आक्रमण रोकेको उहाँले बताउनु भएको थियो। क्याम्ब्रिज विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका अध्यापक डाक्टर रोक्सान फरमान फरमाइनका अनुसार 13

अरुण थापाको आवाजमा एउटा मिठो गीत सुनाए भर्खरै मात्र, र यसैको साथमा यो दोस्रो चरणको यात्राको शुभारम्भ भइसकेको छ। प्रिय श्रोतावृन्द, यहाँहरू सबैलाई फेरि पनि एकपटक सुस्वागत न्यानो अभिवादन। कार्यक्रम सुन्दै हुनुहुन्छ दिवाको शैली, र यसको साथमा म शिरेश तपाईँको सेवामा छु आज पनि। त आजको यो प्रस्तुतिमा अब दोस्रो चरण अन्तर्गत आइसकेका छौँ। यहाँहरूको लागि दोस्रो चरणमा सधैँ चाहिँ आजको यो समयमा पनि मिठो गीतहरू त छँदैछन्। पुरानो गीत सङ्गीतहरू आज सोमबार भएको हुनाले यसको अलावा नेपाल दर्पण सुन्न सक्नुहुन्छ हाम्रो दिदी सूर्य कुमारी पन्तज्यूको प्रस्तुतिमा। र तपाईँ सबैलाई यसतर्फ नै लिएर जाने मेरो तयारी रहेको छ अहिले। पक्कै पनि यहाँहरू सबैले अहिले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु यतिखेर। त यहाँहरू सबैलाई थाहा छँदैछ नेपाल दर्पण भन्ने बित्तिकै हाम्रो चाहिँ जति पनि नेपालसँग सम्बन्धित कुराकानीहरू छन् यसको विषयमा तपाईँको लागि जानकारी राख्ने गरिन्छ। र आज पनि अब हामी यसैलाई नै अगाडि सुन्नको लागि तयार छौँ होला भन्ने आशा गरेको छु। समयको कुरा गर्नुपर्दा समय अहिले चाहिँ नि दिउँसोको 2:13 गएको छ, र कार्यक्रममा अब अगाडि तपाईँको लागि अर्को एउटा मिठो गीत सुनाउने तयारीमा छु म। स्पेसली आज चाहिँ सोमबारको दिन, र सोमबार हामी प्राय गरेर सुन्छौँ पुराना गीत सङ्गीतहरू है, र यिनै पुराना गीत सङ्गीतहरू सुनाउने क्रममा एउटा चर्के गीत तपाईँको लागि म तयार छु। मेरो प्लेलिस्टमा मोहम्मद अजिज र साधना सरगमले गाउनुभएको गीत रहेको छ। यो चलचित्र खुदगर्जको गीत निकै नै हिट नम्बर पनि हो, तपाईँहरूलाई सायद पक्कै पनि मनपर्छ होला। र यो गीत सुनाउँदै अब अगाडि नेपाल दर्पणतर्फ तपाईँहरूलाई पनि लिएर जान्छु यो एउटा छोटो म्युजिकल ब्रेक पश्चात है। तर

0: तनावलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFPS गुरुकार रेडियो हो।

श्रोताहरू, नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। र आज म कुनै चाड पर्व रीतिरिवाजको बारेमा होइन, एउटा नौलो चर्चा गर्न चाहन्छु जुन कि हामीले देखिरहेका छौँ तर जसको इतिहासको बारेमा हामीलाई थाहा छैन। हो, हामीले काठमाडौँ उपत्यकामा आउना साथ तपाईँहरू जो कोही पनि आउनुभएको छ भने रानी पोखरीलाई त अवश्य देख्नुभएको छ। हो, रानी पोखरी एउटा साधारण पोखरी होइन, साँच्चै भनौँ भने यसको इतिहास निकै महत्त्वपूर्ण छ र यो निकै नै अरू साधारण पोखरी जस्तो नभएर यसको गरिमा, यसको विशेषता निकै नै महत्त्व छ। आज म यही रानु पोखरीको बारेमा तपाईँहरूलाई एउटा जानकारी गराउन चाहन्छु, किनभने आज कुनै चाड पर्व रीतिरिवाजको बारेमा नभएर नेपाल दर्पण हामीले सधैँ देखेको र जसको गरिमा यो इतिहासमा रहिआएको छ हामीले सुन्दै आएका छौँ। प्रताप मल्लले रानी पोखरी निर्माण गरेका हुन्, तर यो रानी पोखरी कसरी बन्यो, यो बनाउने प्रक्रिया के कस्तो प्रकारको थियो, यसको बारेमा एउटा प्रताप मल्लको ठ्यासप्पु भन्ने छ जुन कि सङ्ग्रहालयमा राखिएको छ। आज यसको बारेमा अलिकति कुरा, निकै लामो छ यो चर्चा, तर म अलिकता संक्षेपमा भए पनि तपाईँहरूले भन्न चाहन्छु। र श्रोताहरू, यो नेपाली यो ठ्यासप्पु भनेको कसरी निर्माण भयो भन्ने कुरामा, यो ठ्यासप्पु निर्माणको लागि रानी पोखरी निर्माण गर्ने क्रममा यो एकै ठाउँको जल यहाँ सङ्ग्रह गरिएको छैन। रानी पोखरी निर्माण गर्न क्रममा देश देशान्तरमा यात्रा गरेर त्यहाँ यो जल सङ्ग्रहण गरिएको हो र यो कसरी बन्यो भन्नेमा 72 पृष्ठको एउटा ठ्यासप्पु, यो एउटा पुरातात्विक महत्त्वको यो रानी पोखरी निर्माणको सम्बन्धमा लेखिएको यो प्रमाण हामीले अहिले हेर्न सक्दछौँ। यो ठ्यासप्पु कहाँ छ भने श्रोताहरू, भक्तपुर कला सङ्ग्रहालयमा राखिएको छ। यो दोस्रो तला, त्यो सङ्ग्रहालयको दोस्रो तलामा ठुलो सोकेसमा राखिएको छ, ठुलो सोकेसमा राखिएको छ। हामी त्यो सङ्ग्रहालयमा गएर यो हेर्न सक्दछौँ। दोस्रो तलाको ठुलो सोकेसमा जतनका साथ राखिएको छ प्रताप मल्लको ठ्यासप्पु, अर्थात् इतिहासको एउटा जीवन्त दस्तावेज, नेपाली कागजमा हातले लेखिएको छ, खिरिला अक्षर छन्, निकै सुन्दर, अनि डिक सिधा तानिएको कालो मसीले लेखिएको छ। ठाउँ ठाउँमा विशेष शब्दमा रातो मसीको पनि प्रयोग भएको छ, कुनै ठाउँमा पहेँलो मसीले पनि लेखिएको छ। हेर्दै आकर्षक ठ्यासप्पु, यसको कभर चाहिँ छालाले मोडिएको छ, निकै जतन साथ निकै सुन्दर कलात्मक ढङ्गले मोरिएर राखिएको छ। पाना पाना छुट्याएको छ, पहिलेका पुस्तकहरू त्यही प्राचीन पुस्तकहरू यस्तै खालका हुन्छन् नि, पाना पाना छुट्याएको छ, हरेक पेजको चारैतिर रातो रङ लगाइएको छ। पुरै भरिएका पानामा 8 हार छन्, एउटा पेजमा 8 हार त्यहाँ पाउँछ पङ्क्ति। 72 पृष्ठको यस ठ्यासप्पुमा एउटा पृष्ठमा 8 पङ्क्ति हामी पाउँछौँ, प्रष्ट चिनिने सुन्दर अक्षरले लेखेको, र यसमा यो रञ्जना लिपिमा छ, नेपाल भाषाको हो यो। श्रोताहरू, यसबारे इतिहासकारहरूले के भनेका छन् भने, विज्ञहरूले भनेका छन्, डाक्टर पुरुषोत्तमलाल श्रेष्ठले के भनेका छन् भनेदेखि उनका अनुसार चाहिँ यो ठ्यासप्पु तीर्थयात्रा वर्णन हो। आफ्ना कान्छा छोरा चक्रवर्ती र मल्लको मृत्यु भएपछि प्रताप मल्लले यो पोखरी बनाएका हुन्। पोखरीको लागि जल लिन विभिन्न तीर्थस्थल गए। म संक्षेपमा बताउँदैछु श्रोताहरू, यो निकै लामो चर्चा छ। यो पोखरी निर्माण गर्नको लागि त्यो जल सङ्ग्रह गर्न विभिन्न तीर्थस्थल गए। तीर्थयात्रा 4 लागि तय भएको थियो तर त्यति लागेन, एकै वर्षमा उनको यो इच्छा पूरा भयो। त्यही तीर्थस्थलको वर्णन गरिएको छ यो ठ्यासप्पुमा। उनी सबै ठाउँमा हिँडेरै गएका थिए, त्यसमा कहाँ कहाँ गए, छोराको सहयोग कति पाए, रानीको सहयोग कति पाए भनेर लेखिएको छ। धेरै तीर्थ नेपालभित्रका छन्, नेपाल बाहिरका पनि छन्, सबैको सहयोगले त्यो

सम्पन्न भएको भनेर लेखिएको छ। यात्रा गरेको ठाउँको चित्र पनि ठाउँ ठाउँमा राखिएका छन्। ठासपुको पहिलो पानामै चित्र कोरिएको छ। उनी कलाकार पनि हुन्, कलाका शौखिन पनि हुन् प्रताप मल्ल। त्यहाँ तीन थरी देवीको चित्र छ। यो चित्रको लगत्तै अर्को पेजमा तीर्थ शक्तिको ध्यान दिएको छ। त्यही तीर्थ शक्तिको विभिन्न रूप यो चित्रमा उतारिएको पाइन्छ। कुन तीर्थस्थलमा कहिले स्नान गरे भनेर पनि उल्लेख गरिएको छ यसमा। पशुपतिमा कहिले पूजा गर्ने, सप्तकोशीमा कहिले, त्यहाँका देवीका नाम पनि त्यहाँ दिइएको छ। त्यसै गरी बागमती तीर्थको बारेमा त मैले कहाँ कहाँ के तीर्थ छ मैले धेरै अगाडि तपाईँहरूलाई एकपल्ट चर्चा पनि गरेको थिएँ। बागमती तीर्थको नाम केहीको ठेगाना रानी पोखरीमा स्नान गर्न तयार पारिएको सङ्कल्प वाक्य लगायत सबै उल्लेख भएका छन्। यो ठ्यासुपु बारे इतिहासविद डाक्टर महेशराज पन्तले तिनले पनि यो यसको बारेमा लेख्नु भएको छ। महेशराज पन्तले इतिहास प्रधान त्रैमासिक पत्रिका पूर्णिमामा लेखेका छन्। पन्तले यो ठ्यासपुलाई प्रताप मल्लको तीर्थ जात्रा पनि भनेका छन् र यी पन्तका अनुसार यसमा विभिन्न एकचालिस देशावरका तीर्थका नाम छन्। कतिपय देशको नाम आफूले सुनेको, कति चाहिँ नसुनेका पनि छन् र कतिपय नाम त अहिले परिवर्तन पनि भइसकेका छन्। त्यो वखतमा एउटा नाम भनिन्थ्यो, अहिले त्यसमा परिवर्तन हुँदै हुँदै, जस्तो कमर देशको नाउँको तीर्थ आउँछ, यो चाहिँ अहिले कामरूप भनेको छ, यस्ता नामहरू पनि छन्। यस्ता कुराहरू अहिले नगरौँ श्रोताहरू, यो लामो चर्चा म अहिले गर्न भ्याउँदिनँ। कुन कुन ठाउँको जल रानी पोखरीमा राखिएको भनेर पनि लेखिएको छ यसमा। यही कुरा उनले राखेको शिलालेखमा पनि उल्लेख भएको इतिहासविद बताउने गर्दछन्। श्रोता, रानी पोखरी बनाएपछि यसको चारै कुनामा शिलालेख पनि राखिएको छ। शिलालेख नेपाली र नेपाल भाषा दुइटै भाषामा छ र नेपाल भाषा उपत्यकामा मात्रै बढी प्रचलित थियो। त्यही भएर देशभर फैलियोस् भनेर नै उनले नेपाली भाषामा पनि शिलापत्र लेख्न लगाएका थिए प्रताप मल्लले। प्रताप मल्ल आफू पनि धेरै भाषाका ज्ञाता थिए। 16 भाषामा लेखिएको शिलापत्र त हामी हनुमान ढोकामा अहिले पनि गएर हेर्न सक्दछौँ। उनले विभिन्न 51 तीर्थको जल ल्याएको ठ्यासपु र शिलालेखमा उल्लेख पनि गरेका छन्। बागमतीको मात्रै 10,641 भारी जल राखिएको उल्लेख त्यसमा लेखेको छ। आफू शास्त्र हेरिकन असङ्ख्य पुण्य देखिकन अनि यो गङ्गा आदि तीर्थको जल ल्याइकन भनेर उनले त्यहाँ लेखेका छन्। उनको एउटा शिलालेख राष्ट्रिय नाचघरको छेउमा अझै पनि छ। शिलालेखमा नेपाली पाठ पनि छ। 40-43 ठाउँको जल ल्याएको वर्णन उनले त्यहाँ लेखेका छन्। श्रोताहरू, एकैछिन एउटा गीत सुनौँ। म आज यो ठ्यासपु अर्थात् रानी पोखरी कसरी बनेको थियो, प्रताप मल्लले कसरी निर्माण गरेका थिए र त्यसको वर्णन यो ठ्यासपुमा कसरी राखिएको छ, जुन कि हामी भक्तपुर सङ्ग्रहालयमा अहिले पनि हेर्न सक्दछौँ, त्यसबाट त्यसैको आधारमा म तपाईँहरूलाई अहिले सुनाइरहेकी छु। अहिले एउटा गीत सुनौँ।

0: गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

श्रोताहरू नेपाल दर्पणको दोस्रो चरणमा आएका छौँ। आज मैले कुनै चाडपर्व रीतिरिवाजको बारेमा नभएर, कुनै जात जातिको विशेषताको बारेमा नभएर, एउटा निकै नै ख्याति कमाएको नेपालको रानी पोखरीको बारेमा यहाँहरू समक्ष राख्दैछु, जुन कि प्रताप मल्लको ठ्यासपुमा उल्लेख गरिएको छ। 57 श्लोकमा लेखिएका छन् पानी ल्याइएको ठाउँको विवरण। इतिहासविदका अनुसार तीर्थ जात्रामा व्याकरण गल्ती भए तापनि एउटै मान्छेले यो लेखेको पनि त्यहाँ पाइँदैन, र तीर्थयात्राको रचना एउटै मानिसले गरेको नभएर भनौँ ल्याकत भएका फरक फरक मानिसले तयार गरेको जस्तो देखिन्छ भनेर यी विज्ञले भनेका छन्। नेपाल भाषा पनि कति ठाउँमा अशुद्ध त भेटिन्छ। अब नेपाल भाषाको त यो एउटा व्याकरण भइहाल्छ, टलाई तलाई ट भन्ने त उनीहरूको एउटा अहिले पनि हामी सुन्ने गर्दछौँ। भाषामा यस्तो विग्रह त भइ नै हाल्दछ। श्रोताहरू, नेपालको इतिहासमा प्रताप मल्लको विशिष्ट स्थान रहेको कुरा हामीले इतिहास पल्टाउँदाखेरि पनि थाहा पाउँछौँ। आफ्नो शासनकालमा उनले आर्थिक, सांस्कृतिक, कला र साहित्य हरेक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन्। साहित्य, कला र सङ्गीतको ठुलो शौक थियो उनलाई, अनि स्वयम्भू अनन्तपुरको अभिलेखमा यिनलाई दोषरहित गद्य पद्य इत्यादि अनेक थरी काव्य रचना गर्नमा सिपालु पनि भनिएको छ। त्यसै गरी उनलाई त्याग, वेदान्त, व्याकरण, काव्य, कोश, अलङ्कार जस्ता शास्त्रको अध्ययन गरेको भनेर पनि लेखिएका छन् इतिहासकारहरूले। उनले आफ्नो कविन्द्रको उपाधिलाई सार्थक पार्न कविन्द्रपुर समेत बनाएका थिए। यिनले लेखेको यो कालिकाष्टक काव्य हो, यो संस्कृत भाषामा लेखिएको छ। श्रोताहरू, धेरै भाषाका ज्ञाता उनी थिए। यिनले लेखिएको कालिकाष्टक छन्दोबद्ध काव्य हो, यो संस्कृत भाषामा छ। उनको रचनामा श्रृङ्गार रस, भक्ति रस पाइने इतिहासकारहरू बताउने गर्दछन्। प्रताप मल्ल नृत्यकला, गीत रचनामा पनि पारङ्गत नै थिए। उनी रङ्गमञ्चमा उत्रिएर नृत्यकलामा भाग लिने इतिहासकारहरूले बताएका छन्। हनुमान ढोका दरबारको भित्तामा र जगन्नाथ देवलमा विभिन्न भाषाका लिपि राखिएका छन्। यिनले हातमा बजाएका बाजा लिएका चित्र पनि त्यहाँ छन्। रानी पोखरी निर्माणको क्रममा तीर्थयात्रा गर्दा लेखिएको ठ्यासमुमा पनि ठाउँ ठाउँमा चित्र कोरिएका छन्। यसबाट पनि उनको चित्रकला मोह देखिने बताइन्छ। ठ्यासपुको सुरुमै भएको छ यो चित्रमा छट्ट हेर्दा उन्मत्त भएर नाच्न लागेको जस्तो देखिन्छ। कमरदेखि माथि नाङ्गै तर बहुमूल्य आभूषण जस्तै जनै र जन्त्र धारण गरेका, कम्मरमा फुलबुट्टा भएको एक सरो रातो धोती मात्रै बेरेका, मुगल शैलीका दारी चुङ्गा पालेका पुरुष उनी प्रताप मल्ल हुन् भनेर पनि भनिन्छ। यथार्थमा उनी यहाँ मदिराले मातिएर नाच्न लागेको नभएर दिवंगत भइसकेका आफ्ना पुत्र, उनको कान्छा पुत्र चक्रवर्तेन र मल्लको नाममा बनाउन लागेको पोखरीमा नाना देश, नाना तीर्थ, नाना देवजमा गएर जल ल्याउने बेलामा स्नान गर्न गएका हुन् यो मुद्रा हो त्यसै बेलाको। यो कुरा यसै ग्रन्थ चित्रमा नाना देश, नाना तीर्थ, नाना देवज तीर्षकबाट हामी बुझ्न पनि सक्दछौँ। श्रोतार, वंशावलीका अनुसार प्रताप मल्लले एकजना सन्यासीको सल्लाहमा आफ्नै चारै छोरालाई एक एक वर्ष शासन गरून् भनेर उनले सुझाव दिएर 4 आफूले राज्य छोडे। 3 छोराले पालै पालो 3 राज्य चलाए, अनि पालो आयो कान्छो छोरा चक्रवर्तेन्द्रको। पालो आएको एक रातमै उनी बिते। प्रताप मल्लले तिनै सन्यासीको सल्लाहमा रानी पोखरी बनाउन लगाए। निकै उनी पीडित भए छोराको विरहले, र उनकै सल्लाहमा रानी पोखरी बनाउन लगाए। चक्रवर्तेन्द्रको नाममा सिक्का पनि छाप्न लगाए। चक्रवर्तेन्द्रको नाममा माधवको मूर्ति स्थापना गरिएको उल्लेख पनि पाइन्छ। पोखरी छेउको माधव मूर्तिको पादपीठमा, त्यहाँ अहिले हामी पनि देख्न सक्दछौँ, यो माधव मूर्तिको पादपीठमा लेखिएको छ थरी थरीका नागका मणिले चम्किएको यस पोखरीमा प्रसन्न भई बागमती नदी सधैँ बस्न उत्कण्ठित हुनुहुन्छ। सबै देवताहरूसँग वैकुण्ठनाथले यहाँ आउन खोज्नुभयो, के भनौँ छट
झ्वाट्ट काँसी छाडेर विश्वनाथ खुसी भई यहाँ आउनुभयो। यस्तो लेखिएको छ। रानी पोखरी बनाएर त्यहाँ नुहाउनको लागि संकल्प वाक्य पनि तयार गरिएको छ, जुन यो ठ्यासफुमा लेखिएको छ। ठ्यासफुमा पाप कर्मको प्रायश्चितका लागि नुहाउन रानी पोखरी तयार गरिएको उल्लेख छ। सुतेको बेलामा, जागेको बेलामा वा जानेर नजानेर गरिएको पापबाट मुक्ति पाउन पोखरी तयार गरिएको उल्लेख छ। संकल्प वाक्यमा महापातक, अनुपात र उपपातकमा यसरी पापलाई वर्गीकरण गरिएको पनि पाइन्छ। स्नान गर्न तयार पारिएको संकल्प वाक्य 33-36 छन्। थरी थरीका पर्वमा स्नान गर्न तयार गरिएको संकल्प वाक्य धेरै लामो पाइन्छ। त्यसमा धेरै के लेखिएको छ, यो लामो कुरालाई म छोट गरी पार्दैछु श्रोताहरू। ब्रह्म हत्या, रक्सी पिउनु, सुन चोर्नु, स्त्रीलाई नराम्रो कृत्य गर्नु, गो हत्या गर्नु, अनि दाउराका लागि रुख काट्नु, जीव मार्नु, पैसा लिएर पढाउनु, गधा, घोडा, ऊँट, हात्ती, बोका, माछा, सर्प वा राँगोलाई त्यहाँ मार्नु, साना ठुला किरा चरा मार्नु, अनि रक्सी खाना खानु, धैर्य नगर्नु, ब्राह्मणलाई रोगी बनाइदिनु, अनि त्यस्तै गरेर गरिआएका नराम्रा कुराहरू जति छन्, धेरै कुराहरू यसमा उल्लेख गरिएको छ। म संक्षेपमा बताउँदैछु श्रोताहरू। यसरी धेरै कुराहरूको दोष काटिने, यहाँ स्नान गरेको खण्डमा यी सबै पापबाट मुक्ति पाइन्छ भनेर निकै लामो वर्णन गरिएको छ। यस पापको लामो फेरिस्त छ, त्यसैले यसबारे म अहिले जान्न चाहन्न श्रोताहरू। यसरी यो अहिले पनि मान्छेलाई अचम्म लाग्छ, यहाँको एउटा विशेषता छँदैछ। र भाइटिकाको दिनमा यो मन्दिरमा, जुन रानीपोखरको बिचमा रहेको मन्दिरमा छ, आफ्ना दाजुभाइ नहुनेहरूले, दिदीबहिनीहरूले, दाजुभाइहरूले त्यहाँ गएर भाइटिकाको दिनमा टिका लगाइने गरिने प्रचलन पनि छ। र केही समय अगाडि त यहाँ केवल वर्षमा एक दिन मात्रै खुला रहन्थ्यो, वरिपरि बार हालिएको छ, जुन हामी देख्ने गर्दछौँ। निवार समुदायमा कुनै संरचना निर्माण भएपछि यसलाई संस्कृतिकरण गर्दै लैजाने चलन भएको इतिहासविदहरू बताउँछन्। त्यसैले अहिले पनि यो रानी पोखरीको महिमा त्यत्तिकै छ। र यसमा हामीले यसको संरक्षण गर्नु हामीले अवश्य नै पर्दछ। श्रोताहरू, नेपाल दर्पण कार्यक्रमको समय सकिने लागेको छ। कार्यक्रमको अन्त्यमा म तपाईँहरूलाई एउटा गीत सुनाएर आजको नेपाल दर्पणबाट बिदा हुन चाहन्छु। नमस्कार।

0: कांग्रेस संसदीय दलले सुनसरी र मधेसमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति माग गरेको छ। संसदीय दलको आज बसेको बैठकले सरकारसँग माग राख्ने निर्णय गरेको प्रमुख सचेतक बासुनाथ थापाले जानकारी दिनुभएको छ। कांग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमताका लागि सबैलाई अपिल गरेको छ। बैठकले नागरिक, सांसद र संसद बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको कार्यादेश पारित गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि पनि बैठकले पारित गरेको छ। मधेसमा भूमिगत जलस्रोत 60% सुकेको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति अध्ययनले हातेपम्प, ट्युबवेलको पानीमा तीव्र गिरावटका कारण खानेपानी तथा कृषिमा गम्भीर चुनौती देखिएको बताएको छ। मधेसमा खानेपानी सङ्कट समाधानका लागि तत्काल अब के गर्न सकिएला त? समिति सदस्य उर्मिला अर्याल।
1: मधेस प्रदेश मरुभूमि बन्ने अवस्थामा पुग्न लाग्या देखिया हो समितिले?
2: करिब करिब अब यो जब ड्राई सिजनहरू अलि आउन थालेपछि राम्रै समस्या चाहिँ देखियो कि अब 300 फिट जति गहिरो धारो पनि अब पानी आएन होइन सुक्यो अनि त्यसले गर्दाखेरि चाहिँ हामी अब मधेस प्रदेशभरि डुल्दा पनि त्यो पानीको समस्या चाहिँ बिगरारै देख्यो खानेपानीको। अब चापाकलैहरू सबै सुक्यो क्या, मुख्य आधार नै त्यहाँ चापाकल हो होइन। त्यसपछि अब महानगरपालिकाहरूले पनि त्यो वाटर सप्लाईलाई पनि त्यति गर्न सकेन। अहिले पछि चाहिँ टोलटोलहरूले मिलेर आफैले पैसा उठाएर हाम्रो टोलटोलमा चाहिँ उनीहरूले अलिकति वाटर सप्लाई चाहिँ बिहान र बेलुकाको अलि धेरै डिप बोरिङ गरेर अझ चार्छ। त्यो त समाधान होइन होइन
1: भनेको अहिले पनि त्यही छ स्थिति,
2: अहिले पनि करिब करिब त्यस्तै छ। तर अब पानी परेको बेलामा त अलि आउँछ धारामा पानी, अहिले त अलि रिचार्ज भयो होला, तर त्यति सबै धारा रिचार्ज पनि हुन सकेको छैन। एउटा के भयो भने चुरे दोहन बढी भयो नि त, रुख बिरुवाहरू सब काट्ने ओर्ने बढी भयो होइन,
1: मुख्य कारण चोरेको विनाश नै देखियो। आजैदेखि काम थाल्ने हो भने कति वर्ष पछि लयमा फर्किने देख्नु भयो अध्ययनले के देखा?
2: अध्ययनले त अहिले त अब त्यो वाटर लेभललाई चाहिँ रिचार्ज हुन त धेरै समय लाग्छ। अहिले त हामीलाई सबभन्दा क्रिटिकल के हो भने खानेपानी नै नपाउने समस्या भइसक्यो नि त होइन। त्यसो हुँदाखेरि मैले त अस्ति कहाँबाट लिएर आउने त पानी भन्दाखेरि अब छोरीतिरबाट दुई चारवटा खोलाबाट त्यो टोला टोलमा त होला होइन, अलिकति चाहिने कुले खानेको जुन त्यो विद्युतको काम सकेर पानी जुन बाहिर जान्छ त्यसलाई पनि हामीले चाहिँ त्यो सङ्कलन गरेर पाइप थ्रु लिएर आउनु पर्ने हो, त्यो स्थिति छ। अझ म त अस्ति चाहिँ रिपोर्ट हामी तयार पारिसकेको थियो, फेरि सेमिनार भयो, त्यो सेमिनारमा त मैले चाहिँ अहिले तत्कालले त हामीलाई त्यो वन जङ्गल कहिले हुने के गर्यो भन्दाखेरि अलि सबै डोनरहरू पार्टनरहरू मिलेर सप्तकोशीको पानी ल्याएर ट्रिट गरेर पाउनु पर्यो कि मधेस प्रदेश 8 जिल्ला त हो। मैले प्रस्ताव पनि राखेँ त्यो रिपोर्टमा नहोला
1: भनेपछि अहिले तत्काललाई अरू खोलाहरूबाट लिएर आएर भने नि पानी खुवाउनु पर्ने हो भन्ने यहाँको कुरा। मलाई यो सबै सङ्कटका लागि पुराना सरकारलाई गाली दिने हो?
2: पुराना सरकारलाई पनि गाली दिने भन्दा पनि मुख्य कुरो के भने चुरे दोहन चाहिने जुन भयो नि होइन, पानीको रिजर्भ्यारको क्षेत्रहरू सबै दोहन भयो, बढी अतिक्रमण भयो। अब जन्मसङ्ग्रहदेखिकै जोडेर लिएर आउने भने रुख त्यो चारकोसी झाडीको सबै त्यो वन जङ्गलहरू बहुतै नाश भयो त्यो जन्मसङ्ग्रहमा, पञ्चायत जोगाउनलाई निकै भएको हो क्या त्यतिखेर बहुदलको बेलामा निकै लफडा भयो। फेरि जनसङ्ख्या पनि अब बढ्दै गयो, सहरीकरण बढी भयो, अब त्यसको चाहिँ एकैचोटि त नआउने रहेछ नि त होइन। फेरि चुरे क्षेत्रमा मान्छेको बसोबास पनि थुप्रै भयो र जनसङ्ख्याको सङ्ख्या पनि बढ्दै गइराखेको छ होइन, अनि त्यसले गर्दाखेरि चाहिँ जुन अब प्राकृतिक रूपले चाहिँ संरक्षण कम भएको हुनाले पानीको चाहिँ जलाधारहरू चाहिँ निको स्तर घट्यो, पानी कम भयो,
1: त्यो संरक्षण गर्न नसकेको दोष त पुरानै सरकारलाई दिन्छ होला नि।
2: अब त्यो जनमत सङ्ग्रहको बेलादेखिको लिएर अहिलेसम्म अतिक्रमण भयो, अब जनता पनि त्यो जङ्गल नजिक भएपछि जुन बस्तीहरू बसाइयो पछि, पहिले त जङ्गलतिर बसेका थिएन अनि पछि चाहिँ जुन जङ्गलमा तिर चाहिँ अब ठोरीतिर बसाइयो, कता बसायो सब खाली थियो त्यो जग्गाहरू त, अनि जङ्गल छेउछेउछेउ जो जति बस्ती बस्दै गयो अब रुख बिरुवाको पनि अब विनाश पनि भएको छ, अलि त्यसपछि चाहिँ पानी पनि सुक्ने भयो, जनसङ्ख्या पनि बढ्यो, अब यस्तै यस्तै छ। अब के
1: भन्ने
2: भौगोलिक र वातावरणीय क्राइसिस पनि हो यो।
1: एक दुई तिन के गर्ने?
2: मैले अहिले अघि भने नि मैले भनेको है, फेरि झोल समितिको चाहिँ होइन, मैले भन्दाखेरि चाहिँ अहिले तत्काल हामीलाई चाहिँ नि सप्तकोशीको पानी चाहिने, अब गभर्मेन्टले इन्टरनेसनल डोनर पार्टनर सबैलाई जोइन गरेर मधेस प्रदेशको लागि पानीको व्यवस्थापन त गर्नै पर्यो, पानी चाहिने लस नहुने गरिकन जाने चाहिने पाइप ल्याउनु पर्यो, फलामको ठुलो त्यो तर सप्तरीदेखि प्रसादसम्म चाहिँ जोड्नु पर्यो र पानीको व्यवस्थापन तुरुन्तै गर्नु पर्यो, ट्रिटमेन्ट
1: तत्कालका लागि अरू विकल्प छैन।
0: झन्डै एक सप्ताहदेखि अशान्त बनेको मधेसको जनजीवन सामान्य बढ्न थालेको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
3: पाँच दिनपछि आज काममा फर्किनुभएका धनुषाको बटेश्वर गाउँपालिका दुई बस्ने धीरेन्द्र कुमार महतो उत्साह भन्दा पनि राहत महसुस गरेको देखिन्छ।
4: पाँच छ दिन से बन्छ रे, मन नै लागे छ घरमा, अब कनि खुल्लेगा काम पाइलिएगा त अब कनि निक लागे छ।
3: गएको बुधबारदेखि घरमै बसेर दिक्क भएका धीरेन्द्र जनकपुर धामको निषेधाज्ञा हटाइएपछि काममा फर्किनु भएको हो। स्थानीय प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहानदेखि हटाइएपछि जनजीवन सामान्य बन्न लागेको छ। सुनसरीको देवानगंज र त्यसपछि सिराहाको गोल बजारमा भएका हिंसात्मक पश्चात मधेस प्रदेशका राजधानी जनकपुर धाम सहित विभिन्न जिल्लामा चर्किएको तनावले सर्वसाधारणको जनजीवन कष्टकर बनेको थियो। ज्यालादारीमा कामकाज गर्ने पनि आजदेखि काममा फर्किन पाएका छन्। दैनिक ज्यालादारी गर्नेलाई राहत भए पनि लयमा फर्किन अझै केही दिन लाग्ने जनकपुर धाम उपमहानगरपालिका आठ बस्ने उमेश ठाकुरको तर्क छ।
5: दैनिक ज्यालादारी गर्ने खानेहरूलाई त धेरै गाह्रो हो यसमा, जसलाई दैनिक आमदनी त जब छ होइन, यताउता काम छ त्यसलाई त ठिकै छ, दैनिक ज्यालादारी गर्नेहरूलाई धेरै कठिनाई भयो। अब अहिले त ठिक छ, एक दुई दिन त मार्केट डाउनै छ, अनि एक दुई दिनमा फेरि त्यो रफ्तारमा नै आइहाल्छ।
3: यता गएको बिहिबार साँझदेखि बन्द भएको नेपालका एकमात्र रेल सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यसै गरी सुनसरी घटनालाई लिएर एक सातादेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग पनि सञ्चालनमा आएको छ। निषेधाज्ञा हटेपछि आजदेखि काममा फर्केको धनुषा शहीद नगर नगरपालिकाका राम पल्टन मण्डलले स्थिति सामान्य हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।
6: खुलेपछि त राम्रै भयो नि, त्यो त राम्रो भयो नि, अब अस्त व्यस्त भइरहेको थियो, त्यो त के राम्रो हुनु र अहिले चाहिँ खुलिसकेपछि सामान्य जीवन भएको छ मान्छेको, अनि ठिक छ, यसले खुल्यो भने राम्रो भयो।
3: जनकपुरको शैक्षिक प्रतिष्ठान आजदेखि सुचारू भएको छ। यता सिराहा र सप्तरी जिल्लाको निषेधाज्ञा पनि हटाइए पछि जनजीवन सामान्य बन्दी गएको छ।
0: सर्वोच्च अदालतले नेपालमा गैर नेपालीले पनि मृगला प्रत्यारोपण गर्न पाउने आदेश दिएको छ। एकजना भुटानी शरणार्थी पुरुषले आफ्नी श्रीमतीलाई मृगला दान दिएर प्रत्यारोपण गराउन खोज्दा मेडिसिटी अस्पतालले अस्वीकार गरेको भन्दै मुद्दा परेको थियो। मुद्दामा सुनवाई गर्दै न्यायाधीश सारङ्गा सुवेदी र निरुपतोष निरुलाको संयुक्त इजलासले जीवनको हकसँग जोडिएको विषय भएकाले प्रत्यारोपण गर्न आदेश दिएको छ। झापाको बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी खड्कबहादुर गजमेरले श्रीमती साराको मृगला प्रत्यारोपण गर्न खोज्नु भएको थियो, तर अस्पतालले कानुनी झमेला हुने ठानेर गएको असार आठ गते प्रत्यारोपण अस्वीकार गरेको थियो। अब खबर फटाफट।
1: दारा काटिएको ज्यानमारा धुर्वे हात्ती चितवन निकुञ्जभित्रै अल्मलियो। चौथो पटक गएको असार 31 गते दुईटै दारा काटिदिएपछि उग्र बनेर हिँड्ने गतिविधि पनि घट्दै 30 महिनामा काम सक्ने भनेर 2073 फागुनमा ठेक्का लिएको कञ्चनपुरको 62 किलोमिटर हुलाकी सडक 9.5 वर्ष बित्दा पनि सकिएन। डोके बजारदेखि बेलौरीसम्मको 20 किलोमिटर तयार भए पनि बाँकी सडकको काम अलपत्र। अप्ठ्यारोमा परेकालाई घरमै ग्यास पुर्याउन जिल्ला प्रशासन चितवनको तयारी। ग्यास अभाव भएमा सिडिओ कार्यालयमा खबर गर्न उपभोक्तालाई अनुरोध। एकल महिला, वृद्ध वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम र अत्यावश्यक ठाउँमा ग्यास पुर्याइदिने। मुलुकभर फेला परेका 429 बाघमध्ये धेरैजसो नदी तटीय क्षेत्रमा बस्दै बाघ सर्वेक्षण गर्दा चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर धेरै बाघ देखिए। वन अतिक्रमण र मान्छेको आउजाउ धेरै हुँदा लालझाडी क्षेत्रमा भने कम। काँकड भित्ताबाट भारततर्फ हुने नेपाली चियाको निर्यात घट्यो। अघिल्लो वर्ष 4.17 अर्ब जतिको चिया निर्यात भएकोमा गएको वर्ष दिनमा 3.53 अर्ब जतिको मात्रै। चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुनेको घुइँचो। दिनकै 50 जनासम्म आउन थालेपछि बेड अभाव भएर भुइँमै राखेर सेवा दिइँदै असार दोस्रो सातादेखि भदौसम्म चाप नघट्ने अस्पतालको अनुमान। र गएको महिना दिनभित्र 71,800 विदेशी पर्यटक भित्रिए। चिनिया पर्यटक 61% बढे। यो अवधिमा भारतबाट 23,500, चीनबाट 11,000 र युरोपबाट 9,300 पर्यटक आए।
0: बेलायतको उदीयमान रिफर्म युके पार्टीले अवैध आप्रवासीको प्रवेश रोक्नका लागि सशस्त्र फौजी परिचालन गर्ने लगायतको नयाँ नीति ल्याएको छ। स्थलसेना, रोयल एयरफोर्स, रोयल नेभी र रोयल मरिन सहितको संयुक्त सैन्य कमान्ड गठन गरेर आप्रवासी रोक्नका लागि अपरेसन फोर्ट्रेस चलाउनुपर्ने रिफर्म युकेको भनाइ छ। पार्टी अध्यक्ष जिया युसुफले सोची विचारी योजना ल्याएको दावी गर्नुभएको छ।
7: People at commander and more senior level than that from the Navy and other armed forces. There is significant precedent for that.
0: Namaskar, I'm Mahendra.

दुईटा फुल देउरालीमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो यहाँहरूले आदरणीय श्रोता पनि स्वर सम्राट नारायण गोपालको आवाजमा. र यो मिठो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाको शैली अगाडि बढिसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि मैले स्वागत अभिवादन टकाउन चाहेँ. यो वेलकम ब्याक भन्दै अब भने अगाडि तपाईँलाई लिएर जान्छु यस्तै मिठा मिठा पुराना पुराना नेपाली हिन्दी गीत सङ्गीतहरूद्वारा यो समयलाई मनोरम बनाउने मेरो तयारी रहेको छ. समय अहिले दिउँसोको 3:16 जाने आँट्यो. त आज सोमबारको दिन हो, आजबाट वर्किङ विक सुरु भइसकेको छ. यहाँहरू सबैजनाले पनि आजको यो समयलाई इन्जोय गर्दै हुनुहुन्छ होला. आफ्नो काममा फर्किएर भन्न चाहन्छु, जति हामीले छुट्टीको बेलामा आफ्नो चाहिँ भनौँ फ्री टाइमलाई इन्जोय गर्छौँ, त्यस्तै नै कामलाई पनि इन्जोय गर्नुपर्छ. जब हामी कामलाई इन्जोय गर्छौँ तब काम काम जस्तो लाग्दैन, होइन? सधैँ नै हर पल हर क्षण हर दिन हाम्रो लागि इन्जोएबल बनिदिन्छ. आखिर इन्जोय गरेर पनि काम गर्नैपर्छ, इन्जोय नगरेर पनि काम गर्नैपर्छ भने कामलाई इन्जोय गर्ने कोसिस गरौँ. त्यो भयो भने चाहिँ नि हामी कुनै पनि कुरामा चाहिँ भनौँ न होइन दुःखी हुनै पर्दैन. कुनै पनि पलमा कुनै पनि क्षणमा हामी एभर चाहिँ फर एभर चाहिँ हामी एकदमै रमाइलोको साथमा जीवनलाई बिताउन सक्छौँ. यो वर्क लाइफको कुरा गर्दाखेरि जुन हाम्रो चाहिँ जुन ब्यालेन्स छ नि, हामीले हाम्रो लाइफलाई हाम्रो चाहिँ बाँड्छौँ आफ्नो फ्री टाइम अनि आफ्नो काम आफ्नो परिवारको लागि. त्यो कारण गर्दाखेरि यो सम्पूर्ण समय जहाँ जहाँ हामी बिताउँछौँ, जहाँ जहाँ चाहिने हो त्यहीँ त्यहीँ हाम्रो समयलाई हामी दिन्छौँ. त्यो सम्पूर्ण पक्षलाई चाहिँ नि हामीले भित्रैबाट एकदमै हरेक पललाई हरेक क्षणलाई हरेक आवाजलाई चाहिँ इन्जोय गर्ने हो भने त्यसलाई चाहिँ नर्मल एकदमै रमाइलो तरिकाले त्यसलाई एक्सेप्ट गर्ने हो भने सायद जिन्दगी एकदम सुन्दर हुन्छ. जिन्दगीमा कुनै प्रकारको चाहिँ नि हेभिनेस भनेर भनौँ न, एउटा जुन भारीपन हुन्छ नि होइन त्यो हुँदैन. अनि जब भारीपन हुँदैन जीवनमा हाम्रो स्वास्थ्य आफै नै राम्रो भएर जान्छ. यसर्थमा पनि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने जीवनमा हरेक प्रकारको सिचुएसनहरू आउँछन्, जीवनमा हरेक ढङ्गबाट हामीले चाहिँ नि आफ्नो समयलाई बाँडफाँड गर्नुपर्ने हुन्छ. जहाँ जहाँ जुन जुन ठाउँमा जुन जुन समय दिनुपर्ने हो त्यसलाई चाहिँ पूर्ण रूपमा चाहिँ इन्जोय गरेर दिने हो भने चाहिँ नि आफ्नो 100% दिने हो भने चाहिँ नि साँच्चै नै जीवन सुन्दर बन्छ, लाइट हुन्छ भन्दा फरक नपर्दा. जब हामी एकदमै हल्का हुन्छौँ नि जीवन जिउनको लागि, एकदमै हामीलाई भारी महसुस हुँदैन, त्यति बेला चाहिँ नि वास्तविक रूपमा हामीले जीवनलाई चाहिँ नि जिएका हुन्छौँ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई. हुन त आफ्नो आफ्नो भोगाइ हो, आफ्नो आफ्नो तरिका हुन्छ जीवनलाई जिउने, आफ्नो आफ्नो कला हुन्छ, आफ्नो आफ्नो चाहिँ हेराइ हुन्छ, दृष्टिकोण हुन्छ. तर पनि मेरो विचारमा चाहिँ जीवनलाई जति लाइटली जिउन सकियो कोसिस गर्यो त्यति नै राम्रो है. यति भन्न चाहेँ मैले यतिखेर. समय अगाडि गर्किसकेको छ, मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै अगाडि बढ्ने क्रममा हाम्रो दिदी खेलमती लिम्बुले सधैँ चाहिँ आज पनि एउटा गीत रोज्नु भएको छ. पुरानो चलचित्र करण अर्जुनबाट कुमार सानु, उदित नारायण झा र अल्का याग्निकले गाउनु भएको गीत. उहाँको अनुरोधलाई अब भने फलीभूत गर्न चाहन्छु. इन्जोय गर्नुहोस् दिदी, तपाईँको यो गीत सुनेर हामी पनि इन्जोय गर्छौँ भन्दै गीतपट्टि लिएर जान्छु है त.

0: ஸ்டேட்டஸ், கோர்கா ரேடியோ, கோர்கா ரேடியோ.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: PFBS गोर्खा रेडियो।

मोहनी लाग्ला है गाउँलेको बोलीले सुन्दैनौ नि त्यो मिठो गीतलाई. यतिखेर सरसम्राट नारायणगोपाल रासा भोसले गाउनु भएको थियो चलचित्र छिनोको लागि धेरै साल अगाडिको गीत. आज सोमबार पुरानो पुरानो गीत सङ्गीतहरू सुनिरहेका छौँ. यही सिलसिलामा यो एउटा गीत सुनाउँदै अगाडि बढिसकेकी छु. म समयको कुरा गर्न चाहन्छु. दिउँसोको 3 बजेर अहिले 32 मिनट जानै आँटेको छ कार्यक्रममा. अब अगाडि बढ्नु पर्छ. अगाडि बढ्नु पर्दा आजको दिनको कुरा गर्न चाहन्छु. आजको दिनको कुरा गर्नु पर्दाखेरि चाहिँ आजबाट चाहिँ आजबाट मात्र नभइकन अगस्त 1 चाहिँ सुरु भएको छ वर्ल्ड ब्रेस्ट फिडिङ विक, जुन चाहिँ शनिबारको दिनबाट 1 सप्ताहको लागि, यानि कि 1 देखि 7 अगस्तसम्मको लागि यो चाहिँ विशेष गरिकन बालबच्चाहरू, जो चाहिँ बालबच्चा भन्दाखेरि पनि एकदम इन्फेन्ट बच्चाहरू भनौँ न होइन, जो चाहिँ धेरै नै सानो बच्चा दुधमुखी बच्चाहरू हुन्छ, उनीहरूको स्वास्थ्यको लागि आमाको दुध कतिको जरुरी छ भन्ने कुरालाई चाहिँ आजको दिनले मात्रै होइन यो पूर्ण सप्ताहले चाहिँ त्यसतर्फ नै सबैको ध्यान आकर्षण गराउने काम गर्दछ. र विश्व स्वास्थ्य सङ्गठन WHOले चाहिँ यस विकको चाहिँ आयोजन गरेको हो. र यसले चाहिँ WHO मात्र नभएकन यसमा युनिसेफ अनि अनेक देशहरूको स्वास्थ्य मन्त्रालयहरू र नागरिक सङ्गठन सबैले मिलेर चाहिँ यो सप्ताहको आयोजना गर्ने गर्दछन्. र यो सप्ताहको विशेष फोकस भने रहन्छ आमाहरूको दुध शिशुहरूको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरामा चाहिँ बढी केन्द्रित रहन्छ, फोकस रहन्छ भन्दा फरक पक्कै पनि नपर्ला. सबैको ध्यान आकर्षण यस विशेष कुरापट्टि गराउने अनि सबैलाई जनचेतना वृद्धि गर्ने विशेष एउटा चाहिँ उद्देश्यको साथमा यो सप्ताहको आयोजना गर्ने गरिन्छ. सधैँ नै यानि कि एभ्री इयर नै कुनै न कुनै विशेष थिमको साथमा यो सप्ताहलाई मनाउने गरिन्छ. र विश्व स्तनपान सप्ताह 2026 विषय रहेको छ. जीवनको स्थायी सुरुवातको लागि स्तनपान यो चाहिँ जरुरी छ र यसलाई यो व्यवस्थालाई चाहिँ सुदृढ बनाउनुपर्छ भन्ने एउटा थिमको साथमा चाहिँ नि यो सप्ताह चाहिँ हामी वर्ल्ड ब्रेस्ट फिडिङ विक भनेर मनाइरहेका छौँ. यो पहल चाहिँ विश्वव्यापी स्तरमा शिशु मृत्यु दरमा सुधार ल्याउनको लागि सहायक सिद्ध हुन्छ. यसबाट चाहिँ नि जुन फर्मुला दुध भनेर भनिन्छ बच्चाहरूलाई हामी डिब्बाबन्द दुध जुन पिलाउँछौँ होइन शिशुहरूलाई, यसको उत्पादन र प्याकेजिङबाट हुने जुन पर्यावरणीय क्षति छ यसमा पनि कमी आउँछ है. मजबुत सामुदायिक नेटवर्क स्तनपान गराउनेवाला माताहरूलाई सफल हुनमा मद्दत पनि पुर्याउँछ यसले है. साथसाथमा विश्व स्तरमा राम्रो स्वास्थ्य देखभाल पद्धतिहरूलाई बढावा दिनको लागि पनि यो थिम जुन छ यसले चाहिँ मद्दत गरेको हामी पाउँछौँ. मद्दत गर्न सक्ने एउटा चाहिँ नि यहाँनिर स्थिति देखिन्छ पनि होइन. र सबैको लागि चाहिँ नि सम्पूर्ण रूपमा विशेष गरिकन शिशुहरूको स्वास्थ्य भविष्य सुनिश्चित गर्नको लागि पनि यो थिम जरुरी छ र यो थिमले चाहिँ त्यतातिर चाहिँ सबैको ध्यान आकर्षण गराउँछ पनि. सानो कदम हो एउटा होइन, तर यसबाट स्थायी रूपमा सकारात्मक परिवर्तन ल्याउन सक्छ.

सकिन्छ भन्ने कुरालाई मध्यनजर राख्दै यसपटकको यो थिमलाई चुनिएको छ र सबैले चाहिँ नि विशेष गरिकन नयाँ आमाहरूले चाहिँ नि शिशुहरूलाई स्तनपान गराउनमा नै बढी जोड दिनको लागि उत्प्रेरित गर्ने सप्ताहको रूपमा पनि यो सप्ताहलाई लिन सक्छौँ हामीले। विश्व स्तनपान सप्ताह प्रतिवर्ष 1-7 अगस्तसम्म मनाइन्छ र यसको सुरुवात चाहिँ सन् 1992 भएको थियो जब विश्व स्तनपान अभियान गठबन्धनले विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको साथमा मिलेर यस अभियानको शुभारम्भ गरेको थियो। विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले चाहिँ स्तनपान सम्बन्धी नीतिहरूलाई आकार दिनको लागि अनि टेक्निकल मार्गदर्शन प्रदान गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् र विश्वव्यापी स्तनपान सप्ताहको प्रमुख पहलुहरूलाई चाहिँ नेतृत्व त्यो पनि गर्छन् जसमा चाहिँ प्रत्येक वर्ष विश्व स्तनपान सप्ताहको थिमको चयन गर्नु स्तनपान गर्ने टेक्निक्सहरू अनि यससँग सम्बन्धित सुझावहरू र जागरूकता सामग्रीहरूलाई प्रसार गर्नु अनि विभिन्न अस्पतालहरू र कार्यस्थलहरूमा स्तनपान अनुकूल कुराहरूलाई चाहिँ बढावा दिनु चाहिँ उनीहरूको विशेष काम रहन्छ यो सप्ताहभरि नै र यो शिशु अनुकूल अस्पताल पहल पनि उनीहरूको यानि कि WHO र युनिसेफको एउटा संयुक्त प्रयास हो। यसले के सुनिश्चित गर्छ भने प्रसूति वार्डहरू जुन चाहिँ बच्चाहरूको जन्म हुने जुन वार्डहरू हुन्छ होइन यसमा चाहिँ नयाँ आमाहरूको लागि जानकारीपूर्ण र व्यवहारिक सहायताहरू उनीहरूले प्रदान गर्ने गर्दछन् र यो सम्पूर्ण चाहिँ भनौँ न एलिमेन्ट्सहरू जुन छन् यसलाई चाहिँ सम्पूर्ण रूपमा नयाँ आमाहरूको लागि उपलब्धता यसको होस् भन्नको लागि पनि यो सप्ताह बडो महत्त्वपूर्ण रूपमा चाहिँ नि सबै ठाउँमा अब्जर्भ गर्ने गरिन्छ। त स्तनपान एकदमै जरुरी छ तपाईँहरूलाई पनि थाहा छ बच्चाहरूको लागि शिशुहरूको लागि हरेक पटक दुध पिलाउनु जति चाहिँ महत्त्वपूर्ण हुन्छ दुधको जुन एउटा क्वालिटी छ त्यो पनि उति नै महत्त्वपूर्ण हुन्छ भन्दा फरक नपर्ला। नवजात शिशुलाई पहिलोपटक जब स्तनपान गराइन्छ त्यति बेला उसलाई दुध मात्र मिलिरहेको हुँदैन बल्कि एउटा जीवित अनुकूलनशील पदार्थ मिलिरहेको हुन्छ जसको संरचना हरेक पटक दुध पिलाउनुको साथसाथमा परिवर्तन भइरहेको हुन्छ है र यो ठिक त्यसरी बन्दछ जसले गर्दाखेरि त्यो शिशुको जुन एउटा चाहिँ डेभलपमेन्ट छ विकास छ त्यसलाई चाहिँ हरेक तवरबाट यसले चाहिँ सपोर्ट गरिरहेको हुन्छ जो बच्चाहरूलाई जरुरी हुन्छ बच्चाहरूको विकासको लागि जरुरी हुन्छ त्यो मिल्दछ बच्चाहरूलाई स्तनपानबाट। यो दुधको कुरा गरिरहँदाखेरि डिब्बाबन्द दुधबाट पनि बच्चाहरूको चाहिँ भनौँ दिनचर्या त चलि नै रहेको हुन्छ शिशुहरूको विकासमा चाहिँ त्यसले पनि एउटा योगदान त पुर्याइरहेको हुन्छ तर जुन प्रकारले चाहिँ स्तनपानबाट आमाको दुधबाट जुन एउटा पोषण मिल्दछ बच्चाहरूलाई त्यो पोषण चाहिँ बाहिर डिब्बाबन्द दुधबाट मिल्न पक्कै पनि सक्दैन भन्ने कुरालाई हामीले अहिलेसम्म त बुझिसकेको नै छौँ। यसर्थमा पनि यो स्तनपानलाई बढावा दिनको लागि स्तनपानको बारेमा जानकारी फैलाउनु जरुरी हुन्छ। कुनै पनि आमाले आफ्नो बच्चाको लागि त बेस्ट नै चाहन्छन् होइन र त्यसको लागि उनले आफ्नो स्तनपान गराउनको लागि अप्ठ्यारो त मान्दिनन् पक्कै पनि तर कतिपय अवस्थामा चाहिँ जानकारीको अभावको कारणले गर्दाखेरि पनि स्तनपानभन्दा पनि बढी डिब्बाबन्द दुधहरूमा भर परिरहेको अवस्था हुन्छ बच्चाहरूलाई फिडिङ गराउने बेलामा होइन र त्यो नहोस् भन्नको लागि पनि जहाँसम्म सम्भव हुन्छ त्यहाँसम्म चाहिँ स्तनपानबाट नै बच्चाहरूको दैनिक जुन एउटा जरुरत हुन्छ उनीहरूको फिडिङको लागि त्यसलाई पुरा गर्नुपर्छ भन्ने कुरालाई चाहिँ यो सप्ताहले उजागर गरिरहेको छ। त स्तनपानको महत्त्वलाई जति हामीले चाहिँ चर्चा गर्यौँ त्यति नै कम हुन्छ होइन र एउटा बच्चालाई राम्रोसँगले डेभलप गराउने हो उसको विकासमा चाहिँ राम्रोसँगले चाहिँ हामीले ध्यान दिने हो भने स्तनपान इज अ मस्ट र नम्बर वान प्रायोरिटीमा चाहिँ स्तनपान आउँछ भन्ने कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ भनेर यो सप्ताहले हाम्रो ध्यान आकर्षण त्यतातिर गराइरहेको छ। हुन त कतिपय अवस्थामा चाहिँ आमाको दुधमा त पर्याप्त नहोला आमाको जति दुध क्रिएट हुन्छ जति बन्द छ उत्पादन हुन्छ त्योभन्दा बढी जरुरत शिशुलाई होला त्यस्तो बेलामा दुधको कमीलाई आपूर्ति गर्नको लागि बाहिरको जुन एउटा फर्मुला मिल्कहरूलाई पनि प्रयोग गर्न सकिन्छ तर त्योभन्दा अगाडि चाहिँ आमाको दुध नै दिनुपर्छ स्तनपान नै गराउनुपर्छ त्यसबाट नपुगेको जति पनि कमी छ त्यसलाई मात्र फर्मुला मिल्कहरूले चाहिँ नि हामीले पुरा गर्न पर्ने हुन्छ अथवा पुरा गर्नुपर्छ भन्ने कुरालाई पनि जोड दिन्छ यो सप्ताहले।
The World Breastfeeding Week चलिरहेको छ यसर्थमा अलिकति मैले यो कुराहरू तपाईँहरूसँग सेयर गरेँ र यतिखेर अब हामी एउटा छोटो विश्राम लिन्छौँ र म्युजिकल ब्रेकमा म तपाईँलाई लता मङ्गेशकर र एसपी बालसुब्रमण्यमले गाउनुभएको एउटा गीत सुनाउँदैछु।

0: गोर्खा रेडियो हो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

प्रकाश श्रेष्ठले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर. र यो गीतको साथसाथमा हामी पनि अब अगाडि कार्यक्रमलाई सम्पन्न गर्ने बेला तिर बढिरहेका छौँ. समय घर्किसकेको छ. 4 बजे तपाईँले सुन्न सक्नुहुन्छ बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति. अनि 4:15 बजेबाट हाम्रो इभिनिङ सो गोधुली, र यसलाई लिएर हाम्रो बहिनी सोनिया आउँदै हुनुहुन्छ. यो सप्ताह तपाईँको लागि कार्यक्रम लिएर आउनुहुनेछ उहाँ. र यति नै जानकारी गराएँ मैले यो बेलामा. अब हल्का याग्निले गाउनुभएको एउटा गीत सुनाउँछु चलचित्र साजनबाट, अन्तिम गीतको रूपमा. र यो गीत तपाईँको सेवामा टक्राउँदै म भने अब भोलिसम्मको लागि बिदा लिन्छु. भोलि ट्युजडे यानि कि मङ्गलबारको दिनको कार्यक्रम लिएर 1 बजेको समय पश्चात फेरि पनि म हाजिरी जनाउन आउनेछु तपाईँको सेवामा. त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला अनि हामीलाई यसै गरिकन सुन्दै गर्नुहोला. हस् त, नमस्ते.

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दावी, दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज,
1: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न काङ्ग्रेसको माग,
2: त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इङ्ग्लिस फुटबल एसोसिएसनको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जनाभन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरुष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। छिमेकी कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इङ्ग्लिस फुटबल एसोसिएसन ईएफए भएको छ। वेल्स र फिनल्यान्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेड क्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, 5 वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ, तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ, आङ सान सुचीका छोरा किम एरिसको भनाई। जापानमा बच्चाको हेरचाहका लागि बिदा लिने पुरुषहरूको दर पहिलो पटक 50% नाघेको छ। जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि बिदा लिने पुरुष कर्मचारीको संख्या 10% बढेर आधाभन्दा केही बढी नाघेको हो। जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि बिदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरुषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन्। बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट सहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ। बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ। घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ। प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पश्चिम नवलपरासीको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौ एक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
4: नेपाली भूमि लेपलेख लिपिया दोरामा गाडी गुडायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बिबिसीसँग भने,
5: हिजो सामान्य विवाद भएको थियो, त्यसपछि त्यहाँ सुरक्षाकर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
5: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो।
0: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
5: फेरि पर्यो भने त हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
2: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: काङ्ग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
2: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत साता सुनसरीको दिवानगञ्जमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी सञ्जय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
6: इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्ट्सहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले, अहिले बजारमा त्यस्तो र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्ट्सहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ लङ पोजिसन मात्रै लिने साइडको हुन्छ अर्थात् भन्नु मतलब सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। सर्ट सेलिङ यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घट्छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर। स्टार्टिङ एक्टिभिटी के भयो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल सबै बजारहरूमा हुन्छ यो हामी कहाँ अब धेरै भयो नआएको र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा बढी गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउन बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइस
7: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेभनले यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
6: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गर्थे र सेयर भित्र राखेर कर्जा लिन्थे अब त्यो होइन आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गरिने पोजिसन अन्तर्दिवसीय कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ त्यसको लागि पनि हामीले त्यसको अब धारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरेर राखेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
7: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
6: यसले ट्रेडिङ भोल्युम बढाउँछ ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईवटा पार्टमा बाँडिन्छ घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के गर्छ तपाईँलाई यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरूको सहायक भन्छ यो जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
0: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय इङ्ग्लिस फुटबल एसोसिएसनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवादबीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। युईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरुद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेदवारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेदवारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिस फुटबल एसोसिएसनको धारणा पनि इन्फान्टिनो प्रति युईएफएको अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन् तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: BBCWorldService.com.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। यो

पिएफपी स्कोरका रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोधुलीमा र समय हाम्रोसँग अहिले 5 बजेको लागि बाँकी रहेको छ 25 मिनट. असारे गीत रहेको थियो पातली नानी, यो लोकगीत हरिमाया रायमाझी र यसै गरी विशाल रायमाझीको आवाजमा. र कार्यक्रम गोधुली सुन्न सक्नुहुन्छ तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनिरहेको छ. यो चाहिँ 4:15 to 7 PM मेरा मेरा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा आजको यस दिनमा रहन सक्नुहुनेछ. र आज 8 August 2026 मन्डे यानि कि सोमबारको दिन रहेको छ श्रोता. आशा गर्दछु तपाईँको विकेन्ड पनि राम्रोसँग बित्यो होला. र कार्यक्रमको यो पहिलो घन्टामा चाहिँ तपाईँलाई भरपूर मनोरञ्जन गराउने नै छु मिठा मिठा गीत सङ्गीतहरूको साथमा, र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारीहरू रहने नै छ. र कार्यक्रमको दोस्रो घन्टामा भने बिएफबिए संवाद रहनेछ. मेजर रिटायर्ड इन्द्र प्रसाद राई उहाँसँग गरेको कुराकानी, जसरी नेफिन युके सेक्रेटरी हुनुहुन्छ, हुन गरेको 32nd इन्टरनेसनल इन्डिजेनियस यो फेस्टिभल फेयर हुन गइरहेको छ. युक्ताईसँग गरेको कुराकानी हुनेछ. पार्ट वान चाहिँ 5:28 जाँदा भने पार्ट टू हुनेछ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा. यसै गरी पार्ट थ्रीमा कार्यक्रमको थर्ड आवरमा भने RI-26 को क्याप ब्याजिङ सेरेमनी हुन गएको छ. पार्ट वान यो 6:28 जाँदा भने पार्ट टू चाहिँ 7 बजेको लागि 13 मिनट बाँकी हुँदा. र कार्यक्रममा यसको साथै विभिन्न जानकारीहरू नै छ, गीत सङ्गीतहरू पनि. अब यसै क्रममा चाहिँ अहिलेको लागि पनि अर्ज किया हेरेको छ अनुप जैनको आवाजमा. यो मिठो गीत इन्जोय गर्नुहोस्.

0: Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

पीएफबी स्कोरका भिडियो सुन्दै हुनुहुन्छ श्रोता. अहिले कार्यक्रम हामी गोधुलीमा छौँ र पाँच बजेको लागि अब पनि समय हामीसँग बाह्र मिनट बाँकी रहेको छ. त्यसै गरी अपकमिङ इभेन्ट्सहरूकै बारेमा फेरि पनि हामी जानकारी राखिहालौँ. अब यो अगस्त महिना समर टाइम पनि रहेको छ, निकै नै इभेन्ट्सहरू छन्. रावा खोला सेरोफेरो एनुअल गेट टुगेदर चाहिँ यो 8 अगस्तमा हुन गइरहेको छ, शनिबारको दिन. फेरि चाहिँ गार्थ हिल कलेजमा हुन गइरहेको छ. ब्र्याकनेलमा बिहानको समय 10 बजेदेखि बेलुकी 10 बजेसम्म. कन्ट्याक्सी सप्तराज राई, उहाँ प्रेसिडेन्ट हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्नुहोला 07577406334 चाहिँ कल गरेर क्वायरीहरू बुझ्न सक्नुहुन्छ. रमेशको साथमा आउनुहोस् अब भने हामी फेरि पनि कार्यक्रम अगाडि बढ्ने नै छौँ अर्को एउटा मिठो गीतको साथ. अहिलेको लागि भने युगल गुरुङको आवाजमा चाहना.

0: मुख्यतया तराई मधेस केन्द्रित साना सात राजनीतिक दलले संयुक्त राजनीतिक सहकारीका लागि अग्रगामी मोर्चा गठन गर्ने भएका छन्। ती दलले आगामी साउन 23 गते मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेका हुन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतका अनुसार मोर्चा घोषणा कार्यक्रम काठमाडौँको नयाँ बानेश्वर काठमाडौँ ब्याङ्कवेटमा हुनेछ। मोर्चामा जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी तथा बहुजन एकता पार्टी नेपाल हुनेछन्। तयारी छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत सहभागी थिए। नवपरासीको सुस्तामा भारतीय पक्षले अस्थायी बाँध पत्काएको विषयमा राष्ट्रिय सभामा आवाज उठेको छ। बैठकमा सांसद पूजा चौधरीले सुस्ताको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: नेपाली भूमि पश्चिम नवलपरासीको सुस्ता पाँच थारू टोलमा निर्माणाधीन 132 मिटर लामो अस्थायी बाँधमा SSB द्वारा कच्ची बाँध भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको छ। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: प्रहरी महानिरीक्षकले साइबर सुरक्षाका लागि दूरसञ्चार, प्रहरी, ब्याङ्किङ क्षेत्र र इन्टरनेट सेवा प्रदायकको छुट्टै कार्यालय गठनको प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा महानिरीक्षक धनबहादुर कार्कीले चारवटा क्षेत्रको साझा कार्यथलो बनाउन भन्नुभएको हो।
2: एक्जिस्टिङ सिचुएसनमै हामीले गएको 2 वर्षदेखि नेपाल ग्रे लिस्टमा पनि भयो र त्यो अवस्थादेखि हामीले माग गर्दै आएको विषय के हो भने कमसेकम हामी एउटा साइबर ब्युरोभित्र एउटा सेन्टर खोलौँ, एउटा कमन एउटा युनिट बनाऊ जहाँ प्रहरी 1, दूरसञ्चार सेवा प्रदायक 2, ब्याङ्क राष्ट्र ब्याङ्क 3, ब्याङ्किङ ब्याङ्कर्स एसोसिएसन 4 र अर्को ISP 5 यतिजना चाहिँ एउटा कमन ठाउँमा बस्नुहुन्छ। सफ्टवेयर नबन्दासम्म, प्रविधि नबन्दासम्म
0: साइबर अपराध नियन्त्रण सम्बन्धी उजुरी समाधानका लागि 4 वर्षसम्म पर्खनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। गण्डकी प्रदेशमा गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरिएको छ। गत असार 25 गते प्रदेशसभा बैठकबाट पारित विधेयकलाई प्रदेश प्रमुख डेल्लीराज भट्टले प्रमाणीकरण गर्नुभएको हो। गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा प्रयोग गर्ने विधेयक भट्टले पुनः विचारका लागि यही साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएको थियो। सभाले फेरि सिफारिस गरेकामा आज प्रमाणीकरण भएको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभएको छ। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानुनी मान्यता पाउने भएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति जारी गरेको हो। मन्त्रालयका अनुसार नयाँ नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गुणस्तर सुधार, सडक सुरक्षा, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिनुभएको छ। मुलुकभरि वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ।
3: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार साउन 15 गतेसम्ममा देशभर कुल धान खेतीयोग्य जमिनको 92.57% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। गत वर्ष साउन 18 गतेसम्मको तथ्याङ्क हेर्दा देशभर 83.93% मात्र रोपाई भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यो वर्ष रोपाईको प्रतिशत झन्डै 9% वृद्धि भएको छ। सक्रिय मनसुनका कारण यो वर्ष मधेस प्रदेशमा धान रोपाई उल्लेखनीय वृद्धि भएको छ।
0: कालीगण्डकी नदीमा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता बनाउन आग्रह गरिएको छ। मुस्ताङ तर्फबाट लेदो सहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै म्याग्दी प्रहरले सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो। डिएसपी राजन कार्कीले पहिराका कारण अवरुद्ध बनेको बेनी जोमसम सडक अझै खुलाउन नसकिएको बताउनु भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैसरीमा पहिरो जाँदा कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा यातायात सेवा बन्द छ।

पीएफबी स्कोरका रेडियो कार्यक्रम मैले हामी छौँ श्रोता गोदुलीको यो दोस्रो खण्डमा पाँच बजेर दस मिनट गइसकेको छ र मिठो गीत रहेको थियो सज्जन राजवेदीको आवाजमा पत्र र सबै साथै हामी कार्यक्रमको यो दोस्रो घण्टामा पनि यस्तै गीत सङ्गीतहरूको साथमा तपाईँलाई मनोरञ्जन गराउने नै छु म सुनेको साथमा रहनुहोला 105.4 मेगाहर्ज ट्युन गर्न सक्नुहुन्छ फोकस्टोनबाट सुन्नुहुने सम्पूर्णले र तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सिलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले सिम्पली प्ले बिएफबिएस गोर्खा भन्नुहोस् र सुन्न सक्नुहुनेछ हामीलाई 24/7 यो सर्भिस भन्न चाहन्छु र अहिले केही क्षणमा भने पाँच बजेर 28 मिनट जाँदाखेरि बिएफपिए सम्वाद रहनेछ मेजर रिटायर्ड इन्द्र प्रसाद राई उहाँ चाहिँ नेफिन युकेको सेक्रेटरी हुनुहुन्छ उहाँसँग रहेको कुराकानी विशेष गरी यो 32nd इन्टरनेसनल इन्डिजिनियस फेस्टिभल फेयर हुन गइरहेको छ युक्ताईसँग रहेको कुराकानी हुनेछ र पाटो चाहिँ रहनेछ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा र आउनुहोस् सब भन्ने कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अहिलेलाई भने समीर श्रेष्ठको आवाजमा तिमी भए काफी

CFBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोदुलीको अहिले दोस्रो घण्टामा यसै गरी अपकमिङ इभेन्टहरूको बारेमा फेरि पनि केही चर्चा गर्न चाहन्छु. तपाईँको माझमा हुन गइरहेको छ यो समर डिजे धमाका 2026 15th of August 2026 र यो चाहिँ रातिको समय 9 बजेदेखि बिहान 4 बजेसम्म हुनेछ. सो नाइट आवर्सहरूको लागि एकदमै पर्फेक्ट छ. भेन्यू चाहिँ द फेस बा रेडिङमा हुन गइरहेको छ. टिकट प्राइस £15 छ, 18+ ओन्ली. कन्ट्याक्टको लागि चाहिँ तपाईँले तेन्ची पाखरी र उहाँलाई सम्पर्क गर्नुहोला 07480517106 चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ श्रोता. अर्को एउटा मिठो गीतको साथ मारेको लागि भने रहेको छ अहिले सरुन गुरुङ र यसै गरिरहेको छ यो गीत उषा गुरुङको आवाजमा जुनी जाला. इन्जोय गर्नुहोला.

0: BFBS Gorkha Radio तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछुडौं
1: यो PFBS गोर्खा रेडियो हो

0: BFBS Gorkha Radio. Gorkha Radio. नमस्ते बीएबएस संवादबाट म योगराज राईको बीएबएस संवादमा आज मेरो गेस्ट हुनुहुन्छ मेजर इन्द्र प्रसाद राई साहब र उहाँ चाहिँ नेफिन युकेको सचिव हुनुहुन्छ अनि आशिष ज्वेलरीको ओनर पनि हुनुहुन्छ र नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले चाहिँ यो वर्षको 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव चाहिँ ग्याम्बल्स ल्यान्समा अगस्त 8 तारिक गर्दै हुनुहुन्छ तयारी कस्तो हुँदैछ अनि एट्र्याक्सनहरू के छन् र त्यस सम्बन्धी कुराकानी गर्नेछौँ ल इन्द्र साहब नमस्कार हजुरलाई
1: नमस्कार योगराजी तपाईँसँग भेट निकै पछि भयो खुसी लाग्यो हजुर एकदम आराम कुशल छु ज्यू हजुर
0: कति पो भयो यो आशिष ज्वेलरी खोल्नु भएको आज यहाँ आउन पाइयो यसो अरूतिर त हेरिरहेको
1: 9 वर्ष भयो ज्यू 9 वर्ष भयो यहाँ हामीले इस्टाब्लिस गरेको चाहिँ
0: कस्तो छ यो वरिपरि निकै सुन पसलहरू छ कतिको कम्पिटिसन छ
1: कम्पिटिसन भन्नाले पनि एकदमै हेल्थी खालको कम्पिटिसन छ क्यारे धेरै सुन पसल भएको हुनाले यो चाहिँ युकेको न्यू रोड जस्तो हो त्यस हुनाले जति धेरै भयो उति धेरै तपाईँको चोइसेसहरू हुने भएको हुनाले धेरै कस्टमर आउनुहुन्छ राम्ररी चलिरहेको छ
0: त्यही त यो संसारको नै इकोनोमी अप एन्ड डाउन भइरहेको छ सुनको व्यवसाय चाहिँ कस्तो छ अहिले
1: सुनको व्यवसाय भनेको कारोबार ठुलो

0: मनहरू किन्नुहुन्छ, बाबा आमाले इन्करेज गरेर होला, तर पनि धेरै जाने भने चाहिँ तपाईँको हाम्रो यो सधैँ लाउने खालको, डेली युजमा लाउने खालको चेनहरू, इयरिङहरू, औँठीहरू यस्तो चाहिँ धेरै जान्छ। तर पनि अब तपाईँको बदलिँदो तपाईँको यो जेनेरेसनको चेन्ज हुँदै जाँदाखेरि पहिलाको हाम्रो दिदीबहिनीहरूले अलिक ठुल्ठुलो गहना मन पराउँथ्यो भने अहिलेको यङ जेनेरेसनले चाहिँ सानो सानो गहना, अनि कति चाहिँ अब तपाईँको गोल्डबाट डायमन्डतिर पनि सिफ्ट हुँदै गरेको हामीलाई अनुभव गरेका छौँ।
1: पहिला एकपटक चाहिँ प्रत्येक गोल्ड पसलको आफ्नो आफ्नै प्राइस थियो, अहिले त तपाईँको एउटै छ नि प्राइस होइन प्रत्येक सुन पसलको?
0: हजुर, हाम्रो एसोसिएसनमा आबद्ध हुनुहुने सबैको चाहिँ एउटै प्राइस हुन्छ, तपाईँको गोल्डको प्राइस सबैको एउटै नै हुन्छ। तर एउटा दुईवटा पसलहरू चाहिँ हाम्रो संस्थामा आइसक्नु भएको छैन, उहाँले चाहिँ तपाईँको आफ्नै प्रकारले नै गरिराखेको कुरो पनि हामीलाई जानकारी चाहिँ छ। तर पनि एसोसिएसनमा भएको मेजोरिटी होइन, म्याक्सिमम नै छ, 99% नै हामी छौँ, के अरे हाम्रो चाहिँ एउटै प्राइस।
1: यो सुनहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ तपाईँले? कसैले सिङ्गापुरको सुन राम्रो भन्छ, कसैले ब्रुनाईको सुन राम्रो भन्छ, मेरो तर्क चाहिँ सुन एउटै हो भन्छु म होइन।
0: सुन सबै एउटै हो, तपाईँको हाम्रो सप्लाई भनेको चाहिँ तपाईँको 22 क्यारेटको सामानहरू चाहिँ दुबई र तपाईँको यहीँबाट पनि उपलब्ध हुन्छ हामीलाई। बुलियन गोलहरू तपाईँलाई हामीले युकेबाट नै हो, तर पनि कतिपय सामानहरू चाहिँ हाम्रो तपाईँको 24 क्यारेटको सामानहरू चाहिँ बाहिरदेखि पनि आउँछ, जस्तै अब हङकङ, सिङ्गापुर, ब्रुनाईबाट पनि अलिअलि सप्लाई हुन्छ, दुबईबाट त्यस्तैबाट आउँछ हामीलाई।
1: हजुर, अब चाहिँ हामी यो मेलातिर लागौँ, मेलाको तयारी चाहिँ के छ साहब? 8 तारिक चाहिँ अब ग्याम्बल्स ल्यान्डमा हुँदैछ।
0: गएको साल हामीले 2 दिनमा गरेको थियौँ, अघिल्लो दिन चाहिँ हाम्रो भलिबल टुर्नामेन्ट, जसमा चाहिँ एकदमै म्याक्सिमम धेरै टिमहरूले चाहिँ भाग लिनुभएको थियो त्यसमा चाहिँ। अनि सेकेन्ड डेमा चाहिँ हामीले चाहिँ प्योरली हाम्रो फेस्टिभलको लागि झाँकीहरू अनि हाम्रो आदिवासी जनजातिसँग रिलेटेड प्रोग्रामहरू गरिएको थियो। तर 2 दिन कमिटमेन्ट गर्नु चाहिँ हाम्रो साथीहरूलाई एकदमै गाह्रो भएको हुनाले एकै दिनमा सकौँ भन्ने हिसाब भएको हुनाले यसपालि चाहिँ 8 तारिक शनिबार प्रोग्राम तय भएको छ। व्यस्त हुन्छ, भव्य पनि हुन्छ, अनि यसमा चाहिँ हाम्रो त्यही दिन कन्करेन्टली एकतिर चाहिँ भलिबल टुर्नामेन्ट भइरहेको हुन्छ, त्यसमा मेल, फिमेल अनि भेटरनहरूको 30-35 टिम जस्तोको चाहिँ भलिबल हुन्छ, भव्य भलिबल हुन्छ, एकदमै व्यस्त। अनि अर्कोतिर चाहिँ हाम्रो साधारण पहिला हुने खालकै तपाईँ भनौँ न अब जनजातिसँग रिलेटेड सङ्घ संस्थाहरू जस्तै तमुदी, किराँत रायका आदि इत्यादिहरूले चाहिँ तपाईँको झाँकीहरू ल्याउनुहुन्छ, त्योसँग रिलेटेड कुराकानी हुन्छ, त्यसमा हाम्रो आर्चरी हुन्छ, अनि सायद हाम्रो छेलो, कतिले ठेलो भन्छ, त्यस्तो खाल पनि हुन्छ। गर्दाखेरि त्यो दिनको प्रोग्राम चाहिँ त्यसरी नै रन भइरहेछ, स्टलहरू, थुप्रै स्टलहरू, खानेकुरोकोदेखि लिएर कल्चरल सामानहरूको, आइसक्रिमहरूको, त्यस्तो खालको स्टलहरू पनि हुन्छ। गर्दाखेरि गोइङ टु बी भेरी भेरी वन्डरफुल, फ्यान्टास्टिक हुनेवाला छ।
1: मेजर हाम्रो इन्द्र साहबसँग उहाँकै यो चाहिँ सुन पसलमा रेकर्ड गरिएको छ अल्डर सर्टमा, आशिष ज्वेलरीको चाहिँ उहाँ ओनर हुनुहुन्छ, अनि नेफिन ढिकेको उहाँ चाहिँ सचिव हुनुहुन्छ। अब एन्ट्रेन्स फीबाट जाउँ, एन्ट्रेन्स फी कति हो एकजनाको, अनि अब कार पासको पनि लिन्छ के छ, अलिकति भनिदिनुहोस् त्यहीँबाट जाउँ।
0: एन्ट्रेन्स फी चाहिँ हरेक व्यक्तिको 5 पाउनुहुन्छ अनि कारको पनि 5 पाउनुहुन्छ। तर हामीले जो भलिबल टिम आउनुहुन्छ उहाँहरूको लागि चाहिँ उहाँको टिम क्याप्टेनहरूलाई पहिला नै हामीले उहाँको कार पास र इन्ट्रान्सको लागि टिकटहरू दिइसकेको हुन्छौँ। तर अरू आउनुहुने साथीहरूको लागि चाहिँ तपाईँको इन्ट्रान्समा नै तपाईँको कारको अनि व्यक्तिको लागि पनि टिकट त्यही नै उपलब्ध हुनेवाला छ।
1: अनि भलिबल चाहिँ कति बजीबाट सुरु हुन्छ?
0: हाम्रो चाहिँ बिहान 8 बजेदेखि नै भलिबलको सुरु हुन्छ, नत्र भने सकिँदैन, धेरै टिमहरू छ, टिमहरू धेरै आइराख्नु भएको छ, त्यसो हुनाले सायद त्योभन्दा सायद अगाडि पनि गर्नुपर्ने स्थिति छ, किनभने टिमहरू आकाकै हुनुहुन्छ, गर्दाखेरि बढी टिम भयो भनेदेखि अझै त्योभन्दा अगाडि पनि गर्नुपर्ने स्थिति चाहिँ आउँछ। तर अहिलेको टार्गेट चाहिँ 8 बजेदेखि हो।
1: अनि भलिबल एन्ट्रीको फी चाहिँ कति लिनुहुन्छ सर?
0: त्यसको चाहिँ हाम्रो प्रमुख सल्लाहकार कर्म पहाडी सरले गर्नुभएको छ। यो चाहिँ तपाईँको मेलको लागि फाल्टै, फिमेलको लागि फाल्टै, अनि भेटरनहरूको फाल्टै भएको हुनाले उहाँहरूको अलिकति फरक छ, 250-300 त्यस्तै छ। तर पनि मलाई एक्युरेट एक्ज्याक्टली चाहिँ थाहा भएन, तर कर्म पहाडी शेर्पा ज्यूले गरिराख्नु भएको छ। तर जे होस् भलिबलको टिमहरूलाई सबैलाई त्यो जानकारी छ।
1: प्राइजहरू चाहिँ फिक्स क्यास नै होला होइन अनि ट्रफी?
0: ज्यू, प्राइस चाहिँ तपाईँको फिक्स नै छ, प्राइस पनि तपाईँको प्राइसको पनि रेन्जहरू त्यही प्रकारले छ, भेटरनको फाल्टै छ, मेलको फाल्टै, फिमेलको फाल्टै, राम्रो खालको छ प्राइजहरू त्यहाँ, र ट्रफीहरू, मेडलहरू सबै व्यवस्था भइसकेको छ।
1: यो भलिबल चाहिँ टाइममा खेलाउने हो कि पोइन्ट सिस्टम, सेट सिस्टम, कुनमा खेलाउनुहुन्छ?
0: यो चाहिँ नकआउट जस्तो हो, तर पनि तपाईँको सेट सिस्टममै खेल्नुहुन्छ, प्रोपरली नै हुन्छ, अनि हामीसँग चाहिँ क्वालिफाइड रेफ्रीहरू नै आउनुहुन्छ त्यसको लागि चाहिँ।
1: अनि यो आर्चरी पनि हुँदो रहेछ, त्यसमा पनि कस्तो टिम दर्ता गर्नुपर्छ कि जो कोही आएर त्यहाँ कम्पिटिसनमा भाग लिन सक्नुहुन्छ, ग्रुप, इन्डिभिजुअल कस्तो?
0: त्यहाँ चाहिँ तपाईँको आर्चरीमा चाहिँ त्यही नै आएर टिममा इन्ट्री गर्ने हो। टिममा इन्ट्री गरेपछि चाहिँ गएको साल चाहिँ हाम्रो चाहिँ तपाईँको भेटरन अनि युथहरू मेल फिमेलको थियो, यसपालि चाहिँ कसरी हुन्छ एक्ज्याक्टली थाहा छैन, तर पनि हुन्छ चाहिँ तपाईँको त्यही नै आएर इन्ट्री गर्ने हो, हान्ने हो।
1: ओके, अब इन्स्टलतिर जाउँ, थुप्रै थुप्रै खानाको इन्स्टलहरू अरू हुन्छ होला, कस्तो छ एउटा इन्स्टल थाप्नको लागि?

0: भिन्दा भिन्दै प्राइस होला कति, अब त्यो चाय स्टिक लागि कति तिर्नुपर्छ तिर्नु पर्दैन उनीहरूले स्टल राख्नुभयो भने?
1: त्यो पनि तिर्नुपर्छ, तर तपाईँको त्यो हजुरले भने जस्तै तपाईँको जस्तै च्यारिटीको लागि अब विज्ञापनको लागि मात्रै उनीहरूलाई थोरै छ भनेदेखि तपाईँको अलिकति फुड स्टल गर्नेलाई अलिकति बढी छ, तर एक्ज्याक्टली कति कति छ भन्ने कुरो चाहिँ मलाई चाहिँ अलिकति ठ्याक्कै भन्नु चाहिँ सकिनँ।
0: के के को चाहिँ त्यहाँ दोकानहरू हुन्छ स्टलहरू राखिन्छ त्यो दिन
1: चाहिँ? त्यहाँ चाहिँ खानेकुरोको एक दुईवटा स्टलहरू, कल्चरल सामानहरू जस्तै हाम्रो आदिवासीहरूले लाउने गरगहना सामान त्यस्तोहरूको पनि हुन्छ, ड्रिङ्क्सहरूको छ, अनि तपाईँको खासमा यो चाहिँ आदिवासी जनजातिसँग रिलेटेड भएको हुनाले हामीले घरैमा बनाइने खालको तपाईँको पेय पदार्थहरूको पनि त्यहाँ हुन्छ, तपाईँको स्टलहरू आइसक्रिम हुन्छ, पानीहरू त्यस्तो हुन्छ, गर्दाखेरि हामीलाई चाहिने चाहिँ सबै त्यहाँ स्टलहरूमा उपलब्ध हुन्छ।
0: मेजर इन्द्रप्रसाद राई साहबसँग कुराकानी गरिरहेको छौँ। यो आदिवासी जनजाति महोत्सव मेला चाहिँ अगस्त 1 तारिक हुँदैछ ग्याम्बल्स ल्यान्डमा, जहाँ चाहिँ हाम्रो साकेला प्रत्येक वर्ष हुने गर्दछ। अब भने यो बिचमा केही गीतहरू सुनौँ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी साहबसँग लिएर आउनेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio.

0: BFBS Gorkha Radio.
1: Yo, BFBS Gorkha Radio.
2: हजुर, यो बिएबएस गोर्खा रेडियो नै हो। अहिले तपाईँले बिएबएस संवादमा मेजर इन्द्रप्रसाद राई साहब हुनुहुन्छ, उहाँसँग कुराकानी गरिएको छ। उहाँकै दोकान यो आशिष ज्वेलरी पक्कम त्यहाँ आउनु भएको छ होला अटोसनमा हुँदा। उहाँकै दोकानमा रेकर्ड गरिएका छौँ र उहाँ चाहिँ नेफिन युगेको चाहिँ सचिव पनि हुनुहुन्छ। अनि अहिले चाहिँ यो चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले आयोजना गर्नेको मेलाको बारेमा हामीले कुराकानी गरेका छौँ। ल साहब, फेरि हजुरलाई वेलकम छ।
3: धन्यवाद।
2: अनि कतिको एक्साइटेड हुनुहुन्छ त? लास्ट इयर पनि दुई दिन भयो, अब यसपटक एक दिन मात्रै रहेछ। अलिक एक दिनमा गर्दा फेरि निकै छिटो पनि गर्नु पर्यो, टाइममा सक्नु पर्यो, होइन?
3: हजुर, हामी एकदमै एक्साइटेड छौँ। गएको साल पनि हामीले सोचेको भन्दा एकदमै भव्य नै भएको थियो। तपाईँको दुई दिनको इभेन्ट भएर पनि अघिल्लो दिन भलिबलमा मारामार भयो, अनि भलिबलको टिम सँगसँगै उहाँको सपोर्टर आएर भव्य साथ भएको थियो। अनि सेकेन्ड डेमा चाहिँ हाम्रो विभिन्न जात जातिको झाँकीहरू आउनुभएको थियो। त्यसो हुनाले यसपालि चाहिँ पोहोरभन्दा ठुलो स्केलमा हुन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। तर हामीलाई म्यानेज गर्नु चाहिँ अलिकति दौडधुप गाह्रो हुने अवस्था छ, किनभने एकतिर भलिबल भइरहेको हुन्छ भने कन्कुरेन्टली अर्कोतिर तपाईँको हाम्रो आदिवासी जनजाति महासङ्घको चाहिँ तपाईँको प्रोग्राम भइराखेको हुन्छ। एट द सेम टाइम आर्चरीको छेलहरूको भइरहेको हुनाले तपाईँको म्यानेज गर्नुलाई चाहिँ अलिकति व्यस्त छ। अनि हेर्नु आउने मान्छेहरूलाई पनि तपाईँको बिजी नै हुनुहुन्छ, उहाँहरू पनि भलिबल पनि हेर्नु पऱ्यो, उता पनि जानु पऱ्यो, यता पनि गर्दाखेरि रमाइलो हुने रहेछ। छोटो समय छ, सदुपयोग हामीले राम्ररी गर्ने प्रयास गरेका छौँ, तर त्यो दिन चाहिँ तपाईँको व्यस्त हुन्छ। अनि सबैलाई आएर साथ सहयोग दिनु भन्ने अनुरोध पनि गर्न चाहन्छु।
2: कति जति एक्सपेक्टेसन छ तपाईँहरूको सहभागिता कस्तो होला लास्ट इयरको उ गर्दा चाहिँ?
3: गएको सालमा चाहिँ अघिल्लो दिनमा 5-7-6 जना जस्तो हुनुभएको थियो, अनि सेकेन्ड डेमा चाहिँ त्योभन्दा बढी हुनुभएको थियो। हामीले ठ्याक्कै यति नै भनेर चाहिँ गरेनौँ, तर पनि हुनुभएको थियो। यसपालि चाहिँ अघिल्लो दिनको त्यो भलिबल टिम भलिबल हेर्ने प्लस हाम्रो मेलामा आउने पनि गर्दाखेरि तपाईँको धेरै नै हुनुहुन्छ, पोहोरभन्दा डबल हुनुहुन्छ कि भन्ने आशा चाहिँ हो।
2: टिकट चाहिँ त्यो दिन डोरमै होला पाउने कि कता त्यतातिर दोकानतिर पाउने?
3: डोरमै पाउँछ तपाईँको, हामीलाई सम्पर्क गर्ने हामी पनि उपलब्ध गराउँछौँ, तर इन्ट्रेस्टमै पाउँछ टिकट चाहिँ तपाईँको।
2: अब यो इभेन्टको लागि स्पोन्सर्सहरू पनि हुनुहुन्छ कि तपाईँहरूले नै आफ्नै फन्डबाट चलाउँदै हुनुहुन्छ?
3: खासमा हामीले स्पोन्सरहरू पनि खोजिरहेको छौँ, केही स्पोन्सरहरूले चाहिँ हामीलाई स्पोन्सर गरिदिइराख्नु भएको छ, गत साल पनि दिनुभएको थियो। अनि स्पोन्सरसिपको लागि हामीले अझै पनि अब हामीले हाम्रो व्यापारी साथीहरूसँग एप्रोच गरिरहेका छौँ र फाटाफुटा स्पोन्सरसिप पनि आइराखेको छ, अनि स्टलहरूबाट पनि हामीलाई आउँछ।
2: अब किराँत राखा बेलायतको अब भनौँ न हाम्रै जग्गा हो, त्यसमा के छ? तपाईँले त्यो ठाउँको पनि भेन्यूको पनि तिर्नुपर्छ कि कस्तो हुन्छ?
3: त्यसको त अवश्य पर्छ, हामीले साधारण जसले चलाए पनि त्यहाँको रेट अनुसारको पेमेन्टहरू गरेर नै चलाइन्छ। त्यसमा अब यसपालि चाहिँ तपाईँको धेरै टेन्टहरू पनि जस्तै यलम्बर डेमा भएको टेन्टहरू नै त्यसलाई नै हामीले चाहिँ राखेर नेक्स्ट विक पनि चलाउने भएको हुनाले त्यतातिर हाम्रो खर्चहरू छ, पोर्टलहरू त्योहरू सबै व्यवस्था हुन्छ त्यहाँ।
2: अब त्यो कार्यक्रम गर्नुको लागि काउन्सिललाई त अब एसेसमेन्टहरू सबै जान भन्नुपर्छ होला होइन?
3: इभेन्टको लागि चाहिँ हामीले लाइसेन्स नै लिनुपर्छ तपाईँको, इभेन्टको लागि अब त्यहाँ चाहिँ अब इभेन्ट गर्नुको लागि त्यहाँ केही भइहाल्छ भनेर होइन, काउन्सिलसँग हामीले चाहिँ अथोरिटी नै लिनुपर्छ, प्लस इभेन्टको लागि त्यहाँ अल्कोहल बेच्ने त्यस्तोहरूको सबै लाइसेन्स लिनुपर्छ जुन चाहिँ भइसकेको छ।
2: कलाकारहरू पनि आउनुहुन्छ कि कस्तो छ त्यो दिन?
3: हजुर, अहिले हाम्रोमा कलाकारहरू आउनुहुन्छ, आदिवासी जनजातिमा सँग रिलेटेड कलाकारहरू युकेमा भइराख्नु भएको कलाकारहरू नै आउनुहुन्छ कति चाहिँ, किनभने हामीलाई अब विभिन्न जातीय सङ्घ संस्थाको साथीहरूले चाहिँ हाम्रोबाट नेपालको यस्तो राम्रो खालको कलाकार आउनु भएको छ, उहाँलाई पनि ल्याउँ उहाँलाई भनेर थुप्रै कलाकारहरू नाम आइराखेको छ, थुप्रै कलाकारहरू चाहिँ हुने त्यहाँ सम्भावना छ। त्यो पनि हाम्रो एउटा चाहिँ के छ भनेदेखि कलाकारहरू थुप्रै हुनुहुन्छ, उहाँलाई कतिको टाइम दिनु सकिन्छ होइन, आएपछि एक दुईवटा चाहिँ उहाँको पर्फर्मेन्स हेर्नु पायो भने त राम्रो नै हो, तर कस्तो हुन्छ थुप्रै आउनुहुँदैछ, त्यो साइडको चाहिँ हाम्रो बिमलाज्यूले हेरिराख्नु भएको छ कति आउनुहुँदैछ भनेर, त्यसमा कति अब कलाकारहरूले सबै आउनुहुनेले मौका चाहिँ पाउनुहुन्छ होला भन्ने आशा चाहिँ गरेको छौँ।
2: यो आदिवासी जनजाति त अब धेरै इस्टाब्लिस भएको, यस्तो खालको मेलाहरू सुरु भएको पहिलादेखि हो कि हाम्रो योगेश साहबले सुरु गर्नुभएको छ?
3: यो चाहिँ गत सालदेखि मात्रै सुरु भएको हो, हाम्रो मेजर योगेश साहब उहाँ चाहिँ अहिलेको अध्यक्ष हुनुहुन्छ नेफिन युकेको, उहाँले लिएपछि चाहिँ उहाँले एक दुईवटा नयाँ प्रोग्रामहरू लिनुभयो, त्यो चाहिँ तपाईँको सालमा एकपल्ट च्यारिटी डिनर गर्ने, त्यो एकदमै गएको साल पनि भव्य अनि सभ्य साथ भयो, यसपालि पनि भयो। अनि अर्को चाहिँ तपाईँको यो नेपाली मेलाको चाहिँ उहाँकै कन्सेप्टमा गत सालदेखि सुरु भएको हो, अनि त्यही मध्येमा तपाईँको त्यो भलिबल टुर्नामेन्ट पनि उहाँले चाहिँ इन्क्लुड गर्नुभएको छ, गर्दाखेरि उहाँको पालादेखि सुरु भएको। हजुर,
2: अब यो आदिवासी भनेको चाहिँ हामी सबै परियो, यो यस्तो खालको मेला आयोजना गरेर हामीले एउटा कल्चरलाई प्रमोट गर्ने इभेन्ट पनि त हो नि होइन, कतिको आवश्यक छ पर्टिकुलरली हाम्रो चाहिँ न्यू जेनेरेसनहरूको लागि?
3: यो चाहिँ एकदमै जरुरी छ, भन्ने हिसाबले नै गरिएको हो. किनभने हाम्रो बालबच्चाहरूले हाम्रो कल्चरल लुगाफाटा पहिरन गहनाहरू पनि चिन्नुहुन्न, कल्चरमा कसरी हुन्छ भनेर कति चिन्नुहुन्न. त्यही भएको हुनाले हुन त अरू अरू मेलाहरू छ, जस्तै नेपाली मेलामा पनि धेरै हाम्रो कल्चरकै चिजहरू हुन्छ, तर पनि आदिवासी जनजाति महासङ्घले पनि यसलाई चाहिँ झन्सारो तपाईँको एकदम आफ्नै प्रकारले गरौँ भन्ने हिसाबले नै गरिएको हो. गर्दाखेरि यसको उद्देश्य चाहिँ त्यही नै हो, हामी सबै जात जातिहरूको एक अर्काको कल्चर कस्तो छ, पहिरन कस्तो छ, नाच कस्तो छ आदि इत्यादि चाहिँ सबैले सिकुन, एकै ठाउँमा आएर गुरुङको यस्तो हुँदो रहेछ, मगरको यस्तो हुँदो रहेछ भनेर सिकुन भन्ने हिसाबले नै गरिएको. एउटा चाहिँ नयाँ पुस्तालाई सिकाउने, पुस्तान्तरण गराउने अथवा सिकाउने उद्देश्य भने, एउटा चाहिँ हामीभित्र नै एक ठाउँमा भेला भएर आफ्नो कला संस्कृति संस्कार आदि इत्यादि कुरोहरू चाहिँ आदान प्रदान पनि गर्ने भन्ने हिसाबले हो.
2: अब च्यारिटी डिनर यो मेलाको त कुराकानी गर्नुभयो, अरू बेला चाहिँ यो महासङ्घले चाहिँ आफ्नो हक अधिकार कल्चरहरू प्रमोट गर्नको लागि चाहिँ के कस्तो इभेन्ट गर्छ युकेमा?
3: यसको लागि चाहिँ तपाईँको थुप्रै इभेन्टहरू हुन्छ. मेन मेन इभेन्ट भन्नुपर्दाखेरि तपाईँको जुन आदिवासी जनजातिसँग रिलेटेड कुरोहरूको लागि चाहिँ विशेष गरेर नेपाली एम्बासीसँग, अनि हामी इन्टरनल्ली पनि कुरो हुन्छ, प्लस यसको साथसाथै भविष्यमा चाहिँ हामीले नेपाली मात्रै नभएर जस्तै यहाँकै इन्डिजिनियस पिपुलहरू वेल्स होइन स्कटल्यान्ड फिजीको विभिन्न ठाउँको हुनुहुन्छ नि त यो देशमा, अनि पछिल्लो दिनहरूमा पछिल्लो सालहरूमा चाहिँ हामीले उहाँहरूलाई पनि ल्याएर होइन उहाँसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने एउटा टार्गेट चाहिँ राख्नु भएको छ. त्यो गर्दाखेरि त्यसको बारेमा धेरै नै कुराकानी भइरहेको छ, प्लस नेपालसँग पनि हाम्रो अध्यक्षज्यूले आदिवासी जनजाति महासङ्घ नेपालहरूसँग पनि गरेर चाहिँ हामीले चाहिँ यसलाई कसरी अगाडि बढाउने, कुन कुन क्षेत्रमा हामीले अगाडि बढ्नुपर्छ भन्ने खालको कुरोमा चाहिँ धेरै एक्टिभिटीहरू चाहिँ भइरहेको छ.
2: अब यो मेला सम्बन्धी मैले सम्झेको प्रश्नहरू यति नै भएछ. तपाईँको लिफलेट पनि म हेर्दैछु, केही छन् छुटेका छ?
3: छैन, जे होस् हामीले एकदमै आदिवासी जनजाति महासङ्घलाई अगाडि बढाउँ भनेर पहल गरिरहेका छौँ हाम्रो अध्यक्षज्यूको चाहिँ अब लिडरसिपमा. गर्दाखेरि मैले चाहिँ छुटेको केही नभए पनि जसले यो प्रोग्राम सुन्नुहुन्छ तपाईँहरूको टाइम निकालेर 8 अगस्तको दिन चाहिँ ग्याम्बसल्यान्डमा आएर हामीलाई साथ सहयोग दिनुहोस्, हेर्नु पनि होस् हाम्रो कल्चरहरू के रहेछ कसो रहेछ भनेर चाहिँ त्यो आह्वान गर्न चाहन्छु. अरू छुट्टी केही छैन हजुर.
2: यो अलिकति मेम्बरको कुराकानी गरौँ, तपाईँहरूको मेम्बर कति जति छन् अनि मेम्बर हुनको लागि चाहिँ के छ तपाईँहरूको विधानमा?
3: हाम्रो चाहिँ तपाईँको अध्यक्ष उपाध्यक्ष अनि तपाईँको महासचिव सचिव अनि कोष अध्यक्ष चाहिँ हाम्रो तपाईँको अधिवेशनले छुट्याइदिएको छ. त्यो पछाडि हरेक सङ्घ संस्थाको चाहिँ अध्यक्षज्यूहरू चाहिँ अब सिधै हाम्रो खेतीमा आउनुहुन्छ क्या तपाईँको, जस्तै अब किराँत रेखा भयो उहाँहरूले चाहिँ हामीलाई फेरि एक्स्ट्रा मेम्बरसिपहरू दिनुहुन्छ हामीलाई होइन. जस्तै जति पनि योसँग आबद्ध भएको सङ्घ संस्थाहरू तमुदी मगर सङ्घ किराँत रेखा आदि इत्यादि सबैबाट चाहिँ हामीलाई चाहिँ उहाँहरूले चाहिँ फेरि अब मेम्बर्सहरू दिनुहुन्छ. त्यसरी चाहिँ यसको चाहिँ टिम चाहिँ पुरा हुन्छ तपाईँको.
2: अब ब्याक टु तपाईँकै व्यवसायतिर फर्कौँ. अब यो अल्ट्रासाउन्ड भनेको नेपालीहरूको अखाडै हो, नेपालमै छु जस्तो फिल हुन्छ होला, नेपालीहरू हिँडिरहेको हुन्छ जताततै.
3: यहाँ चाहिँ तपाईँको नेपालकै फिल हुन्छ, नेपालमा पाउने चिज सबै यहीँ नै पाइन्छ, त्यसै भएको नेपालमै भए जस्तो चाहिँ एउटा फिल हुन्छ. अनि मेरो विचारमा सेन्ट्रल अफ ग्राभिटी अथवा सबैभन्दा धेरै नेपाली भएको चाहिँ अल्ट्रासाउन्ड जस्तो लाग्छ.
2: हुन्छ साहब, अगस्त 8 तारिक ग्याम्बसल्यान्डमा भेटाउँला.
3: हस् धन्यवाद हजुरलाई, एकदमै स्वागत छ तपाईँ त्यहाँ, र तपाईँले पनि त्यो कार्यक्रमको चाहिँ अब त्यहाँदेखि अब लाइभ प्रसारण गरिदिनुहुन्छ होला भन्ने आशा गर्दछौँ.
2: उहाँ हुनुहुन्थ्यो मेजर हाम्रो चाहिँ इन्द्र प्रसाद राई साहब, र उहाँसँग कुराकानी गऱ्यौँ. सचिव हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले चाहिँ यो आउँदो अगस्त महिनाको 8 तारिक चाहिँ ग्याम्बसल्यान्ड यहाँ किराँत राई हाउसमा चाहिँ उहाँले यो वर्षको चाहिँ मेला आयोजना गर्दै हुनुहुन्छ, यस सम्बन्धी केन्द्रित रहेर कुराकानी गऱ्यौँ. उहाँलाई धन्यवाद दिँदै कार्यक्रम पिएफएस संवादबाट मैले बिदा मागेँ.

0: मधेस प्रदेशमा भूमिगत जलस्रोत 60% सुकेको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको अध्ययनले हातेपम्प ट्युबवेलको पानीमा तीव्र गिरावटका कारण खानेपानी तथा कृषिमा गम्भीर चुनौती देखिएको बताएको छ। राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सभापति कृष्णप्रसाद पौडेल,
1: मधेस प्रदेशका 8 जिल्लालाई समेटेर गरिएको यस अध्ययनले मधेस प्रदेशका पश्चिमी तथा मध्य भागका जिल्लाहरूमा भूमिगत जल स्तर 3 मिटर भन्दा बढी घटेको र हातेपम्पको सक्सन सीमा सतहबाट करिब 7-8 मिटर भन्दा तल झरेकोले करिब 60% भन्दा बढी हातेपम्पहरूबाट पानी आउन छोडेको देखिन्छ।
0: धनुषाको हंसपुर क्षेत्रका करिब 90% हातेपम्प सुकिसकेको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा 3675 मिलियन घनमिटर कमी आएको अध्ययनको निष्कर्ष छ। मधेसमा खानेपानी सङ्कट समाधानका तत्कालका लागि अब के गर्न सकिएला त? समिति सदस्य उर्मिला आर्याल,
2: मधेस प्रदेश मरुभूमि बन्ने अवस्थामा पुग्न लाग्या देखे हो समितिले?
3: करिब करिब अब यो जब ड्राई सिजनहरू अलि आउन थालेपछि राम्रै समस्या चाहिँ देखियो कि अब 300 फिट जति गहिरो धारो पनि अब पानी आएन होइन सुक्यो अनि त्यसले गर्दाखेरि चाहिँ हामी अब मधेस प्रदेशभरि डुल्दा पनि त्यो पानीको समस्या चाहिँ बिगरारै देख्यो। खानेपानीको अब चापाकलैहरू सबै सुक्यो क्या, मुख्य आधार नै त्यहाँ चापाकल हो होइन। त्यसपछि अब महानगरपालिकाहरूले पनि त्यो वाटर सप्लाईलाई पनि त्यति गर्न सकेन। अहिले पछि चाहिँ टोलटोलहरूले मिलेर आफैले पैसा उठाएर हाम्रो टोलटोलमा चाहिँ उनीहरूले अलिकति वाटर सप्लाई चाहिँ बिहान र बेलुकाको अलिक धेरै डिप बोरिङ गरेर अझ चार्छ। त्यो त समाधान होइन होइन
2: भनेको अहिले पनि त्यही छ स्थिति,
3: अहिले पनि करिब करिब त्यस्तै छ। तर अब पानी परेको बेलामा त अलि आउँछ धारामा पानी, अहिले त अलि रिचार्ज भयो होला, तर त्यति सबै धारा रिचार्ज पनि हुन सकेको छैन। एउटा के भयो भने चुरे दोहन बढी भयो नि त, रुख बिरुवा सब काट्ने ओर्ने बढी भयो होइन,
2: मुख्य कारण चोरेको विनाश नै देखियो। आजैदेखि काम थाल्ने हो भने कति वर्ष पछि लयमा फर्किने देख्नु भयो अध्ययनले के देखायो?
3: अध्ययनले त अहिले त अब त्यो वाटर लेभललाई चाहिँ रिचार्ज हुन त धेरै समय लाग्छ। अहिले त हामीलाई सबभन्दा क्रिटिकल के हो भने खानेपानी नै नपाउने समस्या भइसक्यो नि त होइन। त्यसो हुँदाखेरि मैले त अस्ति कहाँबाट लिएर आउने त पानी भन्दाखेरि अब छोरीतिरबाट 2-4 खोलाबाट त्यो टोला टोलमा त होला होइन, अलिकति चाहिने कुले खानेको जुन त्यो विद्युतको काम सकेर पानी जुन बाहिर जान्छ त्यसलाई पनि हामीले चाहिँ त्यो सङ्कलन गरेर पाइप थ्रु लिएर आउनु पर्ने हो, त्यो स्थिति छ। अझ म त अस्ति चाहिँ रिपोर्ट हामी तयार पारिसकेको थियो, फेरि सेमिनार भएको थियो, सेमिनारमा त मैले चाहिँ अहिले तत्कालले त हामीलाई त्यो वन जङ्गल कहिले हुने के गर्यो भन्दाखेरि अलि सबै डोनरहरू पार्टनरहरू मिलेर सप्तकोशीको पानी ल्याएर ट्रिट गरेर पाउनु पर्यो कि, मधेस प्रदेश 8 जिल्ला त हो, मैले प्रस्ताव पनि राखेँ त्यो रिपोर्टमा नहोला
2: भनेपछि अहिले तत्काललाई अरू खोलाहरूबाट लिएर आएर भने नि पानी खुवाउनु पर्ने हो भन्ने यहाँको कुरा। मलाई यो सबै सङ्कटका लागि पुराना सरकारलाई गाली दिने हो?
3: पुराना सरकारलाई पनि गाली दिने भन्दा पनि मुख्य कुरो के भने चुरे दोहन चाहिने जुन भयो नि होइन, पानीको रिजर्भ्यारको क्षेत्रहरू सबै दोहन भयो, बढी अतिक्रमण भयो। अब जन्मसङ्ग्रहदेखिकै जोडेर लिएर आउने भने रुख त्यो चारकोसी झाडीको सबै त्यो वन जङ्गलहरू बहुतै नाश भयो त्यो बेला, जन्मसङ्ग्रहमा पञ्चायत जोगाउनलाई निकै भएको हो क्या त्यतिखेर, बहुदलीय निर्धारण चुनावको बेलामा निकै लफडा भयो, फेरि जनसङ्ख्या पनि अब बढ्दै गयो, सहरीकरण बढी भयो, अब त्यसको चाहिँ एकैचोटि त नआउने रहेछ नि त होइन। फेरि चुरे क्षेत्रमा मान्छेको बसोबास थुप्रै भयो र जनसङ्ख्याको सङ्ख्या पनि बढ्दै गइराखेको छ होइन, अनि त्यसले गर्दाखेरि चाहिँ जुन अब प्राकृतिक रूपले चाहिँ संरक्षण कम भएको हुनाले पानीको चाहिँ जलाधारहरू चाहिँ निको स्तर घट्यो, पानी कम भयो,
2: त्यो संरक्षण गर्न नसकेको दोष त पुरानै सरकारलाई दिन्छ होला नि।
3: अब त्यो जन्मसङ्ग्रहको बेलादेखिको लिएर अहिलेसम्म अतिक्रमण भयो, अब जनता पनि त्यो जङ्गल नजिक भएपछि जुन बस्तीहरू बसाइयो पछि, पहिले त जङ्गलतिर बसेका थिएन अनि पछि चाहिँ जुन जङ्गलमा तिर चाहिँ अब ठोरीतिर बसाइयो, कता बसायो सब खाली थियो त्यो जग्गा त, अनि जङ्गल छेउछेउछेउ जो जति बस्ती बस्दै गयो अब रुख बिरुवाको पनि अब विनाश पनि भएको छ, अनि त्यसपछि चाहिँ पानी पनि सुक्ने भयो, जनसङ्ख्या पनि बढ्यो, अब यस्तै यस्तै छ। के
2: भन्ने भौगोलिक
3: समस्या एउटा भौगोलिक र वातावरण क्राइसिस पनि हो यो।
2: 1, 2, 3 के गर्ने?
3: मैले अहिले अघि भने नि मैले भनेको है, फेरि झोल समितिको चाहिँ होइन, मैले भन्दाखेरि चाहिँ अहिले तत्काल हामीलाई चाहिँ नि सप्तकोशीको पानी चाहिँ नि अब गभर्मेन्टले इन्टरनेसनल डोनर पार्टनर सबैलाई जोइन गरेर मधेस प्रदेशको लागि पानीको व्यवस्थापन त गर्नै पर्यो, पानी चाहिँ नि लस नहुने गरिकन जाने चाहिँ नि पाइप ल्याउनु पर्यो, फलाम त्यो ठुलो त्यो तर सप्तरीदेखि प्रशासनसँग चाहिँ जोड्नु पर्यो र पानीको व्यवस्थापन चाहिँ गर्नु पर्यो,
2: ठुलो योजना विकल्प छैन।

पीएफपी स्कुलका रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गुदुलीको तेस्रो घन्टामा छिमा गर्नुहोला श्रोता. र अवश्य पनि गोर्खे कुकुरी शान्ति श्री परियारको आवाजमा मिठो गीत रहेको थियो. कार्यक्रम गुदुली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ तपाईँले. यो चाहिरहेको छ 4:15 लिएर 7 बजेसम्म. र कार्यक्रमको अब केही क्षणमा हुनेछ RI-26 क्याप ब्याचिङ सेरेमनी पार्ट 1 से राख्नेछु. जसरी अहिले 6:28 जाँदा पार्ट 2 रहनेछ 7 बजेको लागि 13 मिनट बाँकी हुँदा. कार्यक्रम सुन्दै गर्नुहोस् तपाईँले अहिलेको समयमा. अब भने हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ. फेरि पनि अर्को एउटा मिठो गीतको साथ अहिलेको लागि इन्जोय गर्न सक्नुहुनेछ. तपाईँले श्रोता हामीलाई विभिन्न ठाउँहरूबाट ट्युनिङ गरेर सुनिरहनु भएको छ. रेशम रहेको छ मिलिना राई र प्रकाश दुजराजको आवाजमा.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर नमस्ते, कार्यक्रम व्यवसाय संवादबाट म योगराज राईको आदरणीय श्रोता, गत जुलाई महिनाको 30 तारिक गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा RA26 भाइहरूको क्याप ब्याजिङ सेरेमनी भएको थियो। जम्मा 323 जना भाइहरू ट्रेनिङ गर्दै हुनुहुन्छ र उहाँ कुन कुन पल्टनमा चाहिँ पढ्नुभयो र उहाँलाई नयाँ क्याप ब्याज पनि प्रदान गरिएको छ। आज यसै सम्बन्धी कुराकानी दुईवटा पार्ट्समा सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ कर्नल डेभिड रोबिन्सन ओबी साहब हुनुहुन्छ, उहाँको एकदमै छोटो स्पिच राख्नेछु र त्यसपछि RA26 भाइहरूसँग म कुराकानी गर्नेछु। अनि यो पार्टको अन्तमा चाहिँ सार्जन लावण्य लिम्बू भाइ हुनुहुन्छ क्युजी, तर अहिले उहाँ चाहिँ गोर्खा ट्रेनिङ कम्पनीमा इआरई गरिराख्नु भएको छ र उहाँलाई पनि एलएसजिसी मेडल प्रदान गर्नुभएको थियो। हुन त अरू भाइहरूले पनि पाउनु भएको थियो, तर उहाँसँग म कुराकानी गर्नेछु र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी अरू तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। अहिलेलाई भने कर्नल बिजी कर्नल डेभिड रोबिन्सन ओबी साहबको चाहिँ छोटो स्पिच म यहाँ सुनाउँदैछु।
1: Set yourself new standards, be the best you can be, but most of all, enjoy today. Many congratulations from all of us here. Well done.
0: हजुर, उहाँ हुनुहुन्थ्यो कर्नल बिजी कर्नल डेभिड रोबिन्सन ओभी साहब। अब भने केजिएमा पढ्न सफल चाहिँ RA26 भाइहरूसँग कुराकानी गरौँ। भाइको नाम?
2: मेरो नाम ट्रेनिङ एफआरमेन्ट बिनम लिम्बू।
0: हजुर, फर्स्ट टाइम केजिएको नाम अनाउन्स गर्दा के फिल भयो तपाईँलाई?
2: मलाई एकदमै खुसी लाग्यो, मेरो फर्स्ट चोइस पनि थियो, पढ्दाखेरि चाहिँ एकदम खुसी लागेर म हतार हतार कुदेर यहाँ आएछु।
0: केजिए चाहिँ किन रोज्नुभयो?
2: केजिए चाहिँ नयाँ युनिट पनि भएर अब नयाँ गनहरू चलाउने मौका पाउनेछ, आर्टिलरी, त्यसमा अलिक इन्ट्रेस्ट पनि भएर मैले केजिए चाहिँ रोजेको।
0: चारवटा ट्रेड हुन्छ, ट्रेड सम्बन्धी थाहा छ, अनि कुन ट्रेडमा जाने?
2: म चाहिँ स्ट्राइकमा चाहिँ जाने मन छ।
0: त्यसले चाहिँ के काम गर्छ?
2: स्ट्राइकमा चाहिँ अब आर्टिलरी हान्ने, पछाडि ब्याकग्राउन्डबाट आर्टिलरी हान्ने काम गर्छ, त्यसपछि म आर्टिलरी गएर स्ट्राइक ट्रेडमा जान चाहन्छु।
0: वेल डन भाइ, एन्ड कङ्ग्रेचुलेसन।
2: थ्याङ्क यू।
0: भाइको पुरा नाम?
3: मेरो नाम चाहिँ ट्रेन राइफलम्यान सुन राई सर।
0: खुसी हुनुहुन्छ?
3: हजुर सर, एकदम।
0: फर्स्ट चोइस हो?
3: हजुर सर।
0: राइट, अनि किन रोज्नु भयो केजिए?
3: केजिए चाहिँ यो चाहिँ फर्स्ट अफ अल चाहिँ नयाँ युनिट पनि हो, त्यसमा चाहिँ इफ म चाहिँ यो युनिटमा गयो भने चाहिँ केही बेस्ट गर्न सक्छु कि जस्तो लागेर।
0: ओभरअल ट्रेनिङ कस्तो हुँदैछ?
3: ओभरअल ट्रेनिङ चाहिँ राम्रै हुँदैछ, अहिले सोचेको जस्तै भइरहेको छ सर।
0: वेल डन एन्ड कङ्ग्रेचुलेसन।
3: हजुर, थ्याङ्क यू।
0: अब ब्यान्डमा यसपटक जम्मा 4 जना भाइहरू पढ्नु भएको छ, उहाँसँग छोटो कुराकानी गरौँ। भाइको पुरा नाम?
4: हजुर, मेरो नाम चाहिँ मिकेन दाहाल हो।
0: ब्यान्ड रोज्नु भएको?
4: मैले चाहिँ क्युजिएस छानेको थिएँ, तर म चाहिँ ब्यान्ड अफ ब्रिगेड अफ गोर्खा सफारेको छु।
0: खुसी हुनुहुन्छ?
4: हजुर, धेरै नै खुसी छु।
0: अब गएर के बाजा चाहिँ पाए राम्रो हुन्थ्यो भन्ने लागेको छ?
4: गएर मलाई त्यस्तो नलेज चाहिँ छैन, किनकि त्यहाँ स्पेसिफिक इन्स्ट्रुमेन्टहरू हुन्छन्, तर म म्युजिकमा चाहिँ इन्ट्रेस्टेड नै छु र म चाहिँ अहिले करेन्टली चाहिँ गिटार चाहिँ बजाइरहेको हुन्छु।
0: ए ओके, अनि यो ब्याज लाउँदा फर्स्ट टाइम कस्तो लागेको छ?
4: हजुर, खुसी नै लागेको छ, नयाँ ब्याज पाएको छु, नयाँ रेजिमेन्ट र नयाँ फ्यामिली पाउँदा चाहिँ खुसी नै छु।
0: वेल डन भाइ।
4: थ्याङ्क्स।
0: भाइको पुरा नाम?
5: मेरो नाम नागेश तामाङ।
0: फर्स्ट चोइस हो ब्यान्ड?
5: हजुर सर।
0: किन ब्यान्डमा आउने विचार भयो त?
5: म चाहिँ म्युजिक इन्जोय गर्छु र मलाई चाहिँ इन्स्ट्रुमेन्टहरू चाहिँ बजाउन मनपर्छ, अनि म सुन्छु पनि अनि म गाउँछु पनि, त्यही भएर मलाई चाहिँ मनपर्छ।
0: अनि इन्स्ट्रुमेन्ट चाहिँ के बजाउनु आउँछ?
5: म चाहिँ गिटार बजाउँछु, त्यति मात्रै हो सर।
0: ल त, वेल डन एन्ड कङ्ग्रेचुलेसन।
5: थ्याङ्क यू सर।
0: अब यहाँ जिएसपिएसतिर आउँ र जिएसपिएसमा एकपटक 9 जना भाइहरू पढ्नु भएको छ। भाइको नाम चाहिँ?
6: मेरो नाम चाहिँ ट्रेन राइफलम्यान लियोन लिम्बू हो सर।
0: आई थिङ्क तपाईँको फर्स्ट चोइस हो।
6: हजुर सर।
0: किन जिएसपिएसमा जाने विचार भयो?
6: मलाई चाहिँ पहिलेदेखि नै, मेरो स्कुलदेखि कलेज टाइमदेखि नै मलाई एकाडेमिक र एकाउन्ट

0: भाइ नमस्ते.
1: नमस्ते सर.
0: हजुर भाइको पुरा नाम?
1: मेरो नाम चाहिँ रूपेश राय हो सर.
0: फर्स्ट चोइस हो?
1: हजुर सर.
0: किन के वजहलाई रोज्नुभयो त?
1: केओलाई चाहिँ धेरै एक्सपिरियन्सहरू गर्न पाइन्छ, धेरै नयाँ कुराहरू सिक्नु पाइन्छ. यसमा धेरै स्क्वाडनहरू छ. यसमा चाहिँ अब मलाई चाहिँ ड्राइभिङहरू गर्नु लाग्छ, डिफ्रेन्ट गाडीहरू चलाउनु. र यो रेजिमेन्ट नगरेर चाहिँ मैले यस्तो कुराहरू गर्नु पाउँछु सर. त्यही भएर सर
0: के वजहलाई ब्याच अनि टोपी ओर्नु भएको छ, यो खदा के लागेको छ आज?
1: आज चाहिँ हाम्रो क्याब ब्याजिङ छ. 9 महिनाको ट्रेनिङ हो, 6 महिना सक्यो. र आज चाहिँ हाम्रो आफ्नो पल्टन छुटेकोले गर्दा यो हाम्रो क्याब ब्याच छ.
0: वेल डन भाइ.
1: थ्याङ्क यू सर.
0: भाइको नाम?
2: मेरो नाम चाहिँ समय लिम्बू छ.
0: खुसी हुनुहुन्छ?
2: एकदमै खुसी छ सर.
0: किन के हो जेला?
2: हुन त सबै पल्टन आफै आफैमा राम्रो हुन्छ साहब. त्यो पनि के हो जेलमा चाहिँ अब मलाई चाहिँ अलिक धेरै स्क्वाडनहरू भएर अपर्च्युनिटीहरू चाहिँ आफ्नो अब एबिलिटी हेरेर चाहिँ मैले चाहिँ यहाँ चाहिँ राम्रो गर्नु सक्छु जस्तो लागेर चाहिँ मैले चाहिँ के हो जेला छोडेको सर.
0: कुन ट्रेडमा गएला जस्तो लाग्छ?
2: मलाई चाहिँ ड्राइभिङ ट्रेडमा चाहिँ अलिक राम्रो गर्छ जस्तो लागेको छ सर.
0: वेल डन भाइ.
2: थ्याङ्क यू सर.
0: अब क्युजेसमा पढ्नुहुने केही भाइहरूसँग कुराकानी गरौँ. भाइको नाम?
3: मेरो नाम चेतन राई.
0: क्युजेस रोज्नु भएको?
3: हजुर.
0: किन?
3: मलाई चाहिँ यो अलिक इन्फर्मेसन एन्ड टेक्नोलोजी फिल्डमा इन्ट्रेस्टेड भएर यसै फिल्डमा अलिक धेरै बढी इन्ट्रेस्टेड भएर रोजेर फर्स्ट चोइज थियो. फर्स्ट चोइज चाहिँ पाएँ, ह्याप्पी छु सर.
0: ट्रेनिङ चाहिँ कस्तो भइरहेको छ?
3: ट्रेनिङ रमाइलो भइरहेको छ अहिले, इन्जोय पनि भइरहेको छ नम्बरहरूसँग सर.
0: वेल डन.
3: थ्याङ्क यू सर.
0: भाइको नाम?
4: गुड आफ्टरनुन सर. मेरो नाम ट्रेनिङ राइफल एन्ड बियो गङहाङ.
0: किन क्युजेस गर्छ?
4: क्युजेस चाहिँ मलाई यहाँको नेटवर्क टेक्नोलोजीहरू सम्बन्धी चाहिँ अलि इन्ट्रेस्ट लाग्छ. र मेरो प्लाटुन कमान्डर सन्दीप गुरुजी हुनुहुन्छ, उहाँबाट नि इन्फ्लुएन्स भएर चाहिँ मलाई यहाँ आउनु मन लागेको.
0: वेल डन एन्ड कङ्ग्रेचुलेसन.
4: थ्याङ्क यू सर.
0: वान आवर जेएलमा पढ्ने भाइहरूसँग कुराकानी गरौँ. भाइको नाम?
5: मेरो नाम रोहन गुरुङ हो सर.
0: फर्स्ट चोइस हो?
5: हजुर.
0: किन वान आवर जेल बस्नुभयो त?
5: वान आवर जेल म नेपाल हुँदैदेखि वान आवर जेल एकदम मन परेको सर. अनि त्यसपछि यता अस्ति नै हाम्रो युनिट प्रेजेन्टेसनमा पनि हाम्रो वान आवर जेलको गोर्खा मेजर भविन्द्र साहबको प्रेजेन्टेसनले मलाई निकै आकर्षित गर्यो सर.
0: थ्याङ्क यू.
5: थ्याङ्क यू सर.
0: भाइको पुरा नाम चाहिँ?
6: मेरो पुरा नाम चाहिँ राहुल राई सर.
0: राइट. अनि एकैतालमा भर्ती भएर आयो?
6: होइन, मेरो चाहिँ सेकेन्ड एटेम्पमा छ.
0: सेकेन्ड. अनि आरजेआर किन रोज्नुभयो त? वान आरजेआर.
6: आरजेआर चाहिँ म पहिलेदेखि नेपाल हुँदै थिएँ, आरजेआर रोल गोर्खा राइफल जान्छु भनेर सोच्थेँ. त्यही भएर यहाँ आएपछि यहाँको प्रेजेन्टेसनहरू अनि यहाँको पल्टनको बारेमा बुझ्दै जाँदाखेरि चाहिँ म चाहिँ आरजेआर मन परेको, वान आरजेआर मन परेको भनेर चाहिँ आरजेआर रोजेको.
0: ट्रेनिङमा कतिको माखामा आइदिँदैछ?
6: ट्रेनिङ राम्रै हुँदैछ.
0: के चाहिँ साह्रो लाग्यो ट्रेनिङमा?
6: मलाई अहिले सर त्यस्तो धेरै गाह्रो त केही पनि लागेको छैन, जस्ट नर्मल लागिरहेको छ.
0: हुन्छ. वेल डन.
6: थ्याङ्क यू सर.
0: अब RA-26 दुईजना भाइहरू इन्जिनियरमा पढ्नु भएको छ, उहाँसँग कुराकानी गरौँ. भाइको पुरा नाम चाहिँ?
7: मेरो ट्रेनिङ राइफलम्यान किस्मत मामु.
0: ओके. अनि भाइको चाहिँ?
8: ट्रेनिङ राइफलम्यान पूजन पुनमगर.
0: ओके. किन क्युजी?
7: गुरुजी सुरुदेखि नै म चाहिँ सानैदेखि क्युजी इन्जिनियर हुने थियो, अनि फेरि अब आर्मीमा पनि त्यतिकै इन्ट्रेस्टेड, अनि आर्मीमा आएर इन्जिनियरिङ गर्नु चाहिँ मेरो ड्रिम जस्तो हो गुरुजी. अनि आएर अहिले आएर आज ड्रिम त्यो एचिभ भएको छ गुरुजी, खुसी लाग्छ गुरुजी.
0: अनि इन्जिनियरमा त दुःख हुन्छ नि भाइ, म पनि इन्जिनियरको प्रोजेक्ट गर्नुपर्छ, पुरा बेल्चा चलाउनु पर्छ. रेडी हो?
8: हजुर साहब, म रेडी नै हो.
0: फर्स्ट वाइज हो?
8: हजुर, मेरो फर्स्ट वाइज हो.
0: अनि अब इन्जिनियरमा गएर ट्रेडहरू हुन्छ 12-13, के ट्रेड गर्ने?
8: सुरुमा चाहिँ प्लान्ट अपरेटर अहिले हालको लागि सोचिरहेको छु.
0: ओके. भाइको चाहिँ?
9: म चाहिँ मेकानिकल इन्जिनियरिङतिर सोचिरहेको छु गुरुजी.
0: ए राइट. अनि ट्रेनिङ चाहिँ कस्तो हुँदैछ त?
9: ट्रेनिङ अहिलेसम्म चाहिँ राम्रो स्मुथ गइरहेको छ गुरुजी, सोचेको जस्तै भइरहेको छ ट्रेनिङ, बिस्तारो इम्प्रुभ भइरहेको छ गुरुजी.
0: भाइको चाहिँ ट्रेनिङमा के साह्रो लाग्यो त?
8: ट्रेनिङ चाहिँ सुरुमा आउँदाखेरि चाहिँ सबै नयाँ नै थियो, तर बिस्तारै गर्दै जाँदा चाहिँ हार्ड पनि हुँदै जान्छ, तर मोरल पनि बुस्ट अप हुँदै गर्दा चाहिँ ट्रेनिङ गर्न अझै रमाइलो लाग्छ.
0: ल त भाइहरूलाई दुवैजनालाई धेरै धेरै धन्यवाद, कङ्ग्रेचुलेसन. यो बिहाले पाउँदा निकै खुसी लाग्छ होला होइन?
9: हजुर गुरुजी, यो चाहिँ एउटा सपना जस्तो थियो अनि आज आएर पुरा भयो. एकदम
0: भाइलाई पनि त्यही होला होइन?
8: हजुर.
0: ओके. ल त वेल डन.
8: थ्याङ्क यू.
0: अब यहाँ 2RJ-मा पढ्न सफल एक दुईजना भाइहरू हुनुहुन्छ. भाइको नाम?
10: टेक्निकल फिल्म डोन्डा हो.
0: फर्स्ट चोइस 2RJ?
10: हजुर.
0: किन जस्तो भयो त 2RJ?
10: 2RJ चाहिँ मलाई चाहिँ एकदमै पहिले सानैदेखि मेरो चाहिँ यो 2RJ जान्ने एउटा ठुलो सपना थियो साफ. म चाहिँ 2RJ-मा गएर चाहिँ मैले आफ्नो बेस्ट एउटा सोल्जरको रूपमा म आफूलाई चिनाउने छु, र मैले चाहिँ 2RJ-मा गएर राम्रो आर्ट ट्रेनिङ गरेर मैले चाहिँ आफ्नो देशलाई चिनाउने छु, र यो चाहिँ मेरो सानैदेखिको बजेदेखिको ठुलो सपना हो.
0: हुन्छ भाइ. थ्याङ्क यू.
10: थ्याङ्क यू.
0: हजुर, RA-26 विभिन्न पल्टनमा पढ्नुभएका भाइहरूसँग मैले कुराकानी गर्दै थिएँ. र अब भने सार्जन लावण्य लिम्बू भाइसँग कुराकानी गरौँ. र उहाँ चाहिँ क्युजी तर अहिले गोर्खा ट्रेनिङ कम्पनीमा कार्यरत हुनुहुन्छ अथवा इआरईमा हुनुहुन्छ. उहाँलाई पनि उक्त दिन चाहिँ LSGC मेडल चाहिँ प्रदान गर्नुभएको थियो कर्नल बिजी साहबले, र उहाँसँग कुराकानी गरौँ. भाइ नमस्ते है तपाईँलाई.
11: नमस्कार. हजुर.
0: कति भयो आउनु भएको?
11: मेरो अहिले 2 वर्ष कम्प्लिट भएको छ.
0: कस्तो जाँदैछ? प्लाटुन सार्जन हो?
11: हजुर, अहिले म असाप प्लाटुन सार्जन, 6 प्लाटुन सार्जन.
0: कस्तो गर्दैछ त केटाहरूले? आज उहाँको एउटा इम्पोर्टेन्ट डे थियो.
11: इन टर्म्स अफ ट्रेनिङ दे हेभ रिसेन्टली कम्प्लिटेड, उनीहरूको चाहिँ बिटी फेज कम्प्लिट गरेको छ, अनि अहिले चाहिँ दे आर अन द 4th week अफ CIC 23, विच इज कम्ब्याट यिनीहरू एडभान्स CIC फेजमा छ. अनि आज तिनीहरूको लागि एकदम ह्युज अचिभमेन्ट, प्लस एकदमै मेमोरेबल डे पनि हो
0: तपाईँको लागि. एउटा हिस्टोरिक डे भयो, एलएचजिसी पाउनु भनेको 15 इयर्स कम्प्लिट विदाउट एनी के भन्छ अब रेजिमेन्ट एन्ट्री, के लागेको छ आज, कतिको प्राउड?

0: लाग्छ?
1: एकदमै आई फिल रियली प्राउड अनि एकदमै सम्मानित पनि मैले अनुभव गरेको छु आफ्टर 15 इयर्स अफ सर्भिस टु दि ब्रिटिस आर्मी एन्ड टु माई रेजिमेन्ट. I feel really proud.
0: ठक्कै यो वर्ष 15 वर्ष हो, कहिले चाहिँ अलिकति पछि पनि दिइन्छ?
1: हजुर, यो चाहिँ डिपेन्ड अन भेरी स्पेसल ओकेजन, त्यो कारणले गर्दा चाहिँ मेरो नम्बरीहरूले अलरेडी रिसिभ गरिसक्नु भएको छ. वेयर इज हामी कपाल अफ नम्बरीहरूले चाहिँ आज अनस्पेसल ओकेजनको अवसर पारेर चाहिँ एलएसजीसी हामीले पाएको छौँ.
0: कतिवटा भयो नि तपाईँको मेडल?
1: मेरो योसँग 4 वटा भयो. एउटा चाहिँ पहिला अपेरिक 19 एउटा, त्यसपछि कोरोनेसन मेडल, एन्ड त्यसपछि हाम्रो अगेन एउटा जुब्लीको भयो, अनि यो चाहिँ हजुर यो गरेर हाम्रो 4 वटा मेडल भएको छ.
0: अनि कहाँ कहाँ नोकरी गर्नुभयो त ओभरसिज अहिलेसम्म?
1: ओभरसिज मेरो एक्सपिरियन्स स्टार्टिङ फ्रम जोर्डन, त्यसपछि अफगानिस्तान, हेरिक 19, साइप्रस, केनिया, इस्टोनिया, अस्ट्रिया, नर्वे लगायत. मैले नेपालमा ड्युरिङ अर्थक्वेक 2015 एज इन अपरेसन अनि नन अपरेसनल एक्सर्साइज एन्ड प्रोजेक्ट गरेर डिफ्रेन्ट कन्ट्रीहरूमा मैले सर्भिस गरिसकेको छु.
0: ल त भाइ, कङ्ग्रेचुलेसन, क्युजीको नाम उच्च राख्नु होला.
1: हस्, थ्याङ्क यू भेरी मच हजुर, तपाईँलाई पनि थ्याङ्क यू सो मच.
2: हजुर, भाइसँग कुराकानी पछि पनि यो बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी क्याब ब्याजिङ सम्बन्धी हामी गर्नेछौँ.

0: यो BFBS कुलकार रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS।

0: Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio. Gorkha Radio.
2: हजुर, बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले बिएबिएस सम्वादमा चाहिँ रिक्रुट इन्टेक 2026 भाइहरूको क्याब ब्याजिङ सम्बन्धीको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। जुन चाहिँ गत जुलाई महिनाको 30 तारिक गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा सम्पन्न भइसकेको छ। अब भने म मेजर विवेक जङ शाह एमबीएमबीओ साहबसँग कुराकानी गर्न चाहिँ चाहन्छु। क्युएच एलाजमा यस पटक चाहिँ 90 भाइहरू चाहिँ जाँदै हुनुहुन्छ र किन यति धेरै जाँदै हुनुहुन्छ र अलिकति ग्रोथको कुरा पनि सुने जस्तो मलाई लाग्यो। त्यस सम्बन्धी जिएम साहबसँग कुराकानी गर्ने। जेएम साहब नमस्कार। हजुरलाई
3: दाई नमस्कार, प्लस हाम्रो बिएबिएस सुन्दै गर्नुभएको सम्पूर्ण श्रोताबिन्दुहरूमा म मेजर विवेक शाह गोर्खा मेजर थियोजराबाट आदरणीय नमस्कार साथसाथै धन्यवाद हुन चाहन्छु।
2: भाइहरूको तनावट ब्यारिङ पक्का पनि देख्नुभयो, 90 यो किवे जालामा धेरै परेको छ, यसको कारण के हो?
3: यसको 2 फोल्ड छ दाई, भन्नुपर्दा एउटा चाहिँ अब रेजिमेन्ट ग्रोथ हुँदैछ। हाम्रो अहिले करेन्टली 7 स्क्वाड हुन्छ, हामी चाहिँ विदिन द नेक्स्ट कपल अफ इयर्समा 7-9 हुन्छौँ। त्यो चाहिँ मेन कारण हो। भने सेकेन्डरी चाहिँ वान अफ द बेस्ट लजिस्टिसियन इन ब्रिटिस आर्मी, त्यो मात्र नभएर डिफेन्समा, द्याट्स प्रोबब्ली बी द रिजन वाई वी वान्ट मोर।
2: अनि त्यो दुईटा स्क्वाड्रन चाहिँ कति सालसम्म फर्म अप हुने प्लान के छ?
3: 2028 जनवरीदेखि चाहिँ इनिसियल अपरेटिङ केपेबिलिटी भन्छ है, त्यसमा चाहिँ इनिसियलमा हामीलाई चाहिँ अलिक ठुलो नम्बरमा पठाउँछौँ भने 2030 चाहिँ हाम्रो फुल अपरेटिङ केपेबिलिटी 44 स्क्वाड्रन क्युओजेआर विच इज एन स्यान्डर्स, एन्ड त्यसपछि 84 मेडिकल सपोर्ट स्क्वाड्रन क्युओजेआर विच इज इन 9 आरएलसी, दुईटामा चाहिँ त्यो ड्युरेसनभित्र 2028 2030 चाहिँ हामी फुल स्क्वाड्रन फर्म गर्छौँ।
2: अब 90 जाँदै हुनुहुन्छ भाइहरूलाई ट्रेनिङ गराउने, तपाईँको क्यापेसिटी छ कि छैन, रेडी हुनुहुन्छ?
3: यस अफकोर्स दाई, आई थिङ्क हाम्रो 90 आए पनि तपाईँलाई थाहा छ क्युओजेलमा 4 डिफ्रेन्ट ट्रेड छ, 4 डिफ्रेन्ट ट्रेडमा हामीले चाहिँ ब्यालेन्सिङ आउट गरेर कुन कुन ट्रेडमा बिग ट्रेड जस्तो फर इक्जाम्पल ड्राइभर र एसिओ भन्छ अहिले सप्लाई चेन अपरेटरमा चाहिँ 35-35 पठाउने विचार गरेछौँ भने कन्स्पेक र सेफ ट्रेडमा चाहिँ 10-10 फोर द टाइमिङ प्रोभिजनिङ मात्रै दाई, इन ड्यु कोर्समा हामी हिसाब गरेर कुन ट्रेडमा कतिजना पठाउँदा ठिक हुन्छ त्यही अनुसार पठाउँछौँ। अनि ट्रेनिङको लागि चाहिँ रेडी हुनुहुन्छ हाम्रो जस्तो डिएसटी इलेक्ट्रन फिल्डमा हिजो भर्खर हामी गएको थियौँ, क्याप्टन गणेश साहब र उहाँको टिम, दे आर रेडी टु रिसिभ 40, अनि उहाँलाई चाहिँ हामीले चाहिँ ट्रेनिङ छोडिदिन्छौँ। ट्रेनिङ इस्टेब्लिसमेन्ट दे आर गुड टु गो। हिजो भर्खर हाम्रो कमान्डर साहबले चाहिँ कमान्डेन्ट डिएसटी इलेक्ट्रन फिल्डसँग कुरा गर्नुभयो, सी इज रेडी टु एक्सेप्ट 45 चाहिँ सी क्यान अकोमोडेट एट वान टाइम पर विक, अनि त्यही अनुसार हाम्रो प्लानिङमा हिँड्दैछौँ भने अरू सप्लाई चेन अपरेटरहरूलाई पनि वी आर गुड टु गो। अनि हाम्रो सेफ ट्रेडको लागि चाहिँ हाम्रो भाइ हुनुहुन्छ, अहिले भर्खर रिसेन्टली हाम्रो 6 भाइहरूले फुल सेफ क्लास 3 कोर्स पास गरेर आउनुभयो भने नेक्स्ट इयरको लागि चाहिँ 10-14 चाहिँ एकोमोडेट गर्न सक्नुहुन्छ भनेर चाहिँ उहाँ चाहिँ रेडी हुनुहुन्छ।
2: दादा साहब धेरै धेरै धन्यवाद, आशा छ त्यहाँ भाइले पठाइराख्नु भयो होला, थ्याङ्क यू।
3: अनि दाइ तपाईँलाई थ्याङ्क यू, साथसाथै अब बिएबिएसले जहिले तहिले हाम्रो साथ दिइराख्नु भएको छ, फ्युचरमा पनि यस्तै साथ दिँदै गर्नुहोस्। अनि हजुरहरूले नै हो एउटा हाम्रो मिन्स अब सेयर गर्ने, हाम्रो चाहिँ सक्सेस, हामीहरूको चाहिँ डेली रुटिन प्लस हामीहरूको गरेको कार्यहरू देखेर नै यो भाइहरू चाहिँ क्यो जलाएर आउने तर्पणमा भएर आउनु पनि भएको छ। अनि ह्याभिङ 66 अफ देम एज अ फर्स्ट चोइस, आई थिङ्क द्याट टेल्स द स्टोरी। सो थ्याङ्क यू टु यु अनि तपाईँहरूको टिम सबैलाई धेरै धन्यवाद दाइ।
2: अब गोर्खा कम्पनीको ओसी मेजर ज्ञान ढेङ्गा साहबसँग कुराकानी गरौँ। साहब नमस्कार।
4: नमस्कार, थ्याङ्क यू हजुर।
2: बिग इभेन्ट समाप्त भयो होइन?
4: हजुर दाइ, बिग इभेन्ट भन्दाखेरि पनि एकदमै इम्पोर्टेन्ट हाम्रो इन्टेक 2026 भाइहरूको लागि आफ्टर जोइनिङ इन द ब्रिटिस आर्मी अनि गएका छ, अनि अहिले चाहिँ आफ्नो क्याब ब्याच पाउनु भनेको चाहिँ एकदमै ठुलो मोमेन्ट हो। आज इज भेरी प्राउड एन्ड बिगेस्ट मोमेन्ट फर देम दाई।
2: हामीलाई त थाहा भयो कति पर्सेन्टले चाहिँ यसपटक फर्स्ट चोइस पाउनु भयो?
4: फर्स्ट चोइस यो सालमा एकदमै राम्रो भयो, 78% चाहिँ हामीले फर्स्ट चोइस दिन सक्यौँ, तर अरू पनि हामी धेरै पछाडि गएनौँ। अब फोर्थ चोइससम्मले अब एक्सेप्ट गर्नु पऱ्यो, तर फोर्थ चोइसमा पर्ने चाहिँ जम्मा 3 हुनुहुन्छ, अरू सबै फ्रम फर्स्ट टु द फोर्थ चोइसमा चाहिँ बस्नुभएको छ।
2: हुन त तपाईँले भाइलाई सोध्ने मौका पाउनु भएको छैन होला, भर्खर अनाउन्स गर्नुभयो, भाइहरू सबै खुसी नै हुनुहुन्छ जो जसले चाहिँ आफ्नो चोइस पाउनु भएन?
4: जतिजनासँग म गफ गरेँ, विशेष गरी यो फोर्थ चोइसमा पर्ने भाइहरूसँग, दे आर ह्याप्पी। प्योरली मैले जस्टिफिकेसन पनि दिएको छु किन फोर्थमा पर्यो भनेर, किनभने हामीले नम्बर अफ चिजहरूलाई चाहिँ फ्याक्टर इन गर्नुपर्ने थियो एलोकेसन गर्ने बेलामा, अनि त्यो क्राइटेरियाको कुराहरूले गर्दाखेरिमा चाहिँ उहाँहरू त्यसमा परेको भनेर चाहिँ भन्दा दे वर ह्याप्पी।
2: बडी कुन युनिट जान चाहँदा रहेछन् आजभोलिको भाइहरू?
4: अभियसली अब नम्बर वाइजमा हेर्ने हो भने त आरजिआरै हुन्छ, तर आरजिआरको डिमान्ड धेरै छ, स्टिल अन्डर सब्सक्राइब्ड हुन्छ उहाँहरू, अब नम्बरको हिसाबबाट हेर्दाखेरिमा, कोटाको हिसाबबाट, तर इन्ट्रेस्टको हिसाबबाट चाहिँ अब नम्बर हाई नै हुन्छ। तर कोटाको हिसाबबाट र नम्बरको हिसाबबाट हेर्नुहुन्छ भने क्युजिएस, क्युजिई, अनि अहिले केजिए, अनि हाम्रो जिएसपिएस, यो युनिटहरू चाहिँ एकदम फेमस छ गोर्खा एमङ्स हाम्रो यो रेकर्ड इन्डेक्स 2026 जिएलआरमा र आरजिआर अनि ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको लागि चाहिँ अलिकति इन्ट्रेस्टेड हुनुहुन्थ्यो, तर कोटा अनुसारको चाहिँ पुगेको थिएन, कोरम पुगेको थिएन भनौँ न।
2: सेलेक्ट गर्दा चाहिँ के कुराहरू तपाईँले हेर्नुहुन्छ, जस्तै युनिट छुट्याउँदा चाहिँ?
4: युनिट छुट्याउँदाखेरिमा चाहिँ हामीलाई एउटा पोलिसी दिएको छ हेडक्वार्टर ब्रिगेड अफ गोर्खासले, जुन पोलिसीभित्रमा चाहिँ अब सबभन्दा सुरुमा पर्सनल प्रिफरेन्सेसको कुराहरू आयो। रेक्रुटले चाहिँ 1-7 क्याब ब्याचमा उहाँहरूले चाहिँ इन प्रायोरिटी अर्डरमा राख्न पाउनुहुन्छ, अनि त्यसपछि उहाँहरूको त्यो प्रिफरेन्सेस अनुसार फेरि उसको ट्रेनिङ टिमको रेकमेन्डेसन्स, उहाँको ट्रेनिङ टिमले चाहिँ उसको ओभर द टाइममा उहाँले पर्फर्म गरे अनुसारको कहाँ जाँदाखेरिमा सुइटेबल हुन्छ भन्ने ट्रेनिङ टिमले रेकमेन्डेसन दिएको हुन्छ, त्यो रेकमेन्डेसनलाई पनि हामी मध्यनजर राख्छौँ। अनि गाला सिस्टम हुन्छ, यो चाहिँ अब इस्ट एन्ड वेस्ट, अनि त्यो इस्ट एन्ड वेस्टलाई पनि हामीले ब्यालेन्स गर्नुपर्ने छ, 40-60 कुराहरू छ, त्यसलाई पनि हामी मध्यनजर राख्छौँ। त्यसपछि जिटिआई भन्ने छ, यो जेनरल ट्रेनेबल इन्डेक्स भन्छ यसलाई, पहिला चाहिँ हाम्रो टिएसटी थियो, टिएसटीबाट चाहिँ अहिले यो उसमा आउँदाखेरिमा त्यो स्कोर अभियसली मिनिमम स्कोर त्यो युनिटको लागि रिक्वायरमेन्ट हुन्छ, अनि स्कोर उहाँहरूले हिट गर्नु भएन भने त्यसलाई पनि हामीले मध्यनजरमा ल्याउनु पर्ने हुन्छ। दाइ
2: हुन्छ साहब, धेरै धेरै धन्यवाद।
4: हस् दाइ, थ्याङ्क यू हजुर।
2: हजुर, भर्खरै गोर्खा ट्रेनिङ कम्पनीको ओसी मेजर ज्ञान बहादुर ढेङ्गा साहबसँग मैले कुराकानी गर्दै थिएँ, र उक्त दिन चाहिँ चर्चित गायक हाम्रो राजु लामाज्यूको पनि त्यहाँ उपस्थिति रहेको थियो, र उहाँसँग पनि म छोटो कुराकानी गर्नेछु। राजुजी नमस्कार, यहाँलाई
5: नमस्कार। हजुर धन्यवाद दाइ।
2: कहिले आइपुग्नु भयो
5: यहाँ? युके चाहिँ 26 अनि यहाँ चाहिँ हिजो आइपुग्यो।
2: अब तपाईँ त हाम्रो ब्रिगेड अफ गोर्खासकै फ्यामिली जस्तै लाग्छ होइन, काठमाडौँ गइराख्नुहुन्छ, आज यो भाइहरूको क्याब ब्याजिङमा आउनुभयो, कस्तो लाग्छ तपाईँलाई, कस्तो देख्नुभयो त यहाँको परेड?
5: इट्स रियली ब्युटिफुल, अनि मेरो लागि पनि एउटा इट्स एन अनर फर मी बिङ हियर, किनभने आई अलवेज ड्रिम्ड अबाउट दिस होइन, तर अब आज नयाँ भाइहरू जसले चाहिँ भोलि आएर हाम्रो ब्रिगेड अफ गोर्खासलाई चाहिँ अब लिड गर्नुहुन्छ, उहाँहरूलाई देख्दा उहाँहरूको एनर्जी जोस देख्नु पाउँदाखेरि एकदम खुसी लाग्यो, अनि मलाई पनि जोस हाम्रो यहाँको ओसी साहब ढेङ्गा साहब होइन, त्यसपछि हाम्रो आमिर भाइ लगायत यो यहाँको क्याट्रिक फ्यामिली जति पनि अरू साहबहरू हुनुहुन्छ उहाँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। हजुर,
2: तपाईँको आफ्नो बहिनी पनि ब्रिगेड अफ गोर्खासमा हुनुहुँदो रहेछ होइन?
5: हजुर, उहाँहरू चाहिँ पहिला थियो जिएसपिएसमा थियो, पहिला अहिले चाहिँ गोरा हाउसमा गएको छ। हजुर,
2: वाइडर हामी जानुभएको छ, भेट्नु भयो त अनि बहिनीलाई?
5: हजुर, म त्यसैको लागि आएको थियो, अनि यो पनि ठक्कै जुर्यो, भेटेर त्यतै घरबाट त्यतैबाट आएको छ।
2: अहिले के गर्दै हुनुहुन्छ द भोइस पछि? भोइस जित्नुभयो 2022 जित्नुभयो, त्यसपछि 2026
5: त्यो भोइस पछि म न्युयोर्क गएँ, न्युयोर्कमा सोहरू गरियो, मेरो सोलो कन्सर्ट थियो, सोलो कन्सर्ट सकाएँ, त्यसपछि एउटा हिमाल सकाएँ भर्खरै यो एल्ब्रस भन्ने माउन्ट एल्ब्रस रसियामा, अनि अब चाहिँ नेक्स्ट चाहिँ मेरो किलिमन्जारो छ, त्यो जाँदैछु। हजुर,
2: राइट, 7 समिट गर्दै हुनुहुन्छ,
5: योजना हो, अब हेरौँ भाग्यले कतिसम्म साथ दिन्छ, कोसिस गर्ने हो।
2: अब सगरमाथा पनि अब त्यतिकै चढ्नु भयो, त्यसपछि यो 7 समिट चाहिँ गर्नुपर्छ भन्ने, किन त्यहाँबाट अलिकति मोह बस्यो हिमालप्रति?
5: अब हुन त हामी अब पहाडको मान्छे हिमाल त्यसै पनि मनपर्छ, तर पनि एउटा मेरो चाहिँ के छ भने यो भनौँ न अहिले जुन संसारमा जलवायु परिवर्तनले जुन किसिमको एउटा इम्प्याक्ट पारिरहेछ, जुन किसिमको असर पारिरहेछ, त्यसको एउटा भनौँ न एउटा अवेरनेस जनचेतना फैलाउने हिसाबले, त्यसको हिसाबले चाहिँ म यो 7 समिट गर्ने मेरो प्लान हो। अब यसमा लगभग 3 सक्यो, अब यो सक्यो भने 4 हुन्छ, अनि देयर विल बी 3 मोर, तर अब हेरौँ हजुर कस्तो हुन्छ, कोसिस गर्ने हो, अलिकति समय लाग्न सक्छ, प्रयास। हजुर,
2: अनि यो टाइम फ्रेमभित्र गरिसक्छु भने एउटा योजना छ कि? ठिकै छ,
5: अब सक्यो भने अब 1-2 गरौँ, किनभने उमेर पनि माथि जाँदैछ, तर अब भएन भने पनि अब जस बिस्तारै भनौँ 2-4 सकाउने योजना। हजुर,
2: अब तपाईँ त बिजी, अलिकति फिटनेस पनि चाहिन्छ, बेग्लै फिटनेसको ट्रेनिङ गर्नुपर्छ हिमाल चढ्नको लागि कि कस्तो हुन्छ?
5: हजुर, डेफिनेटली अब जति आफू अब फिट भयो त्यति नै राम्रो, त्यसपछि अब अलिअलि फिटनेस त हुन्छ। हजुर, अब कोसिस गर्नु पर्यो।
2: अलिकति 26 भोइस सिजन 7 विनर हुनुहुन्छ, त्यो यात्रा सोध्न मन लाग्यो।
5: जोस, अब भनौँ न सबै टिमको सबै राम्रो थियो हुन चाहिँ, चारैवटा टिमको, तर लकिली यो पालि मेरो टिमबाट हाम्रो नीता बहिनीलाई अब विजेता बनाउने मौका पायो, र एउटा हाम्रो भोइसको अब हिस्ट्रीमा पनि फर्स्ट फिमेल विनर, त्यसले गर्दाखेरि अब अनि मेरै टिमबाट हुँदाखेरि म एकदम खुसी छु, अनि सबै जति पनि वेल विसर्सहरू हुनुहुन्छ उहाँहरूको सपोर्टले मायाले चाहिँ भनौँ न बहिनी विनर हुन सफल भयो, र अब मेरो टिमलाई माया गरिदिनु भयो, एकदम धन्यवाद छ।
2: उहाँ त बेलायतमै हुनुहुन्छ नि, भेट्नु भएको छ?
5: होइन हजुर, भेट्ने कुरा चाहिँ थियो, तर अब हुन्छ होला, मेबी अब भेट्छ कि, अब एक अब त्यस्तो छ। हजुर
2: हजुर, सिजन 8 देख्न पाइन्छ के छ प्लान?
5: हेरौँ हजुर, त्यो अहिले स्योर छैन, सो एभ्री 1 इयरको कन्ट्राक्ट हो, सो अब यो पालि छुट्टै कन्ट्राक्ट हुन्छ, त्यसले गर्दाखेरि मेबी। हजुर
2: राइट, तपाईँलाई पर्खे जस्तो देख्न सकिन्छ। लास्ट क्वेसन, नयाँ गीतहरू केही आउँदैछ?
5: प्लान चाहिँ छँदै अब रेकर्डेड भएर बसिरहेछ, अब हेरौँ कस्तो हुन्छ, यो सकेसम्म यही वर्षभित्र निकाल्छु।
2: हुन्छ, अल द बेस्ट राजु, थ्याङ्क यू,
5: थ्याङ्क यू सो मच। हजुर धन्यवाद।
2: हजुर, राजु लामाजी हुनुहुन्छ, उहाँसँग मैले छोटो कुराकानी गर्दै थिएँ, र उहाँको पनि क्याब ब्याजिङ सेरेमनीमा सहभागिता रहेको थियो। अब चाहिँ कुन कुन पल्टनमा कतिजना भाइहरू पढ्नुभयो त्यस सम्बन्धी जानकारी गर्न चाहन्छु। आरजीएनमा 55 जना, टु आरजीएनमा 55 जना, क्युजीमा चाहिँ 30 जना, क्युजेसमा 50 जना, क्युओजीएलआरमा अघि नै भनिहाले 90 जना धेरै पढ्नु भएको छ यो ग्रोथले गर्दा रहेछ। अनि ब्रिगेड ब्यान्डमा 4 जना, जीएसपीएसमा 9 जना, अनि केजीएमा 30 जना चाहिँ पढ्नु भएको छ र उहाँहरूको ट्रेनिङ अझै सकेको छैन। र सबै भाइहरूलाई चाहिँ फर्दर ट्रेनिङलाई गुड लक र कङ्ग्रेचुलेसन भन्दै कार्यक्रम बिएबे संवादबाट मैले बिदा मागे। हस्त नमस्ते।
0: BFBS Gorkha Radio.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You. BFBS go.
3: Rashtriya Sabha sadasyale sarkarlai badlako bhavanama kaam nagarna chetawani dieka chan. Bishesh samay liera sadasya Kiran Babu Shrestale dakshin Afrika ma Nelson Mandela ko udaharan bata sikna sujhaunu bhayeko cha.
4: Nelson Mandela euta ghumna batoma jadai garda एउटा होटेलमा खाना खान बस्नुहुँदा त्यहाँसँगै नजिकै अर्को एकजना व्यक्ति हात थर थर थर कामेर भात खाइरहेको देख्नुभयो र उहाँले सुरक्षाकर्मीलाई भन्नुभयो त्यसलाई यहाँ नजिक बोलाऊ त या सँगै बसेर खानालाई बोलाऊ भनेर भन्नुभयो अरे. त्यो थर थर कामिरहेको हात कामिरहेको व्यक्तिलाई नजिकै बोलाएर ल्याउँदाखेरि निधारभरि पसिना निकालेर निस्क्यो. त्यसपछि म सुरक्षाकर्मीहरूले सोध्यो अरे कि नेल्सन मण्डेलालाई तपाईँले उहाँलाई किन यहाँ नजिकै बोलाउनु भयो, किन त्यो हात कामिरहेको छ त्यसको र किन पसिना आइरहेको छ भन्दाखेरि नेल्सन मण्डेलाले भन्नुभएको थियो अरे म जुन दिन जेलमा बसेको थिएँ अत्यन्त मलाई यातना दिँदा यो जेल या जेल जेलर थियो जेलको हाकिम थियो र मलाई पानी खाएर पानी प्यास लागेर मलाई पानी पानी भनेर माग्दा मलाई पिसाब दिएको थियो त्यो व्यक्ति अहिले यो यही थियो. त्यस कारण अहिले मैले फेरि बदला लेला भनेर डराएर यो धार पनि थरथर कामेर पसिना पसिना भइरहेको छ. तर आज यो बदलाको भावनाले मुलुक चल्दैन, बदलाको भावनाले राष्ट्र निर्माण हुँदैन. त्यसैले आज त्यो कुरो मैले बिर्सेको छु, क्षमा दिएको छु. पनि नेल्सन मण्डेला जस्तो महान व्यक्ति फेरि यो मुलुकमा आवश्यक छ.
3: श्रीकृष्ण अधिकारीले आन्दोलनताका बेचिएको नारा अहिले पुरा भएन भन्दै सरकारलाई प्रश्न गर्नु भएको छ.
5: पुराना दलहरूले केही नगरेर नेपाली विदेशिनु परेको भाष्यको व्यापार खुपै गरियो. तर आज तपाईँहरूले चलाएको शासनमा पासपोर्ट लिने युवा युवतीहरूको लाइन कति छ, श्रम स्वीकृति लिनेहरूको लड्को कत्रो छ देख्नु भएको छ. अब आफैमा लागेको दाग पखाल्ने बेला भएन र मन्त्रालय घटाएर सुशासनको थालनी गर्ने पारदर्शिता ल्याउने कुरा हामीलाई राम्रो लागेको थियो. एउटा मन्त्रालयमा 5-5 सल्लाहकार दर्जनौं स्वकीय सचिवहरूको लश्कर केका लागि.
3: सुन्ने समयमा कृष्णबहादुर रोकायाले ग्यासको अभावबारे ध्यानाकर्षण गराउनु भएको छ. काङ्ग्रेस संसदीय दलले सुनसरी र मधेसमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति माग गरेको छ. संसदीय दलको बैठकले सरकारसँग माग राख्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो. काङ्ग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमताका लागि सबैलाई अपील गरेको छ. बैठकमा महामन्त्री प्रदीप पौडेल पनि हुनुहुन्थ्यो.
6: गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन, त्यो गम्भीर घटना हो. त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ. त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ. त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ.
3: अब खबर फटाफट.
7: धारा काटिएको ज्यानमारा धुर्वे हात्ती चितवन निकुञ्जभित्रै अल्मलियो. चौथो पटक गएको असार 31 गते दुईटै धारा काटिदिएपछि उग्र बनेर हिँड्ने गतिविधि पनि घट्दै 30 महिनामा काम सक्ने भनेर 2073 फागुनमा ठेक्का लिएको कञ्चनपुरको 62 किलोमिटर हुलाकी सडक 9.5 वर्ष बित्दा पनि सकिएन. डोके बजारदेखि बेलौरीसम्मको 20 किलोमिटर तयार भए पनि बाँकी सडकको काम अलपत्र. अप्ठ्यारोमा परेकालाई घरमै ग्यास पुर्याउन जिल्ला प्रशासन चितवनको तयारी. ग्यास अभाव भएमा सिडिओ कार्यालयमा खबर गर्न उपभोक्तालाई अनुरोध. एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम र अत्यावश्यक ठाउँमा ग्यास पुर्याइदिने. मुलुकभर फेला परेका 429 बाघमध्ये धेरै जसो नदी तटीय क्षेत्रमा बस्दै बाघ सर्वेक्षण गर्दा चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर धेरै बाघ देखिए. वन अतिक्रमण र मान्छेको आउजाउ धेरै हुँदा लालझाडी क्षेत्रमा भने कम. काँकडभिट्टाबाट भारततर्फ हुने नेपाली चियाको निर्यात घट्यो. अघिल्लो वर्ष 4.17 अर्ब जतिको चिया निर्यात भएकोमा गएको वर्ष दिनमा 3.53 अर्ब जतिको मात्रै. चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुनेको घुइँचो. दिनकै 50 जनासम्म आउन थालेपछि बेड अभाव भएर भुइँमै राखेर सेवा दिइँदै असार 2 सातादेखि भदौसम्म चाप नघट्ने अस्पतालको अनुमान. र गएको महिना दिनभित्र 71,800 विदेशी पर्यटक भित्रिए. चिनिया पर्यटक 61% बढे. यो अवधिमा भारतबाट 23,500, चिनबाट 11,000 र युरोपबाट 9,300 पर्यटक आए.
3: ¿Qué te ha traído? मधेश केन्द्रित सात राजनीतिक दलले संयुक्त राजनीतिक सहकार्यका लागि अग्रगामी मोर्चा
2: यो टीएफबीएस गोर्खा रेडियो
3: हो। हस्त खबर यति नै, नमस्कार।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल श्रावण महिनाको 20 गते तदनुसार अगस्त महिनाको 5 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज सप्तमी पनि परेको छ र बुधबारको कार्यक्रम सदस्य तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा गीतकार चाँदनी शाहको शब्दमा रहेको यस गीतमा संगीत भने वरिष्ठ संगीतकार दीपक जङ्गमको रहेको थियो र आवाज भने स्वर्गीय सुर सम्राट नारायण गोपालको। सर्वाधिक लोकप्रिय भएको यो सांगीतिक कोशीलीबाटै मैले आजको बसाईको उठान गरिसकेको छु भने लागौं आजको बसाईमा। हामीसँग रहेका विषयवस्तुहरू के छन् त

कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत आज भने पोखराबाट प्राप्त भएको एउटा फिचर रिपोर्ट रहेको छ, कृष्ण धवाडीजीले तयार पार्नु भएको हो, र त्यसै गरी अन्य विषयवस्तुमा ताप्लेजुङबाट कृष्ण लिम्बुले तयार पार्नु भएको एउटा रेडियो कुराकानी पनि रहेको छ, र साथमा मिठा मिठा गीत सङ्गीत र छँदैछ भने साथमा समयले भ्याएसम्म अन्य विषयवस्तुलाई पनि समावेश गर्ने नै छौँ भने आज भने हामीले कार्यक्रममा सम्पादकीयलाई समावेश गरेका छैनौँ र मिठा मिठा गीत सङ्गीतको साथमा कार्यक्रमलाई अगाडि बढाउँ। अब एउटा साङ्गीतिक विषयतर्फ लागौँ।

तारा देवीको आवाजमा रहेको यस गीतमा शब्द माधव प्रसाद घिमिरेको रहेको थियो र सङ्गीत नातिकाजीको। निकै लोकप्रिय रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा साङ्गीतिक विश्रामबाटै, र तत्पश्चात भने हामी तपाईँहरूलाई जोड्ने नै छौँ र विभिन्न विषयवस्तुमा तयार पारिएको यो कुराकानी रहेको छ। विशेष त फिचर रिपोर्टलाई नै हामीले आज कार्यक्रमको शुभारम्भ राखेका छौँ, तर अहिलेलाई पनि लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ।

0: स्वर्गीय अरुणा लामाको आवाजमा रहेको यस गीतका शब्द रचनाकार भने देव बज्राचार्य हुनुहुन्थ्यो भने सङ्गीत गणेश रत्नको रहेको थियो। र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागौँ अब भने छोटो विश्रामतर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
0: हजुर, बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौँ पोखराबाट प्राप्त भएको यो फिचर रिपोर्ट रहेको छ, कृष्ण दवाडीजीले तयार पार्नुभएको, सुनौ यो फिचर रिपोर्ट।
2: पोखरा महानगरपालिकाले सुरु गरेको फिर्के खोलाको खोला घर अतिक्रमण हटाउने कार्य रोकिएको छ। पोखरा 18 अधेरीकुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 स्थित पर्यटकीय गन्तव्य फेवाताल गाईघाटसम्म फैलिएको फिर्के 8 किलोमिटर लामो छ। जेठ पहिलो साता महानगरले बजारको मध्य भाग भएर बग्ने फिर्के अतिक्रमण हटाउनका लागि डोजर चलाए पनि अहिले काम रोकिएकोमा नागरिक समाज तथा वातावरणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले आपत्ति जनाएका छन्। महानगरले शुरू गरेको कार्यले पूर्णता नपाउँदै बीचमै रोकिएको हो। फिर्केको खोला घरमा 160 स्थायी तथा अस्थायी संरचना पर्ने भए पनि एकाध बाहेक अन्य सबै संरचना पूर्ण रूपमा हट्न सकेका छैनन्। पोखरा महानगरपालिकाले संघीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोला घर हटाउने कार्य शुरू गरेको थियो। महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानको रूपमा चलाउने बताए पनि केही दिन डोजर चलेपछि काम रोकिएको हो। वडा नम्बर 4, 5, 7 र 8 अधिकांश संरचना किएका छैनन्। नागरिक समाज कास्कीका संयोजक एवं अभियन्ता रामबहादुर पौडेलले महानगरले फिर्केको संरक्षण र अतिक्रमित संरचना हटाउन गरेको प्रतिबद्धता अनुसार काम नगरेको बताउनुहुन्छ। उहाँले महानगरले भत्काउन सुरु गरेका अधिकांश संरचना अधुरा छाडिएको बताउनुभयो।
3: यसरी खोला घरमा बनेका यी खोला घरहरू पूर्ण रूपमा खाली नगरिएको भन्ने कुरा प्रत्यक्ष हामीले देखेका छौँ। र पोखरा एउटा जोखिम ठाउँ भौगोलिक दृष्टिकोणले पोखरा भैँचाल आउने जोखिम स्थल पनि हो र फिर्के खोलाको आडमा भएका संरचनाहरू पूर्ण रूपमा खोला घर पूर्ण रूपमा खाली नगरेको हुनाले अहिले त्यहाँ मानिसहरूको बसोबास छ। त्यो यदि भूकम्पमा आयो र यहाँ बाढी पनि आयो र भूकम्प पनि आएर त्यहाँ मानवले क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने? त्यस कारण जुन किसिमले यो खोला घर खाली गर्नुपर्ने हो, यो एउटा नमुना हो, यो घर भनेको नमुना हो। त्यसै लिटिल स्टेपको बाहेक, लायन्स भवन बाहेक है सबै संरचना अधुरा छन्। लिटिल स्टेप लायन्स भवन बाहेक सबै संरचना अधुरा छन्। त्यसो भने यस्तै खालको अधुरा भएको हुनाले त्यहाँ मान्छे पनि बसिरहेका छन्, खोला छेउमा मानिसहरू पनि बसेका छन् र उनीहरू अहिले भनौँ न मानवीय जोखिमको प्रबल सम्भावना छ। त्यस कारण यस्तो हुनु हुँदैन, पूर्ण रूपमा खोला घर खाली गर्नुपर्छ।
2: फिर्केको खोला घर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ। यस परियोजनाका लागि दात्री निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ। पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्व स्तरीय नदी करिडोर सहरका रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको बताए पनि महानगरले फिर्के खाली गर्न नसकेपछि यो परियोजनाको भविष्यका बारेमा समेत प्रश्न उठ्न थालेको छ। नागरिक अगुवा पौडेलले पोखरा बनाउनका लागि आफूहरू नागरिक खबरदारीमा जुटेको बताउनुभयो। करिडोर बनाउनका लागि खोला घर पूर्ण रूपमा खाली हुनुपर्ने उहाँ बताउनुहुन्छ।
3: भोलि गएर करिडोर निर्माण गर्दाखेरि पनि महानगरलाई सजिलो हुन्छ। यसरी खर्च गर्नु गरिसकेपछि त्यो खर्च यसरी पूर्ण रूपमा खर्च गरिदिएको भए राम्रो हुन्थ्यो। र मैले अघि जुन भोट ब्याङ्कको कुरा गरेँ, अहिले भोट ब्याङ्कको लागि ल अब हामी भत्काउनेछौँ, उहाँहरूले अब छोडिदिउँ भनेर जानुभयो, यो कुरा गलत हो। अहिले मानवीय जोखिम छ कि छैन हामीले देख्ने कुरा हो। मानिसहरू यहाँ बसेका छन् र भोलि रातारात भूकम्प आयो भने, बाढी आयो भने यो यस्तो घर त बाँकी रहँदैन नि। त्यस कारण यो अधुरो छोडिएको जुन छ पूर्ण रूपमा खाली गर्नुपर्छ, पूर्ण रूपमा भत्काइनुपर्छ भनेर नागरिक समाज र वातावरण संरक्षण महाअभियान कास्की तर्फ आज हामीले जुन पत्रकार सम्मेलन गऱ्यौँ त्यसको जिस्ट भनेको त्यही हो। पूर्ण रूपमा खाली हुनुपर्छ र यो फिर्के खोलामा कोरिडोर निर्माण भयो भने अन्य खोलाहरू विजयपुर खोला, भुरौनी खोला, खुस्रे खोला, काली खोला, याम्ती खोलामा पनि बोली गएर यही अवधारणामा हामीले कोरिडोर निर्माण गर्न सक्छौँ र पोखरा व्यवस्थित हुन्छ भन्ने कुरा हामीले ठानेका छौँ। त्यसले के हुन्छ भने आर्थिक अवस्था पनि मान्छेले चिया बेचेर खान पाउँछन्, मोमो चाउचाउ अथवा खाजा मकै भुटेर बेच्न पाउँछन् र आर्थिक अवस्था पनि मान्छेहरूको हुनाले छ नि अवस्था स्तर उन्नति गर्नको लागि पनि त्यसले महत्त्व गर्छ। यदि यो ठाउँमा मान्छे हिँड्न पायो भने भनौँ बिहानीको पख साँझ पख मान्छे अब हामी इभिनिङमा गएर मर्निङ वाक भन्छौँ त्यसलाई कोट गर्दै यदि त्यस्तो ठाउँ बनाउन सक्यो भने सकिन्छ। स्काउट भविष्यमा यसरी सम्पूर्ण रूपमा खोला गरेर खाली गर्ने भने यहाँबाट कोरिडोर ट्याम पनि हाल्छ र छ मिटर कुरा पछि छँदैछ। पहिलो चरणमा यहाँको खोला गरेर खाली गर्नुपर्छ।
2: फिर्की खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने योजना छ। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोट बिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरण मैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने योजनामा समावेश छ। करिडोर भित्र ठाउँ ठाउँमा पोखरेली शैलीमा विश्राम स्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट बनाउने योजना छ। फिर्की करिडोर परियोजना अन्तर्गत फिर्केमा दृश्यावलोकन स्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, कलात्मक संरचना, बाल मैत्री र ज्येष्ठ नागरिक मैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ। पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले फिर्के अतिक्रमण हटाउने कार्य नरोकिएको बताउनुभयो। उहाँले महानगरको प्राथमिकता अहिले बस पार्क भित्रका संरचना खाली गर्नेतर्फ रहेको बताउँदै बजेट व्यवस्थापन लगायतका कामका कारणले काम रोकिए पनि अभियान अलपत्र नपरेको तिवारी बताउनुहुन्छ।
4: फिर्केको पहिलो चरणमा खोला घर भनेरै घोषणा गरेको महानगरले होइन, पहिला पनि सुरु गरेको, पहिले दिनको सूचना निकालेको, अदालतमा मुद्दा पर्यो, मुद्दा परेपछि हामीले त्यहाँ अब स्टे अर्डर आइसकेपछि केही गर्न सकेन होइन, फेरि मुद्दा जित्यो, जितिसकेपछि त सुरु त गरेको त हामीले सुरु गरेका छौँ। अब यस्तो हो कि अब फिर्के अनि फेरि अरूको त अर्को बस पार्कको कुरा सँगसँगै आइरहेको, जतासुकै एकैचोटि हातमा भएर भद्रगोल गर्नु त भएन नि। त्यसलाई चाहिँ अब अहिले खोला घर चाहिँ अब एउटा कुरा के हो भने बरु भत्याएको ठाउँमा बरु त्यसले क्लियर गरेर निर्माणतिर जानुपर्ने हो, बजेटको पनि यसमा चाहिँ स्रोतको पनि कुरा जोडिएर आउँछ होइन, र त्यो अहिले त्यो फिर्केलाई अलपत्र पारेको चाहिँ होइन, त्यसरी बुझ्नु चाहिँ पनि भएन। फेरि नागरिक समाजले चासो राख्नु चाहिँ राम्रो हो, हाल्ने हो, तर हामीले के पनि गर्यौँ भने त्यहाँ 7-8 घर परेर छ कि, घरै त्यो व्यवस्थापन गरिदिनु पर्ने, अन्तर पुरै घरै गएर चाहिँ बस्ने ठाउँ नहुने, 2 महिनाको हामीले 5-जनासम्मको परिवारलाई 2 महिनाको 15,000 गरेर पैसा पनि देखाउँ, त्यो अब तत्काल चाहिँ घर खालिसकेपछि तत्काल चाहिँ अब खोजेर बस्ने क्रमको लागि व्यवस्थापन होस् भने, अनि अब फिर्केमा गरिसकेपछि त्यता बस पार्कमा सुरु भयो होइन, अब बस पार्कको पछाडि विभिन्न सङ्घ संस्थाले ओगटेका यता लहरले फेरि होइन, अब अहिले हामी ध्यान केन्द्रित अलिक बढी बस पार्कमा भएको कारणले हो, त्यो छोडेर चाहिँ होइन।

0: तिलकसिंह पेलाको आवाजमा रहेको यस गजलका रचनाकार भने डाक्टर प्रदीप कुमार मैनाली हुनुहुन्छ र सङ्गीत स्वयं गायक तिलकसिंह पेलाकै रहेको छ र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ र यो विश्रामपछि पुनः फेरि हामी बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई विश्रामतर्फ लागौँ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: Guard.
1: हजुर, बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भन्ने लागौँ ताप्लेजुङबाट कृष्ण लिम्बुले तयार पारी पठाउनु भएको यो रेडियो संवाद रहेको छ र विशेष गरेर दाँतसँग जोडिएको चिकित्सक सेवासँग जोडिएको विषय रहेको छ। लागौँ यो कुराकानीतर्फ।
2: सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य, आकर्षक तलब र आधुनिक उपकरण सहितको कार्य वातावरण अधिकांश चिकित्सकको सपना हुन्छ। तर सबैले एउटै बाटो रोज्दैनन्। कोही व्यक्तिहरू आफ्नो पेसालाई सेवाको माध्यम बनाउँदै समाजको सबैभन्दा आवश्यक स्थानमा पुग्ने निर्णय गर्छन्। यस्तै उदाहरण हो डाक्टर शशाङ्क ताम्राकार। सुविधा सम्पन्न अस्पतालको जागिर छोडेर उहाँ अहिले नेपालका दुर्गम तथा ग्रामीण बस्तीका नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आइरहनु भएको छ। उहाँको उद्देश्य केवल दाँतको उपचार गर्नु मात्र होइन, उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनु हो। हालै डाक्टर ताम्राकारले दोस्रो पटक ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पुगेर स्थानीय नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्नुभयो। दुर्गम गाउँमा उहाँको आगमनले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। आर्थिक अभाव, भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच नहुँदा वर्षौँदेखि दाँतको पीडा सहेर बसेका नागरिकले उहाँबाट प्रत्यक्ष उपचार सेवा पाएका छन्। ताप्लेजुङका उच्च हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, गोला, सेकाथुम, हेल्लोक लगायतका बस्तीमा पुग्न मानिसलाई त्यति सहज भने पटक्कै छैन। न त गाउँहरूमा यातायात पुग्छ, न त इमेल, इन्टरनेट, टेलिफोनको राम्रो सुविधा नै छ। केवल घन्टौँ मात्र नभएर पाँच पाँच दिनसम्म जोखिमपूर्ण बाटोमा पैदल यात्रा गरी विभिन्न बस्तीका 177 नागरिकलाई उहाँले सेवा प्रदान गर्नुभएको छ। स्थानीयका अनुसार दाँत दुखेपछि उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम वा झापा, धरान अथवा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो यात्रा सम्भव छैन। फलस्वरूप सामान्य दाँतको समस्या जटिल बन्दै जान्छ। यस्तो अवस्थालाई नजिकबाट बुझेर डाक्टर ताम्राकारले सेवा गाउँमै पुर्याउने अभियान सुरु गर्नुभएको बताउनुभयो।
3: हेल्थ सर्भिस भन्ने बित्तिकै लाइक सिटिजहरूमा, जिल्लामा पनि एकदम अभाइलेबल छ, तर उच्च हिमाली भेगतिर चाहिँ अलिकति मान्छेहरूले नसक्ने हुनुभएको कारण कतिजना गाउँमा त अहिले म्याक्सिमम् हेर्नु भने बुढाबुढीहरू मात्रै हुन्छ, र जुन चाहिँ हाम्रो यङ्स्टर्सहरू त कोही पनि भेट्नुहुन्न। त्यो बुढाबुढीहरूलाई एज टार्गेट गरेर चाहिँ, किनभने उहाँहरू त उच्च हिमाली भेगतिरबाट हिँडेर पनि यहाँ आउनुलाई लामो यात्रा छ, धेरै दिन लाग्छ, धेरै कष्ट हुन्छ। त्यो कारणले पनि म चाहिँ मेरो नेपालको अलिकति उच्च हिमाली भेगतिर अलिक दुर्गम पार्टहरूमा चाहिँ गएर दाँतको शिविर लानुको कारण मुख्य कारण चाहिँ त्यही हो मेरो लागि।
2: उहाँका अनुसार नेपालका धेरै ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य अझै पनि प्राथमिकतामा परेको छैन। धेरै नागरिकले समस्या अत्यन्तै भोगेपछि मात्रै उपचार खोज्ने गर्छन्। अत्यन्तै दाँत परीक्षण, मुखको सरसफाई र समयमै उपचार गर्ने बानीको अभावले समस्या झन जटिल बन्छ। त्यसैले उहाँ उपचारसँगै दन्त स्वास्थ्य सम्बन्धी जनचेतना पनि फैलाउँदै ताप्लेजुङसहित विभिन्न ठाउँमा पुग्नु भएको छ।
3: मैले लगभग 1.5 वर्षभित्र 8 क्याम्प चाहिँ सञ्चालन गरेको, पूर्वको धेरै ठाउँमा गएको, भोजपुर सम्पासभा भयो, सन्दकपुर इलामतिर भयो, ताप्लेजुङको भयो। ताप्लेजुङ किन भन्दाखेरि अलिकति एक्सेसेबल हस्पिटलसँग अलिकति टाढो, अनि यहाँको मान्छेहरू कति ठाउँमा त इन्टरनेट एक्सेस, जस्तो हामी पहिलो ताप्लेजुङको पहिला ओलोङचुङ गोलामा गयौँ, त्यसपछि यो पालि हुन्छ यहाँ टार्गेट गरौँ, किन भन्दाखेरि त्यो भागको मान्छेहरूमा अझै बिजुली पनि पुगेको छैन, साथसाथै इन्टरनेटको एक्सेस पनि छैन, उहाँहरूलाई हेल्थबारे त्यस्तो नलेज पनि छैन। कतिजनाले त हुन्छ नि केही थाहै छैन क्या दाँतको स्वास्थ्यबारे। अनि योपालि जाँदाखेरि कतिजनाले के भन्नु भने नि हामीले त अहिलेसम्म डक्टर पनि पहिलोचोटि देखाए पनि भन्नु भन्नुभयो।
2: दुर्गम गाउँका नागरिकले उपचार नपाएर दुःख पाइरहेको देख्दा सहरको सुविधा मात्र रोज्न मन लागेन डाक्टर शशाङ्क ताम्राकारलाई। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। उपचारका लागि बिरामी सहर आउनुपर्ने होइन, सम्भव भएसम्म स्वास्थ्य सेवा नै नागरिकसम्म पुग्नुपर्छ भन्ने उहाँको बुझाइ छ। ताप्लेजुङमा गरिएको शिविरमा वृद्ध वृद्धा, महिला बालबालिका तथा युवाहरूले दाँत परीक्षण, दाँत निकाल्ने, सङ्क्रमणको उपचार, मुख स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क प्राप्त गरेका छन्। लामो समयदेखि दाँत दुखेर खाना समेत समस्या भएका धेरै बिरामीले उपचारपछि राहत महसुस गरेका छन्।
3: यो दुखेको दाँतलाई सहेर बस्नुहुन्थ्यो उहाँहरू, दाँतको दुखाइ छ तर उहाँहरू त्यसलाई सहेर दुखाइ औषधि केही हुन्छ हेल्थ पोस्टमा पाउने एउटा पेन किलर खाएर उहाँहरू बसिरहनु भएको छ तर तल झर्नुहुँदैन उहाँहरू। त्यो पार्टमा हामी गाउँमा गएर हामीले एजुकेट पनि गऱ्यौँ उहाँहरूलाई, हामीले सेवा दाँत सफा गरिदिउँ, दाँत उखालिदिउँ, दुखेको दाँत एउटा गाउँको मान्छेलाई दुखाइ भएको दाँत निकालेर फालिदिँदाखेरि पनि यति आनन्द भयो, हामीलाई यति खुसी लाग्यो भनेर भन्नुहुन्छ। द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ, जे चाहिँ हामीले खोजेको। तर यो पालि धेरैवटा क्याम्प गरियो तर ताप्लेजुङको गोला र घुन्सामा गर्दाखेरि चाहिँ जब हुन्छ नि आफूलाई पुग्नु नै यति दुःख गरेर चार दिन पाँच दिन लगाएर पुगेको ठाउँमा उहाँहरूले केही खर्च नगरी जिरो पैसामा एक रुपियाँ नगरी फ्री अफ कस्टमा उहाँहरूले आफ्नो दाँत दुखेको दाँतको पीडाहरू हुनु पाउँदा द्याट वाज द मोस्ट ह्याप्पिएस्ट मोमेन्ट मैले पाएको चाहिँ।
2: यो अभियान केवल ताप्लेजुङमा मात्र सीमित छैन। डाक्टर ताम्राकारले पूर्वी नेपालका विभिन्न जिल्लाका 8 दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर निरन्तर निःशुल्क दन्त उपचार सेवा प्रदान गरिसक्नु भएको छ। पीडामा भएका नागरिकको घाउमा उपचार गर्न पाउँदा त्यो पलमा हुने खुसी अरू कुनै ठाउँमा नपाइएको उहाँको अनुभव रहेको छ।
3: कोही मान्छेले त वर्षौँदेखि ब्रस पनि गर्नु भएको थिएन, त्यहाँ त गिजा पुरै सुन्नेको थियो, होइन मुख पुरै गनाउने, होइन त्यो गिजा पुरै तल सरेर दाँत झर हल्लेर झर्ने अवस्थामा पुगिसकेको थियो। तर हामीले उहाँलाई अवेर गरायौँ यस्तो दाँत किन सफा गर्नुपर्छ। मान्छेहरूको एउटा छ नि, दाँत सफा गऱ्यो मिसिनले भने हल्लेर झर्छ भन्ने छ, उहाँहरूले पनि त्यही कुरा भन्नुहुन्छ, त्यही भएर गर्दिनौँ हामी, तर द्याट्स अ रङ थिङ। अब दाँत त तपाईँको जति सफा गऱ्यो गिजाले छोडेर तल झर्दैन नि त। जस्तो तपाईँको इक्जाम्पल लिँदाखेरि एउटा कोठामा तपाईँको फोहोर राखेको छ भने त्यो फोहोर थुप्रिँदा थुप्रिँदा थुप्रिँदा कस्तो हुन्छ, गनाउँछ।
2: आर्थिक लाभ भन्दा पनि नागरिकको अनुहारमा मुस्कान फर्काउनु नै उहाँको सबैभन्दा ठुलो उपलब्धि भएको उहाँ बताउनुहुन्छ। दुर्गम क्षेत्रमा उपचार सेवा सञ्चालन गर्नु चुनौती रहित भने छैन। यातायातको अभाव, उपकरण ढुवानीको कठिनाई, मौसमको प्रतिकूलता, विद्युत तथा आवश्यक पूर्वाधारको कमीले कामलाई थप कठिन बनाएको छ। तर यी चुनौतीले उहाँको उत्साह घटाएको छैन, बरु प्रत्येक सफल उपचारले नयाँ ऊर्जा दिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार जनचेतनाको कमीका कारण अधिकांश नागरिकको दाँतमा समस्या भएको पाइएको छ।
3: दाँतको सर्भिस त देखाउँछु देखाउँछु, साथसाथै ठाउँहरू, यो ठाउँमा यस्तो छ, यो हाम्रो पूर्व नेपालमा यस्तो ठाउँ छ, त्यो पनि देखाउँदै जाँदाखेरि आई थिङ्क टुरिज्ममा पनि एकदम इफेक्ट भएको छ। पूर्व नेपालको पहिला म रेन्टल क्याम्प गएको ठाउँमा पुगिसकेर फर्किँदाखेरि अरू मान्छेहरू कसरी जाने हामीलाई पनि जानु मन लाग्यो, कति राम्रो रहेछ हाम्रो पूर्व नेपाल हुनु पनि एकदमै। त्यो मान्छेहरू आउनु थाल्नुभयो, घुम्नु थाल्नुभयो, गोला पुगेपछि कतिजना गोला पुग्नु खोज्नुभयो, कसरी जाने माथि, कसरी जाने, कस्तो राम्रो ठाउँ लाग्यो, किनभने मान्छे पुग्नु पऱ्यो, देखाउनु पऱ्यो नि। र मैले घुम्दै र अर्को साथसाथै एउटा राम्रो कार्य गर्दाखेरि पनि मान्छेले एकदम रोजाइदिनु भएको छ, मन पराइदिनु भएको छ। र आफू पूर्वको भएर मलाई चाहिँ धेरै मान्छे पूर्वमा आउनुहोस्, घुम्नुहोस्। पूर्व स्टिल र भन्नुपर्दाखेरि अरू ठाउँमा कञ्चनजङ्घा ट्रेक जाँदाखेरि मैले के फिल गरेँ भन्दाखेरि अझै त्यो नेपालको रनेस भन्ने कुरा जुन ट्राभल गर्दा एउटा घुम्ने मान्छेले, एडभेन्चर गर्ने मान्छेले पाउनुपर्ने चिज चाहिँ कञ्चनजङ्घा बेस क्याम्प ट्रेकमा पाउनुहुन्छ। यो रिजनमा नट ओन्ली कञ्चनजङ्घा, धेरैवटा सर्किटहरू छ।
2: मानव सेवालाई सबैभन्दा ठुलो धर्म मान्दै दुर्गम गाउँ बस्तीमा पुगेर निःशुल्क उपचार गरिरहनुभएका डाक्टर ताम्राकारले एउटा सन्देश दिनुभएको छ। स्वास्थ्य सेवा सबैको अधिकार हो र यो अधिकार नागरिकको घर दैलोसम्म पुग्नुपर्छ। यही सोचले उहाँको यात्रा निरन्तर अघि बढिरहेको छ, जसले हजारौँ नेपालीको अनुहारमा स्वस्थ मुस्कान फर्काइरहेको छ।
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कनी सुन्दै हुनुहुन्छ र अब भने कार्यक्रमबाट बिदा लिने बेला पनि भइसकेको छ र जहाँ जाँदै अन्तमा एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: प्रहरी महानिरीक्षकले साइबर सुरक्षाका लागि दूरसञ्चार प्रहरी ब्याङ्किङ क्षेत्र र इन्टरनेट सेवा प्रदायकको छुट्टै कार्यालय गठनको प्रस्ताव गरेका छन्।
1: प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा महानिरीक्षक तानबहादुर कार्कीले चारवटा क्षेत्रको साझा कार्य थलो बनाउन भन्नुभएको हो।
2: एक्जिस्टिङ सिचुएसनमै हामीले गएको दुई वर्षदेखि नेपाल ग्रे लिस्टमा पनि भयो र त्यो अवस्थादेखि हामीले माग गर्दै आएको विषय के हो भने कमसेकम हामी एउटा साइबर ब्युरोभित्र एउटा सेन्टर खोलौँ, एउटा कमन एउटा युनिट बनाऊ जहाँ प्रहरी एक, दूरसञ्चार सेवा प्रदायक दुई, ब्याङ्क राष्ट्र ब्याङ्क तिन, ब्याङ्किङ ब्याङ्कर्स एसोसिएसन चार र अर्को आइएसपी पाँच, यतिजना चाहिँ एउटा कमन ठाउँमा बस्नुहुन्छ सफ्टवेयर नभन्दासम्म प्रविधि नभन्दासम्म।
1: साइबर अपराध नियन्त्रण सम्बन्धी उजुरी समाधानका लागि चार वर्षसम्म पर्खनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ।
0: सर्वोच्च अदालतले नेपालमा गैर नेपालीले पनि मृगौला प्रत्यारोपण गर्न पाउने आदेश दिएको छ। एकजना भुटानी शरणार्थी पुरुषले आफ्नी श्रीमतीलाई मृगौला दान दिएर प्रत्यारोपण गराउन खोज्दा मेडिसिटी अस्पतालले अस्वीकार गरेको भन्दै मुद्दा परेको थियो। मुद्दामा सुनवाई गर्दै न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले जीवनको हकसँग जोडिएको विषय भएकाले प्रत्यार्पण गर्न आदेश दिएको छ। झापाको बेलडाङ्गी स्थित शिविरमा बस्दै आएका भुटानी शरणार्थी खर्कबहादुर गजमेरले श्रीमती सारा गजमेरको मृगौला प्रत्यारोपण गर्न खोज्नु भएको थियो तर अस्पतालले कानुनी झमेला हुने ठानेर गत असार 8 गते प्रत्यारोपण अस्वीकार गरेको थियो। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति जारी गरेको हो। मन्त्रालयका अनुसार नयाँ नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गुणस्तर सुधार, सडक सुरक्षा, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिनुभएको छ। झन्डै एक सातादेखि अशान्त बनेको मधेसको जनजीवन सामान्य बन्न थालेको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
3: पाँच दिनपछि आज काममा फर्किनु भएका धनुषाको बटेश्वर गाउँपालिका दुई बस्ने धीरेन्द्र कुमार महतो उत्साह भन्दा पनि राहत महसुस गरेको देखिन्छ।
4: पाँच छ दिन से बन्छेर मन नै लागेको छैन घरमा, अब कनि खुल्लेगा काम पहिलेगा त अब कनि निक लागेको छ।
3: गएको बुधबारदेखि घरमै बसेर दिक्क भएका धीरेन्द्र जनकपुर धामको निषेधाज्ञा हटाइएपछि काममा फर्किनु भएको हो। स्थानीय प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहानदेखि हटाइएपछि जनजीवन सामान्य बन्न लागेको छ। सुनसरीको देवानगंज र त्यसपछि सिराहाको गोल बजारमा भएका हिंसात्मक घटना पश्चात मधेस प्रदेशका राजधानी जनकपुर धाम सहित विभिन्न जिल्लामा चर्किएको तनावले सर्वसाधारणको जनजीवन कष्टकर बनेको थियो। जेलादारीमा कामकाज गर्ने पनि आजदेखि काममा फर्किन पाएका छन्। दैनिक जेलादारी गर्नेलाई राहत भए पनि लयमा फर्किन अझै केही दिन लाग्ने जनकपुर धाम उपमहानगरपालिका 8 बस्ने उमेश ठाकुरको तर्क छ।
5: दैनिक जेलादारी गर्ने खानेहरूलाई त धेरै गाह्रो हो यसमा, जसलाई दैनिक आमदनी त जब छ होइन, यताउता काम छ त्यसलाई त ठिकै छ, दैनिक जेलादारी गर्नेहरूलाई धेरै कठिनाई भयो। अब अहिले त ठिक छ, एक दुई दिन त मार्केट डाउनै छ अनि एक दुई दिनमा फेरि त्यो रफ्तारमा नै आइहाल्छ।
3: यता गएको बिहिबार साँझदेखि बन्द भएको नेपालका एकमात्र रेल सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यसै गरी सुनसरी घटनालाई लिएर एक सातादेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग पनि सञ्चालनमा आएको छ। निषेधाज्ञा हटेपछि आजदेखि काममा फर्केको धनुषा शहीद नगर नगरपालिकाका राम पल्टन मण्डलले स्थिति सामान्य हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।
6: खुलेपछि त राम्रै भयो नि, त्यसले राम्रो भयो नि, अब अस्तो व्यस्त भइरहेको थियो त्यो त के राम्रो हुनु र अहिले चाहिँ खुलिसकेपछि सामान्य जीवन भएको छ मान्छेको अनि ठिक छ, अहिले खुल्यो भने राम्रो भयो।
3: जनकपुरको शैक्षिक प्रतिष्ठान आजदेखि सुचारू भएको छ। यता सिराहा र सप्तरी जिल्लाको निषेधाज्ञा पनि हटाइए पछि जनजीवन सामान्य बन्दी गएको छ।
0: चिकित्सा उद्यमी दुर्गा प्रसाईलाई हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालय मार्फत हिरासतमा राख्नका लागि 7 दिनको अनुमति मागेको थियो तर हिजो पक्राउ गरिएका प्रसाईलाई थप हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ। प्रसाईलाई रिहा गर्न माग गर्दै पत्नी उमा प्रसाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको छ। हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईले आन्दोलन घोषणा गर्नुभएको थियो। शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आउनु भएको छ। कालीगण्डकी नदीमा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मुस्ताङ तर्फबाट लेदो सहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको भन्दै म्याग्दी प्रहरीले सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो। डिएसपी राजन कार्कीले पहिरोका कारण अवरुद्ध बनेको बेनी जोमसोम सडक अझै खुलाउन नसकिएको बताउनु भएको छ। रघुगङ्गा गाउँपालिका दुई बैसेरीमा पहिरो जाँदा कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा यातायात बन्द छ।

स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतका रचनाकार गोपाल योञ्जन हुनुहुन्छ भन्ने संगीत पनि गोपाल योञ्जनकै रहेको छ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो कार्यक्रमहरू सुन्दै हुनुहुन्छ र म धनजङ गुरुङ नमस्कार। र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: गोर्खा रेडियो, गोर्खा रेडियो। कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
1: Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गण्डकी प्रदेशमा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण भएको छ
4: गत असार 25 गते प्रदेशसभा बैठकबाट पारित विधेयकलाई प्रदेश प्रमुख डेल्लीराज भट्टले प्रमाणीकरण गर्नुभएको हो गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा प्रयोग गर्ने विधेयक भट्टले पुनर्विचारका लागि यही साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएको थियो सभाले फेरि सिफारिस गरेकामा आज प्रमाणीकरण भएको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभएको छ प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानुनी मान्यता पाउने भएको छ
3: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरिएको छ सहसचिव भट्टराईलाई पक्राउ गरिएको सिआइबीका एसपी अनुपम शमशेर जवराले जानकारी दिनुभयो तिब्बती शरणार्थीका नाममा गैर कानुनी रूपमा यात्रा जारी गरेको आरोपमा भट्टराई विरुद्ध अघिल्लो सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो मुद्दा दायर हुँदा उपस्थित नभएकाले अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो भट्टराई शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीलाई गैर कानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरेर मानव तस्करी सञ्जाललाई सघाएको आरोप छ मुलुककै पुरानो अस्पताल वीर अस्पतालका नर्स आन्दोलित भएका छन् नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति राणाले अनसन सुरु गरेको पाँचौं दिनमा नर्सहरूले वीर अस्पतालमा प्रदर्शन गरेका हुन् उनीहरूले नर्स ज्योतिको जीवन रक्षा न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने श्रम शोषणको अन्त्य नर्सिङ सुधारको स्पष्ट रोडम्याप ल्याउनु पर्ने लगायतका 15 बुँदे माग राखेका छन् विराटनगरका चर्चित उद्योगी प्रकाश मुन्दाडको घर र कार्यालयमा आज बिहान प्रहरीले छापा मारेको छ मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष मुन्दाडाको घर र कार्यालयमा प्रहरीले 5 घण्टा छापा मारे पनि खानतलासीबाट केही फेला नपरि फर्किएको खबर छ मुन्दाडाको विराटनगर 7 को घर र कार्यालयमा बिहानै करिब 4 बजेदेखि 9:30 बजेसम्म खानतलासी गरिएको मोरङ एसपी कविता कटवालले जानकारी दिनुभयो मुन्दाडाले अवैध रूपमा ठूलो मात्रामा नगद लुगा राखेको आशंकामा खानतलासी गरिएको प्रहरीको भनाइ छ मुन्दाडाको नाम यसअघि देखिने कर छली हुन्डी कारोबार र अवैध आर्थिक गतिविधि सँग जोडेर आउने गरे पनि ती आरोपहरू पुष्टि भने भएको छैन देशभर दैनिक औसत 8 जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेले बताउनु भएको छ नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकामा मात्रै दैनिक पाँच जनाको सड़क दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिनुभयो सड़क दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या शून्यमा झार्नु ट्राफिक प्रहरीको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ अब खबर फटाफट
5: धारा काटिएको ज्यानमारा धुर्वे हात्ती चितवन निकुञ्जभित्रै अल्मलियो चौथो पटक गएको असार 31 गते दुईटै धारा काटिदिएपछि उग्र बनेर हिँड्ने गतिविधि पनि घट्दै 30 महिनामा काम सक्ने भनेर 2073 फागुनमा ठेक्का लिएको कञ्चनपुरको 62 किलोमिटर हुलाकी सडक 9.5 वर्ष बित्दा पनि सकिएन डोके बजारदेखि बेलौरीसम्मको 20 किलोमिटर तयार भए पनि बाँकी सडकको काम अलपत्र अप्ठ्यारोमा परेकालाई घरमै ग्यास पुर्याउन जिल्ला प्रशासन चितवनको तयारी ग्यास अभाव भएमा सिडिओ कार्यालयमा खबर गर्न उपभोक्तालाई अनुरोध एकल महिला वृद्ध वृद्ध अपाङ्ग छात्रावासका विद्यार्थी आश्रम र अत्यावश्यक ठाउँमा ग्यास पुर्याइदिने मुलुकभर फेला परेका 429 बाघमध्ये धेरै जसो नदी तटीय क्षेत्रमा बस्दै बाघ सर्वेक्षण गर्दा चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर धेरै बाघ देखिए वन अतिक्रमण र मान्छेको आउजाउ धेरै हुँदा लाल झाडी क्षेत्रमा भने कम काँकडभिट्टाबाट भारततर्फ हुने नेपाली चियाको निर्यात घट्यो अघिल्लो वर्ष 4.17 अर्ब जतिको चिया निर्यात भएकोमा गएको वर्ष दिनमा 3.53 अर्ब जतिको मात्रै चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुनेको घुइँचो दिनकै 50 जनासम्म आउन थालेपछि बेड अभाव भएर भुइँमै राखेर सेवा दिइँदै असार 2 सातादेखि भदौसम्म साप नघट्ने अस्पतालको अनुमान र गएको महिनादिनभित्र 71,800 विदेशी पर्यटक भित्रिए चिनिया पर्यटक 61% बढे यो अवधिमा भारतबाट 23,500 चीनबाट 11,000 र युरोपबाट 9,300 पर्यटक आए
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् इरानसँग आफूले राम्रो सम्झौता भनेको दस्तावेजमा हस्ताक्षर गर्ने यो नै अन्तिम अवसर भएको उहाँले बताउनु भएको छ। ट्रम्पका अनुसार अमेरिका र इरानबीच अहिले पनि वार्ता जारी छ, तर तेहरानले यसअघि कुनै पनि वार्ता नभएको दावी गरेको थियो। उहाँले प्रस्तावित सैन्य आक्रमण स्थगित गरिएको पनि बताउनु भएको छ। साथै दुवै पक्षबीच हर्मुज जलमार्ग भोलिसम्म पूर्ण रूपमा पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको
2: Movie.

प्रत्येक वर्ष नेपाली सिनेमा इन्डस्ट्रीमा नेपाली सिनेमा बनाउने नाममा करोडौँको इन्भेस्ट हुन्छ। कतिपय सिनेमाले त्यो करोडौँ फिर्ता पनि पाउँछन् जुन आफूले इन्भेस्ट गरेका छन् भने कतिपय अवस्थामा इन्भेस्ट गरिएको पैसा कहाँ हराए त्यो पनि थाहा हुँदैन। यति मात्रै होइन, नेपाली सिनेमाको पहिचान अझै धेरै छ। कहिलेकाहीँ विदेशी सिनेमाहरू नेपालमा रिलिज हुन्छन् जसले गर्दा नेपाली सिनेमा मारमा पर्छन् भने कहिलेकाहीँ नेपाली सिनेमाले इन्टरनेसनल लेभलमा पनि आफ्नो कन्टेन्टको कारणले प्रेजेन्टेसनको कारणले अवार्ड लिएर पनि आएका छन् जसले गर्दा नेपालको नाम विदेशमा पनि यस्तो कल्चर यस्तो सिनेमा बन्ने र यस्तो नेपाल भनेर पनि चिनिने गरेको छ। सो नेपाली सिनेमासँग जुडेका थुप्रै भावनाहरू छन्। नेपाल नेपालीको लागि नेपाली सिनेमा भनेपछि धेरै महत्त्व पनि राख्छ। सायद त्यसैले हामी नेपाली सिनेमा हेर्न मन पराउँछौँ, नेपाली सिनेमाको बारेमा जान्न मन पराउँछौँ र नेपाली सिनेमाको बारेमा अपडेट पनि लिन चाहन्छौँ, होइन? सो तपाईँहरूको लागि यिनै अपडेटहरू लिएर हरेक हप्ता मुभी एन्ड मोर आउने गरेको छ। साथमा म सङ्गीता श्रेष्ठ र आज पनि मसँग यस्ता यस्ता कलेक्सनहरू छ नेपाली सिनेमाको बारेमा जुन पछिल्लो केही दिन यता भएको हो या अपडेट भएको हो भनौँ, जुन तपाईँहरूसँग सेयर गर्न म मन पराउँछु। सो आजको लागि मेरो कलेक्सन मसँग तयार भएको छ तपाईँहरू माझ राख्नको लागि, तर त्योभन्दा पहिले आउनुहोस्, कार्यक्रमको सुरुवात भइसकेको छ। सो सुरुवातमा म तपाईँहरूको मुड फ्रेस गराउनलाई गीत सुनाउँछु। गीतपछि हामी कुरा गर्नेछौँ आजको कलेक्सनको बारेमा।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ साम्राज्ञी आर एल शाहको बारेमा, जसलाई हामीले पहिलोपल्ट ड्रिम्स नाम गरेको सिनेमामा देखेका थियौँ, त्यो पनि अनमोल केसीको साथमा, र एकदम धेरै अप्रिसिएट पनि गरियो उनको स्टाइल, उनको प्रेजेन्टेसन, होइन, एकदमै राम्री पनि देखिएकी थिइन् त्यो सिनेमामा। त्यस लगत्तै उनको भागमा थुप्रै सिनेमाहरू आए, जस्तै ए मेरो हजुर टु, त्यस्तै गरिकन इन्टू मिन्टू लन्डनमा, त्यस्तै गरिकन तिमीसँग, मारुनी, नाङ्गो गाउँ, कायरा, रातो टिका निधारमा, लन्डन टु प्यारिस, थुप्रै यस्ता सिनेमाहरू आए जसमा चाहिँ साम्राज्ञीलाई हामीले लिड एक्टरको रूपमा कतै देख्यौँ भने कतै सपोर्टिङ एक्टरको रूपमा पनि देख्यौँ। तर एउटा कुरा चाहिँ के हो भने यीमध्ये अधिकांश सिनेमा पछाडि फर्केर हेर्ने हो भने लगभग 7-8 वर्ष भइसकेको छ, अधिकांश उनले अभिनय गरेको सिनेमा फ्लप नै रह्यो, र उनलाई चाहिँ जानी नजानी एउटा फ्लप एक्ट्रेसको ट्याग पनि लाग्यो। पछिल्लो समय हेर्ने हो भने चाहिँ उनलाई लिएर त्यति धेरै फिल्म निर्माताहरू उनलाई कास्ट गर्नुको लागि त्यति धेरै इन्ट्रेस्ट राख्ने जस्तो पनि देखिएन भने उनले पनि सायद आफ्नो पर्सनल लाइफ, जसमा चाहिँ अल अफ सडन बिचमा आएर उनले इङ्गेजमेन्ट गरिन् रे, उनको एउटा फियोन्से बाहिर आयो, होइन, उनको फियोन्सेको नाम यस्तो यस्तो हो, यस्तो भयो, यो भयो, त्यो भयो भनेर धेरै किसिमको कन्ट्रोभर्सिज पनि भएको थियो, मैले तपाईँहरूसँग सेयर पनि गरेको थिएँ। तर त्यतातिर अहिले नजाऊ, अहिले म के भन्न चाहँदैछु भने साम्राज्ञी आफै पनि हुनसक्छ आफ्नो पर्सनल लाइफमा बिजी भएर पनि होला, पछिल्लो 2 वर्षदेखि हामीले साम्राज्ञीलाई कुनै पनि नयाँ सिनेमामा देखेका छैनौँ। धेरै जसोको ओपिनियनमा चाहिँ के पनि हो भने यदि उनलाई रेस्क्यु गर्नको लागि, उनको करियर जुन डुब्दै गरेको छ त्यो करियरलाई रेस्क्यु गर्ने हो भने एटलिस्ट एउटा हिट फिल्म त उनलाई चाहिन्छ नि भनेर। तर हेर्ने हो भने मैले भनिहालेँ, पछिल्लो 7-8 वर्षदेखि ब्याक टु ब्याक उनले फ्लप सिनेमा मात्रै दिएका छन् दर्शकहरूलाई, जसले गर्दा पनि हुनसक्छ बिस्तारै बजारमा उनको माग पनि घट्दै गएको हुनसक्छ। यति बेला भने मैले साम्राज्ञीबाट आजको कार्यक्रमको सुरुवात गरेँ किनकि हालै मात्र एउटा सिनेमा जुन सिनेमामा चाहिँ उनलाई कास्ट गरियो र जुन सिनेमाको बारेमा प्रेसमिट पनि गरिएको थियो त्यो सिनेमाको कुरा गर्न चाहे। यति बेला सिनेमाको नाम रहेको छ एक्का मिसी बादशाह भनेर, होइन, यसो नाम सुन्दाखेरि आई थिङ्क यो चाहिँ नि एक्सन ओरिएन्टेड मुभी हुनसक्छ, होइन, तर जे होस् यसमा चाहिँ साम्राज्ञीलाई पनि ठाउँ दिइयो र उनलाई चाहिँ कास्ट गरियो। प्रेसमिटमा चाहिँ उनलाई जुन हामीले देख्यौँ धेरै पछि, पक्कै पनि पत्रकारहरूले प्रश्न राख्ने नै भयो कि तपाईँ यतिका समयदेखि कहाँ हराउनु भएको, तपाईँको सिनेमाहरू एकपछि अर्को फ्लप हुँदै गयो त्यसले गर्दा तपाईँ हराउनु भएको हो कि के हो भन्ने प्रश्नमा चाहिँ उनको एन्सर रह्यो कि अबदेखि म चुजी भएको छु, आई मिन म जुन सिनेमा मलाई अफर गर्यो इमिडिएटली ओके भन्दै म काम गर्ने पक्षमै छैन, सेलेक्टेड मुभीहरू मात्रै गर्न चाहन्छु, कम गर्छु तर क्वालिटीको सिनेमा मात्रै गर्छु भनेर उनले बताइन्। योभन्दा अगाडि पनि एउटा उनको सिनेमा थियो जुन सिनेमाको नाम आहुति भनेर थियो, सुट त सकिएको थियो सिनेमाको, तर फिल्म रिलिज कहिले हुन्छ, हुँदैन, के हुन्छ त्यो क्लियर भइसकेको छैन। यो बिचमा मैले भर्खर तपाईँलाई जुन बताएँ एकामिसी बादशाह, यसमा चाहिँ उनलाई कास्ट गरिएको छ र यो सिनेमा हुनसक्छ उनलाई मात्रै लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा होइन होला, थुप्रै अन्य कलाकारहरू पनि पक्कै हुन्छ सिनेमामा। उनको भूमिका कस्तो छ, उनले भनेको जस्तै आफूलाई मन छुने कथा क्यारेक्टर उनले पाएको हो कि होइन यो सिनेमामा, होइन, जे होस् यो सिनेमा लिएर अब साम्राज्ञी आउँदैछन्। कुनै बेला पहिलोपल्ट साम्राज्ञीलाई देखेपछि धेरैको अपेक्षा के थियो भने नेपाली सिनेमा इन्डस्ट्रीले एउटा यस्तो एक्ट्रेस पायो जसमा चाहिँ रूप पनि छ, अभिनय गर्न सक्ने क्षमता पनि छ, होइन, सबै कुराको कम्बिनेसन मिलेको छ, तर बोल्ने स्टाइल चाहिँ अलिक त्यति ठिक छैन भनेर त्यो टाइपको कमेन्ट चाहिँ उनको लागि प्राय आउँथ्यो नै। पछिल्लो समय उनले सुधार्न पनि कोसिस गरेको, तर सायद उनको त्यो नेचुरल एक्सेन्ट हो जुन चाहिँ त्यति करेक्सन भएको जस्तो चाहिँ सिनेमाहरूमा देखिँदैन। एनिवेज, 2 वर्षको अन्तरालपछि लगातार फ्लप सिनेमाहरू दिइसकेपछि यति बेला साम्राज्ञी तपाईँहरूमा जाउने तयारीमा छन्। सो हामी आशा गरौँ अबको यो सिनेमा जसको मैले कुरा गरेँ एक्का मिसी बादशाह, यो सिनेमाले चाहिँ उनको डुब्दै गरेको सिनेमाप्रतिको यो करियर, उनको फिल्मी करियर जुन छ यसलाई चाहिँ माथि आउने सिनेमाले हेल्प गर्छ।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio। Movie and more।
4: दुई हजार 80 सालमा एउटा सिनेमा रिलिज भएको थियो, अगस्त्य। यदि तपाईँहरूलाई याद छ भने अगस्त्य सिनेमाको बारेमा त्यो बेला निकै चर्चा भएको थियो। चर्चा कस्तो किसिमले भने, सिनेमा हेर्ने कतिपय दर्शकहरूले सिनेमा ठिकै छ या अलिकति कन्फ्युजन क्रिएट गर्ने खालको छ, हामीले त बुझेनौँ भन्ने खालका पनि थिए भने, कतिपयले चाहिँ नेपाली सिनेमामा एक्सपेरिमेन्ट गर्न नडराउने निर्माता निर्देशकहरू पनि रहेछन्, जसमध्येको एउटा अगस्त्य पनि हो भनेर पनि कुरा गरेका थिए। जे होस्, यो अगस्त्य सिनेमापछि चाहिँ यो सिनेमाका निर्देशक सौरभ चौधरी, जसलाई चाहिँ एउटा नेपाली सिनेमाको लागि होप गर्न सक्ने निर्देशकको रूपमा पनि चिनियो, तिनै सौरभ चौधरी 2080 पछिल्लोपल्ट देखा परेका थिए भने अब आएर उनले एउटा नयाँ सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ द राइज अफ साम्राज्य भनेर। आई थिङ्क यसको मिनिङ यदि निकाल्ने हो भने, द राइज अफ साम्राज्य भनिसकेपछि कुनै एउटा किङडमसँग रिलेटेड कुनै एउटा राज्य या के हुनसक्छ, हामीले सोचेको राजा रानीवाला नै साम्राज्य नहुन पनि सक्छ, कुनै अन्य कुरालाई पनि साम्राज्यको नाम दिएको पनि हुनसक्छ या जे पनि हुनसक्छ, होइन। यो सिनेमाको बारेमा मैले तपाईँहरूसँग सेयर गर्नुपर्छ जस्तो मलाई किन पनि लाग्यो भने, एक त अगस्त्यबाट पनि उनलाई एउटा होप गर्न सक्ने निर्देशक रूपमा चिनिएको थियो, अर्को चाहिँ यो सिनेमा पक्कै पनि तराईलाई बेस्ड गरेर गर्न लागेको हुनुपर्छ मेरो विचारमा, सायद त्यसैले यसको पुरै सुटिङ चाहिँ नेपालको पूर्वी भागमा रहेको कोशी ब्यारेक क्षेत्रमा चाहिँ सुटिङ हुने भनेर पनि कुरा गरिएको छ। र यो सिनेमालाई एकदमै ठुलो क्यानभासमा पनि बनाइने उतारिने फिल्मका निर्देशक सौरभ चौधरीले बताइसकेका छन्। मलाई यो सिनेमा इन्ट्रेस्टिङ हुन्छ जस्तो किन पनि अर्को कारणले लाग्यो भने, यो सिनेमालाई जसले लेख्नु भएको छ, यो कथालाई भनौँ न, द राइज अफ साम्राज्यलाई जसले लेख्नु भएको छ, उहाँ कुनै एउटा एक्सपेरिमेन्ट गरौँ न त, होइन एउटा केही यसो गरौँ न त उसो गरौँ न त भन्ने राइटर हुनुहुन्न। नेपालमा असाध्यै मन पराइएका उहाँको कृति, उहाँको बुक, उहाँको कथाहरूलाई यति मन पराउने दर्शकहरूको सङ्ख्या छ कि भनेर साध्यै छैन। म कुरा गर्दैछु कर्णाली ब्लुज र फिरफिरी जस्तो कथाको किताब उपन्यास लेख्नुभएका लेखक बुद्धिसागरले यो सिनेमाको स्क्रिप्ट लेख्दै हुनुहुन्छ। भनेपछि यो सिनेमामा केही विशेषता पक्कै पनि छ, किनकि फिरफिरीको कथा, कर्णाली ब्लुजको कथा सायद भनिरहनु पर्दैन यदि तपाईँहरूले यो बुक पढिसक्नु भएको छ भने। यो बुक पढ्दै गर्दा हाम्रो मन मस्तिष्कमा जुन हलचल ल्याउँछ यो किताबले, यो कथाले, हामी अनुमान गर्न सक्छौँ कि कुनै एउटा कथा पनि यस्तो हुँदो रहेछ जसले चाहिँ हाम्रो मन, हाम्रो मस्तिष्कलाई पनि एकदमै जोड जोडले त्यो पनि हल्लाउन सक्ने रहेछ भनेर सोच्न सक्छौँ। त्यो लेभलको कथा लेख्ने लेखक हुनुहुन्छ बुद्धिसागर। कर्णाली ब्लुजको कुरा गरौँ या उहाँको फिरफिरी, होइन, उहाँको लेख्ने स्टाइल, कथालाई प्रस्तुत गर्ने स्टाइल जति तारिफ गरे पनि कम नै हुन्छ। एनिवेज, बुद्धिसागरले यो कथालाई लेख्नु भएको छ द राइज अफ साम्राज्य भने, मैले भनिहालेँ सिनेमामा विशेष केही हुनैपर्छ। प्रायःजसो सिनेमा सुटिङ गर्न टिम निस्किँदाखेरि कति दिनको सुट हो तपाईँहरूको भन्दाखेरि, सकेसम्म कम डेजमा चाहिँ सुट सकाउँ सो द्याट बजेट फ्रेन्डली हुनसक्छ भनेर 25 दिन, 30 दिन, 40 दिन, 45 दिन, यसरी पहिले क्यालकुलेसन गरेर भनिन्छ, तर पनि फ्लोरमा गइसकेपछि विभिन्न कुराहरूले गर्दाखेरि लम्बिन्छ, कतै न कतै लम्बिन्छ, सबैको केसमा होइन तर पनि मोस्ट अफ केसेसमा लम्बिन्छ। सिनेमाको 25 दिनको टार्गेट राखेको छ भने 35 दिन पनि हुनसक्छ, 40 पनि हुनसक्छ होइन। यो अवस्थामा यो सिनेमाले चाहिँ सुरुवातमै आफ्नो फिल्मको सुटको डेज 70 दिनको हुने बताइसकेको छ। सो 70 दिन त यसै पनि एउटा लामै डेज जस्तो लागिरहेको छ, त्यसमा इफ प्लस भयो भने अझै कति दिनको सुट हुने हो। यो टिमले अर्को के पनि भनिरहेको छ भने यो सिनेमाको लाइनअप र यो सिनेमाको मेकिङको हिसाबले नेपाली सिनेमा उद्योगमा अहिलेसम्मको सबैभन्दा बिग स्केलको सिनेमा बन्ने छ हाम्रो सिनेमा द राइज अफ साम्राज्य भनिरहेका छन्। वेल, हामी आशा गरौँ अगस्त्यपछि अर्को सिनेमा लिएर आउन लागेका सौरभ चौधरीको यो प्रयास अनि विशेष गरी लेखक बुद्धिसागरको यो सिनेमाले चाहिँ एउटा हिस्ट्री क्रिएट गर्नेछ आशा गरौँ।

प्रत्येक हप्ता तपाईँहरूको लागि मुभी एन्ड मोर लिएर आउने गर्दछु म सङ्गीता श्रेष्ठ र मुभी एन्ड मोर लिएर आउने क्रममा चाहिँ कतिपय अवस्थामा कतिवटा कुराहरू कतिवटा न्युजहरू चाहिँ इन्फर्मेसन हुन्छ तपाईँहरूको लागि भने कतिपय चाहिँ एउटा कन्ट्रोभर्सी होइन कहिलेकाहीँ एउटा चाहिँ दुःखको कुराहरू कहिलेकाहीँ चाहिँ नसोचेको कुराहरू त्यस्तो किसिमको कुराहरू पनि मैले सेयरिङ गरेर आएको हुन्छु किनकि यो विकली भने जस्तो केही नेपाली सिनेमा इन्डस्ट्रीमा सिनेमासँग जुडेका कलाकारहरूको लाइफमा चाहिँ चलिरहेको हुन्छ। यति बेला मलाई कुरा गर्न मन लाग्यो पछिल्लो हप्ता निकै धेरै एउटा भिडियो भाइरल भयो जुन भिडियोमा हामीले के देख्यौँ भने निकै सङ्घर्ष गरेर माथि आउन कोसिस गरिरहेका एकदमै सानो उमेरदेखि नै गायकको रूपमा बाल गायकको रूपमा जसलाई हामीले चिन्दै आएका थियौँ अशोक दर्जी उनी अशोक दर्जी अब त उनको उमेर त्यो एकदमै सानो रहेन तर पनि हामीले सानै उमेरदेखि उनलाई गीत गाउँदै

यस्तो किसिमको कुराहरू आयो र यो भिडियो आइसकेपछि धेरैले दुःख मन बनाए, किनकि सानैदेखि देख्दै आएका, धेरैले माया गर्दै आएका गायक हुन् नि अशोक दर्जी, जसलाई चाहिँ यसरी अरू कसैले थप्पड हान्दै गरेको र उनको रियाक्सन केही पनि नआएको देख्दाखेरि सबैजना छक्क परे। उनलाई जुन थप्पडमाथि थप्पड हानिरहेका थिए तर उनको तर्फबाट कुनै पनि किसिमको रियाक्सन आइरहेको थिएन, उल्टै सरप्राइज भइरहेको जस्तो पो देखिन्थ्यो। सो यो के भएको, किन उसलाई यसरी पिटियो भन्ने किसिमको कुराहरू चलेपछि, जसले यस्तो किसिमको क्रियाकलाप गर्यो, भिडियो बाहिर ल्यायो होइन, उनलाई चाहिँ एउटा दोषी हो भने कारवाही गर्नुपर्छ भन्ने मागहरू पनि चल्यो नेपाली सिनेमा इन्डस्ट्रीमा। र फाइनली अशोक दर्जी आफैले पनि यो कुराको बारेमा एउटा भिडियो बनाएर सार्वजनिक गरे, जसमा चाहिँ उनले यसमा मेरो केही पनि दोष छैन, मैले केही चोरी गरेको छैन, म सानैदेखि दुःख गर्दै हुर्केको मान्छे हो र मलाई थाहा छ दुःख के हो भनेर, तर मैले चोरी चाहिँ कहिले पनि केही गरेको छैन, मलाई बिना कारण यसरी पिटियो भनेर चाहिँ उनले मुद्दा पनि हालेका छन्। यसरी आफूलाई कुटपिट गर्नेमाथि चाहिँ प्रहरीमा उजुरी दिएका छन्। र यो घटना जुन थियो, यो घटना चाहिँ काठमाडौँमा भएको होइन, भ्याली बाहिरको कुरा हो यो, र त्यसै कारणले पनि उनले चाहिँ यो जुन प्रहरीमा उजुरी दिएका छन्, यो चाहिँ बिर्तामोडको इलाका प्रहरी कार्यालयमा चाहिँ निवेदन दिएका छन्। उनले यो पनि बताए कि यो घटना एक महिना अगाडिको हो होइन, अहिले भर्खरको होइन, एक महिना अगाडिको हो, 1000 रुपियाँ चोरी गर्यो भनेर चाहिँ मलाई कुटपिट गरेको हो होइन, त्यो बेला चाहिँ म मामा घर गएको थिएँ होइन, झापाको महानन्द जुन चोक छ त्यहाँ एउटा, त्यो चोकमा चाहिँ खाजा खाने क्रममा चाहिँ एउटा व्यक्ति आएर चाहिँ उसलाई सँगै जाऊँ भन्ने कुराहरू गर्यो होइन, अनि त्यो व्यक्तिले 1000 रुपियाँ लिएका पनि थिए अरे, र त्यसको एक हप्तापछि चाहिँ फेरि आफूले चाहिँ नि पेट्रोल हाल्दै गरेको क्रममा, स्कुटरमा पेट्रोल हाल्दै गरेको क्रममा चाहिँ नि अचानक भिडियो खिच्दै, चोर चोर भन्दै भिडियो खिच्दै चाहिँ उनीहरूले मलाई भिडियो बनायो ममाथि होइन, जति फुटेज बाहिर आएको छ त्यो चाहिँ नि कम मात्रै हो, त्योभन्दा अगाडि पनि धेरै कुराहरू छ, र मलाई अचानक यसरी पिट्दै मेरो पैसा लिस् भन्ने टाइपले चाहिँ मलाई अट्याक गरेको हो भनेर यो कुराहरू चाहिँ उनले निवेदनमा दिएका छन्। निवेदन दिएको छ प्रहरीलाई, त्यो प्रहरीलाई दिएको निवेदनमा यो कुराहरू लेखिएको छ। र यसरी आफूलाई बिना कारण कुटपिट गर्ने व्यक्तिलाई चाहिँ कारवाही गरियोस् भनेर निवेदन दिएको छ। र यसरी यो निवेदन आइसकेपछि प्रहरीमा पनि चाहिँ अब अगाडि बढ्ने के गर्ने भनेर होइन तयारीहरू, आफ्नै किसिमको प्रोसेसहरू त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा दुःख लाग्दो कुरा चाहिँ कलाकारहरू, त्यसमाथि अशोक दर्जी, जसको सङ्घर्ष हामी सबैले देखेका छौँ, निकै सङ्घर्ष गरेर यहाँसम्म पुगेका व्यक्ति हुन् अशोक दर्जी, र उनलाई यो अवस्थामा अरू कसैले यसरी अट्याक गर्दै गरेको देख्दाखेरि उनका फ्यानहरू, उनलाई माया गर्नेको साह्रै मन दुखेको कुराहरू बाहिर आयो, र धेरै जसोले चाहिँ आफ्नो सोसियल मिडिया मार्फत चाहिँ यो कसले गरेको, किन गरेको, तुरुन्त यसमा कारवाही हुनुपर्छ भन्ने किसिमको माग पनि गरेका छन्। मैले यसको बारेमा अन्य डिटेल इन्फर्मेसन अपडेटहरू के हुन्छ म तपाईँलाई आगामी दिनमा दिनेछु। अहिले भने यो जानकारी मैले तपाईँलाई गराएँ। मुभी एन्ड मोरमा भने म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु, र यो गीत मैले अशोक दर्जीकै आवाजमा रहेको गीत लिएको छु, उनको एकदमै चलेको गीत मनबिनाको धनबाट।

केही दिन अगाडि अचानक रातारात दिउँसो बिहान जे भनौँ होइन एकदम धेरै चर्चा एकदमै धेरै कुरा गर्ने विषय जो जता गए पनि तिमीले त्यो गीत देख्यौ तिमीले त्यो भिडियो देख्यौ प्रियङ्का कार्की र दुर्गेशको भिडियो देख्यौ के भिडियो बनाएको के गीत बनाएको भनेर धेरै धेरै धेरै नै चर्चा भयो यति धेरै कुरा भयो यति धेरै यो बारेमा विरोधहरू भयो आरोप लगाइयो धेरै कुराहरू भयो र फाइनली यो भिडियोलाई चाहिँ युट्युबबाट हटाइयो म कुरा गर्दैछु मास्टरनीको त्यही गीत जुन गीतलाई लिएर निकै धेरै चर्चा भएको थियो होइन यति बेला पनि मास्टरनी सिनेमाकै म कुरा गर्न लाग्दैछु किनकि यो सिनेमा चाँडै तपाईँहरू माझ आउने तयारीमा छ होइन र यो सिनेमा चाहिँ अब तपाईँहरू माझ आउन धेरै समय बाँकी नरहेको भदौको 5 गते रिलिज हुन लागेको कारणले पनि यसको टिजर बाहिर आएको छ र यसको टिजरको कुरा गर्नुपर्दाखेरि टिजरमा देखाइएको कुराहरू कतिपय हामीले सिनेमाहरूमा देखेका हाम्रो आफ्नै समाजको केही कुराहरू कथाहरू छोरीमाथि हुने अत्याचारको कुराहरू त्यस्तो किसिमको कुराहरू देखिएको छ सायद हुनसक्छ एउटा मास्टरले यो सबै चिजलाई करेक्सन गर्नलाई अगाडि बढेर एक्सन लिन्छन् कि जस्तो देखिन्छ टिजर हेर्दाखेरि फिल्मको टिजरमा चाहिँ हामीले नर्मली के देख्यौँ भने आमा छोरीको एकदमै भावनात्मक सम्बन्ध होइन प्रहरीले अनुसन्धान गर्दै गरेको एसिड अट्याक त्यस्तो त्यस्तो कुराहरू चाहिँ सिनेमाको कथामा चाहिँ छ जस्तो देखिन्छ किनकि टिजरमा त्यही कुरा देखाइएको छ र शुभेन्द्र घोषद्वारा निर्देशन गरिएको यस सिनेमामा हामीले प्रियङ्का कार्कीलाई त देख्ने नै छौँ मास्टरनीको मुख्य भूमिकामा उनीलाई कास्ट गरिएको छ त्यो बाहेक पनि आर्यन सिग्देल सरोज खनाल गौरी मल्ल प्रमोद अग्रहरी ऋचा शर्मा अनुविक्रम शाही सिमरन खड्का दिपाश्री निरौला जस्ता कलाकारहरू पनि यो सिनेमामा देखिएको छ यो सिनेमालाई स्वयं प्रियङ्का कार्कीको होम प्रोडक्सनबाट नै बनाइएको हो टिजर बाहिर आइसकेपछि कथा के होला भनेर अलिअलि अनुमान लगाउन सकिने अवस्था चाहिँ छ तर पनि टिजर आएपछि पनि टिजरको कमेन्टहरूमा हेर्ने हो भने प्रायः जसो कमेन्टमा के पनि सोधिएको छ भने फिल्मको कथा चाहिँ एकदमै सिम्पल सरल र बगेको जस्तो देखिन्छ भने त्यो लेभलको गीत बनाउने जरुरी चाहिँ किन पर्यो भन्ने प्रश्नहरू अझै पनि छन् सकिएको छैन त्यो आई थिङ्क प्रियङ्का कार्कीले अबको अलिक लामो समयसम्म यो प्रश्नको उत्तर दिनुपर्ने अवस्था आउँछ होला किनभने बारम्बार उनलाई सोधिएको छ कि तपाईँको सिनेमाको कथा यति सिम्पल र समाजमा उठाइएको कुराहरू हो भने त्यो भिडियो बनाएर अननेसेसरी भाइरल हुन खोज्नुको अर्थ चाहिँ के हो भनेर पनि प्रश्न सोधिएको छ एनिवेज सिनेमाको टिजर मात्रै आएको छ अहिले ट्रेलर आउनु बाँकी नै छ ट्रेलरले अझै धेरै कुराहरू क्लियर गर्ला सो यो मास्टरनी सिनेमाको पछिल्लो समयमा भएको चर्चालाई लिएर मैले तपाईँसँग सेयर गरेको कुरा टिजर बाहिर आएको कुरा भने यो सिनेमाको अन्य कुराहरू म तपाईँहरूसँग आगामी दिनमा सेयर गर्नेछु।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर मा हामी नेपाली सिनेमाहरूको बारेमा कुरा गर्छौँ विशेष गरी, तर कहिलेकाहीँ एकदमै विशेष रह्यो भने हामी इन्टरनेसनल सिनेमाहरूको पनि कुरा गर्छौँ। यति बेला मलाई एउटा अर्को सिनेमाको कुरा गर्नु मन लाग्यो। भाद्र 19 गते रिलिज हुने तयारीमा छ यो सिनेमा, जुन सिनेमाको पहिलो पोस्टर आउने बित्तिकै सबैको ध्यान चाहिँ तानेको थियो यो पोस्टरले, किनकि यो सिनेमाको पोस्टरमा बाबा र छोरीको सम्बन्ध होइन एउटा परिवारभित्रको माया प्रेमको कथालाई लिएर चाहिँ पक्कै पनि बुनिएको कथालाई एउटा लुक्स दिएर पोस्टर सार्वजनिक गरिएको थियो। सिनेमाको नाम बा एक योद्धा। यो सिनेमामा बाको भूमिका जसले निभाएका छन्, बाको भूमिकामा अहिलेसम्म थुप्रै कलाकारहरू कास्ट भइसकेका छन्, तर तीमध्ये दिव्य देवको कुरा गर्ने हो भने दिव्य देव एकजना यस्तो कलाकार जसलाई थिएटरमा पनि उत्तिकै रुचाइयो र सिनेमामा पनि जब जब एउटा सपोर्टिङ एक्टरको रूपमा सपोर्टिङ क्यारेक्टर्सहरू मात्रै लिएर आउँदा पनि दिव्य देवको अभिनयलाई अप्रिसिएट नगर्ने सायदै कोही होला। तिनै दिव्य देवले बाको भूमिका निभाएका छन् यो सिनेमामा भने छोरीको भूमिकामा हामीले प्राय रिपिटेडली देखिरहने अनुहार होइन, कहिले कहिले देखिने अनुहार हो सुहाना थापाको। सुहाना थापाले छोरीको भूमिका यस सिनेमामा गरेकी छिन्। आमाको भूमिकामा सुहाना थापाकै आफ्नै मम्मी झर्ना थापालाई कास्ट गरिएको छ भने सिनेमामा सागर खनाल, शिशिर शिवाखुटी, सवी थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ लगायतका अन्य कलाकारहरू पनि छन्। यो सिनेमाको टिजर अहिलेसम्म एउटा बाहिर आएको छ, जुन टिजरमा जसरी दिव्यदेव प्रस्तुत भएका छन्, जसरी सुहाना थापाले पर्फर्म गरेका छन्, त्यो देख्दाखेरि एउटा परिवारभित्र नर्मल तरिकाले जीवन व्यतीत गर्दै अगाडि बढिरहेको परिवारमा अचानक आइपर्ने कुनै एउटा पीडा, एउटा घटना, जुन घटनाले उनीहरूको लाइफ, उनीहरूको एभ्रिथिङ चेन्ज गरिदिएपछि त्यो परिवार जुन चारैतिर छरिन्छ त्यो अवस्था कस्तो हुन्छ भन्ने कुराको झलक अहिलेसम्म टिजरमा देखाएको छ। र त्यति मात्रै झलकले पनि सबैको मन छोएको छ, सबैको पर्खाइरहेको छ यति बेला भाद्र 19 गतिको लागि जब बा एक योद्धा रिलिज हुन्छ, तब हामीले देख्न पाउने जो सिनेमाको कथा सिनेमामा कसरी प्रस्तुत गरिएको छ भनेर चर्चा चलेको छ। सो मैले भनिहालेँ, दिव्यदेवको पर्फर्मेन्स, उनको अभिनय जति तारिफ गरे पनि कम हुन्छ। त्यसमा हामीले कुरा गर्ने हो भने सुहाना थापा, झर्ना थापालाई आमा छोरीलाई नै, रियल लाइफको आमा छोरीलाई यो रियल लाइफमा पनि आमा छोरी बन्दै गरेको अवस्थामा पनि हेर्न रमाइलै होला। सो यो कम्बिनेसन, यो कलेक्सन तपाईँहरूमा आज चाँडै आउने तयारीमा रहेको छ, जसको बारेमा मैले जानकारी गराएँ तपाईँहरूसँग भर्खरै मुभी एन्ड मोरमा। भने अब म तपाईँलाई गीत नै सुनाउँछु, किनकि कार्यक्रममा यति बेला गीत नै सुन्ने समय भएको छ।

राखिएको गीतपछि आउनुहोस् हामी कार्यक्रममा। अब कुरा गर्ने क्रममा चाहिँ अब त्यति धेरै समय हामीसँग बाँकी छैन। आजको जे जति कलेक्सनहरू मैले तपाईँहरूमा चाहिँ लिएर आएको थिएँ होइन, जसमध्ये केही कुराहरू त पछिल्लो समय एकदमै पछिल्लो दिनमा भनौँ नसोचेको घटना नसोचेको चाहिँ एउटा भिडियो भाइरल भयो जसको बारेमा मैले अशोक दर्जीको कुरा तपाईँहरूसँग राखेको थिएँ होइन। साम्राज्ञी लामो समयपछि कमब्याक गर्दैछन् त्यो कुरा राखेको थिएँ। सौरभ चौधरीले अगस्त्यपछि द राइज अफ साम्राज्य बनाउँदैछन् त्यसको बारेमा जानकारी दिए। मास्टर नि जसले पछिल्लो हप्ता सबै नेपालीहरूलाई ल यो के चिज आयो भनेर सोच्न बाध्य बनाइदिएको थियो, त्यही मास्टरनीको टिजर पनि बाहिर आएको बारेमा पनि बताएँ र यति बेला बा एक योद्धाको जानकारी पनि दिएँ मैले गीतभन्दा अगाडि। र अब पनि कार्यक्रमबाट फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै तपाईँको लागि फेरि पनि म एउटा गीत चाहिँ छोडेर जान्छु। यो गीत सुन्नुहोस् तपाईँहरू, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: मधेश प्रदेशमा भूमिगत जलस्रोत 60% सुकेको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको अध्ययनले हातेपम्प ट्युबवेलको पानीमा तीव्र गिरावटका कारण खानेपानी तथा कृषिमा गम्भीर चुनौती देखिएको बताएको छ। राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सभापति कृष्ण प्रसाद पौडेल,
1: मधेश प्रदेशका 8 जिल्लालाई समेटेर गरिएको यस अध्ययनले मधेश प्रदेशका पश्चिमी तथा मध्य भागका जिल्लाहरूमा भूमिगत जल स्तर 3 मिटर भन्दा बढी घटेको र हातेपम्पको सक्सन सीमा सतहबाट करिब 7 देखि 8 मिटर भन्दा तल झरेकोले करिब 60% भन्दा बढी हातेपम्पहरूबाट पानी आउन छोडेको देखिन्छ।
0: धनुषाको हंसपुर क्षेत्रका करिब 90% हातेपम्प सुकिसकेको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा 3675 मिलियन घनमिटर कमी आएको अध्ययनको निष्कर्ष छ। मधेसमा खानेपानी सङ्कट समाधानका तत्कालका लागि अब के गर्न सकिएला त समिति सदस्य उर्मिला आर्याल?
2: मधेस प्रदेश मरुभूमि बन्ने अवस्थामा पुग्न लागे देखेका हो समितिले?
3: करिब करिब अब यो जब ड्राई सिजनहरू अलि आउन थालेपछि राम्रै समस्या चाहिँ देखियो कि अब 300 फिट जति गहिरो धारो पनि अब पानी आएन होइन सुक्यो अनि त्यसले गर्दाखेरि चाहिँ हामी अब मधेस प्रदेशभरि डुल्दा पनि त्यो पानीको समस्या चाहिँ बिगरारै देखियो खानेपानीको। अब चापाकलैहरू सबै सुक्यो क्या, मुख्य आधार नै त्यहाँ चापाकल हो होइन। त्यसपछि अब महानगरपालिकाहरूले पनि त्यो वाटर सप्लाईलाई पनि त्यति गर्न सकेन। अहिले पछि चाहिँ टोल टोलहरूले मिलेर आफैले पैसा उठाएर हाम्रो टोल टोलमा चाहिँ उनीहरूले अलिकति वाटर सप्लाई चाहिँ बिहान र बेलुकाको अलि धेरै डिप बोरिङ गरेर अझ चार्छ। त्यो त समाधान होइन होइन
2: भनेको अहिले पनि त्यही छ स्थिति,
3: अहिले पनि करिब करिब त्यस्तै छ। तर अब पानी परेको बेलामा त अलि आउँछ धारामा पानी, अहिले त अलि रिचार्ज भयो होला, तर त्यति सबै धारा रिचार्ज पनि हुन सकेको छैन। एउटा के भयो भने चुरे दोहन बढी भयो नि त, रुख बिरुवाहरू सब काट्ने ओर्ने बढी भयो होइन,
2: मुख्य कारण चोरेको विनाश नै देखियो। आजैदेखि काम थाल्ने हो भने कति वर्ष पछि लयमा फर्किने देख्नु भयो अध्ययनले के देखा?
3: अध्ययनले त अहिले त अब त्यो वाटर लेभललाई चाहिँ रिचार्ज हुन त धेरै समय लाग्छ। अहिले त हामीलाई सबभन्दा क्रिटिकल के हो भने खानेपानी नै नपाउने समस्या भइसक्यो नि त होइन। त्यसो हुँदाखेरि मैले त अस्ति कहाँबाट लिएर आउने त पानी भन्दाखेरि अब छोरीतिरबाट 2-4 खोलाबाट त्यो टोला टोलमा त होला होइन। अलिकति चाहिने कुले खानेको जुन त्यो विद्युतको काम सकेर पानी जुन बाहिर जान्छ त्यसलाई पनि हामीले चाहिँ त्यो सङ्कलन गरेर पाइप थ्रु लिएर आउनु पर्ने हो, त्यो स्थिति छ। अझ म त अस्ति चाहिँ रिपोर्ट हामी तयार पारिसकेको थियो, फेरि सेमिनार भयो, त्यो सेमिनारमा त मैले चाहिँ अहिले तत्कालले त हामीलाई त्यो वन जङ्गल कहिले हुने के गर्यो भन्दाखेरि अलि सबै डोनरहरू पार्टनरहरू मिलेर सप्तकोशीको पानी ल्याएर ट्रिट गरेर खुवाउनु पर्ने कि मधेस प्रदेश 8 जिल्ला त हो। मैले प्रस्ताव पनि राखेँ त्यो रिपोर्टमा नहोला
2: भनेपछि अहिले तत्काललाई अरू खोलाहरूबाट लिएर आएर भने नि पानी खुवाउनु पर्ने हो भन्ने यहाँको कुरा। मलाई यो सबै सङ्कटका लागि पुराना सरकारलाई गाली दिने हो?
3: पुराना सरकारलाई पनि गाली दिने भन्दा पनि मुख्य कुरो के भने चुरे दोहन चाहिने जुन भयो नि होइन, पानीको रिजर्भ्यारको क्षेत्रहरू सबै दोहन भयो, बढी अतिक्रमण भयो। अब जन्मसङ्ग्रहदेखिकै जोडेर लिएर आउने भने रुख त्यो चारकोसी झाडीको सबै त्यो वन जङ्गलहरू बहुतै नाश भयो त्यो एउटा जन्मसङ्ग्रहमा पञ्चायत जोगाउनलाई निकै भएको हो क्या। त्यतिखेर बहुदलको बेलामा निकै लफडा भयो, फेरि जनसङ्ख्या पनि अब बढ्दै गयो, सहरीकरण बढी भयो, अब त्यसको चाहिँ एकैचोटि त नआउने रहेछ नि त होइन। फेरि चुरे क्षेत्रमा मान्छेको बसोबास पनि थुप्रै भयो र जनसङ्ख्याको सङ्ख्या पनि बढ्दै गइराखेको छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ जुन अब प्राकृतिक रूपले चाहिँ संरक्षण कम भएको हुनाले पानीको चाहिँ जलाधारहरू चाहिनेको स्तर घट्यो, पानी कम भयो,
2: त्यो संरक्षण गर्न नसकेको दोष त पुरानै सरकारलाई दिन्छ होला नि।
3: अब त्यो जनमतसँगको बेलादेखिको लिएर अहिलेसम्म अतिक्रमण भयो, अब जनता पनि त्यो जङ्गल नजिक भएपछि जुन बस्तीहरू बसाइयो पछि, पहिले त जङ्गलतिर बसेका थिएन अनि पछि चाहिँ जुन जङ्गलमा तिर चाहिँ अब ठोरीतिर बसाइयो कता बसायो सब खाली थियो त्यो जग्गाहरू त, अनि जङ्गल छेउछेउछेउ जो जति बस्ती बस्दै गयो अब रुख बिरुवाको पनि अब विनाश पनि भएको छ, अलि त्यसपछि चाहिँ पानी पनि सुक्ने भयो, जनसङ्ख्या पनि बढ्यो, अब यस्तै यस्तै छ। के
2: भन्ने जनतालाई पनि गाली गर्न पर्ने देखियो,
3: भौगोलिक समस्या एउटा भौगोलिक र वातावरण क्राइसिस पनि हो यो।
2: 1, 2, 3 के गर्ने?
3: मैले अहिले अघि भने नि मैले भनेको है, फेरि झोल समितिको चाहिँ होइन, मैले भन्दाखेरि चाहिँ अहिले तत्काल हामीलाई चाहिँ नि सप्तकोशीको पानी चाहिँ नि अब गभर्मेन्टले इन्टरनेसनल डोनर पार्टनर सबैलाई जोइन गरेर मधेस प्रदेशको लागि पानीको व्यवस्थापन त गर्नै पर्यो, पानी चाहिँ नि लस नहुने गरी।

जीवनमा केही सम्बन्धहरू यस्ता हुन्छन् जुन शब्दले होइन विश्वासले बाँधिएका हुन्छन् मनको डोरोले, तर कहिलेकाहीँ समयले त्यही विश्वासको त्यही मनको डोरोको परीक्षा पनि लिन्छ। आजको कथा यस्तै छ, ज्योति र समीरको कथा, एउटा प्रेमको बाचा, त्यो 7 वर्षको पर्खाई अनि त्यसपछिको त्यो सम्बन्ध कस्तो होला त। यो प्रेमको कथा, ज्योति र समीरको प्रेमको कथा। आज म तपाईँलाई सबै सबै उहाँहरूको जीवनको कथा सुनाउने छु, यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भएँ। र आज समीर र ज्योतिको कथा सुनाउनु भन्दा पहिला तपाईँसँग म अनुरोध गर्दछु, तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँको जीवनको भोगाई छ, तपाईँको एउटा अनुभूति छ, तपाईँले यात्रा गरेको बाटोको केही सम्झनाहरू पक्कै तपाईँसँग छ, जे छन् तपाईँले हामीसँग साट्न बाँड्न सक्नुहुन्छ। हामीलाई तपाईँले आफ्नो कथा लेखी पठाउनको लागि मेरो इमेल ठेगाना mandira.dhungel3@gmail.com, यो ठेगाना तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। आफ्ना कथा व्यथा जीवनका भोगाई जे छन् लेखी पठाउन सक्नुहुन्छ। त यात्रा जिन्दगीको लागि सुरु गरौँ। तपाईँलाई थुप्रै थुप्रै माया, तपाईँको जीवनमा सुख शान्ति समृद्धि आओस् भन्ने शुभेच्छाका साथ यो पहिलो गीत तपाईँको नाममा समर्पित गर्दछु। अनि यो गीतपछि सुनाउँला हामी ज्योति र समीरको जीवनको कथा।

हजुर, तपाईले यति बेला यात्रा जिन्दगीको जहाँ तपाई हाम्रै जीवनका भोगाईहरू हामी सुन्ने गर्दछौ र आज सबिर र ज्योतिको जीवनको कथा छ आजको हाम्रो यात्रा जिन्दगीकोमा। कसरी सुरु हुन्छ त यो कथा? काठमाडौँको एउटा शान्त बस्ती, त्यही एउटा साधारण मध्यम वर्गीय परिवार छ र त्यही मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन् ज्योति। आफ्नो त्यही धरातलमा, त्यही परिवेशमा खेल्दै पढ्दै रमाउँदै उनी 18 वर्षकी भइन्। उनको उज्यालो अनुहार, नम्र स्वभाव, पढाइ लेखाइमा निकै नै मेहनती, अब्बल। आमा बुवाले आफ्ना सपना पुरा गर्न नसके तापनि उनीहरूले आफ्ना सपनाहरू यही छोरीमा देखेका थिए। ज्योतिका आमा बुवाले सधैँ कुरा गर्ने गर्दथे, हामीले हाम्रो सपना पुरा गर्न नसके तापनि हाम्री छोरीले हामीले देखेको संसार देख्नेछे, हाम्रा सपनालाई पुरा गर्नेछे, कति मेहनती छे। बाबु आमाले यसरी आफ्नो छोरीप्रति गर्व गर्दै दङ्ग परेर नाक फुलाउँथे। ज्योतिले थाहा नपाएकी त होइन, तर थाहा पाएर पनि थाहा नपाएकी जस्ती, बुझपचाएकी जस्ती गर्थे। धन सम्पत्ति उनीहरूसँग धेरै थिएन। उनको माता पिताले, उनका आमा बुवाले चाहिँ आफ्नै छोरीलाई संस्कार सिकाउनु पर्छ भनेर त्यो बालापनदेखि नै संस्कार सिकाए, एउटा आदर सिकाए, सम्मान गर्न सिकाए, व्यवहारिक ज्ञान सिकाए। यसरी हुर्किएकी हुन् ज्योति। यसै सहरमा अर्कोतिर एउटा प्रतिष्ठित व्यवसायीको घर छ। उनी सहरकै प्रतिष्ठित व्यवसायीमा पढ्छन् र उनको सन्तानमा एक्ला छोरा मात्रै थिए, सबिर। उनी पनि एक्लो सन्तान, के खाई को खाई गरी गरी यति पुलपुल्याएर हुर्काएका हुन्। यसै गरी हुर्किँदै बढ्दै हरेक कुराको सुविधा पाए। त्यो सुविधा पाएर उनी मातिएका थिएनन्। उनको उमेर भने 20 वर्षको थियो। सबिर सम्पन्न परिवारका थिए, तर अहंकार, घमण्ड, कुञ्चराको नाम थाहा थिएन उनलाई। उनी मिलनसार अवश्य थिए, पढाइमा अब्बल। सबिर जुन कलेजमा पढ्थे त्यही कलेजमा ज्योति पनि भर्ना हुन पुगिन्। संयोगवश उनीहरूको पहिलो पटक त्यही कलेजमा भेट भएको थियो। सबिर त्यो कलेजमा 4 वर्षदेखि अध्ययनरत थिए, तर ज्योतिलाई उनले देखेको केवल 2 वर्ष भयो। उनी 2 वर्ष पुरा गरिसक्दा बल्ल ज्योति भर्ना भएकी थिइन्। त्यही बेलामा खोइ कसो कसो गरी उनीहरूको पहिलो पटक भेट भयो। सायद उनीहरूले कल्पना पनि गरेका थिएनन् होला उनीहरूको यसरी भेट हुन्छ अनि उनीहरू एक मिल्ने साथी बन्छन् भनेर। ज्योतिका ग्रुप एउटा नियमित समयमा चिया खान क्यान्टिनमा पुग्थे। त्यो समयमा सबिरको भने कक्षा छुट्ने समय हुँदो रहेछ अनि उनीहरू चाहिँ त्यो समयमा सदैव क्यान्टिनमा बसेर गफसफ गर्दै खाजा खाने गर्दा रहेछन्। उनीहरूको त्यो समय मिलेको हुनाले प्राय उनीहरू एकैचोटि क्यान्टिनमा भेट्दा रहेछन्। यसरी क्यान्टिनमा बसेर चिया खाने क्रममा एउटै टेबल, कहिलेकाहीँ कहिलेकाहीँ सँगसँगैको टेबलमा यिनीहरू बसेर चिया खाँदा खाँदै यिनीहरूको एकदम घनिष्ठ मित्रता भएको थियो। यिनीहरूलाई के थाहा, यसरी चिया खाँदा खाँदै एक दिन एकअर्काको जीवन बन्नेछन् भनेर। त्यो त समयको कुरा हो, समयको गर्व मानिथ्यो।

दिन बित्दै गयो, सबैको ब्याचलर सिद्धियो, मास्टरको कक्षा सुरु भयो, साथीहरू फेरिए, कक्षा फेरिए, तर एउटा कुरा फेरिएन, ज्योतिको र उनको साथ। उनीहरूको त्यो क्यान्टिनमा चिया खाने क्रम कहिले टुटेन। ज्योतिको एक्जाम परीक्षा आउँदा सबैले सिकाइदिन्थे, क्यान्टिनमै बसेर भए पनि, लाइब्रेरी जाँदाखेरि पनि सँगै जान्थे, सँगै पढ्थे। यसरी साना साना सपनाहरू हुर्किन थाल्यो अनि बिस्तारै बिस्तारै ती सपनाहरू एक अर्कामा साटिन थाल्यो। न सबीरले प्रेमको प्रस्ताव राखे, न ज्योतिले म तिमीलाई मन पराउँछु, माया गर्छु, तिमी बिना बाँच्न सक्दिन भनिन्। केही पनि भएन। जुन फिल्मी शैलीमा हुन्छ यस्तो यिनीहरूको जीवनमा कतै पनि भएन। न भ्यालेन्टाइन्स डे आउँदा उनले फुलको गुच्छा दिए, न उनले त्यसको अपेक्षा गरिन्, न कुनै ठुलो समारोह, न के, अह, उनीहरूको सामान्य साधारण जीवन अगाडि बढिरह्यो, एक अर्काका सच्चा मित्र जस्तो गरी। एक अर्कालाई केही पर्दा एक फोनको भरमा एक अर्काका लागि उनीहरू तुरुन्तै हाजिर हुन्थे। कलेजबाट घर आउँदा सँगसँगै बाटोमा कुरा गर्दै आउँथे अनि चिया खाँदा धेरै समय मौनता छाइरहन्थ्यो। नजरले बोल्थ्यो, भावना बोल्थ्यो, मन मौनतामा मुस्कुराइरहन्थ्यो। कस्तो व्यक्तै नगर्दा पनि अव्यक्त प्रेम दुवैजना एकअर्काको साथ पाउँदा खुसी हुन्थे। जब कुनै विषयमा छलफल गर्नुपर्दा उनीहरू त्यो विषयमा बसेर छलफल गर्थे। परिपक्वको प्रेम भन्दा पनि हुन्छ। सबीरले एक दिन मुस्कुराउँदै भने, ज्योति, कि तिमी जीवनभर मेरो सबैभन्दा मिल्ने, सबैभन्दा माथिको, सबैभन्दा आत्मीय साथी बन्न सक्छौ। मुस्कुराएर ज्योतिले उनको अनुहारमा हेरिन् अनि लजाउँदै अलिकति मुस्कुराउँदै केवल उनले टाउको हल्लाइन्, मौन स्वीकृति दिइन्। बस दुवैको मनलाई एउटै यात्रामा यही एउटा वाक्यले जोडिदियो। हुन त मनको नाता पहिले नै जोडिसकेको थियो, तर एक वचन सोध्नुपर्छ, नारीको इज्जत गर्नुपर्छ, नारीको मनको कुरा बुझ्नुपर्छ, त्यसपछि मात्रै पाइला अगाडि सार्नु भन्छन्। त्यही भएर सबीरले मुख फोडिहाले, अनि त के चाहियो र। उनले हल्का मुस्कुराएर टाउको निहुराएर अलिअलि टाउको हल्लाइन्। त्यही मौन स्वीकृतिले दुवैलाई एउटै यात्रामा जोडिदियो। उनीहरूको सम्बन्ध अब लुकेन। साथीहरूलाई थाहा भयो, घर परिवारलाई पनि थाहा भयो, किनकि त्यो सम्बन्ध आवेगमा होइन, सम्मान र विश्वासमा जोडिएको थियो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ तपाईँको छेउमा मान्दिरा छु र आज हामी यात्रा जिन्दगीकोमा सबिर र ज्योतिको कथा सुन्दैछौ ज्योतिको र सबिरको कथा अझ अगाडि यसरी बढ्छ अब घरसम्म कुरा पुगिसकेपछि ज्योतिका आमा बुवाले त सबिरलाई मन पराउँथे धनी घरको छोरो व्यवहारिक छ आफ्नै छोरीलाई माया गर्छ मन पराउँछ भनेपछि ज्योतिका आमा बुवाले आफ्नो छोरीको सुन्दर भविष्य देखे सबिरका आमा बुवाले पहिला यो सम्बन्धलाई मन पराएनन् हैसियत मिल्दैन भनेर युवती हामीलाई मन पर्छ मेहनती छिन् सरल छिन् उनको मेहनतको प्रशंसा गर्न मन लाग्छ उनको व्यवहारको प्रशंसा गर्न मन लाग्छ तर हाम्रो हैसियत मिल्दैन छोरा सबिरका आमा बुवाले भन्दा सबिरले मन दुखाएका थिए मौन बसेका थिए उनले त्यति दुई चार दिनसम्म खान पनि मन पराएनन् केही प्रतिक्रिया पनि दिएनन् आफ्नो एक्लो छोरो यसरी भित्रभित्रै पिल्सिएको दबिएको अनि दुखी भएको उनका आमा बुवाले देख्न सकेनन् त्यसपछि आमा बुवा दुवैले उनलाई सम्झाए फकाए तिमीलाई ज्योति मन पर्यो ठिक छ ज्योति हाम्रै घरमा आएपछि सबै कुरा सिक्छिन् पढ्छिन् तिम्रो साथी बन्छिन् हामीलाई अब कुनै गुनासो छैन जीवनले जुन बेला जे मोड लिएर आउँछ त्यही राम्रो हुन्छ हामी तिम्रो प्रेमलाई बाधा पुर्याउँदैनौ उनका आमा बुवाले यसो भन्दा जति बेला जस्तो परिस्थिति हुन्छ त्यति बेला हामी तिम्रो अगाडि तिम्रो साथमा खडा हुनेछौ सबै कुरा ठिक हुन्छ बाबु तिमी चिन्ता नगर आमा बुवाले यसरी राम्रोसँग सम्झाउँदा सबिर खुसी भएका थिए यसरी सबै कुरा राम्रै सबै कुरा ठिक भएको जस्तो देखिन्थ्यो अब के भयो होला त सबिर र ज्योतिको जीवनमा प्रतीक्षा गर्दै गर्नुहोस् म तपाईँलाई उनीहरूको जीवनको कथा सबै सुनाउँदै जान्छु यो गीतपछि

यसरी उनीहरू खुसी खुसी आफ्नो पढाई पढ्दै अगाडि बढिरहेका थिए। एक दिन सबीरले ज्योतिलाई एउटा खबर सुनाए। त्यो खबरले उनीहरूको जीवनको गोरेटो नै अर्कै दिशातर्फ मोडिदियो। सबीर खुसी हुँदै भन्दै थिए, ज्योति मैले बाहिर अप्लाई गरेको थिएँ, स्कलरसिपमा एडमिसन लेटर आइपुग्यो। अब यो खबरमा ज्योति खुसी हुने कि दुखी हुने सोच्नुहोस् न तपाईँ। कहिलेकाहीँ जीवनले हामीलाई यस्तो मोडमा ल्याएर उभ्याइदिन्छ जहाँ खुसी पनि हुन्छ र आँसु पनि। एउटै समयमा खुसी र एउटै समयमा आँखामा आँसु पनि छल्किन्छ। त्यो खुसीको आँसु भन्नु कि दुःखको आँसु। ज्योति र सबीरको जीवनमा पनि यस्तै त्यो दिन भयो। कलेजको अन्तिम वर्ष थियो सबीरको। सबीरको घरमा खुसियाली छायो। अमेरिकाको एउटा प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षाका लागि आएको त्यो एडमिसन लेटर। घरमा सबै खुसी थिए। सबीरका बुबाले गर्वका साथ भने, छोरा यो अवसरलाई गुम्न दिनु हुँदैन, यो अवसर सबैले प्राप्त पनि गर्दैनन्, यसलाई राम्रोसँग तिमीले जीवनमा उपयोग गर्नु। सबीर पनि खुसी थिए, तर उसको मनमा एउटा चिन्ताले घर बनाइरहेको थियो। त्यो चिन्ता थियो उसको प्रेम ज्योति। त्यही साँझ ज्योति र सबीरले भेट्ने निर्णय गरे अनि उनीहरू थानकोटको त्यो पार्कमा पुगे। एउटै बेन्च

मुस्कुराउँदै भनिन्, मलाई तिमी माथि गर्व छ सबिर। तर त्यो मुस्कान भित्र आँसुले लुका मारी खेलिरहेको थियो, मन भक्कानी रहेको थियो, बोली लर बनिरहेको।

केही दिन बित्यो यस्तै गरी सबिरको घरमा सबिर जानका लागि तयारी हुँदै थियो। यता साँझ साँझतिर सबिर र ज्योति कहिले बाटोमा यत्तिकै वक गर्दै हिँड्थे, कहिले रेस्टुरेन्टमा बसेर चिया खान्थे, कहिले पार्कमा पुग्थे, भविष्यका कुराहरू गर्थे। अनि सबिरले त्यही समयमा भने ज्योतिको हात समाउँदै, ज्योति यदि तिमी पनि मसँगै विदेश जान पाए कति राम्रो हुन्थ्यो, त्यो मौका मिलेन, तिमी आफ्नो तर्फबाट प्रयास गर, तिम्रो स्कलरसिपमा मिल्यो भने अरू म हेरौँला, उनले यसो भने। ज्योतिले आफ्नो परिवारलाई सम्झी, उनी पो धनी बाबुका छोरा हुन्, म त मध्यम वर्गीय परिवारको छोरी, हाम्रो हैसियत थिएन हामीले अमेरिका पैसा तिरेर जाने, हाम्रो आर्थिक अवस्था त्यस्तो बलियो थिएन, तर पनि सबिरले भनेको कुरामा मन ढुक्क भयो। अप्लाई त गर्छु, स्कलरसिप मिलिहाल्यो भने, सबिरले सहयोग गरे भने म पनि त अमेरिका पुग्न सक्छु नि, उनले अझ पढाइमा मेहनत गर्ने भित्रभित्रै मनमा अठोट गरिन्। उच्च शिक्षाका लागि सबिरको कुराले उनलाई अलिकति बलियो पनि बनायो। भित्रभित्रै उनी मौन बसेर चुपचाप मनभित्र कुराहरू खेलाइरहन्। उनलाई आफ्नो गरिबी, आफ्नो धरातल, आफ्नो व्यवहार भन्दा पनि बढी अब सबिर टाढा जाने भयो भन्ने त्यो दूरीले गर्दा नि उनको मन आत्तिसकेको थियो। अब यो दूरीले गर्दा हाम्रो सम्बन्ध के होला, कतै उता राम्रो युवती पाए अथवा उतै गएर उतै भुल्दा मलाई बिर्से भने के हुन्छ होला, म साधारण युवती हुँ। यसरी ज्योतिको मनमा एउटा सानो शङ्काले ज्वरो गाड्यो। उनी मौन भइन् तर केही बोलिनन्। अनि सबिरले उसको हात समातेर भन्यो, तिमी किन पिर गरेकी, म माथि विश्वास छैन, 2 वर्ष मात्रै त हो नि, म त्यहाँ पुगेर राम्रोसँग पढ्छु, काम गर्छु, आफूलाई त्यहाँ स्थापित गर्छु, अनि सबैभन्दा पहिले म तिमीलाई बोलाउँछु, तिमी पढेर कलेजहरूमा अप्लाई गर्दै गर, यो अहिलेको हाम्रो बिछोड अन्तिम हो र कि हामी कहिले नभेट्ने हो र, हाम्रो भविष्यको सुरुवात हो यो, त्यसकारणले चिन्ता नगर, सबिरले ज्योतिलाई यसरी सम्झाए। ज्योतिले उसको आँखामा हेरिन्, त्यहाँ झुटो देखिँदैनथ्यो, उनको मन बोलिरहेको थियो, त्यहाँ थुप्रै सपना थिए, त्यहाँ सपनामा विश्वास थियो, त्यो सपनामा, त्यो बोलीमा, त्यो वचनमा विश्वास थियो। उनले बिस्तारै भनिन्, म तिमीलाई कुरी बस्नेछु, म तिमीलाई पर्खिनेछु, चाहे जति वर्ष किन नलागोस्।

समय त रोकिदैन, आज भन्यो भोलि भन्यो, यो समय बग्दै जान्छ। सबिरको विदेश जाने दिन पनि आयो। एयरपोर्टमा सबिरका परिवार, साथीहरू र ज्योति सबै थिए त्यहाँ। सबैजनाले उनलाई शुभकामना दिइरहेका थिए, तर ज्योति र सबिरका लागि भने त्यो भिड नै एउटा सानो संसार भएको थियो। त्यत्तिकैमा बोर्डिङतर्फ लाग्नका लागि अनाउन्समेन्ट भयो। सबिरले आफ्नो झोला काँधमा राखे, ज्योतिको हात समात्दै अन्तिम पटक भने, जति टाढा भए पनि मेरो मन तिमीसँगै रहनेछ। ज्योतिको आँखाबाट झरेका बलिन्द्र धारा आँसु सबिरले पुस्दै भने, मेरो बाटो आँसुले रोक्छौ, मलाई मुस्कुराएर बिदा गर, केही वर्ष हो म तिमीलाई उतै बोलाउँछु। उनले मुस्कुराउने प्रयास गरिन् र भनिन्, म तिम्रो सफलताको कामना गर्दछु, म तिमीलाई पर्खिनेछु, तिम्रो बाटो हेरिरहनेछु, तिम्रो प्रतीक्षा गर्नेछु। दुवैले एकअर्कालाई अन्तिम पटक हेरे। सबिर बिस्तारै गेटतिर लागे, ज्योति त्यही उभिरहिन्। जहाज आकाशतिर उड्दै जाँदा उनले मनमा नै भनिन्, हे भगवान्, मेरो विश्वासलाई टुट्न नदिनुहोला, मेरो विश्वासलाई कायम राख्नुहोला, मेरो सबिरको रक्षा गर्नुहोला, मेरो सबिरको मनमा म प्रति प्रेम, विश्वास, भरोसा जगाइदिइरहनुहोला, उसको मन नबदलियोस्, उसको स्वास्थ्य स्वस्थ रहोस्, यो यात्रा सफल रहोस्। यसरी उनले सबिरका लागि प्रार्थना गरिन् र भारी मन लिएर उनी

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio.
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,
5: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
4: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, सबिर जहाजमा आकाशमा अनि ज्योति धरतीमा गाडीमा। त्यो दिन दुवैलाई लागिरहेको थियो दुई वर्ष पर्खिनु धेरै ठुलो कुरा होइन, तर उनीहरूलाई थाहा थिएन कहिलेकाहीँ समयभन्दा ठुलो मानिसको जीवनमा आउने कुनै कुनै घटना, कुनै कुनै परीक्षा जस्ता हुन्छन्। मानिसको मनले एउटा कुरा सोच्छ, समयले अर्को स्वाद चखाइदिन्छ। जब मौनताले सम्बन्धलाई जित्न थाल्छ अनि भनिन्छ सम्बन्ध एकै दिनमा टुट्दैन, त्यो सम्बन्ध बिस्तारै बिस्तारै साना साना मौनताहरूमा हराउँदै जान्छ। अब ज्योति र सबिरको जीवनमा पनि सायद यस्तै मौनता छाउँछ कि, वा अझ अगाडि यो सम्बन्ध मौलाउँदै जान्छ। त्यो समयले कस्तो स्वाद चखाउँछ त्यसका बारेमा हामी अझ अगाडि ज्योति र सबिरको कथालाई लान्छौँ। समय कसैका लागि रोकिँदैन, क्यालेन्डरका पानाहरू फेरिँदै गए, ऋतु फेरिँदै गए, नेपालमा दसैँ आयो, तिहार आयो, नयाँ वर्ष आयो, तर ज्योतिको जीवनमा एउटा कुरा भने बदलिएको थिएन। उनी अझै पनि सबिरको एउटा फोनको प्रतीक्षामा हुन्थिन्। कसैको फोन बज्यो भने उनको मुटु ढुक्क हुन्थ्यो, सबिरको फोन आयो कि दौडेर त्यो फोन हत्तनपत्त उठाइहाल्थिन्। सुरुका दिनहरूमा सबिरले आफै फोन गर्थे, साँझ बिहान दिउँसो राति जति बेर सबिरलाई फुर्सद हुन्थ्यो त्यहाँ जब एक्ला हुन्थे। अहिले त्यहाँको वातावरणमा भिजिसकेका थिएनन्। त्यति बेलासम्म सबिरले ज्योतिलाई फोन गरी गरी हरेक कुरा बताउँथे, आज के भयो, अहिले के भयो, मलाई तिम्रो याद आयो आदि इत्यादि। आज यस्तो प्रेमिल जोडीलाई हात समातेर हिँडेको देखेको थिएँ, मैले तिमीलाई कति मिस गरेँ। यस्ता प्रेमिल कुराहरू हुन्थे, सबिरले आफै फोन गर्थे। अब समय बित्दै गयो, क्यालेन्डरका पानाहरू अझ बढी पल्टिन थाले। अब ज्योतिले फोन गर्नु पर्थ्यो, पहिले सबिर घन्टौँ कुरा गर्थे, अब एक दुई मिनट हुन पाउँदैनथ्यो मनका कुरा व्यक्त गर्न नपाउँदै। ज्योति अहिले मिटिङमा छु, पछि कुरा गरौँला है, वा आज धेरै असाइनमेन्ट छ, कहिले के कहिले के, कहिले साथीहरूको बिचमा छु, यस्तै भनेर उनले फोन काटिरहन्थे, कहिले उठाउँदैनथे। ज्योतिले कहिले गुनासो गरिनन्। उनलाई लाग्थ्यो विदेशमा सङ्घर्ष गर्न सजिलो हुँदैन, साँच्ची नै उनी व्यस्त हुन सक्छन्, तर उता सबिरको जीवन भने साँच्ची नै व्यस्त हुँदै गइरहेको थियो, किनकि सबिर त्यहाँको माहौलमा ढलिसकेका थिए, त्यहाँको जीवनमा उनी रमाइसकेका थिए, त्यहाँ उनले एउटा बेग्लै संसार भेटिसकेका थिए। पढाइ, पार्ट टाइम जब, नयाँ साथीहरू, नयाँ जिम्मेवारी, सबैसँग तालमेल मिलाउँदै अगाडि बढ्नुपर्ने, कहिले घुम्न गयो कहिले आफै थाकिन्छ, यस्तै यस्तै क्रममा एक नेपाली युवतीसँग चिन्जान भयो, अनिता। सुरुमा अनितासँग नेपाली भएको नाताले कुराकानी भयो, कहाँबाट आएको, कहाँ बस्छौ अनि कहिले आएको, यताउता कुरा गर्दा गर्दै बिस्तारै बिस्तारै उनीहरूको मित्रता अलि बलियो हुँदै आयो। सबिरलाई आफैलाई पनि थाहा थिएन कहिले त्यो मित्रता भावनात्मक रूपमा एकदमै झाङ्गिसकेको थियो, मजबुत भइसकेको थियो। भनिन्छ नि, टाढा हुँदा त्यो टाढाको माया गाढाको सट्टा खाता लाग्दै जाँदो रहेछ। धेरै वर्षपछि राम्रो फोटो पनि उड्दै उड्दै जान्छ अनि एक दिन त्यसको नाम निशानै हुँदैन। सायद टाढा भएको मायाले पुगेन, उनीसँगै हाँस्ने, उनीसँगै रुने, उनीसँगै खाने, उनीसँगै बाँच्ने त्यो साथी नजिक हुँदो रहेछ। मानिसको जीवनमा प्रेमको अनुभूति पनि सबैको फरक फरक। अब टाढाको मायालाई बिर्सेर सबिर अनिताको मायामा, अनिताको प्रेममा, अनिताको साथमा रमाउन थालिसकेका थिए।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। यति बेला हामीले सबिर र ज्योतिको कथा सुनिरहेका थियौँ। अब अर्को साता यो कथा कसरी अगाडि बढ्छ, के ज्योतिले सोचेको सही हो, सबिर व्यस्तै भएर उनलाई फोन नगरेका हुन्, वा सबिर उतै भुले, वा सबिरले ज्योतिलाई भुले, वा सबिर कसैलाई नभनिकन नेपाल फर्किए, के हुन्छ त यो कथा? ज्योतिको जीवन कतातिर अगाडि बढ्छ, सबिरको जीवन कतातिर अगाडि बढ्छ, वा यी दुवैको अत्यन्तै सुन्दर मिलन हुन्छ? अर्को साता ज्योति र सबिरको बाँकीको कथा हामी सुन्नेछौँ यात्रा जिन्दगीकोमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो सुन्दै गर्नुहोला, र बाँकीको कथा म अर्को साता तपाईँका लागि अवश्य लिएर आउने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊँ। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रसभा सदस्यले सरकारलाई बदलाको भावनामा काम नगर्न चेतावनी दिएका छन्। विशेष समय लिएर सदस्य किरण बाबु श्रेष्ठले दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको उदाहरणबाट सिक्न सुझाउनु भएको छ।
4: नेल्सन मण्डेला एउटा घुम्न बाटोमा जाँदै गर्दा एउटा होटेलमा खाना खान बस्नुहुँदा त्यहाँसँगै नजिकै अर्को एकजना व्यक्ति हात थर थर थर कामेर भात खाइरहेको देख्नुभयो र उहाँले सुरक्षा कर्मीलाई भन्नुभयो त्यसलाई यहाँ नजिक बोलाऊ त या सँगै बसेर खानालाई बोलाऊ भनेर भन्नुभयो अरे। त्यो थर थर कामिरहेको हात कामिरहेको व्यक्तिलाई नजिकै बोलाएर ल्याउँदाखेरि निधारभरि पसिना निकालेर निस्क्यो। त्यसपछि म सुरक्षाकर्मीहरूले सोध्यो अरे कि नेल्सन मण्डेलालाई तपाईँले उहाँलाई किन यहाँ नजिकै बोलाउनु भयो, किन त्यो हात कामिरहेको छ त्यसको र किन पसिना आइरहेको छ भन्दाखेरि नेल्सन मण्डेलाले भन्नुभएको थियो अरे म जुन दिन जेलमा बसेको थिएँ अत्यन्त मलाई यातना दिँदा यो जेल या जेल जेलर थियो जेलको हाकिम थियो र मलाई पानी खाएर पानी प्यास लागेर मलाई पानी पानी भनेर माग्दा मलाई पिसाब दिएको थियो त्यो व्यक्ति अहिले यो यही थियो। त्यस कारण अहिले मैले फेरि बदला लेला भनेर डराएर यो धार पनि थरथर कामेर पसिना पसिना भइरहेको छ। तर आज यो बदलाको भावनाले मुलुक चल्दैन, बदलाको भावनाले राष्ट्र निर्माण हुँदैन। त्यसैले आज त्यो कुरो मैले बिर्सेको छु, क्षमा दिएको छु भने नेल्सन मण्डेला जस्तो महान व्यक्ति फेरि यो मुलुकमा आवश्यक छ।
3: श्री कृष्ण अधिकारीले आन्दोलनताका बेचिएको नारा अहिले पुरा भएन भन्दै सरकारलाई प्रश्न गर्नु भएको छ।
5: पुराना दलहरूले केही नगरेर नेपाली विदेशी परेको भाष्यको व्यापार खुपै गरियो तर आज तपाईँहरूले चलाएको शासनमा पासपोर्ट लिने युवा युवतीहरूको लाइन कति छ, श्रम स्वीकृति लिनेहरूको लड्को कत्रो छ देख्नु भएको छ। अब आफैमा लागेको दाग पखाल्ने बेला भएन र मन्त्रालय घटाएर सुशासनको थालनी गर्ने पारदर्शिता ल्याउने कुरा हामीलाई राम्रो लागेको थियो। एउटा मन्त्रालयमा 5-5 जना सल्लाहकार दर्जनौ स्वकीय सचिवहरूको लश्कर केका लागि।
3: सुन्ने समयमा कृष्ण बहादुर रोकायाले ग्यासको अभाव बारे ध्यानाकर्षण गराउनु भएको छ। काङ्ग्रेस संसदीय दलले सुनसरी र मधेसमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति माग गरेको छ। संसदीय दलको बैठकले सरकारसँग माग राख्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। काङ्ग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमताका लागि सबैलाई अपील गरेको छ। बैठकमा महामन्त्री प्रदीप पौडेल पनि हुनुहुन्थ्यो।
6: गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ।
3: अब खबर फटाफट।
7: धारा काटिएको ज्यानमारा धुर्वे हात्ती चितवन निकुञ्जभित्रै अल्मलियो। चौथो पटक गएको असार 31 गते दुईटै धारा काटिदिएपछि उग्र बनेर हिँड्ने गतिविधि पनि घट्दै 30 महिनामा काम सक्ने भनेर 2073 फागुनमा ठेक्का लिएको कञ्चनपुरको 62 किलोमिटर हुलाकी सडक 9.5 वर्ष बित्दा पनि सकिएन। डोके बजारदेखि बेलौरीसम्मको 20 किलोमिटर तयार भए पनि बाँकी सडकको काम अलपत्र। अप्ठ्यारोमा परेकालाई घरमै ग्यास पुर्याउन जिल्ला प्रशासन चितवनको तयारी। ग्यास अभाव भएमा सिडिओ कार्यालयमा खबर गर्न उपभोक्तालाई अनुरोध। एकल महिला, वृद्ध वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम र अत्यावश्यक ठाउँमा ग्यास पुर्याइदिने। मुलुकभर फेला परेका 429 बाघमध्ये धेरैजसो नदी तटीय क्षेत्रमा बस्दै बाघ सर्वेक्षण गर्दा चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर धेरै बाघ देखिए। वन अतिक्रमण र मान्छेको आउजाउ धेरै हुँदा लालझाडी क्षेत्रमा भने कम। काँकड भित्ताबाट भारततर्फ हुने नेपाली चियाको निर्यात घट्यो। अघिल्लो वर्ष 4.17 अर्ब जतिको चिया निर्यात भएकोमा गएको वर्ष दिनमा 3.53 अर्ब जतिको मात्रै। चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुनेको घुइँचो। दिनकै 50 जनासम्म आउन थालेपछि बेड अभाव भएर भुइँमै राखेर सेवा दिइँदै असार 2 सातादेखि भदौसम्म चाप नघट्ने अस्पतालको अनुमान। र गएको महिना दिनभित्र 71,800 विदेशी पर्यटक भित्रिए। चिनिया पर्यटक 61% बढे। यो अवधिमा भारतबाट 23,500, चीनबाट 11,000 र युरोपबाट 9,300 पर्यटक आए।
3: हवस् त, खबर यति नै। नमस्कार।

0: प्रहरी महानिरीक्षकले साइबर सुरक्षाका लागि दूरसञ्चार, प्रहरी, ब्याङ्किङ क्षेत्र र इन्टरनेट सेवा प्रदायकको छुट्टै कार्यालय गठनको प्रस्ताव गरेका छन्।
1: प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा महानिरीक्षक तानबहादुर कार्कीले चारवटा क्षेत्रको साझा कार्यथलो बनाउन भन्नुभएको हो।
2: एक्जिस्टिङ सिचुएसनमै हामीले गएको दुई वर्षदेखि नेपाल ग्रे लिस्टमा पनि भयो र त्यो अवस्थादेखि हामीले माग गर्दै आएको विषय के हो भने कमसेकम हामी एउटा साइबर ब्युरोभित्र एउटा सेन्टर खोलौँ, एउटा कमन एउटा युनिट बनाऊ जहाँ प्रहरी एक, दूरसञ्चार सेवा प्रदायक दुई, ब्याङ्क राष्ट्र ब्याङ्क तिन, ब्याङ्किङ ब्याङ्कर्स एसोसिएसन चार र अर्को आइएसपी पाँच, यतिजना चाहिँ एउटा कमन ठाउँमा बस्नुहुन्छ सफ्टवेयर नबन्दासम्म, प्रविधि नबन्दासम्म।
1: साइबर अपराध नियन्त्रण सम्बन्धी उजुरी समाधानका लागि चार वर्षसम्म पर्खनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ।
0: सर्वोच्च अदालतले नेपालमा गैर नेपालीले पनि मृगौला प्रत्यारोपण गर्न पाउने आदेश दिएको छ। एकजना भुटानी शरणार्थी पुरुषले आफ्नी श्रीमतीलाई मृगौला दान दिएर प्रत्यारोपण गराउन खोज्दा मेडिसिटी अस्पतालले अस्वीकार गरेको भन्दै मुद्दा परेको थियो। मुद्दामा सुनवाई गर्दै न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले जीवनको हकसँग जोडिएको विषय भएकाले प्रत्यार्पण गर्न आदेश दिएको छ। छापाको बेलडाङ्गी स्थित शिविरमा बस्दै आएका भुटानी शरणार्थी खर्कबहादुर गजमेरले श्रीमती सारा गजमेरको मृगौला प्रत्यारोपण गर्न खोज्नु भएको थियो तर अस्पतालले कानुनी झमेला हुने ठानेर गत असार 8 गते प्रत्यारोपण अस्वीकार गरेको थियो। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति जारी गरेको हो। मन्त्रालयका अनुसार नयाँ नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गुणस्तर सुधार, सडक सुरक्षा, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिनुभएको छ। झन्डै एक सातादेखि अशान्त बनेको मधेसको जनजीवन सामान्य बन्न थालेको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
3: पाँच दिनपछि आज काममा फर्किनुभएका धनुषाको बटेश्वर गाउँपालिका दुई बस्ने धीरेन्द्र कुमार महतो उत्साह भन्दा पनि राहत महसुस गरेको देखिन्छ।
4: पाँच छ दिन से बन्द छ र मन नै लागे छ घरमा, अब कनि खुल्लेगा काम पहिलेगा त अब कनि निक लागे छ।
3: गएको बुधबारदेखि घरमै बसेर दिक्क भएका धीरेन्द्र जनकपुर धामको निषेधाज्ञा हटाइएपछि काममा फर्किनु भएको हो। स्थानीय प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहानदेखि हटाइएपछि जनजीवन सामान्य बन्न लागेको छ। सुनसरीको देवानगंज र त्यसपछि सिराहाको गोल बजारमा भएका हिंसात्मक पश्चात मधेस प्रदेशका राजधानी जनकपुर धाम सहित विभिन्न जिल्लामा चर्किएको तनावले सर्वसाधारणको जनजीवन कष्टकर बनेको थियो। ज्यालादारीमा कामकाज गर्ने पनि आजदेखि काममा फर्किन पाएका छन्। दैनिक ज्यालादारी गर्नेलाई राहत भए पनि लयमा फर्किन अझै केही दिन लाग्ने जनकपुर धाम उपमहानगरपालिका 8 बस्ने उमेश ठाकुरको तर्क छ।
5: दैनिक ज्यालादारी गर्ने खानेहरूलाई त धेरै गाह्रो हो यसमा, जसलाई दैनिक आमदनी त जब छ होइन, यताउता काम छ त्यसलाई त ठिकै छ, दैनिक ज्यालादारी गर्नेहरूलाई धेरै कठिनाई भयो। अब अहिले त ठिक छ, एक दुई दिन त मार्केट डाउनै छ, अनि एक दुई दिनमा फेरि त्यो रफ्तारमा नै आइहाल्छ।
3: यता गएको बिहिबार साँझदेखि बन्द भएको नेपालका एकमात्र रेल सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यसै गरी सुनसरी घटनालाई लिएर एक सातादेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग पनि सञ्चालनमा आएको छ। निषेधाज्ञा हटेपछि आजदेखि काममा फर्केको धनुषा शहीद नगर नगरपालिकाका राम पल्टन मण्डलले स्थिति सामान्य हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।
6: खुलेपछि त राम्रै भयो नि, यसले राम्रो भयो नि, अब अस्त व्यस्त भइरहेको थियो, त्यो त के राम्रो हुनु र अहिले चाहिँ खुलिसकेपछि सामान्य जीवन भएको छ मान्छेको, अनि ठिक छ, यसले खुल्यो भने राम्रो भयो।
3: जनकपुरको शैक्षिक प्रतिष्ठान आजदेखि सुचारू भएको छ। यता सिराहा र सप्तरी जिल्लाको निषेधाज्ञा पनि हटाइयो पछि जनजीवन सामान्य बन्दी गएको छ।
0: चिकित्सा उद्यमी दुर्गा प्रसाईलाई हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालय मार्फत हिरासतमा राख्नका लागि 7 दिनको अनुमति मागेको थियो, तर हिजो पक्राउ गरिएका प्रसाईलाई थप हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ। प्रसाईलाई रिहा गर्न माग गर्दै पत्नी उमा प्रसाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको छ। हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईले आन्दोलन घोषणा गर्नुभएको थियो। शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आउनु भएको छ। कालीगण्डकी नदीमा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मुस्ताङतर्फबाट लेदो सहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको भन्दै म्याग्दी प्रहरीले सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो। डिएसपी राजन कार्कीले पहिरोका कारण अवरुद्ध बनेको बेनी जोमसोम सडक अझै खुलाउन नसकिएको बताउनु भएको छ। रघुगङ्गा गाउँपालिका दुई बैसेरीमा पहिरो जाँदा कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा यातायात बन्द छ। वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन भएको छैन। हवस् त, खबर यति नै। नमस्कार।
7: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते 89.5 मेगाहर्ज एफएममा बीएफबीएस गोर्खा रेडियो सुनिरहनु भएको छ। ब्रुनाईका स्थानीय श्रोताले भने हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। आज मंगलबार 4 अगस्त 2026 साल, तदनुसार साउन 19 गते 2083 विक्रम सम्बत। हजुर, मंगलबारको कार्यक्रम लिएर उपस्थित भएको छु र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट फोन गर्न परे हामीलाई पहिला 00673 डायल गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै ती दुईमध्ये एकमा फोन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई 94193-3284 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। अवश्य पनि 1974 AD ब्यान्ड फिचरिङ कुटुम्ब र एड रेले भन्नुभयो जस्तै हो, हामी जहाँ रहे पनि यो मन त नेपाली नै हो। अब कार्यक्रमको सुरुवातमा आजको थट फर द डे म प्रस्तुत गर्दैछु। एउटा बेनामी लेखकको भनाइ हो यो, टर्न यर फेस टु द सन एन्ड द स्याडोज फल बिहाइन्ड यु। आफ्नो अनुहार सूर्यतिर फर्काउनुहोस् अनि छाया तपाईँको पछाडि पर्नेछ। यसलाई हामी बिम्बका रूपमा हेर्न सक्छौँ। तपाईँ निर्धक्क अडिग भएर अगाडि बढ्नुहुन्छ भने तपाईँलाई पर्ने जे जति अप्ठ्याराहरू साइड लागिहाल्छन् र पछाडि पर्छन्। यसलाई त्यसरी बिम्बका रूपमा हामी हेर्न सक्छौँ, तर लिटरल मिनिङ हेर्नुहुन्छ भने अथवा बुझ्न चाहनुहुन्छ भने हो, सूर्यपट्टि फर्केर हिँड्नुभयो भने छाया जति पछाडि पर्छ। पछाडि परेको कुरा हामीलाई कुनै ठुलो कुरो भएन, एकदमै गौण कुरा भए। Today in history, सन् 2021 साल 4 अगस्तको कुरा हो, रिहाना इज नेम द वर्ल्ड्स वेल्थिएस्ट फिमेल म्युजिसियन वर्थ $1.7 billion बाई फोर्ब्स। हजुर, 2021 साल आजको दिन 4 अगस्तमा रिहाना सबभन्दा धनी महिला म्युजिसियन साबित भएकी थिइन्। उनको नेटवर्थ $1.7 billion थियो, तर त्यो अहिले परिवर्तन भएको छ। अर्थात् अहिले कि सबैभन्दा धनी फिमेल म्युजिसियन भएकी छिन् टेलर स्विफ्ट। उनको नेटवर्थ $2 billion रहेको छ। फेमस बर्थडे आजको दिन, यानि कि 4 अगस्त सन् 1961 सालमा जन्मेका हुन् बराक ओबामा, 44th US प्रेसिडेन्ट। उनको जन्म होनोलुलु हवाईमा भएको थियो। बराक ओबामा जन्मेको दिन आज 1961 सालमा। अब हेल्थ टिप्स, बार्बिक्यू कतिको खानुहुन्छ अथवा पोलेको मासु कतिको खानुहुन्छ, अलिकति सावधानी अप्नाउनु पर्ने बुझ्छु म। किनभने भनिएको छ, डोन्ट इट हेभिली चार्ड मिट्स। एकदमै पोलेको मासु, धेरै बढी पोलेको अथवा डढ्न लागेको भनौँ, त्यस्तो मासु खाने गर्नुभयो भने स्वास्थ्यको लागि त्यो प्रतिउत्पादक हुन सक्छ भनेर भनिएको छ। हो, हामी मान्छौँ मासु एकदमै न्युट्रिसियस खानेकुरा हो, जरुरी छ, प्रोटिन एकदम हाई हुन्छ यसमा र थुप्रै न्युट्रियन्ट्स पाइन्छ। तर मासु तपाईँले एकदमै बढी पोलेर खाने गर्नुहुन्छ भने त्यसबाट हुन सक्ने समस्या भनेको क्यान्सर हो, क्यान्सरको रिस्क बढ्छ भनेर भनिएको छ। किनभने धेरै त्यो चार्ड गर्दा, धेरै पोल्दाखेरि त्यहाँ हार्मफुल कम्पाउन्डहरू फर्म हुन्छ जसले क्यान्सरको जोखिम बढाउँछ।
र जब तपाईँले मासु पकाउनुहुन्छ बढी चार नगरौँ अथवा बढी नजलाम भनेपछि बारबेक्यू धेरै खानु युक्तिसङ्गत होइन रहेछ भन्ने हामीले बुझ्नु पर्यो। कहिलेकाहीँ ठिक छ, तर एकदमै रेगुलर बेसिसमा तपाईँले बारबेक्यू खान थाल्नुभयो भने त्यसबाट तपाईँलाई हानि गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। सेरिया त्यति खुल्न सकिरहेको छैन, 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस र मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। मिश्रित खालको मौसम छ, घाम लाग्ने बदली हुने र मेघ गर्जनका साथ अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ र काठमाडौँमा अपराह्नतिर भारी वर्षाको पनि योग छ। हुन त मिश्रित खालको मौसम रहेछ, घाम लाग्ने बदली हुने र अपराह्नतिर पानी पर्ने सङ्केत छ। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ मोडरेट ब्रिज भनिएको छ। घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब हामी गीत सङ्गीततर्फ लाग्छौँ। कर्म रुम्बाको गीत म अब टक्र्याउँछु, मेरो माया।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो हर्किलिज बस्नेतको गीत खुला आकाश। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। कार्यक्रमको पहिलो घण्टामा छौँ हामी। ब्रुनाईको समय अहिले बिहानको 7:27 गएको छ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम सञ्चालन गरिरहेको छ। स्कुलका नानीहरूका लागि मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको हो र आज 4 तारिक मङ्गलबारको दिन नानीहरूका लागि कार्यक्रम राखिएको छ। आज यो कार्यक्रम हो किड्स कुकिङ क्लास र आजको यो कुकिङ क्लासमा पास्ता सालड कसरी बनाउने त्यस विषयमा सिकाइने भएको छ र इयर 1-3 नानीहरूका लागि बिहान 9:30-11 हो यो कार्यक्रम भने इयर 4-देखि इयर 8 नानीहरूका लागि दिनको 1-3 चिटचाट कम्युनिटी सेन्टरको मेन हलमा यो कार्यक्रम हुनेछ र प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई पक्कै पनि इन्करेज गर्नुहुनेछ र नानीहरूले यो कार्यक्रममा सहभागी बन्नका लागि $6 तिर्नुपर्ने हुन्छ र त्यसभन्दा अगाडि प्यारेन्ट्सले कृपया क्युआर कोड स्क्यान गरेर आफ्नो छोराछोरीको नाम रेजिस्टर गर्न नबिर्सनुहोला। आज बिहान 9:30-11 इयर 1-3 लागि अनि दिनको 1-3 इयर 4-8 लागि कुकिङ क्लास र आजको कुकिङ क्लासमा पास्ता सालड कसरी बनाइने त्यो कुरो सिकाइने भएको छ।

धेरै नै मेरो मन अनुज खड्केले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 8 बज्नको लागि अब 28 मिनट बाँकी रहेको छ. बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ. ब्रिटिस फोर्सेस प्रणालीमा नानीहरूका लागि समर प्रोग्राम अहिले सञ्चालनमा आइरहेको छ भनेर हामीले बारम्बार यहाँहरूलाई जानकारी गराइरहेका छौँ. हो, 3 तारिकदेखि हिजोदेखि सुरु भएको हो र यो हप्ता अन्तिमपल्ट हुनेछ. त्यसपछि सबै बिदामा हुनुहुनेछ. त्यसपछि एकैचोटि बिदाबाट फर्किसकेपछि मात्रै अन्य कार्यक्रमहरू हुनेछन् आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमको. र अहिलेको लागि एकदमै रफ्तारमा अगाडि बढिरहेको छ कार्यक्रमहरू. र भोलिको दिन बुधबार 5 अगस्तका दिन बिहान 10 देखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा कार्यक्रम हुनेछ. फ्यामिली क्राफ्ट, ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ भनेर भनिएको छ. जस जसलाई सरकार छ उहाँले बुझ्नुहुन्छ. र चिटच्याट कम्युनिटी सेन्टरमा यो हुने यो कार्यक्रमका लागि $6 लाग्छ. यदि आफ्नो छोराछोरीलाई पठाउन चाहनुहुन्छ भने अवश्य पनि पाउनुहुनेछ. तर क्युआर कोड स्क्यान गरेर रेजिस्टर गर्न नबिर्सनुहोला. फ्यामिली क्राफ्ट, ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ भोलि बुधबारको दिन बिहान 10 बजे चिटच्याट कम्युनिटी सेन्टरमा. हजुर, प्यारेन्ट्स जो यतै हुनुहुन्छ अथवा तपाईँहरू बिदामा जानुभन्दा अगाडि समय अझै यतै बिताइराख्नु भएको छ भने आफ्नो छोराछोरीलाई यो समर प्रोग्राममा पक्कै पनि इन्करेज गर्नुहुनेछ. किनभने आफ्नो सङ्गी सहपाठीहरूसँग सँगै कार्यक्रम अटेन्ड गर्दा उनीहरूले पक्कै पनि इन्जोय गर्नेछन् र केही नयाँ स्किल्स सिक्नेछन्. त्यसर्थ प्यारेन्ट्सले कृपया इन्करेज गर्दै गर्नुहोला. अब हामी रोज मोक्तानको गीत सुन्छौँ, रातो रातो गाला मैच्याङको. इन्जोय.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार

हजुर, बडो मिठो गीत दीपकले मलिगाउनु भएको सुन्दै हुनुहुन्थ्यो धरान। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। कार्यक्रमको यो पहिलो घण्टा हो र अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.25 रुपियाँ, बिक्री दर 152.85 रुपियाँ। युरो एकको खरिदर 175.44 रुपियाँ, बिक्री दर 176.13 रुपियाँ। पाउन स्टर्लिङ एकको खरिदर 204.77 रुपियाँ, बिक्री दर 205.58 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 188.25 रुपियाँ, बिक्री दर 189 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 106.64 रुपियाँ, बिक्री दर 107.06 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.42 रुपियाँ, बिक्री दर 108.85 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.70 रुपियाँ, बिक्री दर 119.17 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.70 रुपियाँ, बिक्री दर 9.73 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.55 रुपियाँ, बिक्री दर 22.63 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.54 रुपियाँ, बिक्री दर 40.70 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.76 रुपियाँ, बिक्री दर 41.93 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.45 रुपियाँ, बिक्री दर 41.61 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.17 रुपियाँ, बिक्री दर 37.32 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.65 रुपियाँ, बिक्री दर 10.70 रुपियाँ। स्वीडिस क्रोनर एकको खरिदर 15.96 रुपियाँ, बिक्री दर 16.02 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.47 रुपियाँ, बिक्री दर 23.56 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.41 रुपियाँ, बिक्री दर 19.49 रुपियाँ। कुवैती डिनार एकको खरिदर 494.80 रुपियाँ, बिक्री दर 496.75 रुपियाँ। बारेन डिनार एकको खरिदर 403.79 रुपियाँ, बिक्री दर 405.38 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.44 रुपियाँ, बिक्री दर 397 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ। सुमन केसी र अनु चौधरीको स्वरमा रहेको गीत म अब सुनाउँछु, अन्तिम सास।

सरर केआर सिंहले मैले गाउनु भएको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो युवा गायक केआर सिंह लिम्बू। हुन त उनको अपब्रिङ्गिङ त्यति सुखद थिएन, तर अहिले निकै एस्टाब्लिस्ड भइसकेका छन् म्युजिक इन्डस्ट्रीमा। हामी कार्यक्रमको यो पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 4 मिनट मात्रै बाँकी छ। मैले अब यहाँहरूसँग पहिलो घण्टाबाट बिदा लिनुपर्ने हुन्छ। जाँदा जाँदै हेमन्त च्याम्जोङले गाउनु भएको गीत स्वतन्त्र अनि वीर यो गीत सुम्पन्छु अनि कार्यक्रमको पहिलो घण्टालाई समापन पनि गर्छु। कार्यक्रमको दोस्रो घण्टामा राशिफलबाट हामी सुरु गर्नेछौँ अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट हुनेछ सोसियल मिडिया ट्रेन्ड्स। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। स्वीकार्नुहोस् हेमन्त च्याम्जोङलाई।